0: आम नागरिकको सन्देश चिठी मार्फत बोकेर घर घर पुर्याउने हुलाक सेवाले पछिल्लो समय राहदानी सवारी चालक अनुमति पत्र सहित शैक्षिक प्रमाण पत्र बोक्न थालेको छ। सूचना तथा संचार मन्त्रालयको उच्च प्राथमिकतामा हुलाक सेवा परेपछि विभागले नागरिक सेवालाई प्राथमिकतामा राख्दै घर दैलोमा सेवा पुर्याउँदै आएको हो।
1: महालेखा परीक्षकको आठौं वार्षिक प्रतिवेदनले वार्षिक नीति तथा कार्यक्रममा समेटिएका कतिपय कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो बजेटमा समावेश नगरेको औल्याएको छ। महालेखा परीक्षकको कार्यालयले नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रमलाई बजेटमा समावेश गरेर कार्यान्वयन गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ।
1: अहिले अधिकांश उद्योगले अमेरिकाबाट पत्थर कोइला मगाएर उद्योगमा प्रयोग गरिरहेका छन् तर अमेरिका र इरान बीचको तनावले इरान छेउमा रहेको स्ट्रेट अफ होर्मुजबाट यस्तो कोइला आउन नपाइरहेका बेला झापामा स्थानीय एक उद्योगले पत्थर कोइलाको विकल्पमा बाल्न मिल्ने पेट्रोल ब्रिकेट उत्पादन सुरु गरेको छ।
0: चालु आर्थिक वर्ष 2082-83 दस महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले करिब 58 अर्ब रुपियाँ दावी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्याङ्क अनुसार बीमा कम्पनीहरूले 57 अर्ब 97 करोड 50 लाख रुपियाँ बीमा दावी भुक्तानी गरेका हुन्।
1: अब शेयर बजार। सरकारले आर्थिक वर्ष 2083-84 लागि बजेट घोषणा गरेपछिको साप्ताहिक शेयर बजारमा उत्साह देखिएन। यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले शेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यस अनुसार गत साता समग्र नेप्से 26.5 अङ्कले घटेको छ।
2: साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। सामाजिक सञ्जालको भर्चुअल दुनियाँमा एउटा व्यङ्ग्यात्मक मिमको रूपमा शुरू भएर गठन भएको कक्रोच जनता पार्टीले दिल्लीको जन्तर मन्तरमा प्रदर्शन थालेको छ। शनिबार कक्रोच जनता पार्टी सीजेपीको ब्यानर मुनि हजारौंको संख्यामा भेला भएका युवा र विद्यार्थीहरूले शिक्षा प्रणालीमा देखिएको चरम लापरवाही र भ्रष्टाचारको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। परीक्षाको प्रश्नपत्र चुहावट र बेरोजगारीको निराशाबाट उब्जिएको यो आन्दोलनले अब एउटा संगठित विद्रोहीको रूप धारण गरेको छ। शनिबार बिहान 7:45 जाँदा अमेरिकाबाट आएको विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। विमानबाट बाहिर निस्केका 30 वर्ष युवा अभिजित दीपकको अनुहारमा कुनै थकान थिएन, बरू एउटा दृढ संकल्प देखिन्थ्यो। विमानस्थल बाहिर निस्कन साथ उनले आफ्नो हातमा भारतीय संविधानका निर्माता डाक्टर बाबा साहेब अम्बेडकर डक्करको जीवनी उठाएर प्रदर्शन गरेका छन्।
2: अब खेल र खेलाडीका खबर। एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग 69 रनको लज्जास्पद हार बेहोरेको छ। मलेसियाको क्वालालम्पुर स्थित कलेज 2N को जाफर ओभलमा शनिबार भएको खेलमा नेपाल 110 रनको सामान्य लक्ष्य पछ्याउने क्रममा मात्र 40 रनमा समेटिँदै ऐतिहासिक रूपमा कमजोर प्रदर्शनको शिकार बनेको हो।
1: अब विचार तथा विश्लेषण। जीवनस्तर बढेको कि जीवन बाँच्ने तरिका मात्र बदलिएको शीर्षकमा हिमालय टाइम्समा डाक्टर महेन्द्र चालिसेको विचार छापिएको छ। जीवनशैली र जीवनस्तर बीचको भिन्नता बुझ्नु जरुरी छ। जीवनशैली भनेको मानिसले कसरी जीवन बिताउँछ भन्ने कुरा हो। उसले कस्तो घरमा बस्छ, के लगाउँछ, के खान्छ, कुन प्रविधि प्रयोग गर्छ, कसरी यात्रा गर्छ, यी सबै जीवनशैलीका सूचक हुन्। तर जीवनस्तर भनेको त्यो जीवनशैलीलाई धान्न सक्ने वास्तविक आर्थिक र सामाजिक क्षमता हो।
2: परराष्ट्र नीतिको विषयमा सरकारले जे भन्छ राष्ट्रपाको त्यही नीति हो शीर्षकमा कान्तिपुर दैनिकले राष्ट्रपा सांसद तथा सहमहामन्त्री विपिन कुमार आचार्यसँग गरेको संवादलाई छापेको छ। यो संवादका मुद्दाहरू यस्ता छन्। दुई देशबीच समस्याहरू छन् भने डायलग डिस्कोर्ड र फ्याक्टमा आधारित भएर समाधान गर्नुपर्छ। त्यसको अगाडिको बाटो पार्टीले नभइकन सरकारले गर्ने हो। सीमा जस्तो सेन्सेटिभ विषयको समाधान गर्ने जिम्मा सरकारको हो। राष्ट्रपा महाधिवेशनले पार्टीको आइडियोलोजीमा थप स्पष्टता ल्याउँछ। देशभित्रको सत्ता समीकरणको गफ गर्नका लागि राष्ट्रपाको नेतृत्वलाई बोर्डर क्रस गर्नु पर्दैन।
1: शिक्षाको आलोकमा बजेट शीर्षकमा सुमन्त घिमिरेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। फिनल्याण्ड जस्ता देशको शिक्षा प्रणालीले देखाए चाहिँ सार्वजनिक रूपमा गुणस्तरीय शिक्षा प्रणाली विकास गर्न सकेमा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार सम्भव छ। नेपालले शिक्षा पूर्वाधार, शिक्षक प्रशिक्षण, पाठ्यक्रम सुधार र समावेशी नीतिमा लगानी बढाएर शिक्षा प्रणालीमा सुधार गर्नु जरुरी छ। बजेटको सफल कार्यान्वयनले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमबाट ज्ञान, सीप, नवप्रवर्तन र राष्ट्र निर्माणको आधार शक्तिमा रूपान्तरण गर्न सक्नेछ।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला नेपाली रेडियो नेटवर्क।
3: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ।
4: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
5: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 5 50 50 934। कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
6: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
5: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
6: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 53 98550 77061 र 98550 77053।
6: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 40 4394 580 र 98550 26 440।
8: It's 6 o'clock, अहिले 6 बजेको छ।
0: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी छौ।
9: ग्लोबल आइमी बैंक, सबैका लागि बैंक।
10: डिशोम फाइबर नेट।

0: उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 24 गते आइतबार, सन् 2026 जुन 7 तारिक अधिक जेठ कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: A complete piping solutions.
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति, प्राथमिकताका क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल।
0: आइएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो, बजेटले बढाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश।
1: सार्वजनिक सेवामा सुधार देखिए पनि उपलब्धि उत्साहजनक नभएको विज्ञको टिप्पणी, सेवा डिजाइन र प्रवाहमा सेवाग्राहीको सहभागिता आवश्यक रहेको सुझाव।
4: डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ, जसले सेवा कस्तो चाहियो पनि भन्छ, सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ, त्यो चाहिँ सिस्टम भयो पद्धति, त्यसले मात्रै काम गर्छ।
0: ट्रम्पको आप्रवासन नीति अमेरिकी एक संघीय अदालतले उल्टायो, आप्रवासी समूहद्वारा फैसलाको स्वागत।
1: र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर् त, तलाई हेरौँ।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
7: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
8: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई। टेकमाइनलाई
10: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापेको
0: समझदारी भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकर बीच नयाँ दिल्लीमा हिजो भएको प्रतिनिधि मण्डल स्तरीय वार्ताको क्रममा विभिन्न सहमति समझदारी गरिएको हो। दिल्ली स्थित नेपाली दूतावासका अनुसार 2080 साल जेठमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई सञ्चालनमा ल्याउने सहमति भएको छ। 3 अघि NCHL र NPCI को अन्तर्राष्ट्रिय शाखा NPCI इन्टरनेसनल पेमेन्ट्स लिमिटेड NIPL बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिट्यान्स सेवा सुरु गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीको आधारमा 2080 फागुनमा नेपाल र भारतबीच सीमापार QR भुक्तानी प्रणाली सुरु भएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने सङ्केत यसले दिएको भन्दै व्यापक चर्चा समेत गरियो। त्यस यता नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी र बिरामीले आफ्नो मोबाइल फोनबाट QR कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाएका छन्। तर भारत भ्रमण गर्ने नेपालीले अझै त्यो सुविधा पाएका छैनन्। अब भने नेपालीले पनि भारतमा QR सेवा प्रयोग गर्न पाउनेछन्। हिजो नै भूकम्पपछिको भारतको सहयोगमा पुनर्निर्माण गरिएका स्वास्थ्यका 72 र सांस्कृतिक क्षेत्रका 12 परियोजना हस्तान्तरण गरिएको छ। 72 सालको भूकम्पपछि पुनर्निर्माणका लागि भारतले 1 अर्ब अमेरिकी डलर अनुदान र ऋण दिएको थियो। त्यस्तै काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको सेन्टर फर डिजिज पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल इन्डिया भगिनी डिभिजन बीच भाषा अनुवाद गर्ने भोइस फर्स्ट प्लेटफर्मका लागि संयुक्त रूपमा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने समझदारी पनि भएको छ। बैठकका क्रममा खनाल र जयशंकर बीच द्विपक्षीय सम्बन्धका विविध आयाममा वृहत छलफल भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विकास, साझेदारी, कनेक्टिभिटी र प्राथमिकताका क्षेत्रमा बलियो साझेदारी गर्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो। नेपाल र भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीनवटा सहमति भएको विषय आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफबाट लिएको विस्तारित कर्जा ईसीएफ सुविधाको अन्तिम किस्ता स्वीकृत भएको छ। आइएमएफको कार्यकारी बोर्डले नेपालसँगको विस्तारित ऋण सुविधा अन्तर्गतको सातौं तथा अन्तिम समीक्षा सम्पन्न गरेको छ। यससँगै नेपाललाई 4,29,00,000 अमेरिकी डलर अर्थात् करिब 6.5 अर्ब रुपियाँ बराबरको किस्ता भुक्तानीका लागि अनुमति दिएको हो। ईसीएफ अन्तर्गत यो नेपालले प्राप्त गर्ने अन्तिम किस्ता हो। यो सम्झौता अन्तर्गत नेपालले कोषसँग 38,41,00,000 अमेरिकी डलर हालको विनिमय दरमा 55,70,00,000,000 रुपियाँ प्राप्त गरेको छ। यो सुविधा मार्फत नेपालले सुधार कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको कोषले जनाएको छ। यसले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्न, विश्वव्यापी झट्का र आन्तरिक अनिश्चितताका असरलाई न्यूनीकरण गर्न, आर्थिक गतिविधिमा बफर निर्माण गर्न सहयोग पुर्याएको कोषको दावी छ। आउने दिनमा नेपालको आर्थिक वृद्धि दरमा सुधार आउने कोषको अनुमान छ। आगामी चरणमा नेपालले सुधारको गति निरन्तर कायम राख्नु र कार्यक्रम अवधिभर हासिल भएका उपलब्धिलाई संस्थागत गर्नु लाभदायक हुने कोषको सुझाव छ। विस्तारित कर्जाको सम्झौता सकिए पनि कोषले नेपालसँग पोस्ट फाइनेन्सिङ मूल्याङ्कन, नियमित 12 महिनाको चक्र अनुसारको आर्टिकल 4 परामर्श तथा प्राविधिक सहयोग जारी राख्ने जनाएको छ। कान्तिपुरमा खबर छ।
0: सरकारले आर्थिक वर्ष 2083-84 लागि बजेट घोषणा गरेपछिको साप्ताहिक सेयर बजारमा उत्साह देखिएन। लगानीकर्ता निराश भएका छन्। यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले सेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यसअनुसार गएको हप्ता समग्र नेप्से 26.5 अङ्कले घटेको छ। हप्तामा नेप्से 3 दिन बढेको छ भने 2 दिन घटेको छ। 3 दिनमा नेप्से 51.55 अङ्कले बढ्यो भने 2 दिनमा 24.87 अङ्कले घट्यो। साप्ताहिक कारोबारमा भने नेप्से 26.69 अङ्कले घटेको तथ्याङ्क छ। दुई तिहाई निकट बहुमतको सरकार, नागरिकको ठूलो अपेक्षा र अर्थशास्त्री अर्थमन्त्री स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिको पहिलो हप्ता सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ। बजेट मार्फत सरकारले सेयर बजारमा लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम भएको घोषणा गरेको छ। यससँगै लाभकर अन्तिम हुने नहुने भन्ने लामो समयदेखिको विवाद टुङ्गिए पनि सेयर बजार बढ्न सकेन। जानकारहरूले बजार बढ्न नसक्नुका दुई मुख्य कारण औल्याएका छन्। पहिलो, लगानीकर्ताको गिरेको मनोबल उकास्ने काम बजेटले पनि गरेन। दोस्रो, पुँजीगत लाभकरको दर बढाइयो। पछिल्ला महिनामा धितोपत्र कारोबारसँग सम्बन्धित विषयमा केही उद्योगी व्यवसायीबारे अनुसन्धान गरिरहेकाले अरू लगानीकर्तामा पनि त्रास रहेको र यसको असर सेयर बजारमा परेको नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलले बताउनु भएको छ। बजेटले बढाएन सेयर बजारमा उत्साह, आजका पत्र पत्रिकाले खबर छापेका छन्।
1: पार्टी स्थापनाको 4 वर्षपछि आउने असार 7-9 गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले जिल्ला नेतृत्व चयन सुरु गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुने बताउनुभयो। यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ। उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ। 12मा भने जेठ 26 नै अधिवेशन गर्ने तयारी छ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अगावै 67 जिल्लामा र बाँकी 10 जिल्लामा महाधिवेशनपछि अधिवेशन गर्ने रासोपाको तयारी छ। ती जिल्लामा सदस्यता लगायत प्राविधिक काम समेत बाँकी रहेको बताइएको छ। तर सुनसरी, पर्सा, पाल्पा र बर्दियामा भने अधिवेशनका क्रममा तनाव सृजना भएको छ। आजका पत्र पत्रिकामा खबर छ।
0: काया कहिरनमा सार्वजनिक सेवालाई थप सुधार गर्नुपर्ने बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
8: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
7: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
8: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
7: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
8: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
7: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
8: नियमित परामर्श तथा मार्गदर्शन,
7: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
8: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
7: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5748 मा सम्पर्क गर्न सक्नुहुनेछ।
8: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
7: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
11: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
7: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
12: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौँ।
12: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन
0: र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति, प्राथमिकताको क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल, आइएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो, बजेटले बढाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश, राष्ट्रिय स्वतन्त्र पार्टीको 66 जिल्लामा अधिवेशन सुरु लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सरकारले आउने आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गतका निकायको बजेटमा भारी कटौती गरेको छ। जुन गएको आर्थिक वर्ष विनियोजित बजेटको तुलनामा 48.25% कम हो। सरकारले चालु आर्थिक वर्षका लागि 2,08,62,44,00,000 रुपियाँ बजेट विनियोजन गरेको थियो, तर आउने आर्थिक वर्षका लागि मात्र 1,07,95,28,00,000 रुपियाँ बजेट विनियोजन भएको छ। यो चालु आर्थिक वर्षको तुलनामा 1,76,16,00,000 रुपियाँले कम हो। अर्थात् सरकारले गृहलाई विनियोजन गरेको आगामी आर्थिक वर्षको बजेट चालुको भन्दा 48.25% कम हो। नेपाल प्रहरीका पूर्व डिआइजी तथा सुरक्षाविद हेमन्त मल्लले गृहका लागि विनियोजित बजेटले वर्तमान सुरक्षा चुनौती नधान्ने बताउनु भएको छ। विनियोजित बजेट तथ्याङ्क अनुसार रक्षा मन्त्रालय अन्तर्गतका निकायहरूका लागि भने प्रत्येक वर्ष बजेट बढेको देखिन्छ। आन्तरिक सुरक्षामा झन्डै आधा बजेट कटौती शीर्षकको खबर नयाँ पत्रिकामा छ।
0: सरकारले प्रशासनिक पुनर्संरचना गर्ने कार्यलाई तीव्रता दिएसँगै अबदेखि कर्मचारीको वृत्ति विकासका लागि मात्र दरबन्दी सिर्जना गर्ने प्रवृत्ति सधैँका लागि अन्त्य हुने भएको छ। सरकारले जारी गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएमको मार्गदर्शक सिद्धान्त अनुसार अनावश्यक महाशाखा, शाखा वा दरबन्दी सिर्जना गर्ने परम्परागत व्यतिथिको अन्त्य हुने भएको हो। अनावश्यक कर्मचारी भर्ना गर्न रोक लाग्ने गरी सरकारले आउँदो असार 7 गतेभित्र सबै निकायलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गरिसक्न निर्देशन गरेको छ। सरकारले यसअघि नै साबिकको 22 मन्त्रालयलाई घटाएर 18 मन्त्रालय सीमित गरिसकेको छ। त्यससँगै असार 7 गतेभित्र सबै मन्त्रालय र सम्बन्धित निकायले ओएनएम गरिसक्नुपर्ने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: नागरिकले सरकारको प्रभावकारिता सबैभन्दा बढी सार्वजनिक सेवा प्रभावबाट अनुभूति गर्छन्। नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, सामाजिक सुरक्षा भत्ता लगायत दैनिक जीवनसँग जोडिएका सेवाको गुणस्तरले सरकारप्रतिको नागरिक विश्वास निर्धारण गर्छ। पछिल्लो समय नयाँ सरकार गठन भएपछि धेरै सरकारी कार्यालयमा सेवा प्रवाहमा सुधार आएको, सेवाहरू छिटो र सहज बनेको तथा प्रविधिको प्रयोग बढेको भन्ने धारणा सार्वजनिक रूपमा सुनिन थालेको छ। तर के वास्तवमै सरकारी सेवा प्रवाहमा उल्लेख्य सुधार भएको हो त? साथी महेश केवालीले प्रशासनविद उमेश मैनालीलाई सोध्नु भएको छ।
4: कर्मचारी र सेवाग्राहीको बीचमा जुन दलाली गर्थे तिनीहरूको प्रभाव घटेको छ, त्यो राम्रो पछि हो। तपाईँको पासपोर्टको अनलाइन छ, एनआइडीको अनलाइन छ, त्यो अहिले गभर्मेन्ट गरे होइन, पहिले थियो। अहिले अर्थको सबै तपाईँ रिट्रिभ गर्न सक्नुहुन्छ, त्यो अहिले गभर्मेन्ट होइन, पहिले थियो। त्यो भन्दा नयाँ रिजल्ट आउनु पर्यो नि। उहाँहरूले भन्नुहुन्छ ई गेटदेखि लिएर सारा ई गभर्नेन्समा मात्र अस्ति बजेटमा हेर्नु भने कति ठाउँ छ होइन, यी नै त्यो चाहिँ कार्यान्वयन हुनु पर्यो अनि मात्रै रिजल्ट देखिन्छ। अहिले रिजल्ट खास उपलब्धिपूर्ण देखिया छैन अनि अलिकति कर्मचारीहरूमा भय सञ्चार भएको छ। हकार्ने, कर्मचारीहरूलाई थर्काउने यस्ता घटनाहरू थुप्रो छ। यस्ता गलत काम गर्नेहरू हो भने तिनीहरूलाई पनि कारवाही गर्नु, थुनिदिनु, यिनीहरूलाई कानुन दायरामा ल्याउनु। नत्र फेरि कर्मचारीको मनोबल खस्क्यो भने जतिसुकै ठुलो नारा दिए पनि, जतिसुकै राम्रो सरकार भने केही पनि असर रहेन। डराएको भयग्रस्त मानसिकतामा काम गर्न सकिँदैन।
13: यी गभर्नेन्सको प्रभावकारिता चाहिँ अहिलेसम्म हेर्दाखेरि कस्तो देखिन्छ?
4: होइन, अहिले पनि केही त देखिसकेको छ। जस्तो तपाईँको के हुन्छ भने सिंहदरबार तपाईँले ई पास पाउनुहुन्छ, तपाईँ नागरिक एप्समा जानुहोस्, कसलाई भेट्ने नि हानिदिनुहोस्, त्यसको एन्सर आउँछ तपाईँलाई पास कसलाई भेट्ने फलानलाई। यस्तै त हो नि सुधार हुने भने, केही त छ तर त्यतिले पुग्दैन क्या, त्यतिले सुधार र त्यसलाई ठुलो सुधार होइन। त्यो जनताको यो पर्सेप्सन के भने, हामीले अब त साँच्चै सेवा सहिलोसम्म पाउन आयौँ। अब चाहिँ हामी कार्यालयमा जाँदाखेरिमा पहिलेको जस्तो छैन, धेरै सुधार भयो, कर्मचारीहरू पनि अर्कै भएछन्। त्यो खालको फिलिङ पर्सेप्सन जनतामा आयो भने बल्ल सुधार भयो भने, सुशासन र सेवा प्रभावमा सुधार गर्न काफी योजनाहरू भट्टाभट ल्याउँदै हुनुहुन्छ। त त्यसको कार्यान्वयन त हेर्नु पर्यो नि, कार्यान्वयन हेर्ने बेला भएको छैन।
13: सेवा प्रभावमा चाहिँ कर्मचारीहरूको पारदर्शिता र जवाफदेहितामा चाहिँ के परिवर्तन भयो कि भएन?
4: पारदर्शिता सम्बन्धी कानुन आइसकेपछि त्यसलाई हामीले नै के गर्यौँ भने, यो चाहिँ सार्वजनिक गर्नु हुँदैन भन्ने एउटा कमिटी थियो मुकेश सचिव अध्यक्षतामा, फेरि खिच्यौँ कि। अब अहिले चाहिँ एउटा कुरा छ, त्यो चाहिँ राम्रो छ, सनसेट लका कुराहरू अहिलेको प्रधानमन्त्रीले ल्याइरहेछ, जहाँ चाहिँ एउटा निश्चित अवधिपछि त्यो ऐन आफै खारेज हुन्छ या त संशोधन गर्नुपर्छ। अब सनसेट एक्ट ल्याउनु भने सनसाइन एक्ट किन नल्याउनु? सनसेट एक्ट भने हामी कानुन बनाउनु नगरी त्यो सबै सार्वजनिक गर्नुपर्छ। उधाउनुभन्दा पहिले देख्नु पर्यो सबैले, गोपनीयता अत्यन्त लिमिटेड कुराहरूमा हुनुपर्छ, अरू पारदर्शी हुनुपर्छ। अनि पारदर्शिता चाहिँ सुशासन ऐन र पारदर्शिता सम्बन्धी ऐन, सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएपछि जुन किसिमको अहिलेको समयको अवस्था आयो, त्योभन्दा बढी अहिले मलाई त केही भाव लाग्दैन। भुइँ मान्छेको आवाज पहिलेकोले गभर्मेन्टले सुनेन, ओके सुनेन, त्यसले त गयो। अनि अहिलेको सरकारले सुन्नुपर्छ पर्दैन? त्यो भुइँ मान्छे भने को, त्यो भुइँ मान्छेको आवाज सुनिएको जस्तो लाग्छ तपाईँहरूलाई? छैन नि, सुधार गर्नुपर्ने छ। तर के भने, केही कुराहरू राम्रा छन् मैले अहिले पनि भने, ती चिजहरूलाई कन्टिन्युएसन दिएर अगाडि बढ्यो भने अनि केही समयपछि मूल्याङ्कन गर्न सकिन्छ।
13: कर्मचारीले जुन सेवा प्रवाह सुधार र नागरिकले चाहिँ सजिलै सेवा पाउने वातावरण चाहिँ कसरी बनाउनु पर्छ?
4: अरू देशहरूमा प्रयोग भइसक्यो, त्यो भनेको डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ, नत्र सुधार हुँदैन। जति गफ गरे पनि नागरिक कर्मचारी, नागरिक परामर्श समिति, विभिन्न नाम एउटा समिति फर्म गरिदिने, त्यहाँ उपभोक्ता मञ्चका प्रतिनिधि राखिदिने, तपाईँका बौद्धिक प्राज्ञिक व्यक्तिहरू राख्ने, त्यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरू राखिदिने, यस्ता व्यक्तिहरू भएको एउटा कमिटी त्यहाँ जायज गरिदिनुपर्छ, जसले सेवा कस्तो चाहियो पनि भन्छ, सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ। त्यो चाहिँ सिस्टम भयो, पद्धति, त्यसले मात्रै काम गर्छ।
0: उहाँ हुनुहुन्थ्यो प्रशासनविद उमेश मैनाली। मैनालीसँग सार्वजनिक सेवा प्रवाहमा पछिल्लो समय भएका सुधार, चुनौती तथा हप्तामा 2 दिन सार्वजनिक विधाको प्रभावकारिताबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: सिप हुन्छ साथमा, रोजगारी हातमा।
21: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
22: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारिछ चितवनमा एसएई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
23: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
24: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
25: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
21: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 39122 र 98550
0: विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जाल भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन्। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिङ्क क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्युटर ह्याक हुने र बैङ्क खाताबाट रकम चोरी हुने घटना बढेको छ। विश्वकप फुटबल नजिकिएसँगै सामाजिक सञ्जालमा यस्ता ठगी र साइबर अपराधका घटना व्यापक बढेका छन्। पछिल्लो 10-12 दिनमा मात्रै विश्वकपका नाममा 75 लाख रुपियाँ ठगी भइसकेको प्रहरीको तथ्याङ्क छ। साइबर ब्युरोमा यस अवधिमा 50 वटा उजुरी परिसकेको प्रवक्ता दिलीप कुमार गिरीले बताउनु भएको छ। फेसबुकमा वर्ल्ड कप लाइभ फ्री भन्दै विज्ञापन राखेर मानिसलाई फिसिङ लिङ्कमा क्लिक गराउने प्रवृत्ति देखिएको छ। यस्ता स्क्यामबारे सतर्क गराउँदै ब्युरोले हालै मात्र सामाजिक सञ्जालमा सचेतनामूलक भिडियो समेत सार्वजनिक गरेको छ। एक क्लिक, लाखौं रुपैयाँ गायब, विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जाल मार्फत ठगी शीर्षकमा कान्तिपुरमा खबर छ।
0: अब विदेशको खबर। एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायाधीशले हिजो उल्टाइदिनु भएको छ। रोडे आइसल्यान्ड स्थित प्रोभिडेन्समा युएस डिस्ट्रिक्ट चिफ जज जोन म्याकोनेल जुनियरले ट्रम्प प्रशासनको निर्णयलाई गैर कानुनी ठहर गर्नुभएको हो। जोन म्याकोनेलले आदेशमा भन्नुभएको छ, यो नीतिले अमेरिकामा बस्दै आएका असंख्य आप्रवासीको जीवनलाई अन्यलमा पारिदिएको छ। युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसले कानुनलाई नजरअन्दाज गरेको पनि उहाँले बताउनु भएको छ। गएको वर्ष डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको नीतिले 39 देशको नागरिकलाई अमेरिकामा शरण खोज्न, कार्य अनुमति लिन, ग्रीन कार्ड लिन तथा नागरिकताका लागि आवेदन दिन कठिन भएको थियो। यो नीति विरुद्ध आप्रवासन सेवा सम्बन्धी काम गरिरहेका

0: यहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्यपुस्तक बोकेका थिए। सिजेपीका संस्थापक 30 वर्षीय अभिजित दिपके आन्दोलनको अगुवाईका लागि अमेरिकाको बोस्टनबाट हिजो शनिबारै नयाँ दिल्ली आइपुग्नु भएको थियो।
1: अब खेल सम्बन्धी खबर। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। सिङ्गापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमान बीचको खेल नेपाली समय अनुसार बिहान 7:15 सुरु हुनेछ। समूह ए को विजेताका रूपमा सेमी फाइनल पुगेको नेपालले समूह बी को उपविजेता ओमानसँग खेल्न लागेको हो। नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले पहिलो खेलमा चीनलाई 221 रनले तथा दोस्रो खेलमा मलेसियालाई 167 रनले पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र ओमान बीच अहिलेसम्म 9 T20 अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले 6 खेल जितेको छ भने 2 खेलमा पराजित भएको छ। एक खेल भने नतिजा विहीन भएको थियो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ। अर्को सेमी फाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन्।
0: खेलकै अर्को खबरमा साफ महिला च्याम्पियनसिप 2026 उपाधि घरेलु टोली भारतले जितेको छ। गोवाको जवाहरलाल नेहरू रङ्गशालामा हिजो भएको फाइनलमा भारतले बङ्गलादेशलाई 3-1 गोल अन्तरले हराउँदै उपाधि जितेको हो। यो सँगै भारतले साफ महिला प्रतियोगितामा 6 पटक उपाधि जित्न सफल भयो। सेमी फाइनलमा बङ्गलादेशले नेपाललाई 2-1 गोलले हराएको थियो भने भारतले भुटानलाई 1-0 गोलले हराउँदै फाइनलमा पुगेको थियो। पछिल्ला दुई संस्करण सन् 2022 र 24 च्याम्पियन बनेको बङ्गलादेश यसपटक उपविजेता बनेको छ। अब केही खबर संक्षेपमा। कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशको केही ठाउँमा गैराती हल्कादेखि मध्यमसम्मको पानी परेको छ। चितवन, हेटौँडा, लुम्बिनी, सङ्खुवा, सभा लगायतका ठाउँमा पानी परेको हो। त्यस्तै केही दिन कोशी प्रदेशका केही ठाउँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकीको तराई भागका केही ठाउँहरूमा पनि तातो दिन हुने सम्भावना छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर 18,309 बालबालिकामा कडा खालको कुपोषण भेटिएको छ। 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिकामा शीघ्र कडा खालको कुपोषण देखिएको हो। परिवार कल्याण महाशाखाले चालु आर्थिक वर्षमा राष्ट्रिय खोप लेखा जोखा अभियान सञ्चालन गरेर बालबालिकामा कुपोषण भए नभएको बारे परीक्षण गरिएको हो। बालखैमा कुपोषणको शिकार भएपछि उनीहरूलाई अन्य रोगले समेत गाँच्ने गरेको गाउँ गाउँ खटिएका स्वास्थ्य कर्मीहरूको भनाइ छ।
0: यो खबर अन्नपूर्ण पोस्टले छापेको छ। उद्योग विभागले 25 करोड भन्दा कम पुँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोक्का गरिएको विभागले जनाएको छ। विभागका निर्देशक कुर्मिला खतिवडाका अनुसार सरकारले 25 करोड भन्दा कम पुँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छाडेको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति। प्राथमिकताका क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल।
0: IMF विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो। बजेटले बढाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश।
1: सार्वजनिक सेवामा सुधार देखिए पनि उपलब्धि उत्साहजनक नभएको विज्ञको टिप्पणी। सेवा डिजाइन र प्रवाहमा सेवाग्राहीको सहभागिता आवश्यक रहेको सुझाव।
0: ट्रम्पको आप्रवास नीति अमेरिकी एक संघीय अदालतले उल्टायो। आप्रवासी समूहद्वारा फैसलाको स्वागत।
1: र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई।
0: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन सीमा विवादसँग सम्बन्धित छ। यहाँ नेपाल र भारत बीचको सीमा क्षेत्र छ। त्यहीँनिर दुई देशका नागरिक लखर लखर हिँड्दैछन् अनि नेपाली जस्ता एकजनाले भन्दैछन्, अलि होस गरेर हिँड्नुहोस् है, फेरि फ्याट्टै सीमा मिचिएला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि बिदा माग्छौं। उमालेको या शुद्ध

0: करण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
1: स्वदेश एफएम 93.2 मेगाहर्ज। नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहस तपाईँहरू डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि सुनिरहनु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जमा पनि नेपाली बहस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम र देशभरका विभिन्न रेडियोबाट र अनलाइन माध्यमबाट विश्वभरका छरिएर रहेका नेपालीहरूले सुन्ने कार्यक्रम हो। हामी सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ र विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। सामाजिक आर्थिक राजनीतिक कूटनीतिक क्षेत्रका विषयमा र परराष्ट्रका विषयमा मामिलामा छलफल र बहस गर्ने गर्दछौँ विभिन्न दलका नेताहरूसँग र विभिन्न कूटनीतिज्ञहरूसँग हाम्रो बहस रहने गर्दछ। यति बेला देशको पहिलो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनमा होमिएको छ। 87 राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो महाधिवेशनको तयारीमा जुटेको छ। असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीले शनिबार र आइतबार दुई दिने जिल्ला अधिवेशन पनि सुरु गरेको छ। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टी एकपटक फेरि नारायणको किनारबाट एउटा सन्देश दिन खोजिरहेको छ। अहिलेसम्म तदर्थ समितिका रूपमा अगाडि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अब त वैधानिकताको छाप लाउने तयारी गरेको छ। महाधिवेशन मार्फत फेरि रवि लामिछानेकै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्ने लगभग निश्चित जस्तो छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गर्नका लागि अन्य दलहरू अन्य नेताहरू अहिलेसम्म उभिएका छैनन् देखिएका छैनन् र त्यो सम्भव छैन र रविकै नेतृत्वमा अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाडि बढाउनु पर्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। रवि लामिछानेलाई दिल्लीले उच्च महत्व दिएको छ। काठमाडौँमा यसको तरङ्ग समेत पैदा भएको छ। भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्रीले खेलेको पासाले पनि काम गर्न सकेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई भारतले निकै ठुलो महत्व पनि दियो। स्वयं प्रधानमन्त्रीदेखि लिएर उच्च स्तरीय भेटघाट समेत त्यहाँमा भयो र त्यसै गरी तुरुन्तै परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण पनि भयो। शुक्रबारबाट उनी भारत भ्रमणमा छन् र दुई देशको कनेक्टिभिटीका विषयमा छलफल र बहस पनि यतिखेर भइरहेको छ। अब नेपाल र भारतको सम्बन्धमा सुधार ल्याउने विकास र समृद्धिका कुरामा नेपाल र भारत एक ढिक्का भएर अगाडि बढ्ने खालका सन्धि
2: अझै बाबु सिबाकोटे हुनुहुन्छ। सिबाकोटेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, यो नेपाली कङ्ग्रेसको क्रियाशील सदस्यता अध्यापदै गर्ने कुरामा जुन उत्साह देखिनु पर्ने थियो त्यो उत्साह त देखिएन नि त। किन
3: तपाईँले भनेको जस्तै त्यही सुस्थता आएकै हो केही प्राविधिक कारणले र केही हाम्रो राजनीतिक कारणले। त्यो प्राविधिक कारण फिक्स भइसकेपछि अहिले तपाईँको दिनमा 1,00,000सम्म पनि अस्ति 21 गते तपाईँको नवीकरण र नयाँ सदस्यता दिने कामहरू भएको छ।
2: होइन, 8.5 लाख सदस्यतामा जम्मा 4 लाख सदस्यता नवीकरण भएको छ, बाँकी 4 लाख कता जानुभयो? हिजो मैले श्याम घिमिरेजीसँग पनि कुराकानी गरेको थिएँ, म त गर्दैन सदस्यता नवीकरण गरेको छैन भनिदिनु भयो क्या उहाँले पनि।
3: होइन, यस्तो छ, कतिपयले चाहिँ त्यो गरेका कारणले त्यस्तै अभिव्यक्ति दिएका कारणले पनि पार्टीको त्यो क्रियाशील सदस्यता नवीकरण कुरा स्वर्भ त्यसलाई प्रभावित पारेको छ। पार्टी त्यही जिम्मेवार पदमा रहेको जिम्मेवार नेताहरूले नै जुन खालको अभिव्यक्ति लिँदा पनि केही कन्फ्युजनहरू छ। तर क्रियाशील सदस्यता नवीकरणको कुरा चाहिँ अहिले राम्रैसँग भइरहेको छ। मेरो जानकारीमा आए अनुसार हिजोसम्म 4,70,000 व्यक्तिले पार्टीका साथीहरूले क्रियाशील नवीकरण र नयाँ सदस्यता लिइसक्नु भएको
2: के छ। यसको चाहिँ म्याद नथपिकन भित्रभित्रै सदस्यता नवीकरण लिनु भइरहेछ कि म्याद थपियो?
3: होइन, म्याद त अस्ति 21 गते जुन त्यो दिन 1,00,000+ नवीकरण गर्नुभयो, नयाँ र पुरानो गरेर नवीकरण र नयाँ सदस्यता लिनुभयो। त्यसलाई मध्यनजर गर्दै पार्टीले 28 गते राति 12 बजेसम्मका लागि चाहिँ 1 हप्ता म्याद थपेको छ। त्यसभित्र अब हिजै मात्र पनि हाम्रो 15,000 जति नवीकरण भएको छ, नवीकरण नयाँ गरेर, र यो क्रम दिनदिनै बढिरहेको छ। जब जब हाम्रो सबै लास्ट टर्ममा मात्र काम गर्ने त्यो चलनले गर्दाखेरि पनि अब मलाई लाग्छ यो अरू 4 दिन तीव्र गतिका साथ चाहिँ यो नवीकरण र नयाँ सदस्यताको लिने काम हुन्छ।
2: होइन, अध्यावधिक नहुने स्थिति आयो क्रियाशील सदस्यता भने त्यस पछाडि अध्यावधिक नगर्नेहरूलाई चाहिँ के हुन्छ? महाधिवेशनमा भाग लिन नपाउने हुन्छ त्यसो भए कङ्ग्रेसको?
3: अहिले चाहिँ हाम्रो क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य लिने क्रम हामीले जुन ढङ्गले छोडेका छौँ यसमा अलिकता के पनि देखियो भने जस्तो कुनै वडामा एउटै मान्छेको नाम डुप्लिकेसन हुने जस्तो चाहिँ पहिला पहिला अलिअलि कतिपय बदमासी पनि भएको रहेछ जस्तो एउटै मान्छेको नाम हामीले उसमा सात ठाउँसम्म भेट्यो कुनै कुनै वडामा
2: एउटै मान्छेको नाम
3: एउटै मान्छे जस्तो एकजना कोही राजुको नाम छ भने राजुको पछाडि मित्र थप्दै कोहीसँग कुसुम थप्दै कोहीसँग प्रसाद थप्दै कोहीसँग कुमार थप्दै यसरी एउटै मान्छेको नाम तर नाम मान्छे एउटै तर
2: सङ्ख्या
3: त्यस्तो त्यस्तो गरेर किनभने क्षेत्रीय प्रतिनिधि आउनको लागि के गरिएको छ यिनै कुराहरू जुन पहिला भएको थियो ती कुरालाई रोक्नका लागि पनि यो पटक नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले के भन्यो भने मोबाइल नम्बर सबै उस गर्नुपर्छ, मोबाइल नम्बर चाहिँ इन्ट्री गर्नुपर्छ। मोबाइल नम्बर इन्ट्री गर्ने मात्र होइन, मोबाइल नम्बर पहिला पनि इन्ट्री हुन्थ्यो तर यो पटक त्यो मोबाइल नम्बर इन्ट्री भएको ठाउँमा जसले मोबाइल नम्बर इन्ट्री गर्छ त्यही मोबाइलमा ओटिपी पठाउने भइसकेको थियो। ओटिपी त अर्काको नम्बरमा पठाएर ओटिपी पाइँदैन, त्यस कारण पार्टीले यो ओटिपी हाल्ने व्यवस्था मिलाएर पार्टीमा यो सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको जुन सिस्टम ल्यायो यसले अहिले धेरै यस्तो डुप्लिकेसन भएका फर्जी नाम राखिएका कुराहरू पनि अहिले रोकिएका छन्। त्यस्ता मान त्यस्तो सङ्ख्या नै लगभग मैले अहिले यसो हिसाब गर्दै गर्दा त्यो हजारौँमा छ, त्यो लाखमा त भन्दिनँ म, हजारौँमा छ। त्यस्तो नामहरू पनि काटिन्छ अनि दिवङ्गत हुनुभएका पार्टीका नेताहरू कार्यकर्ताहरू उहाँहरूको नामहरू अब लिस्टबाट हट्छ। त्यसपछि पार्टी चाहिँ यस्तो चलायमान हुन्छ, पार्टीमा काम गर्ने मान्छेहरू पनि कहिले यो ठाउँमा आउँछ हाम्रो पार्टीमा आउँछ, कहिले हाम्रो पार्टी अर्को ठाउँमा जाला, त्यस्तो अर्को ठाउँमा गएका पार्टीका साथीहरूको नामावली पनि हट्छ। त्यस कारण केही नामावलीहरू हट्ने, 20-50 हजार नामहरू हट्ने, जस्तो नयाँ मान्छेहरू थपिने। अहिले हामी कहाँ लगभग 70,000 नयाँ सदस्यता नयाँ लिने उस गरेर फर्म आएको छ, आवेदन आएको छ। भनेपछि यो पार्टीमा यो आउने र जाने क्रम चलिरहन्छ। तर यसमा हामीलाई खुसी लाग्दो कुरा के छ भने 70,000 नयाँ पार्टी सदस्यहरू बन्नका लागि चाहिँ जसरी आवेदन दिनुभएको छ यसले हामीलाई उत्साहित बनायो।
2: अनि एउटा कुरा के, तपाईँहरूले अजय बाबु स्वागतजी, तपाईँले स्पष्ट बोल्ने वक्ता हो, तपाईँ के बताइदिनुहोस् भने हिजोका दिनमा एउटै व्यक्तिका नाममा 6-7 वटा चाहिँ सदस्यता हुने, फरक फरक नामहरू राखेर चाहिँ सदस्यताहरू वितरण गरिएको देखिने र त्यो कारणले गर्दाखेरि पार्टीलाई आफ्नो अनुकूल बनाउनका निम्ति र आफ्नो आफू अनुकूलका प्रतिनिधिहरूलाई केन्द्रमा ल्याउनका निम्ति चाहिँ यो किसिमका चाहिँ तिक्रमहरू भइरहेको भन्ने कुरा स्पष्ट होइन? यो चाहिँ एकदम क्लियर कुरा होइन?
3: यो चाहिँ किनभने
2: यसको प्रमाण दिन सक्नुहुन्छ तपाईँ, दसैँहरू देखाउन सक्नुहुन्छ भोलि आवश्यक पर्यो भने?
3: किन नसक्दो, मैले अहिले धेरै उसको भुवनेश्वर नगरपालिका वार्ड नम्बर 3 म हिजो मात्र त्यहाँ साथीहरूलाई सोधिरहेको थिएँ, दुईजना मान्छेको नाम चाहिँ 13 ठाउँमा लेखिएको रहेछ।
2: 13 ठाउँमा
3: दुईजना मान्छेको नाम 13 ठाउँमा भइसकेपछि एउटा मान्छेको नाम 5 ठाउँमा, अर्को मान्छेको ठाउँ 8 ठाउँमा, होइन एउटा व्यक्तिको नाम 8 ठाउँसम्म भएको भयो भनिसकेपछि अब मलाई भन्नुहोस् त्यस्तो पटक पटक धेरै ठाउँमा हुँदो रहेछ, अरू ठाउँमा पनि भएको छ। मैले मेलुङको मेरै जिल्लाको कुरा गरेको छु, मैले मेलुङमा एउटा मान्छेको नाममा 4 ठाउँ रहेछ, होइन
2: व्यक्ति एउटै छ, नाम फरक फरक गरेर थर फरक फरक गरेर सदस्यता बाँडिएको कागजमा चाहिँ कागजको घोडा बलियो छ,
3: होइन थर पनि कति ठाउँ एउटै छ तर बिचमा के जस्तो राजु लेखेको ठाउँमा राजु मित्र बनाइयो, राजु सुसुम बनाइयो, राजु प्रसाद बनाइयो, राजु कुमार बनाइयो, राजकुमार बनाइयो, यसरी एउटै मान्छेको नाम 4-5 ठाउँमा बनाउने बन्दै गर्दाखेरि पनि हाम्रो इन्ट्री भइरहेको छ। कतिपय ठाउँ डबल इन्ट्री होइन, या त चार पटक 5 पटकसम्म इन्ट्री हुने, 6 पटकसम्म इन्ट्री हुने कारणले अहिले समस्या भएको देखियो।
2: यसलाई चाहिँ सुधार्नुपर्छ भनेर चाहिँ नेतृत्वले लिएको अभियानमा चाहिँ अनि पूर्णबहादुर खड्गा लगायतका नेताहरू, शेखर कोइराला लगायतका नेताहरूले चाहिँ किन अवरोध गरिरहनु भएको छ त्यसो भए?
3: होइन, लेबर पार्टी सभापति गगन थापाले के भन्दै आउनुभएको थियो भने हाम्रो यो सदस्यता सिस्टम नै पहिले मैले तिमीलाई छान्छु तिमीले मलाई छान्ने वाला सिस्टम बन्यो, त्यस कारण यो सिस्टमले नै अहिले हाम्रो पार्टीलाई कन्ट्रोल गर्ने, पार्टीलाई कब्जामा लिने खालको मात्रै हाम्रो मनसुबा देखियो। त्यस कारण यसलाई पनि अलिकति रोक्नुपर्छ, प्रविधि मैत्री पनि भन्नुपर्छ र यसलाई डिजिटलाइज पनि गर्नुपर्छ र हाम्रो आफ्नो कुराहरू आफ्नो पार्टी पङ्क्तिलाई जानकारी पनि समयमै गराउनका लागि पनि अहिले यो डिजिटल भन्दा प्रभावकारी उपायहरू छैन। त्यस कारण यो गर्न खोजेको अब यसमा कतिपय चाहिँ बुझेर पनि बुझ पताउनेको सन्दर्भमा अरू धेरै प्रतिक्रिया दिन जरुरी छ जस्तो लाग्दैन। अहिले नागरिक तहबाट खास गरी नेता कार्यकर्ता तहबाट यो कुरा बुझेर त्यही अनुसारको इम्प्लिमेन्टेसनमा उहाँहरू पनि गइरहनु भएको छ, ढिलो बुझ्नु भएको छ, ढिलो बुझे पनि उहाँहरूले अहिले चाहिँ नवीकरण गर्ने र चाहिँ नयाँ सदस्यता लिने कामहरू पनि भइरहेको छ।
2: अब अहिलेको अवस्थामा चाहिँ पार्टीलाई एकढिक्का बनाउनका निम्ति जुन किसिमका प्रयत्न र प्रयासहरू भएका छन् यो चाहिँ अर्थहीन जस्तो नै देखिहाल्छ, किनभने समानान्तर गतिविधिहरू चलिरहेका छन्, पार्टी एउटा पिस सम्पर्क कार्यालय भनेर यो अनामनगरमा खडा नै भइसकेको एउटा परिस्थिति छ, मिल्ने भन्दा पनि यो बार्गेनिङ पावर चाहिँ सलुन्जेलसम्म चलाउने त्यो चाहिँ गर्ने काम चाहिँ गरिराख्ने, यदि नहुने स्थिति आयो भने चाहिँ फुटाएर निस्कने भन्ने खालको पनि त रणनीतिहरू अख्तियार भएको छ भन्ने बुझिहाल्छ, यसमा तपाईँहरू कसरी हेर्नु भएको छ?
3: बाहिर बाहिर भनिरहनु भएकै छ नेताहरूले, तर भित्रभित्रै नवीकरण अध्यावधि गरेको कुराहरू पनि जस्तो अब विभिन्न नेताहरूले अर्कै नम्बरबाट अर्कैको फोटो हालेर आफ्नो चाहिँ सबै भित्रको डाटा चाहिँ सेम हुने तर नाम पनि सेम हुने अनि फोन नम्बर चाहिँ अर्को अर्कोबाट अध्यावधि गरिरहेको पनि हामीले पाएका छौँ। अहिले सिस्टममा त्यो देखिरहेको छ भनेपछि अहिले यो उहाँहरूले यो बार्गेनिङ गर्ने कुरा त आफ्नो नम्बर छ, कति चाहिँ खास गरी सोझा साझा नेता कार्यकर्ताहरूलाई चाहिँ गुमराहमा राख्ने खालको खेल पनि भइरहेको यहाँ पाइन्छ। मैले अहिले तपाईँको नाम त भन्दिनँ, तर केही नेताहरूले अब यो जसले यसको चाहिँ मोर्चा जसलाई जसले खोल्नु भएको छ त्यो मोर्चा खोल्ने मध्येकै कतिपय नेताहरूको हामीसँग साथीहरूले अहिले त्यो प्रमाण पनि जुटाएर राख्नु भएको छ, उहाँहरू चाहिँ अहिले सबभन्दा बढी फ्रन्टलाइन जो देखिन्छ उहाँहरू नै अहिले नवीकरण गरेर राख्नु भएको छ। तर अर्काको नाममा अर्काको फोन अर्कालाई भर्न लगाएर फोन नम्बर अर्काको हालेर अनि अरू बाँकी डिटेल चाहिँ आफ्नै हालेर पनि कतिपय गरेको देखिएको छ। त्यस कारणले म धेरै सबै देशभरिका तमाम नेता कार्यकर्ता जो यो भुलभुलाइमा पर्नु भएको छ उहाँहरूलाई पनि मेरो आग्रह छ अथवा पार्टीको तर्फबाट हामी आग्रह गर्न के चाहन्छौँ भने तपाईँ सबैले नवीकरण गर्नुहोस्, अध्यावधि गर्नुहोस्, अध्यावधि गरेर कतिपय कुराहरू चित्त नबुझेको कुराहरू पनि पार्टीभित्रै बसेर कुराकानी गर्न सकिन्छ, पार्टीभित्र राखेर आफ्नो कुराहरू आएर आफ्नो कुरा राख्न सकिन्छ। त्यो ठाउँ हुनाहुँदै यो भर्दै भर्दिनँ भनेर यो चाहिँ यो जगाउने काम गर्नु भएन भन्ने कुरा हो, त्यो नेताहरूलाई पनि यो सन्देश हो र उहाँहरूलाई फलो गर्ने चाहिँ जुन समर्थक शुभेच्छुकहरू हुन्छ उहाँहरूले पनि यो कुरा बुझ्दाखेरि राम्रो हुन्छ भन्ने लाग्छ मलाई।
2: अब अहिलेको अवस्थामा चाहिँ जुन ढङ्गले यो सदस्यता नवीकरणका कुराहरू र पार्टीलाई एकढिक्का बनाउने कुराहरू त एकातिर होला, अब चाहिँ यो क्रियाशील सदस्यता अध्यापति गर्न छुटेका जति पनि भोलि नेता कार्यकर्ताहरू हुनुहुन्छ वा निश्चित टाइम फ्रेमभित्र प्लेटफर्मभित्र यदि गर्न सकिएन भने चाहिँ उहाँहरू चाहिँ अब आउने पन्ध्र महाधिवेशन छुट्नुहुन्छ होइन सबै?
3: यसरी पटक पटक अवसर दिँदै गर्नु भएन भने त उहाँहरू पार्टीप्रति पार्टीलाई राम्रो होस् भन्ने उहाँहरूको चाहना देखिन भन्ने त बुझ्नु पर्ला नि। त्यो भयो त्यस्तो भयो भने उहाँले यदि गर्नु भएन भने उहाँहरूले पार्टीको चाहिँ निर्देशन नमानेको पार्टीको लाइनलाई फलो नगरेको र पार्टीको हित नचिताएको भन्ने बुझ्नु पर्यो, पार्टीको त्यो सिस्टममा बस्न नचाहेको बुझ्नु पर्यो, पार्टीको सिस्टममा नबसेपछि त्यो अनुशासनमा नबसेपछि त उहाँहरू पार्टीमा रहनुभयो भनेर त कसरी भन्ने त
2: यसको मतलब अझै पनि अब कङ्ग्रेस विभाजनको डिलमै छ होइन, खतरा चाहिँ छ।
3: विभाजन त नेपाली काङ्ग्रेस आजको दिनमा विभाजन हुन सक्ने अवस्थामै छैन, कोही मान्छे पार्टीबाट म अलग हुन्छु भन्न सक्ने भयो, त्यो समूहमा पनि कोही मान्छेहरू हामी यतिजना मान्छे चाहिँ पार्टीमा छैनौँ अलग भयौँ भनेर कोही कोहीले हुल बाँधेर पनि निस्किन सक्नुभयो। तर हाम्रो कुरा के हो भने पार्टीमा यत्रो अवसर हुनाहुँदै अवसर दिँदा दिँदै पटक पटक म्याथ थप्दा थप्दै पनि अब मेरो गुरुको 12% मात्र गर्नुभयो भने त त्यो उहाँहरूको विवेकको कुरा होइन भने अब एउटा अवसर दिँदा दिँदै नगर्ने अनि त्यसपछि चाहिँ हामीले अवसर पाएनौँ भन्ने अथवा हामीलाई चाहिँ उस गरेन अनेक फेरि बखेडा निकाल्ने राख्ने कुरा त्यो उचित हुन्छ जस्तो लाग्दैन मलाई। र त्यति त्यो खालको बखेडा मात्र गर्ने व्यक्तिहरू चाहिँ भोलिको दिनमा पार्टीमै रहेको रूपमा मान्ने कि नमान्ने भन्ने गर्दा त्यो पार्टीको चाहिँ सामान्य हिसाबले त्यो पार्टीमा रहेको रूपमा चाहिँ मान्न सक्ने अवस्था नरहन सक्छ।
2: गइराती प्रधानमन्त्रीको एउटा स्टाटस आएछ अजय बाबु सेवाकोटीजी, यहाँले हेर्न भ्याउनु भयो कि भ्याउनु भएन, मलाई पनि एम्बेसेडर बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने दिनुहोस् भन्नुभएछ, क्या कसो लाग्यो?
3: थाहा छैन, अब उहाँलाई देशले प्रधानमन्त्री बनाइसकेको छ, अब देशले प्रधानमन्त्री बनाइसकेको व्यक्तिलाई अब फेरि राजनीति त्योभन्दा ठुलो हो जस्तो त लाग्दैन। यद्यपि उहाँले ह्युमर र सताएर हानेर कसैलाई दिनुभएको हो भने शनिबारको अब उहाँ कुन मुडमा हुनुहुन्थ्यो के सर्कोमा उहाँले त्यो भन्नुभयो,
2: शनिबारको ह्याङओभरले काम गरायो त्यो सबै
3: अब थाहा छैन, अब शनिबारको मुडमा उहाँले शनिवारीय मुडमा त्यसरी आफ्नो अभिव्यक्ति प्रकट गर्नु होला, अब धेरैजनासँग उहाँले भेट्नुहुन्न, भेट्ने सोसियल मिडियामै हो, प्रतिक्रिया पनि सोसियल मिडियामै धेरै हेर्नै पर्ने मान्छे हो, उहाँका नजिक भनिएका मन्त्री र चाहिँ सल्लाहकारहरू पनि सबै सोसियल मिडियामै कमेन्ट गरेको बसिरहेको देखेको थिएँ भने मतलब उहाँहरू संवाद नै सोसियल मिडियामा गर्ने भाव हुनाले अब सोसियल मिडियामा एक्टिभ हुँदै गर्दा
2: होइन यहाँ त सस्मित पोखरेलजीले भन्नुभएको रहेछ होइन म्यासेज गरिदिउँ भनेर भेक्टर पौडेलले नाइ फेरि उठाउन आउला पुलिस भनेछन् रन्जु दर्शनाजीले पिएम पनि एम्बेसडर पनि बन्न पाइँदैन एउटा चुज गर्नुहोस् पहिला भन्नुभएछ आसिफ शाहले म होइन भनिदिउँला पिएमलाई यावत राम्रो चलिरहेछ क्या सञ्जालमा हामी हेरिरहेको
3: छौँ होइन त्यो चाहिँ के भने अब शनिबार उहाँहरू फुर्सदमा कसरी टाइम पास गर्ने भनेर हामीले पहिला कान्छना बच्चा गट्टा खेलेर टाइम पास गर्छौँ त्यस्तै उहाँहरूले पनि अब यो सोसियल मिडिया मार्फत उहाँहरू गट्टा खेलिरहनु भएको
2: छैन प्रधानमन्त्री त देशको चिन्तामा हुनुहुन्छ उहाँ त देशको बारेमा चिन्ता छ भन्ने कुरा संसदमा सुन्नु भएन राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले भनिरहनु भएको छ त उहाँलाई त राष्ट्र बनाउने चिन्ता छ किन संसदमा चाहियो भन्नुभएको छ नि त होइन
3: होइन त्यही छलफल गरिरहनु भएको होला त्यसो भए त्यसैले अब उहाँहरू अहिले भ्याकेन्सी खोलिरहनु भएको छ राजदूतको त राजदूत बनाउने कुरामा अब एउटा कोही सचिवले उहाँलाई पुकारा गर्यो पुकारा गरेको आधारमा उहाँले त्यसलाई समात्न लगाएर केहीसँगै फोन दिनुभयो श्रीमतीको जिम्मालाई पठाइदिनुभयो एउटा डरको माहौल जुन सिर्जना भइरहेको छ त्यसैलाई अब मान्छेले प्रतिक्रिया जनाइरहँदा उहाँले त्यसमाथि नै अर्को टिप्पणी गरेर त्यसलाई सेटारिकल उसमा ह्युमरमा यो बिएड गर्न खोज्नु भएको छ त्यसले बाहिर रमाइलो त होला तर उहाँले खालको बिस्तारै बिस्तारै निर्वाचित अधिनायक बादतर्फ आफू गइरहेको सङ्केत जुन गरिरहनु भएको छ त्यो एकदम डरलाग्दो कुरा हो त्यसैले यसलाई त्यो रमाइलोको रूपमा मात्रै हेरिनु हुन्छ जस्तो मलाई लागिरहेको छ
2: जाँदा जाँदै बजेट चाहिँ राम्रो आएको छ होइन भोल्युममा
3: बजेट सबै पटक राम्रै आउँछ तर अहिले मैले यसो हेर्दै गर्दा एउटा विद्वान अर्थमन्त्री अनि विद्वान अर्थशास्त्री
2: हिजो तपाईँसँगै साथ हिँड्नु भएको होइन तपाईँकै पार्टीका नेता
3: हो तर अब उहाँ विद्वान अर्थशास्त्री अर्थमन्त्री भनेर जुन हल्ला थियो आजको दिनमा पाँच पटक छ पटक करका दर परिवर्तन हुने संसदमा एउटा बजेट पेस गर्ने क्याबिनेटमा अर्कै उसाउने त्यसपछि अहिले पटक पटक गरेर छ पटक करका दर फेरिने
2: होइन चिनको नाकामा चाहिँ 700 क्षेत्रवटा गाडीहरू पनि त होल्डमा छन् नि त
3: हो केही निश्चित घरानाका लागि पछि पछौन हुने गरेर ल्याइदिने कसैलाई अरबौँ कमाउनका लागि करका दर फेर बदल गरिदिने अनि अरबौँ कसैलाई कमाउन दिँदै गर्दा त्यसको चाहिँ बेनिफिट आफूले पनि लिने खालको जुन छ र अहिले हुँदाहुँदा पहिला अर्थमन्त्री जनार्दन शर्माको पालामा जुन खालको टिका टिप्पणी भन्छ त्योभन्दा डरलाग्दो घटनाक्रम यो पटक देखिएको छ करका दर छ पटक प्रदर्शित हुने र बजेट संसदमा एउटा पेस हुने र क्याबिनेट र चाहिँ प्रेस मिटको बेलामा अर्कै उसले ल्याउने र त्यो पनि छ पटक करका दर फेर्ने भनेको योभन्दा लज्जास्पद र सायद अर्थमन्त्रीको हैसियतमा सबभन्दा बढी विद्वान अर्थमन्त्रीको यो विघ्न त्यो चाहिँ त्यो इन्जार फुस्केको बजेट चाहिँ मैले देखेको छैन
2: सेवा कोटेजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँ नेपाली कङ्ग्रेसका नेता अजय बाबु सेवा कोटी आदरणीय श्रोता नेपाली बसको समयमा हामी छोटो विश्राम लिन चाहन्छौँ त्यसपछि पुनः उपस्थित हुनेछौँ
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: राष्ट्रिय निकुञ्ज कार्यालयको
2: बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आइडी बैंक सबैका लागि बैंक
4: डिशोम फाइबर नेट।
5: यतिखेर हाम्रो बेसमा कुटनीतिज्ञ डाक्टर लोकराज भराल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अहिलेको अवस्थामा चाहिँ नेपाल र भारतको सम्बन्ध, राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो दलका सभापतिले भ्रमण सकेर आउनुभयो, दुई देश बीचको सम्बन्धमा कोसेडुङ्गा साबित भयो अरे नि त अहिले, होइन?
6: मेरो विचारले पनि अब पहिले अलिकति शङ्काको दृष्टिले अलिकति अलिकति चिसो भएको थियो, अलिअलि अलिअलि तातो अलिअलि भएको छ, वार्म अलिकति भएको छ।
5: अनि यो मौसमका कारणले तात्यो कि साँच्चै व्यवहारमा तात्यो?
6: होइन, अलिकति व्यवहार र अहिलेको प्राथमिकता जुन छ नेपालको, अहिले जुन प्राथमिकतामाथि विकासमूलक प्राथमिकता छ, डेभलपमेन्टल डिप्लोमेसी भन्छन् उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले, त्यही विकासमूलक कुटनीति भन्ने आधारमा चाहिँ अहिले यसो आज हिजो परराष्ट्र मन्त्रीको छलफल, त्यसपछि उहाँहरूले गरेको निर्णयहरू, तिन चारवटा निर्णयहरू गर्नुभएको छ, त्यो हेर्दाखेरि पनि अब पहिलेको चाहिँ हामी हो हल्लामा बढी यो नै चाहिने धेरै कुरा अहिले तत्काल नहुने कुरामा बढी हाम्रो फोकस हुन्थ्यो र हाम्रो सबैको ध्यान दिन्थ्यो, त्यही मोडिन्थ्यो, राष्ट्रवाद जगाइन्थ्यो, अनि फल मिठो गर्यो भनेको छ। अब यो कुरा चाहिँ त्यो एकैचोटि हुने होइन, बिस्तारै हुन्छ भनेर त्यो त्यस्ता इस्युजहरूलाई चाहिँ अलिकति पट्टिर सारेर विकासमूलक कुराहरूलाई अगाडि बढाएको देखिन्छ अहिले।
5: तर सीमाको विषयमा त कुरा उठ्न सकेन नि त, होइन?
6: सीमाको विषयमा कुरा उठाउनु सीमाको विषयमा अब लिम्बे दुरा लिबली काला पानीको कुरा त अहिले उठ्नै गाह्रो छ, त्यो उठाउने पनि त्यसलाई धेरै नै माथिको स्तरकै समझदारी चाहिन्छ, त्यसलाई त्यस्ता कुरालाई उठाइरहनु कराइरहनु भन्दा हामी जस्ता मान्छेहरू उफ्रेर कराएर एकदम उत्तेजित हुनुभन्दा नेपालको विकासमा बढी फोकस हुने काम, जस्तो जल ऊर्जाको कुरा, जलस्रोतको कुराहरूमा, अनि व्यापारको कुराहरूमा, अनि यो विद्युतको यो ट्रान्समिसन लाइनहरू बढाउने कुरा, इन्डियामा अब बङ्गलादेशमा विद्युत बेच्ने कुराहरू छन्, त्यस्तै अहिले व्यापारको कुरा पनि मैले हेरेँ, अनि यो इन्टेलिजेन्सको कन्टेक्स्टमा, इन्जिनियरिङको कन्टेक्स्टमा उहाँले गरेको कुराहरू मलाई राम्रो लाग्यो, अरू अरू विषयहरूमा पनि बिस्तारै समझदारी बढाउँदै लाने भनेको छ, त्यस कारणले सकारात्मक जस्तै छ।
5: होइन डाक्टर साहब, अब यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जुन किसिमको बेहुली सिँगारिएको जस्तो सम्मान गरियो नि त, भित्रै रहेको जस्तो, होइन? एकदमै राम्रो कुटनीतिक हिसाबले पनि, उहाँको चाहिँ सम्मानको हिसाबले पनि, प्रधानमन्त्रीदेखि लिएर शक्तिशाली मन्त्रीहरूसँग भेट गर्ने हिसाबले पनि, यो के दर्शाउन चाहेको भारतले?
6: एउटा त के छ भने भारतको तपाईँले पनि मार गर्नुभयो, गर्नुहुने यहाँ धेरैले बिर्सिहाल्छन् कुराहरू। अब यही मोदीले विशेष गरे चाहिँ यस्तो कुरामा चाहिँ कहिले काहीँ नचाहिने पनि गरेको हुन्छ, जस्तो अब यहाँ एमालेको के अरे यिनीहरूले जितेको थिएन यो हतार पत्तर, यहाँ चुनावको रिजल्टै सकिसकेको पनि थियो, सकिन सकेको थियो, अब ओलीजी प्रधानमन्त्री हुने भन्ने थाहा पाएपछि आफ्नै परराष्ट्र मन्त्रीलाई सुषमा स्वराजलाई यहाँ भेट्न पठाएको, फोनमा कुरा गरेको गरेको अलिकति उहाँहरू बढी उत्साहित भएको देखिन्छ। यसपालि यो विषय अलिकति मत्थर भएको थियो, विशेष गरी ओलीजीको त्यो यो अनेक कुराहरू अलि नजाने कुराहरू बोल्नुहुन्थ्यो नि बिचबिचमा, भारतको
5: भ्रमणै भएन नि त प्रधानमन्त्री कालमा,
6: प्रधानमन्त्रीको भ्रमण नभएको त्यसमा चिसिएको थियो। अब अहिले फेरि यो नयाँ कन्टेक्स्टमा चाहिँ उनीहरूले के हेरे भने पुराना दलहरू अहिले नेपाली कङ्ग्रेस एमालेहरू त धेरै खस्किए अहिले तल छन्, अब अहिले नयाँ उब्रिएको नयाँ यत्रो जनमत लिएर यत्रो जनताले चाहेको यत्रो शक्ति उदयमान भएको छ, अब यो शक्ति भोलि कति कायम हुन्छ हुँदैन, कति टिक्छ टिक्दैन अर्को कुरा हो, तर अहिलेको सन्दर्भमा त यो नै अहिले सबभन्दा ठुलो शक्ति हो र नयाँ युवाले प्रतिनिधित्व गरेको सरकार छ, पार्टी छ, त्यसले गर्दाखेरि उनीहरूले यसलाई महत्त्व दिएर त्यसमा पनि बालेन शाहलाई अब यहाँ बोलाउन खोजेको थियो, प्रधानमन्त्रीलाई नि पहिले उहाँको परराष्ट्र सचिवलाई यहाँ पठाएर भ्रमणको सम्बन्धित कुराहरूमा पनि कुरा थियो, तर त्यो कुराहरू हाम्रो पक्षबाट हामीले मिस गऱ्यौँ किनभने उहाँले प्रोटोकलको कुरा धेरै उठाउनु भयो,
5: भन्ने
6: खालको कुरा गरेको त्यो सन्दर्भ भएको हुनाले रवि लामिछानेजी नै पार्टीको आधिकारिक नेता भएको हुनाले र उहाँले नै गठन गरेको भयो राजपाल यत्रो यत्रो मत लिएर चाहिँ जितेकोले भारतले त्यसलाई एउटा देखाएको हो। अब यो कति भोलि त्यस्ता कुरा त बेला बेलामा देखिरहन्छन्,
5: होइन यसको मतलब बालिनले चाहिँ अलिकति कूटनीतिक मर्यादाका कुरा गरेर चाहिँ भ्रमण अस्वीकार गर्दा वा भेट अस्वीकार गर्दाखेरि चाहिँ होइन ऊभन्दा ठुलो त राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हो नि त भन्ने खालको चाहिँ ट्रिट गर्यो होइन भारतले चाहिँ।
6: यसो छ, मोदीले तपाईँले नभएर त्यो यिनीहरूले जित्ने बित्तिकै दुइटैलाई एकैचोटि दुइटैलाई फोन गरेछ, रवि लामिछानेलाई पनि छ, बालेन शाहलाई पनि छ। त्यसले गर्दा बालेन शाह प्रधानमन्त्री भइसकेका थिएनन्, हुनेवाला थिए होइन, त्यस कारणले उनीहरूले एउटा अब बालेनको त खोइ केही भन्न सकिँदैन नि त, अहिले त उहाँको भर्खर 2-2.5 महिना भइरहेछ, अब उहाँले कसरी सरकार चलाउनुहुन्छ, गभर्नेन्स भनेको कुरा त अप्ठ्यारो कुरा हो, यसरी त्यसै हाउमा आएर हुम्जिकल भएर त हुँदैन। अब जस्तो राष्ट्रपतिले बोलिरहेको छन्, आफै आफूले दिएकै भाषण पढिरहेका छन्, त्यसैमा छोडेर उठेर हिँड्ने त्यस्तो खालको त्यो स्वभावहरू देखाउँदै गए, अप्रिय हुँदै गए। भोलि वैकल्पिक शक्ति त आखिरी रवि लामिछानेकै पार्टी हो, उहाँ हुनु होला, नभए उहाँले बनाएको कोही मान्छे हुन्छ नि त, आखिरी पार्टी त रवि लामिछानेले नै नेतृत्व गरेको छ नि त।
5: तर अहिले अब हामी दुई देश बिचका सम्बन्ध मात्रै कुरा गर्दै गर्दाखेरि अर्को त देश पनि छ, हामी त्रिदेशीय स्थानमा छौँ होइन, चिनसँगको आपसी सम्बन्ध कस्तो छ, स्थिर हो वा चाहिँ अलिकति समस्याग्रस्त नै हो?
6: यसो छ, यिनीहरू के हुन्छ भने चिनले अब वाच गरिरहेको त हुन्छ, तर अब चिनले बिचबिचमा आएर यहाँ उसले पनि खुला खुलै रूपमै भर्खर कम्युनिस्टहरू एकजुट हुन् भनेर उसले कोसिस गरेको हो, बेला बेलामा आएको पनि हो, तर्साएको पनि हो अनि गरेको हो, तर के भनेदेखि अब अब भारत यसो मेरो विचारमा चाहिँ भारतसितको सम्बन्ध भारतकै जस्तो गरी अगाडि बढ्नुपर्छ, परिभाषित हुनुपर्छ। चिनसँगको सम्बन्ध मित्र राष्ट्र भएको हुनाले चिनसँग पनि, तर भारत र चिनलाई समदूरी भनेर मिल्दैन अहिलेको उसमा, यहाँ भन्छ नि जानेर बुझेर पोलिसी अब इक्विटी स्ट्यान्ड समदूरीको सिद्धान्त भन्छ नि, त्यो त्यो लागू हुँदैन। चिनप्रति चिनकै जस्तो सम्बन्ध हुनुपर्छ, उसँग कस्तो सम्बन्ध राख्ने मित्र राष्ट्रसँग, भारतसँग अब व्यापक सम्बन्ध छ, बहुआयामिक छ, त्यो अनुसारकै सम्बन्ध हुनुपर्छ। दुईटालाई तुलना गरेर भने होइन, चिनसँग पनि राम्रो सम्बन्ध हुनुपर्छ, बिस्तारै हुँदै जाला। त्यसमा चिनले कुनै प्रतिक्रिया बाहिर देखाएको छैन, तर उसले वाच गरेको होला। अब भारत जानु त उसलाई स्वाभाविक हो, भरि उसलाई चासो भारत भन्दा पनि अमेरिकाको चासो हुन्छ चिनलाई, हेर्नुहोस् यहाँ नेपालमा।
5: अनि एउटा कुरा, भारतमा पनि भारतका लागि अमेरिकी राजदूतले समेत राष्ट्रसभाका सभापतिलाई भेट गर्नु भयो नि त होइन, साइड वार्तामा यो कुरा पनि चर्चामा आयो नि त, अहिले यो त बिरलै भेटिन्छ नि त यस्ता सिनहरू यस्ता
6: दृश्यहरू। अस्ति आउँदा पनि त प्रधानमन्त्रीलाई भेट्न पाएन, उसले रवि लामिछानेलाई भेटेको थियो नि।
5: भन्दाखेरि अब हामी अहिले भूराजनीतिक हिसाबले पनि भारतले अलिकति चासो दिइरहेको छ नेपालको पछिल्लो कन्टेस्टमा,
6: एकदम चासो त दिएर
5: अमित शाहजी यहाँलाई थाहा छ नि त होइन, भारतका शक्तिशाली गृहमन्त्री कसैलाई पनि नभेटेको, कुनै पनि देशमा चाहिँ गृहमन्त्री भएपछि भ्रमण नगरेको व्यक्तिले चाहिँ रवि लामिछानेलाई भेटेको विषय चर्चामा आयो होइन,
6: त्यो राम्रो राम्रो सत्कार दिएको छ, तर सत्कारकै भरमा सम्बन्ध अहिले नि सबै राम्रो भयो भन्न मिल्दैन। भारत र नेपालका सम्बन्धहरूका विभिन्न तह छन् क्या, तपाईँ मान्छेले यहाँ बुझेन त्यो कुराहरू, एउटै कुरा सबै एउटै बास्केटमा हालेर हामी व्याख्या गर्छौँ। एउटा पहिलो तह भनेको चाहिँ साधारण जनता स्तरमा हुने अब जस्तै सानसानो कुराहरूमा, बोर्डरको कुराहरूमा, स्मग्लिङको कुराहरूमा होइन, अनि अब यस्तै कुराहरूमा पर्छन्। बोर्डर थिचोमिचो भयो भने सानसानो तलको कुराहरू, अर्को कुरा हुन्छ अलि अलि अलि अलिकति गहन कुराहरू जस्तो व्यापारको कुराहरूमा, जलस्रोतको कुराहरूमा, लेनदेनको कुराहरूमा, त्यो तहको। अर्को कुरा हुन्छ सेक्युरिटीको कुरामा, नेपाल भारत सम्बन्धको वैश्विक जुन छ मूलभूत आधार जुन छ, अहिलेसम्म चाहे जसोकै राष्ट्रवाद जगाए पनि राजा महेन्द्रकै पालामा 1950 सन्धि खारेज गर्न उसले कोही पठाएन नि त प्रस्ताव, प्रस्तावमा त 1950 सन्धिको हो, धारा 10 ले त कुनै दुईटा मध्ये एउटा राष्ट्रले चाहेन भने त्यसलाई चाहिँ परिवर्तनको लागि भन्न सक्छन् भनेको छ। अब तर हामीले जतिसुकै राष्ट्रवाद जगाए पनि भारतले थिचोमिचो गर्यो, काला पानी लग्यो, यो गर्यो भने पनि अहिलेसम्म 1950 सन्धिलाई रिप्लेस गरौँ, त्यसलाई हटाइदेऊ भन्न सकेका छैन। यहाँ त ठुल्ठुला प्रगतिशीलहरू कम्युनिस्टहरूले त यत्रो 50-60 वर्षदेखि नारा लाउँदै जुलुस निकाल्दै आएका त हुन् त यतिकै वर्ष खोइ भएन केही पनि. त्यस कारणले मूलभूत कुरामा चाहिँ अहिले भारतले त्यो त्यसलाई डिस्टर्ब गर्नलाई चलाउन खोज्दैन क्या, विशेष गरी सुरक्षाको कुरामा उसको कुराहरूमा चाहिँ.
5: अब व्यापारिक हिसाबले र कुटनीति यो कनेक्टिभिटीका हिसाबले चाहिँ अब नेपालले पनि एउटा कसरी ढुङ्गा साबित गर्छ.
6: 10,000 मेगावाट चाहिँ अब किनिदिने भएको छ, अनि बङ्गलादेशमा जानलाई ट्रान्समिसन लाइन अब अमेरिकनसँग पनि मिलेर चाहिँ अहिले एनसिएमसिसीले त्यो गरिरहेको छ. त्यो त दिएको छ नि 10,000 प्रचण्डकै पालामा प्रधानमन्त्री हुँदा त्यो भएको हो. अहिले यही कुराहरूमा पनि कसरी गर्ने, जलस्रोतको विकास कसरी गर्ने, अनि यो ट्रान्समिसन लाइनहरू पारिपट्टि कसरी लाने भन्ने कुराहरूमा, यस्तै कुराहरूमा, अनि अरू अरू व्यापारलाई कसरी बनाउने भन्ने कुराहरूमा
5: पुराना राजनीतिक दलको चित्र कस्तो देखिरहनु भएको छ?
6: पुराना राजनीतिक दलको चित्र अहिले चाहिँ राम्रो छैन. सबभन्दा ठुलो अब कम्युनिस्टहरूको त हालत के हुन्छ अहिले भन्न सकिँदैन. बिस्तारी भारतमा पनि सबै ठाउँमा बिलाएर गए, तर नेपालमा त्यति साह्रो चाँडै बिलाइहाल्ने त छैन. तर उनीहरू फेरि बढ्दै आउँछन् भन्ने छैन. नेपाली जनता चाहिँ सैद्धान्तिक धेरै कुरा भन्दा पनि कसरी डेलिभर गर्छ, कसरी काम गर्छ भन्ने कुरामा छ. र अहिले अर्को कुरा चाहिँ के भनेदेखि अब अलिकति प्रति कम्पिटिसन चाहिँ विशेष गरी कङ्ग्रेस र स्वतन्त्र पार्टीकै होला जस्तो छ. तर स्वतन्त्र पार्टीको 5 वर्षसम्म उसले कसरी टिक्छ, कसरी त्यो सङ्गठनलाई बचाउँछ, नेतृत्व कसरी चल्छ, कसरी मिल्छन् कुरा, उनीहरूको झगडा पनि हुनसक्छ भोलि, त्यसमा पनि धेरै कुरा भर पर्छ. त्यस कारणले अब नेपाली कङ्ग्रेस चाहिँ अब अहिले सेकेन्ड पार्टी भएको छ. त्यो अलिकति उनीहरूले राम्रो काम गर्दै गए पनि अब डेमोक्रेटिक पार्टी भएको हुनाले अहिले त्यो छ. तर अहिले अहिले नै यो पाँच वर्ष हेर्नुपर्ने हुन्छ नि यो पार्टीहरू, पुराना पार्टीहरूको.
5: हस्, डाक्टर साहबको महत्त्वपूर्ण समय र सुझावको लागि धेरै धेरै धन्यवाद. नमस्कार.
6: हवस्,
5: उहाँ हुनुहुन्थ्यो वरिष्ठ कुटनीतिज्ञ डाक्टर लोकराज बराल. आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.
7: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना.
8: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ. सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ.
7: मारी नगरपालिका, बसन्तपुर, चितवन.
9: स्वदेश टाइम चेक इस समय सूचक का साथ मा
10: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी. संपर्क 0556-5563-98550-77061 र 98550-77053.
11: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0556-493-440, 493-580 र 98550-26-440.
12: It's 7 o'clock. अहिले 7 बजेको छ.
13: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको.
14: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता.
15: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश खबर.

0: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको समयमा माडीको बादरमुडे खोलामा यात्रुवाहक बसमा विस्फोटको घटना भएको 21 वर्ष पूरा भएको छ। विक्रम सम्बत 2062 साल जेठ 23 गते बगै बस पार्कबाट भरतपुरका लागि छुटेको बस बिहान करिब 8 बजेको समयमा खचाखच यात्रुसहित विस्फोटमा पर्दा तत्कालीन शाही नेपाली सेनाका 3 जवानहरूसहित घटनास्थलमै 38 जनाको ज्यान गएको थियो भने 75 जना घाइते भएका थिए। घटनामा घाइते भएका थप जनाको समयक्रममा मृत्यु भइसकेको छ। घटना भएको एक वर्षपछि मृतकका परिवार र घाइतेहरू बादरमुडे घटना पीडित समिति गठन गरी न्यायको खोजी गरी आएका छन्। पीडित परिवारको आक्रोश र पीडा अझै शान्त भएको छैन। घटनाको करिब एक दशकपछि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2074 मङ्सिर 17 गते पीडित पक्षसँग गर्नुभएको सहमति पूर्ण रूपमा लागू हुन सकेको छैन। दुवै पक्षबीच मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई निशुल्क शिक्षा दिने लगायतका सहमति भएको थियो। यसैबीच बादरमुडे घटना पीडित समितिले शनिबार बिहान बादरमुडे स्मारकको सरसफाई गरी श्रद्धाञ्जली दिएका छन्। समितिले हरेक वर्ष ज्येष्ठ 23 गते बादरमुडे घटना स्मृति दिवस मनाउने गरेका छन्। का 5 स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा जयादेवी पौडेल लामिछानेको अध्यक्षतामा 7 सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। पूर्वगठित समितिको सदस्यमा मन्जु आचार्य, मुक्ति प्रसाद बस्याल र एकरा चापागाई रहनु भएको छ। यस्तै पदेन सदस्यका रूपमा वडा नम्बर 5 कवडा अध्यक्ष गणेश प्रसाद घताने तथा शिक्षक प्रतिनिधिका रूपमा जनकराज भूषाल रहनु भएको छ। समितिको सदस्य सचिवको जिम्मेवारी विद्यालयका प्रधान अध्यापक बलबहादुर श्रेष्ठलाई दिएको छ। माडी नगरपालिकाको पत्र अनुसार केही नेपाल यिनलाई संशोधन गर्ने अध्यादेश 2083 बमोजिम विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको विद्यालयले जनाएको हो। नयाँ व्यवस्थापन समिति गठनसँगै विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई विद्यालय परिवार, अभिभावक र स्थानीय समुदायले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। तीन स्थिति नरबुरटोल विकास संस्थाको आयोजनामा शनिबार बिहान गाउँटोल क्षेत्रको सामूहिक सरसफाई गरिएको छ। 160 जना टोल परिवार रहेकोमा 158 परिवारको सहभागितामा सरसफाई कार्यक्रम गरिएको टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण चौधरीले बताउनुभयो। टोल विकास संस्थाका आह्वानमा आगामी साता मगुई कुलोको सरसफाई गर्न लागि उहाँले बताउनुभयो। पछिल्लो समय माडीमा व्यवस्थित र पुनर्गठित टोल विकास संस्थाहरू टोल क्षेत्रको विकास, निर्माण, सरसफाई, वातावरण संरक्षण र सामाजिक परिचालनमा प्रभावी देखिन थालेका छन्। टोलवासीहरूबीच आपसी मेलमिलाप, भाइचारा र सहयोगको भावना अभिवृद्धि गर्न पनि यस्ता संस्थाहरू सक्रिय हुन थालेको देखिएको हो। लिबर्टी युवा क्लब माडी छैनार बरुवाको आयोजनामा माडी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन सुरु भएको छ। अम्पायर निशान पङ्गेनीलाई सटल कक हस्तान्तरण गर्दै माडी नगर प्रमुख धारा कुमारी काजी महतोले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। प्रतियोगितामा खेलाडीहरूलाई लेभल ए र लेभल बी गरी दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको छ। लेभल ए तर्फ किरण राई, योगेन्द्र बिक, इलाका प्रहरी कार्यालय तथा बिरु चौधरी, विवेक चौधरीको जोडी फाइनलमा प्रवेश गरेका छन्। यसै गरी लेभल बी तर्फ गौरव मुक्तानेश्वर रिजालको जोडी फाइनलमा पुगिसकेको छ भने उक्त समूहको अर्को सेमी फाइनल खेल तथा फाइनल खेल शनिबार बिहान 36 बजेबाट सञ्चालन हुने कार्यक्रम रहेको छ। प्रतियोगितामा माडी नगरभित्रका विभिन्न क्षेत्रबाट 22 टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। माडीमेरका विद्यालय स्तरीय फुटबल प्रतियोगिता 2083 को छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा दिवाकर स्मृति माध्यमिक विद्यालयले बाल विकास इङ्ग्लिस स्कूललाई 8-0 गोलन्तरले पराजित गर्दै सहज रूपमा फाइनल यात्रा तय गरेको हो। दोस्रो सेमी फाइनलमा माडी माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय बीच निर्धारित समयसम्म एक एक गोलको बराबरी भएसँगै खेल ट्राइब्रेकरमा पुगेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको ट्राइब्रेकर अन्तर्गत सडन डेथमा जनजीवन माध्यमिक विद्यालयले 5-4 गोल अन्तरले जित निकाल्दै निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो सेमी फाइनलमा दिवाकृत स्मृति माध्यमिक विद्यालय कि सरिस्का चापागाई म्यान अफ द म्याच घोषित हुनुभएको थियो। यस्तै दोस्रो सेमी फाइनलमा जनजीवन माध्यमिक विद्यालय कि मनिष्का घरती म्यान अफ द म्याच चुनिनुभयो। अब छात्रातर्फको उपाधिका लागि दिवाकृत स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय बीच जेठ 24 गते आइतबार दिउँसो 4:30 बजे प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक संस्था नगर खेलकुद विकास समितिका सदस्य नवीन बस्यालले जानकारी दिनुभयो। विद्यालय स्तरीय फुटबल प्रतियोगिताको छात्रतर्फ माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्। बुधबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा जनकल्याण माध्यमिक विद्यालयले सोमेश्वर माध्यमिक विद्यालयलाई 3-0 गोलन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। यस्तै शुक्रबार सम्पन्न दोस्रो सेमी फाइनलमा माडी माध्यमिक विद्यालयले विद्याज्योति इङ्ग्लिस स्कुलमाथि 7-1 गोलन्तरको जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। पहिलो सेमी फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका जनकल्याण माध्यमिक विद्यालयका रोहित गुरुङ म्यान अफ द म्याच घोषित हुनुभयो। यस्तै दोस्रो सेमी फाइनलमा माडी माध्यमिक विद्यालयका एबिन बस्याल म्यान अफ द म्याच चुनिनुभयो। अब उपाधिका लागि माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय बीच जेठ 24 गते आइतबार दिउँसो 3 बजे प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक संस्था नगर खेलकुद विकास समितिका सदस्य नवीन बस्यालले जनाउनुभयो। चितवनको इच्छाकामना गाउँपालिका साथ खगेडी खोला क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा प्रहरीले 5 सवारी साधनलाई कार्यवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सो क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले 27 सवारी साधनलाई नियन्त्रणमा लिएर जाँच गरेकोमा 5 ट्र्याक्टरलाई आवश्यक कार्यवाहीका लागि इच्छाकामना गाउँपालिकामा पठाएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकार नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकाले समयमै सच्याउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्य गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक क्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले काठमाडौँको माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले संसदमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका छन्। अध्यक्ष रहेको जनमत पार्टीले बलगर संहिताको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ। संहितालाई बलियो बनाउनुपर्छ भन्दै यसअघि नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गरेको जनमत पार्टीले घोषणा बाहेक अरू थप कार्यक्रम गर्न सकेको थिएन। 2081 जेठ 15 गते भिरकुटी मण्डबाट नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गरेको थियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसई 2082 परीक्षा फल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार 25 गतेभित्र पूरक परीक्षाको परीक्षा फल प्रकाशन गरिने बताउनुभयो। 2511 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा ₹20,84,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 193, नियम विपरीत राइड सेयरिङ गरेका 166, संकेत बत्ती उल्लङ्घन गर्दा 129 र तीव्र गतिमा सवारी साधन हुइकाएका 167 जनालाई कार्यवाही गरिएको हो। सामाजिक सञ्जालबाट उदाएको युवा अभियान कक्रो जनता पार्टीले भारतीय सहर नयाँ दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरेको छ। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नाराबाजी गरेका हुन्। संस्थापक अभिजित दिप्केको नेतृत्वमा शुरू भएको प्रदर्शनमा विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। कक्रो जनता पार्टीले नीट 2026 प्रश्नपत्र चुहावट, सीबीएसई मूल्याङ्कन प्रणाली सम्बन्धी विवाद तथा अन्य शैक्षिक समस्याहरूको जिम्मेवारी लिँदै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुपर्ने लगायतका माग गरेका छन्। सामाजिक सञ्जालमा तीव्र लोकप्रियता हासिल गरेको सीजेपीको यो पहिलो ठूलो सड़क प्रदर्शन हो। यसैबीच प्रदर्शनका क्रममा दुई समूह बीच हुन सक्ने सम्भावित झडपलाई रोक्न दिल्ली प्रहरीले 6 जनालाई नियन्त्रणमा लिएको छ। आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि शान्ति सुरक्षा कायम राख्न प्रहरीले पूर्व सावधानी स्वरूप उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: एकजना हाम्रो बेसमा नेकपा एमालेका नेता विष्णु रिजाल हुनुहुन्छ। रिजालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब यो बिहानी पखमा नेकपा एमालेको कुरा गरौँ। नेकपा एमाले भित्रको रस्साकस्सी बिस्तारै मतभेदहरू मिल्दै गएका हुन्। फेरि केपी शर्मा ओली विरुद्ध जसरी केही नेताहरू एकजुट भएर खनिनु भएको थियो सचिवालय बैठकपछि, सबै कुराहरूलाई मुद्दाहरूलाई राप्सा पारिदिएको छ होइन? अहिले बादलको नेतृत्वमा समिति गठन भइसकेपछि
2: हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक हालै सम्पन्न भएको छ। त्यसले पार्टीको दोस्रो अपानी जारी गरेको छ। यसमा उल्लेख भए अनुसार हाम्रो पार्टीले पार्टीको समग्र निर्वाचनमा हासिल भएको असफलताको समीक्षा र पार्टी पुनर्गठन तथा पुनर्जागरणको मार्गचित्र प्रस्तुत गर्नका लागि 1 महिनाको समय सीमा सहित कार्यदल गठन गरेको छ। त्यसमा हाम्रो पार्टीका अध्यक्ष बाहेकका महत्त्वपूर्ण नेताहरू हुनुहुन्छ र त्यो कार्यदलले अब आफ्नो कामहरू सुरु गरेको छलफलहरू सुरु गरेको छ। पार्टीलाई एकताबद्ध ढङ्गले विधिसम्मत ढङ्गले कसरी पुनर्गठन र पुनर्जागरण गर्न सकिन्छ भन्ने बारेमा त्यसले आफ्नो प्रतिवेदन पेश गर्नेछ र त्यो प्रतिवेदन पेश गरेपछि पार्टीको सचिवालयमा र त्यसपछि केन्द्रीय कमिटीको असारभित्र आयोजना हुने केन्द्रीय कमिटीको बैठकमा हामीले छलफल गर्नेछौँ र एउटा सर्वसम्मत निकास सहित नेकपा एमालेलाई एउटा पुनर्गठित र पुनर्जागृत शक्तिको रूपमा फेरि हामी जनताको बिचमा कार्यकर्ताको बिचमा लैजान सक्षम हुनेछौँ।
1: अब बादलजीले दिएको प्रतिवेदन, बादलजीको कमिटीले दिएको प्रतिवेदनले चाहिँ नेकपा एमालेलाई साँच्चै मजबुत बनाएर लैजान्छ कि झन् विवाद बल्झाउँछ भन्ने छ नि त प्रश्न त फेरि।
2: यो बादलजीले दिने प्रतिवेदन वा उहाँको प्रतिवेदन होइन, पार्टीका महत्त्वपूर्ण नेताहरू त्यसमा हुनुहुन्छ। उहाँको नेतृत्वमा कार्यदल बनेको छ। पार्टीका उपाध्यक्षहरू, पार्टीका महासचिव, पार्टीका प्रदेशका इन्चार्जहरू जस्ता नेताहरू त्यसमा हुनुहुन्छ। उहाँहरू बसेर ल्याउने निष्कर्ष, उहाँहरूले दिने सुझावहरू नै हाम्रो पार्टीका लागि महत्त्वपूर्ण हुन्छ। र त्यसमा फेरि त्यो कार्यदल मात्रै सर्वेसर्वा पनि होइन, त्यसले सचिवालयमा छलफल हुनेछ, सचिवालयबाट केन्द्रीय कमिटीमा छलफल हुनेछ र हामी मेरो विचारमा एउटा सुझपूर्ण निर्णयका साथ अगाडि बढ्नेछौँ। हाम्रा सामु निश्चय पनि चुनौती छन्। इतिहासको सबभन्दा नराम्रो असफलता हामीले हासिल गरेका छौँ। हामीसँग विजयका अनुभव पनि छन्, पराजयका अनुभवहरू पनि भए। यो सबैलाई ध्यानमा राखेर पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने बारेमा हामी सामूहिक ढङ्गले अगाडि बढ्नेछौँ।
1: होइन, अहिलेको अवस्था त अधिकांश बहुमत सदस्यहरूको एउटै माग हो भने अब नेतृत्व परिवर्तन हुनुपर्छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प चाहिँ अब खोजिनुपर्छ। उहाँकै नेतृत्वमा अगाडि बढ्न सम्भव छैन भन्ने अधिकांश नेता कार्यकर्ताहरूको एकमत जस्तो देखिन्छ र अस्तिको बैठकहरूमा पनि ती आवाजहरू उठे। तर यसलाई केही समयका लागि भए पनि पार्टी अध्यक्ष टार्नका निम्ति सफल हुनुभयो। तर उहाँको जुन प्रस्तुति देखिन्थ्यो, होइन नेतृत्व परिवर्तन हुन सक्दैन, बस्ने बस, नबस्नेहरूले चाहिँ मार्ग प्रशस्त गर भन्ने आशय सहितको थियो। यसले बलियो बनाउँछ पार्टीलाई
2: किनकि यो व्यक्तिको व्यक्ति विशेषको कुरा होइन। यो कुनै व्यक्तिले म रहन्छु वा रहँदिनँ भनेर आफूले निर्णय गर्ने विषय पनि होइन। समग्र आन्दोलन र पार्टीको हितका लागि के गर्दा उपयुक्त हुन्छ, उहाँले पनि आफ्नो प्रस्तावहरू अगाडि राख्नुहुन्छ कमिटीमा, अरू नेताहरूले पनि, हामी सबैले पनि आफ्नो प्रस्तावहरू अगाडि राख्छौँ, आफ्ना विचार रायहरू राख्छौँ। त यो कुनै व्यक्तिगत लेनदेनको विषय पनि होइन, किनभने अहिले हामीसँग लेनदेन गर्ने विषय के नै बाँकी छ र हामीले हिजो 2074 केपी ओलीकै नेतृत्वमा अपार सफलता पनि हासिल गरेका थियौँ भने अहिले उहाँकै नेतृत्वमा अपार विफलता पनि हासिल गरेका छौँ। त्यसले गर्दा विजयको श्रेय लिने नेताले पराजयको अब जस पनि बोक्नुपर्ने हुन्छ, स्वाभाविक हुन्छ। यो भनेर हामी कुनै एउटा व्यक्ति विशेषको कुरालाई मात्र केन्द्रमा राख्न गइरहेका छैनौँ। समग्र आन्दोलनकै पुनर्गठन कसरी गर्न सकिन्छ, पार्टीको पुनर्गठन र पुनर्जागरण भन्ने दुईटा शब्द हाम्रो पार्टीको अन्तर पार्टी नियमावलीको अन्तर पार्टी निर्देशनको पृष्ठ संख्या 22 प्रष्ट उहाँकै हस्ताक्षरमा कार्यकर्ता कम्पिटिसनमा सम्प्रेषित गरिएको छ। त्यसले गर्दाखेरि हामी कसरी पार्टीलाई पुनर्गठन र पुनर्जागृत गर्न सक्छौँ भन्ने कुरा यो व्यक्ति विशेषको निजी विषय होइन, यो पार्टीको यो कमिटीको यो समग्र आन्दोलनको विषय भएको हुनाले हामीले समग्र रूपमा एउटा साझा निष्कर्षका साथ अगाडि बढ्छौँ। उहाँकै नेतृत्वमा हामी अगाडि जाँदा पनि हामी एउटा निष्कर्षका साथ एउटा छलफलका साथ एउटा सहमतिका साथ अगाडि जानुपर्ने हुन्छ। उहाँले कुनै निकास दिने सन्दर्भमा पनि उहाँसहितको
1: सहभागिता खगराज अधिकारीजीसँग मैले कुराकानी गरेको छु, मैले धेरै नेताहरूसँग भनेको छु अब ओलीको विकल्प खोज्ने बेला यो होइन, उहाँको छारीमा उहाँकै छत्र छायामा सबैजना अगाडि बढ्नुपर्छ, एमालेलाई बलियो बनाउनुपर्छ। अहिले यसको विकल्प छैन भनेर भन्नुभएको छ, 11 महाधिवेशन भएको जम्मा 7-8 मात्रै भएको छ, फेरि अहिले नै नेतृत्वलाई हटाउने कुरा चाहिँ त्यो सम्भव हुन सक्दैन भन्ने खालको पनि त आवाज उठाएको छ नि त पार्टीभित्र।
2: अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ, अहिले हामीले त्यस बाहेक अरू कुनै कुरा गरेका पनि छैनौँ र यो सडकमा सार्वजनिक रूपमा भनेर यो दबाब सृजना गरेर मात्रै नेतृत्व परिवर्तन गर्ने विषय पनि होइन। त्यसले गर्दा दुईटा कुरा मैले तपाईँलाई अघिदेखि निवेदन गरेको छु, एउटा हामी संस्थागत ढङ्गले निर्णय गर्छौँ, हामी अर्को विधिसम्म ढङ्गले निर्णय गर्छौँ। संस्थागत र विधिसम्म ढङ्गले हुने निर्णयहरू हामी सबैका लागि मान्य छन्, मान्य हुनुपर्छ। हामीले कार्यदलको प्रतिवेदन हेर्छौँ, पार्टीको समग्र छलफल गर्छौँ र एउटा निष्कर्षमा पुग्छौँ। त्यसले गर्दा त्योभन्दा बढी अहिले हामी कसैसँग पनि व्यक्तिगत विषयहरू सार्वजनिक रूपमा भन्ने पक्ष वा विपक्षमा भन्नुले यसले त्यति ठुलो अर्थ राख्छ जस्तो मलाई लाग्दैन।
1: तर एउटा एउटा तपका छ, एउटा ढिक्का छ, अब यसलाई चाहिँ उहाँको उहाँलाई विदा गर्नुपर्छ सम्मानजनक र चाहिँ अब नयाँ ढङ्गले पार्टी अगाडि बढाउनुपर्छ भन्ने खालको मत चाहिँ बलियो हुँदैछ होइन पार्टीमा अहिले।
2: विभिन्न मतहरू आएकै हुनाले पार्टीभित्र कार्यदल गठन भएको हो, विभिन्न खालका विचारहरू, विभिन्न खालका विमर्शहरू, विभिन्न खालका भनाइहरू, प्रतिक्रियाहरू तपाईँले देख्नुभएको छ। हाम्रो कार्यकर्तामा एक खालको निराशा छाएको छ, एक पङ्क्तिले अहिले पार्टीबाट बाहिरिरहेको छ, एउटा जनमत त योभन्दा अगाडि नै बाहिरिसकेको छ, कार्यकर्ताको पनि एउटा पङ्क्ति पार्टीबाट बाहिरिने तर्कमा छ। दिनदिनै मान्छेहरूले विभिन्न ठाउँमा आधारभूत तहका कार्यकर्ताले पार्टी छोडेको खबरहरू आइरहेका छन्, हामी कसरी त्यसलाई आफ्नो पार्टीमा राखिरहन सक्छौँ? हामीले अहिले नयाँ जनमत आकर्षण गर्ने त परको कुरा, पहिलो कुरा आफ्ना कार्यकर्तालाई हामी थाम्नुपर्नेछ, आफ्ना मतदातालाई हामीले फर्काउनु पर्नेछ। कसरी यो काम गर्न सक्छौँ, के नयाँ कुरा दियो भने, के परिवर्तन परिमार्जन गर्यो भने, के पुनर्गठन र पुनर्जागरण ल्यायो भने हाम्रो पार्टीले चाहिँ आफूलाई स्थापित गर्न सक्छ भन्ने अहिले हामी सबैको चासोको विषय छ, सबैको चिन्ताको विषय छ। व्यक्तिगत ढङ्गले अब त केपी शर्मा ओलीले प्राप्त गर्ने के नै बाँकी छ र 5 प्रधानमन्त्री भइसक्नुभयो, 3 पार्टीको अध्यक्ष भइसक्नुभयो, 75 भइसक्नु भएको छ, उहाँ एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित र स्थापित नेता हुनुहुन्छ। त्यसले गर्दा यो उहाँको व्यक्तिगत विषय हो जस्तो लाग्दैन, नेकपा एमालेको भविष्यको विषय हो। नेकपा एमालेमा नेताहरू त एउटा अस्थायी नेता हो, हिजो एकजना नेता हुनुहुन्थ्यो, आज अर्को हुनुहुन्छ, भोलि अर्को हुनुहुन्छ। पार्टीलाई कसरी हामी स्थायी रूपमा बलियो बनाउन सक्छौँ र खास गरी अझ पहिलो पुस्ताको नेताहरू भन्दा दोस्रो पुस्ताको नेताहरूको चिन्ता, दोस्रो पुस्ताको नेताहरू भन्दा तेस्रो पुस्ताको नेताहरूको बढी चिन्ताको विषय हो। उहाँहरूले त आफ्नो पालामा आन्दोलनलाई योगदान पनि गर्नुभयो, त्यो आन्दोलनमा गरेको योगदानको सावा व्यवसाय असुल पनि गरिसक्नु भएको छ। त्यो बाहेकको जुन पङ्क्ति आज निराश छ, जुन हताश छ, त्यो निराशा र हताशालाई चिर्नका लागि हामीले कसरी पार्टीलाई अगाडि बढाउनु पर्छ, त्यो नै आजको हाम्रो मुख्य चुनौती हो।
1: पोलिटिक्समा त एक्जिट राम्रो हुन सकेन भन्ने खालको चिन्ता होला क्या उहाँलाई मनमा, होइन? एक्जिट राम्रो भएको भए हुन्थ्यो, सम्मान भएको भए हुन्थ्यो,
2: परिणामले नै देखाइसकेको छ किनभने परिणाम त सुखद रहेन, किनभने जब परिणाम सुखद रहेन भने कुनै पनि व्यक्तिको एक्जिट यसै पनि सुखद रहँदैन। हाम्रोमा के छ भने सफलता हासिल भएको बेला छोड्ने अवस्थै छैन, सफलता हासिल जति बेला हुन्छ त्यो बेलामा चाहिँ अब मैले पुग्यो, मैले यति गरेँ, म अब बिदा लिन्छु भनेर सोच्ने मान्छेलाई फुर्सदै हुँदैन। अब विफलता हासिल भएर बिदा लिनु पर्यो भने कसैका लागि पनि त्यो सुखद हुँदैन, त्यो सबैमा त्यो कुरा लागू हुन्छ।
1: अब अहिले चाहिँ भारत भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति स्वदेश फर्किनु भयो, शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनाल चाहिँ भारत जानु भएको छ, भारतमा हुनुहुन्छ। दुई देश बीचको सीमाको विषय जुन उहाँ भारत भ्रमण जानु अगाडि देशको प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठाएको विषय पनि निकै ठुलो सरको एउटा बहस र मुद्दाको विषय पनि बनिया छ। नेपाललाई स्वयं आफैले प्रधानमन्त्रीले नै अतिक्रमणकारीको रूपमा संज्ञा दिनुभयो भन्ने खालका विषयहरू पनि आए, क्रस बर्डरका विषयहरू, 10 गजाका विषयहरूलाई चाहिँ सीमा मिचिएको विषयसँग जोडिनु भनेको अपरिपक्वता हो भन्ने खालका विषयहरू पनि आए। यो मुद्दालाई तपाईँले कसरी हेर्नु भएको छ? यो कूटनीतिक हिसाबले आज दुई देश बीचको सम्बन्ध चाहिँ कस्तो छ आफ्नो?
2: नेपाल र भारत सदियोदेखि आपसमा जोडिएर बसेका मित्रहरू हुन्, हाम्रा सम्बन्धहरूका विभिन्न कायमहरू छन्। कहिलेकाहीँ राजनीतिक रूपमा दुई देशका बीचको सम्बन्ध हार्दिक हुन सकेन भने पनि हाम्रा धार्मिक, सांस्कृतिक, भाषिक लगायतका हाम्रा अरू जनस्तरका सम्बन्धहरू आफ्नै गतिमा बढिरहेका हुन्छन्। त्यसले गर्दा कुनै व्यक्तिले मैले असाध्य भारतसँगको सम्बन्ध राम्रो बनाउँछु अथवा मैले नराम्रो बनाउँछु भन्दैमा त्यति ठुलो प्रभाव पर्दैन। तर राजनीतिक तहका केही हाम्रा मुद्दाहरू चाहिँ थाँतिरहेका छन्। हिजोदेखिकै इतिहासदेखिका रेसिड्युहरू हामीले समाधान गर्नुपर्नेछ। हिजो हामीले नक्सा प्रकरणमा पनि सर्वसम्मत ढङ्गले हामी नेपालीहरू एक ठाउँमा उभियौँ, नेपालको संसद एक ठाउँमा उभियो, राजनीतिक दलहरू एक ठाउँमा उभिए, तर त्यसपछिका कुनै पनि सरकारले भारतसँग त्यस विषयमा एक मिनट पनि कुरा गर्न सकेको छैन। त्यो यथार्थ पनि हाम्रा बिचमा छ। अहिले नयाँ प्रधानमन्त्रीजीले संसदको रोस्टममा उभिएर नेपालले भारतले नेपालको भूमि मात्र होइन, नेपालले पनि भारतको भूमि मिटेको छ धेरै ठाउँमा भनेर चाहिँ बोलिदिनु भयो, जुन कुरा अपरिपक्व, अपुष्ट र एउटा गलत मनस्थका साथ आएको भनाइयो भन्ने मलाई लाग्छ। यस सन्दर्भमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीको भारत भ्रमण, अहिले परराष्ट्र मन्त्रीजीको भारत भ्रमण पनि हामीले देखेका छौँ। स्वागत सरकार हुनु, नेपालीलाई सम्मान गर्नु, नेपालका नेताहरूलाई सम्मान गर्नु, द्विपक्षीय हार्दिक कुराकानी हुनु, यो सबैका लागि सुखद कुरा नै हो। यसमा कसैले अप्ठ्यारो मान्नुपर्ने विषय केही नै छैन, किनभने राष्ट्रिय स्वतन्त्र पार्टी अहिले नेपाली जनताको बहुमतको प्रतिनिधित्व गर्छ, अत्याधिक बहुमत सहित हालै विजय भएको छ र उसैको सरकार त कुनै पनि देशले सम्बन्ध राख्ने भनेको औपचारिक आधिकारिक सम्बन्ध, कूटनीतिक सम्बन्ध भनेको त्यो देशको सरकारसँग हो र सरकारमा रहेका मानिसहरूसँग त्यो दलसँग हो। त्यस कारणले उहाँहरूले जुन ढङ्गले कुराकानी गर्नुभएको छ त्यसलाई हामीले अन्यथा लिन मिल्दैन, लिन पर्दैन, लिएका पनि छैनौँ, तर परिणाममा देखिनुपर्छ। त्यो हार्दिकताको, त्यो स्वागतको, त्यो आत्मीयताको परिणाम हामीले व्यवहारमा देख्नुपर्छ। त्यो व्यवहारमा देख्नका लागि परराष्ट्र मन्त्रीजीको भ्रमण, प्रधानमन्त्रीको अरूको तहको भ्रमणहरू होला, त्यसलाई हामीले हेर्नुपर्ने हुन्छ र सहमति र सहकार्यका के क्षेत्रमा दुई मुलुक चाहिँ अगाडि ब्रेक थ्रु गर्न पर्छ त्यस आधारमा हामीले दुई देशको सम्बन्धलाई उहाँहरूले कता लैजानुभयो भन्ने मूल्याङ्कन गर्नुपर्छ।
1: होइन, अब अहिलेको अवस्थामा चाहिँ जुन दुई देश बिचको जुन सीमाको विषय छ यसलाई चाहिँ कूटनीतिक माध्यमबाट मिलाउनु पर्छ भनेर राष्ट्रसभाका सभापतिले भन्दै गर्दाखेरि प्रधानमन्त्रीको अभिव्यक्ति पनि आयो। प्रधानमन्त्रीका कैयन अभिव्यक्तिहरू, कैयन सामाजिक सञ्जालका प्रस्तुतिहरू हिजो राति मात्रै एउटा स्ट्याटस आएको छ, मलाई पनि एम्बेसडर बन्न मन छ, प्रधानमन्त्रीको नम्बर भए पाऊ भन्ने खालको पनि स्ट्याटस आयो, त्यसमा पनि निकै ठुलो चाहिँ आलोचना भइरहेको छ। मुलुक साँच्चै अलिकति यो पदीय मर्यादाभित्र बसेर राष्ट्रलाई सुशासनयुक्त समाजतर्फ लैजाने र विभिन्न समस्याहरू हल गर्ने जुन उसले म्यान्डेट पाएको छ त्यो पुरा हुन्छ कि हुँदैन भन्ने खालको विषय पनि सँगसँगै जोडिएर आएका छन्, कसरी हेर्नु भएको छ?
2: सरकार बनेको दुई महिनाभन्दा अलिकति बढी भएको छ, 100 दिन पनि पुगेको छैन खेलजी। हामीले यो सरकारको विरोध गरेर यसलाई विस्थापित गर्नुपर्छ वा प्रधानमन्त्री राजीनामा दिनुपर्छ वा चाहिँ

0: के स्वतन्त्र पार्टीले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ। यो अहिले अरूले विरोधको विषय बनाएर उहाँहरूलाई विस्थापित गर्ने अथवा उहाँहरूलाई अन्यथा भन्नुभन्दा पनि सत्तारूढ पार्टीले यसमा गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो बुझाइ छ।
1: अहिले चाहिँ अब देश एउटा गतिमा सम्पत्ति शुद्धिकरणका मुद्दाहरूदेखि लिएर विभिन्न मुद्दाहरूमा र देशलाई कालो ग्रे लिस्टबाट हटाउने जुन किसिमका प्रयत्नहरू भइरहेका छन् यसमा सरकार तदारुकताका साथ अगाडि बढेको देख्नु भएको छ। देश त अप्ठ्यारो अवस्थामा रहेछ नि त, ग्रे लिस्टबाट ब्ल्याक सूचीमा पर्ने एउटा खतरामा रहेछ होइन, ऋण चाहिँ त्यस्तै खालले बढ्दै रहेको एउटा स्थिति रहेछ। अहिले आज बिचौलियाहरू हामी हेरिरहेका छौँ, हेर्नुहोस् त सेटिङ त कति धेरै हुँदो रहेछ, अरबौँका अरबौँ रकम त एउटा व्यक्तिसँग हुँदो रहेछ नि त होइन यो देशमा।
0: अब उहाँहरूको जुन कार्यशैली छ यो कार्यशैली पारदर्शी लोकतान्त्रिक कार्यशैली भएको देखिँदैन। क्याबिनेटको बैठकमा बसेर उहाँहरू सरकारका सबै जिम्मेवार साथीहरू एक ठाउँमा बसेर राष्ट्रको बारेमा चिन्तन गरेको, छलफल गरेको, विभिन्न चाहिँ यसरी अगाडि बढौँ भनेको चाहिँ हामीले देखिरहेका छैनौँ। उहाँहरू चाहिँ एकदम सनकको भरमा, एउटा चाहिँ व्यक्तिको मुहिमको भरमा अगाडि बढ्ने र त्यस अनुसार निर्णय हुने, त्यो निर्णयहरूमा पनि आफै पनि नटिक्ने। अब अर्थमन्त्रीजी योग्य मानिस हुनुहुन्छ, पढे लेखेको मानिस हुनुहुन्छ, सबैले आशा गरेको मानिस हुनुहुन्छ। उहाँले ल्याएको बजेटले आम मानिसलाई चाहिँ निराश बनाएको छ, न उद्योग व्यवसायी, न इन्भेस्टरहरू, न आम सर्वसाधारण, न अरू कुनैलाई कसैलाई पनि त्यसले चाहिँ राहत दिएको अनुभूति भएको छैन। यो कारणले चाहिँ देशभित्र उद्योग व्यवसायको वातावरण बन्छ, देशभित्र अर्थ उपार्जनको लागि नयाँ नयाँ अवसरहरू सृजना गर्छन् भन्ने कुनै पनि आधार देखिँदैन। बरु भएका आधारहरू भत्काउने, भएका विषयहरूलाई विशृङ्खल गर्ने, मान्छेहरूलाई आतङ्कित गर्ने, पुँजी पलायनका लागि प्रेरित गर्ने, तर ती कुराहरू कानुनसम्मत नहुने, कानुनले अदालतमा जाने बित्तिकै मान्छे चाहिँ छुटेर आउने, यो स्थिति चाहिँ देखा परेको छ। यो राष्ट्रकै लागि यो शोभनीय कुरा होइन।
1: व्यक्तिहरू होइन, विभिन्न चाहिँ राजनीतिक दलमा आबद्ध भएका व्यक्तिहरू, विभिन्न चाहिँ बिचौलियाहरू आज चाहिँ छानबिनको दायरामा छन्। सिआइबीले छानबिन गरिरहेको छ, करिब करिब 6-7 अर्बसम्मको पनि बिको दावी गरिन्छ होइन। बिमाहरू इन्सुरेन्सहरूमा चाहिँ पुरै रकमको ल्याप्स पारेर चाहिँ दोस्रो बजारमा ल्याएर चाहिँ होइन मान्छेको आँखामा छलछाम गर्ने खालका विभिन्न गतिविधिहरू चलेका रहेछन् नि त। राष्ट्र त सेटिङमा चलिरहेको रहेछ नि त रिजालजी।
0: अब यो कुरा सबै पुष्टि हुनुपर्छ केमजी, किन भन्दाखेरि अहिले उहाँहरूले भन्ने कुरा, उहाँहरूले दावी गर्ने कुरा एउटा हो, उहाँहरूले चाहिँ अदालतमा कसरी मुद्दा लैजानुहुन्छ, अदालतले के भन्छ, यी विषयहरू ठिक छ। यहाँभित्र विसङ्गति छन्, विकृति छन्, पुराना पार्टीहरूसँग मान्छेहरू विभिन्न कारणले चाहिँ नफरत भएको छ, यो कुरा हामी बुझ्छौँ, हामीले पनि कतिपय कुराहरू अनुभूति गरेका छौँ। तर हाम्रो निजात्मक अनुभूतिले तात्विक असर राख्दैन, किन भन्दा यी सबै विषयहरूलाई कानुनसम्मत ढङ्गले, लोकतान्त्रिक ढङ्गले र पारदर्शी ढङ्गले समाधान गर्नुपर्छ। मलाई कसैलाई मन लाग्यो मध्यरातिमा उठाइदिने, मलाई चाहिँ कसैले एसएमएस पठायो सचिवलाई लिएर चाहिँ थुनिदिने, कसैले मलाई हेलो प्रधानजीज्यू भन्यो उसमाथि मुद्दा लगाइदिने, अथवा कसैले चाहिँ केही, यो ढङ्गको कुराले त यो सनकको शासन हुन्छ, यो कानुनको शासन हुँदैन, यो विधिको शासन हुँदैन, यो लोकतन्त्र होइन। त्यसले गर्दा कुनै विषयहरू छन्, विसङ्गतिहरू छन् विसङ्गतिहरू विकृतिहरू छन् किन छैनन् त? हरेक देशमा ती विषयहरू, त्यस्ता विषयहरू हुन्छन्, हामी देख्छौँ भारतमा, अरू कुनै देशमा, चिन जस्तो एउटा चाहिँ कडा अनुसारण भएको देशमा पनि उद्योगिक व्यवसायहरूमाथि चाहिँ करछली गरेको, ठगेको भनेर वर्षमा सयौँ मुद्दाहरू लागिरहेको हामी समाचार पढ्छौँ नि। भारतमा हामी देख्छौँ, अमेरिकामा देख्छौँ, अरू अरू कतिपय लोकतान्त्रिक देशहरूमा जहाँ करका धेरै राम्रा चाहिँ प्रावधानहरू छन्, पारदर्शी छ। अहिले भर्खरै नेपालीहरू समेत सामेल भएको भनेर अमेरिकामा एउटा चाहिँ मेडिकल स्क्यान भनेर चाहिँ एउटा नयाँ काण्ड आइरहेको छ। त्यसले गर्दा देशभित्र यस्ता कामहरू हुन्छन्, यो यो लुपोलहरू खोज्छन् राज्यको चाहिँ, राज्यलाई चाहिँ धोकाधडी दिने वर्गहरू हुन्छ। त्यसलाई चाहिँ कानुनसम्मत ढङ्गले, त्यसलाई पारदर्शी ढङ्गले, त्यसलाई लोकतान्त्रिक ढङ्गले र त्यसलाई अरू व्यवसायमा असर नकारात्मक नपर्ने गरी जसले गल्ती गरेको छ त्यसलाई कानुनी कठघरामा ल्याउने कुरामा सरकार केन्द्रित हुनुपर्छ, न कि छोरी कुटेर बुहारी तर्साउने भन्छन् नि, त्यो खालको ढङ्गको चाहिँ काम मात्रै लाग्छ।
1: जाँदा जाँदै अब बजेटको विषय कस्तो छ? बजेट राम्रो आएको छ होइन, भोल्युम एकदमै राम्रो आएको र त्यसपछि अब डाक्टर स्वर्णिम वाग्ले चाहिँ स्वर्णिम बजेट ल्याउन खोजेको विषय पनि छ। यो बजेट आउँदा आउँदा एउटा अर्को पनि घटना आयो, 776 गाडी चीनको नाकाबाट भित्रदै गर्दाखेरि त्यहाँ सशस्त्र प्रहरीले त्यसलाई जफत पनि गर्यो, यसका बारेमा पनि विभिन्न खालका समाचारहरू आइरहेका छन्। यो के हुँदैछ? तपाईँहरूले अध्ययन अनुसन्धान गर्नुभएको छ?
0: एमालेको पालामा त भएको होइन, यो त उहाँहरूकै प्रशासन छ, उहाँहरूकै अर्थ प्रशासन छ, उहाँहरूकै गृह प्रशासन छ, उहाँहरूकै
1: यो गाडीको चाहिँ मूल्य बढ्दैछ, इभीहरूको रेट बढ्दैछ भनेर सूचना चुहावर त भएको होइन, यो
0: हामीले यसलाई हेरिरहेका छौँ, यो कसरी उहाँहरूले लिनु हुँदो रहेछ, यसलाई यसमा मन्त्रीको नैतिक दायित्व कति हुँदो रहेछ, उहाँहरूकै पालामा उहाँहरूले पठाएका कर्मचारीहरूले त्योलाई चाहिँ भन्सार छलेर भन्सारमा चाहिँ जाँच कसै नगरेर पठाएका भन्ने खालका सूचनाहरू बाहिर आएका छन्। यी विषयहरूमा समग्र रूपमा हामीले पनि नजिकबाट

0: देखासम नागरिक बीच देखासम जहाँसम्म तपाईँले बजेटको कुरा गर्नु, बजेट चाहिँ राजनीतिक परिवर्तनलाई मुखर गर्ने खालको, उहाँहरूले जगाएका सपनाहरूलाई मुखर गर्ने खालको त्यसमा कुनै पनि झलक देखिँदैन। बजेट सामान्य छ, बजेट औसत छ, बजेट चाहिँ कुनै ब्रेक थ्रु गर्ने योजनाहरू छैनन्, कुनै नयाँ उहाँहरूको सोच त्यसमा प्रतिबिम्बित हुँदैन, एउटा काम चलाउ परम्परागत र सामान्य खालको बजेट छ केजीयु।
1: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, विश्व रिजालजी हुनुहुन्छ नेकपा एमालेका नेता, विश्व रिजाल आदरणीय श्रोता नेपाली बहसमा। छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: मानवाधिकारवादी नेता एवं राजनीतिक विश्लेषक कृष्ण पहाडीलाई आज हामीले स्टुडियोमा बोलाएका छौँ। आउनुहोस्, सुरु गरौँ कृष्ण पहाडीसँग। जनता जान्न चाहन्छन्, कृष्ण पहाडीजी जनता जान्न चाहन्छन्, म स्वागत छ यहाँलाई।
4: हस्, धन्यवाद, नमस्कार।
3: बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, नेपालले पनि भारतको भूमि मिचेको छ, त्यसमा सत्यता छ?
4: भूमि भन्नुभएन, जग्गा नेपालले पनि धेरै मिचेको रहेछ भन्नुभयो, मिचेको छ भन्नुभयो। म आकुल छु, दिक्क छु, निराश छु, खिन्न छु उहाँको यो अभिव्यक्तिबाट, किनभने उहाँले धेरै फोहोर बढार्न बाँकी छ। त्यो फोहोर कानुनसम्म ढङ्गले, विधिसम्म ढङ्गले उहाँले बढार्नुहुन्छ भन्ने अपेक्षा आम नेपाली नागरिकको छ। नन इस्युमा नहलमा लिनुहोस् भनेर मैले तपाईँहरूकै कार्यक्रम मार्फत उहाँलाई धेरै पटक चाहिँ आग्रह गरेको थिएँ अघि।
3: प्रधानमन्त्री बालेन्द्र शाहले बेमौसमको बाजा बजाउनु भयो, अहिले बोल्न जरुरी थिएन,
4: आफैलाई हानि हुने कुरो एउटा तयार हेर्नुहोस्। मैले कहाँ सुने कि बालेन्द्र शाहजीको बारेमा के सुने भने, उहाँ आफू पनि ज्योतिषी हेर्नुहुन्छ, स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गरेको तर वास्तुको पनि हेर्नुहुन्छ भनेर उहाँकै इन्टरभ्यू धेरै वर्ष अगाडिको मैले हेरेको थिएँ। मैले के लाग्यो भने वृष राशि हो क्यार उहाँको, अर्को वर्ष 2027 जुन 3 ठ्याक्कै 360 दिनपछि वृष राशि चाहिँ 7.5 सुरु हुँदैछ अघि। त्यसैले उहाँका यी अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ के लाग्छ भने, उहाँको सत्तारोहणको आयु बढीमा कहीँ एक वर्ष यो जुन 3 त होइन, यो 7.5 प्रभावले त उहाँ चाहिँ यी कुराहरू बकाइराखेका छैन भन्दाखेरि म दिक्क छु। किनभने अब पहिला सुरु गरौँ, उत्तेजित बनाइदिनु भयो दुईटा कुरालाई जुन राष्ट्रको हितमा छैन। पहिलो उत्तेजित उहाँले नेपाली स्वाभिमानलाई बनाइदिनु भयो कि शब्द के बोल्नुभयो भने, एक्सटेम्पर आवेगमा आएर त्यो पनि संसदमा ब्रिटिस स्टाइल भनी, जस्तो ऋषि बाबु म जुन बेला पक्राउ परे 2062 सालमा माघ 27 गते म पक्राउ परे, मेरो बारेमा ब्रिटिस संसदमा कुरा उठ्या थियो। र त्यहाँ ब्रिटिस, अहिले पनि इन्टरनेटमा हेर्नु भने ब्रिटिस राज्यमन्त्रीले, राज्यमन्त्री प्रधानमन्त्री होइनले जवाब दिनुभएको थियो। ब्रिटिस पार्लियामेन्टमा के हुन्छ भने, प्रधानमन्त्री आउनुहुन्छ र प्रधानमन्त्रीले सोझै संवाद गरेर जवाब दिनुहुन्छ, त्यो कसैलाई स्टाफलाई सोध्ने यो भन्ने हुँदैन। अब यहाँ चाहिँ 3 अगाडिको क्वेसन आन्सर के लेख्ने भन्ने थियो क्यार, उहाँ रवि लामिछानेजीको भारत भ्रमणका केही कुराबाट आकुल भएर उहाँ डेलिभरेटली जानु हो, संसदमा नआएको आरोप थियो, विपक्षलाई नन इस्युमा इस्यु दिनुभयो र संसद कब्जामा पारिदिनु भयो विपक्षको पहिल्यै दिनदेखि अनावश्यक कुरामा। राष्ट्रपति
3: उहाँले
4: जारी जानी सुन,
3: राष्ट्रसभा सभापति रवि लामिछानेको भारत भ्रमणलाई ओझेलमा
4: पार्नको होइन, लक्षित गर्नको लागि बहुत घातक छ नि। त्यसैले राष्ट्रपति
3: आत्मघाती भयो,
4: हो राष्ट्र आत्मघाती होइन, उहाँ देशलाई गृह युद्धमा धकेल्दै हुनुहुन्छ कि भन्ने आशंका पो पैदा हुन थाल्यो त। म केही कुराहरू भन्छु, हेर्नुहोस् कुरो के भयो भने, म त चाहन्छु कि उहाँले फोहोर बढार्नुहोस् विधिसम्म ढङ्गले, तर अब कुरा सुन्नुहोस्, राष्ट्रपतिले बोल्दा बोल्दै उहाँ उठेर हिँड्नु भयो, उहाँले कसैलाई खुसी पार्ने प्रयत्न गर्नुभयो, विपक्षलाई संसद जिम्मा लगाइदिनु भयो, संसद भनेको त जागरुक सबैभन्दा ठुलो मोर्चा एक अघि अब निर्णायक मोर्चा, त्यसपछि उहाँ जानुभयो अचानक र उहाँले हात उठाएर समय माग्नु भयो, एकदम मैले क्लिप्स नै हेरेको छु, सहमुख अकमक्क पर्नु भयो, यद्यपि सहमुखको भद्रता भन्छु म अघि, डोलप्रसादजीलाई गाली गर्नुको धेरै अर्थ छैन, उहाँले त्यो इस्युमा उहाँले सल्लाह गर्नुभयो र ल दिन्छु भन्नुभयो। उहाँले डेलिभरेट के बोल्नुभयो थाहा छ तपाईँको, ब्रिटिस इन्भल्भमेन्टको कुरा चाहिँ मध्यस्थताको र काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उहाँले जुन ग्रेटर नेपालको पछाडि नक्सा राख्नु भएको थियो, त्यो एजेन्डालाई बिउताएर भारतलाई तर्साउने भन्ने हिसाबमा चाहिँ एउटा सन्देश दिएर भन्नुभयो। अब औकात हेर्नुहुन्छ, हेर्नुहोस् सिसाको घरमा बस्नेले ढुङ्गा हान्नु हुँदैन, पहिलो कुरो अमेरिकनबाट सुरु गर्नुहोस्, अमेरिकाको राजदूत जो हुनुहुन्छ भारतमा त्यो अमेरिकाको राजदूत मात्रै होइन, अमेरिकी राष्ट्रपति ट्रम्पको विशेष प्रतिनिधि हो, उहाँलाई म भेट दिन भन्नुभयो अघि। त्यसपछि जो मिश्रीजी हुनुहुन्छ, विक्रम मिश्रीजी, मिश्रीजी उहाँ मोदीजीको प्रतिनिधि भएर आउँदै हुनुहुन्छ, विदेश सचिव मात्रै होइन, भेट दिन भन्नुभयो। त्यो आलोकमा रवि लामेछानेजीको भ्रमर चाहिँ भारतको तय भयो, यो कुरा बुझ्नु होला। समय यो अलिक पछाडि जान्थ्यो होला, तय भयो र भारतीयहरू संशयमा छँदै थिए। ए अलिकति ठेउको ताल देखाउने भन्ने हिसाबमा मैले शब्द नै यही भने उनीहरूको अघि केही कुराले आकुल भएर प्रधानमन्त्रीज्यू चाहिँ संसदमा जानुभयो र अनएक्सपेक्टेड इन्टरभेन्सन भन्छ उहाँले सुरु गर्नुभयो। बोल्दाखेरि पहिला त ब्रिटिसको कुरा गर्नुभयो। हेर्नुहोस् ब्रिटिसको कुरोमा डरलाग्दो कुरो चाहिँ के हो भने यो उत्तेजित बनाउनुहोस् छिमेकीलाई। म तपाईँलाई तिनवटा उदाहरण दिन्छु। एक, पिभी नरसिंह राव 1991-96 भारतको 5 वर्ष प्रधानमन्त्री हुनुभयो। त्यो बेला उहाँ काठमाडौँ आउनुभएको थियो, सायद 94-95 कहिले हो, 93-94 मैले किताबमै लेखेको छ, अहिले धेरै बिर्से तथ्याङ्क। अघि एउटा सभामा म पनि थिएँ, काठमाडौँ महानगरपालिका, त्यो बेला नगरपालिका थियो क्या, सिटिएल, यो सभागृहमा चाहिँ नागरिक रिसेप्सन कार्यक्रम गरेको थियो, सहरको साँचो हस्तान्तरण गर्ने भनेर। म पनि त्यो 500 श्रोतामा 500-600 म पनि थिएँ। उहाँको भाषण मैले सुनेको छु, भुटानी शरणार्थीको अन्तर्राष्ट्रियकरण गर्ने भनेर गिरिजाबाबुहरूले भनिराखेको बेलामा के भाषण गर्नुभयो अङ्ग्रेजीमा भने, भुटानी शरणार्थीको अन्तर्राष्ट्रियकरण कसैको पनि हितमा हुँदैन भन्नुभयो त्यो इस्यु। त्यसपछि यहाँको सरकारहरूले अर्कै लाइनमा गइहाल्यो। हेर्नुहोस्, भुटानी शरणार्थीको मामलामा त यहाँ आएर कसैको हितमा हुँदैन भन्ने भइसकेपछि सुगौली सन्धि अगाडिको ग्रेटर नेपालका नक्सा राखेर हिँड्ने प्रधानमन्त्रीले आफ्ना अहङ्कारलाई राष्ट्रको एजेन्डा बनाएर त्यो सन्देश दिँदा भारत कति उत्तेजित भयो होला। तपाईँ उत्तेजित भन्ने शब्द प्रयोग गर्छु, एकताल सूर्य बहादुरजीले लेख्दाखेरि लेख्नु भएको छ, उत्तेजित बनाउनु भएको थियो ज्ञानेन्द्र शाहको पार्टीमा।
5: अहिले
4: भारतलाई अत्यधिक
5: नेपालले पनि भारतको भूमि मिचेको छ भन्दाखेरि त
4: म उत्साहित,
5: भारत उत्साहित होला नि त।
4: होइन होइन छैन, सुन्नु त,
5: भन्नुहोस् न तपाईँ,
4: आज भर्खरै दीपक बोहरा भन्ने मान्छे नेपालको होइन भारतका चाहिँ पोल्यान्ड र आर्मेनियाको लागि राजदूत हुनुभएको कूटनीतिज्ञको म हेर्दै थिएँ। तथराम गाली छ हाम्रो प्रधानमन्त्रीको बारेमा, सुन्नै नसकिने शब्द। अब त्यो शब्द म व्यक्त गर्न चाहन, उनीहरूको उत्तेजना कसरी प्रकट भइरहेको छ तपाईँ कल्पना गर्न सक्नुहुन्न, त्यो राष्ट्रको हितमा छैन। अब ब्रिटिसको स्तरको बारेमा पनि म तपाईँलाई आज बताउन चाहन्छु। भालेन्सा कुन युगमा हुनुहुन्छ, अघि पहिला 70-को दशकमा कुनै संस्थाहरूले भिसा पाएनन् भने ब्रिटिस संसदमा कुरा उठ्थ्यो। एउटा लर्ड कार्ली भन्ने मान्छे थिए अघि, त्यो लर्ड कार्ली भनेको बेलायतको माथिल्लो सदनको सदस्य, राजपरिवारकै सदस्यहरू प्राय हुन्छन्। लर्ड कार्ली भन्ने मान्छेको बारेमा पछिल्लो चरणको उदाहरण मैले किताबमै लेखिसकेको कुरा तपाईँलाई बताउँछु, आर्टिकल कलेक्सन छापिया छ। भारत आउनुभयो सायद 7-8 वर्ष अगाडि। भारत आउँदाखेरि एयरपोर्टबाट, इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टबाट बाहिर पनि निकाल्न नदिकन त्यसपछिको जहाजमा डिपोर्ट गरेर बेलायतै फर्काइदियो। बेलायतको हाउस अफ लर्ड्सको सदस्यलाई, लर्ड कार्लीलाई, कारण के थियो थाहा छ? त्यो लर्ड कार्ली भन्ने मान्छे चाहिँ बङ्गलादेशको खलिदा जियाको वकिल हुनुहुँदो रहेछ। त्यो बेला भ्रष्टाचारमा उहाँ जेल पर्नु भएको, खलिदा जियाको समर्थनमा दिल्लीमा प्रेस कन्फरेन्स गर्न आउनुभएको रहेछ। भिसा लिँदाखेरि के भनिहाल्छ, टुरिस्ट भिसा लिएर ती समातेर इन्डियन अथोरिटीले के गर्यो भने, तपाईँ के को लागि आउनुभएको, प्रेस कन्फरेन्समा त तपाईँले भिसा उल्लेख गरेको छैन, तपाईँ घुम्न आउनुभएको भनेर प्लेनमा जस्तो नेपालीलाई डिपोर्ट गरेको तपाईँ समाचार सुन्नुहुन्छ नि, डिपोर्ट नै गरेर प्रत्यारोपण के भन्छ पठाएर बेलायत पठाइदियो। अहिलेको संसारमा भारतलाई अन्डर इस्टिमेट गर्नु भने बेलायतका एकजना सांसद र राजनीतिज्ञ लिएर गर्नुभयो भने भूलमा हुनुहुन्छ।
5: यो कुरामा बालेन्द्र शाहले चाहिँ भारतलाई अन्डर इस्टिमेट गरिरहनु
4: भएको होइन, उहाँले उत्तेजित बनाउनु भयो। उहाँले आ बैल बुझे मार भन्छ। तपाईँले भारतका विदेश मन्त्रीदेखि तलका सबैको हेर्नुहोस् न, कसैको पनि हितमा हुँदैन भने, जस्तो पिभी नरसिंह रावले
5: उहाँको पछिल्लो अभिव्यक्तिले त भारतको हितमा छ, नेपालको सार्वभौम संसदबाट आत्मघाती कदम चाल्नुभयो उहाँले, त्यस्तो खालको अभिव्यक्ति दिनुभयो भनेर भनिरहेछु।
4: भालेन्साजीको यो व्यवहारबाट म फेरि तपाईँलाई भन्छु, भारतीयहरू कूटनीतिमा यति शालीन छन्, भालेन्साले नेपालको सुन्नु है शब्द, भालेन्साले नेपालले पनि धेरै जग्गा मिसेको रहेछ भन्दा पनि उनीहरूले हो भनेर आक्रमण गरेन। उनीहरूले जे गर्छन् फेरि पर्दा पछाडि गर्छन्, डरलाग्दो कुरो। कुटनीतिमा शब्दमा सालिन्छन् अगाडि देखिँदा, पर्दा पछाडि ढुट्याउने कुरामा चाहिँ फेरि मार खाकालाई मात्रै थाहा छ, त्यसमा अहिले नजाउँ अघि। अब दोस्रो कुरामा आउनुहोस्, उहाँको कुरामा अब बढी बाठो हुँदाखेरि के भने, भन्न जानुभएको थियो उत्तेजित गरेर, भारतलाई उत्तेजित गराएर म सत्ताबाट गएँ भने पनि महान ग्रेटर नेपालको कुरा सबै भूमि फिर्ता ल्याउँदै थियो भनेर हावादारी गफ गरेर एउटा नयाँ अध्यायको राजनीति सुरु गर्न भनेर जानुभएको
5: थियो।
4: चिप्लिनुभयो कहाँनिर भने, त्यसपछि चिप्लिनुभयो 7.5-1 वर्ष अगाडि नै त्यो प्रभाव बाढीबाट के निस्क्यो भने, भारतले हो मात्रै होइन नेपालले धेरै मिसेको रहेछ भन्नुभयो। राष्ट्रिय स्वाभिमान त आग हो, म तपाईँकै कार्यक्रम मार्फत बताउँछु, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र राजनीतिक कार्यकर्ताहरू सर्वाधिक असुरक्षित छन् राजनीतिक रूपमा आज जिल्ला जिल्लामा। यो कुराले चुनावमा पनि खान्छ, किन खान्छ भने उहाँले एकैछिनमा
5: उहाँलाई यसको मूल्य महँगो पर्नेवाला छ,
4: उहाँलाई होइन राष्ट्रपाललाई नै महँगो पर्छ। राष्ट्रपालले पाल्यो भने त पाल्यो नि साथ, यो संविधान यो कानुन अन्तर्गत त एउटा व्यक्ति एउटा सांसद मात्रै हो, राष्ट्रपाबाट जितेको 182 सिटबाट संसद दलको नेता भएको, रफू गरेर हुँदैन। परराष्ट्र मन्त्रालयले हतार हतार रफू गर्यो, क्रस बोर्डर चाहिँ अकुपेन्सी या क्रस बोर्डर होल्डिङ भन्यो, यो रफू गरेर टालिँदैन।
5: 10,000 क्षेत्रलाई जोड्यो।
4: सुन ऋषि भाउ, एउटा कथा पनि सुनाऊ एक लाइनको। एउटा हाम्रै राजा रहेछन् अरे सम्राट, जे पाए त्यही बोल्ने, विदेशबाट शासकहरू आउँदा एकटा गफ दिएछन् अरे, के भनेछ भने मैले एउटै गोली हानेको मृगको मतलब हातमा र टाउकामा छेडेर लाग्यो भनेछन् अरे, असम्भव भनेछन् अरे गेस्टहरूले, रफुगार भनेछन् अरे, रफुगार झुर्क्क उठेर के भन्छ, मृग टाउको बनाउँदै थियो अनि घातमा गोली लाग्यो त्यही चाहिँ टाउकामा लागेको महाराज भनेपछि यस्तै गफ दिने रफुगार भन्ने गर्ने। अनि एकपटक राजाले अनावश्यक गफ गरेछन् अरे, के भनेछ, मैले एउटा गोली हानेको हात्ती 5 टाउका छेडेर छेडेर मर्यो भनेछन् अरे, होइन भनेछन् अरे गेस्टहरूले, रफुगार भन्नुभएको छ। रफुगार जुरुक्क उठेर के भनेछ भने, सरकार सानो तिनो भुवाल टाल्थे, यो त भुवाङै पर्यो सरकार भनेपछि बालेन शाहजीले भुवाङ तार्नु हो। परराष्ट्र मन्त्रालयले लामी छानेजीले रफु गर्न सक्नुहुन्न, लामी छानेजीले घाँटी सुक्ने गरी यहाँको नसा देखिने गरी 76 कालापानी लिम्बू लेखमा बोलेको कुरो पब्लिकमा अब कसरी डिफेन्ड गर्नुहुन्छ कि तपाईँको प्रधानमन्त्री तपाईँको संसदीय दलको नेताले सुन्नुहोस् एक रातमा नेपालको स्वाभिमानलाई परास्त गरिदिनु भयो कि
5: सभापति रवि लामी छानेले पनि टेलिभिजनमा हुँदाखेरि विगतमा ग्रेटर नेपालको कुरा गर्नु भएकै हो।
4: म आउँदैछु, अब त्यो हिजो चाहिँ माथि आउन गर्नुभयो, अहिले पन्सिँदै हुनुहुन्छ, त्यसमा नजाउँ अघि। अब के हो भने भारतीयहरूलाई उत्तेजित बनाउनु भयो, त्यसको मार केमा पर्छ म चाहिँ त्राईमाम छु, नम्बर एक कुरो। नम्बर दुई कुरो, नेपालको सिमाना झन्डै 1700 बनिन्छ भारतसँग, पहाड कहाँबाट सिमाना छ, पहाड सिमाना भनेको पशुपति नगरबाट मासतिर लागेपछि लगभग ताप्लेजोङसम्म हो, यता दार्चुला यो डढेलधुराको चाहिँ जोगबुडा भन्छ ग्यारफेस्ता पार गरेपछि उता दार्चुलासम्म हो, नभए झन्डै 1400-1500 तराईमा सिमाना छ, मधेसमा सिमाना छ। उहाँले रोस्टममा उभिएर नेपालीले अतिक्रमणकारी मतलब धेरै जग्गा मिसे भारतको जग्गा मिस्ने बनाइदिनु हो। र दोस्रो कुरो, मधेसीहरूलाई समग्रमा, किनभने मैले 1500 त मधेसमा पर्छ तिमीहरू जग्गा मिसा हो भनिदिनु हो। यसले गर्दाखेरि मैले तपाईँलाई भने कि यहाँ अरू पार्टी मरेका छैनन्, उनीहरूलाई इस्यु चाहिएको इस्यु दिनुभयो चुनावको बेलामा, यसरी लगेर्छन् या अहिले उहाँहरू सर्वाधिक राजनीतिक रूपमा भन्छु म, भौतिक रूपमा त मलाई थाहा छैन, असुरक्षित हुनुभयो।
5: तर अहिले राष्ट्रपा सभापति रवि लामी छानेल त रफु भर्दै हुनुहुन्छ त,
4: अब सुन्नुहोस् न,
5: माउरे हिसाबले बानकी मिलाएर कुरा गर्दै हुनुहुन्छ उहाँले।
4: अब तपाईँलाई एउटा इन्ट्रेस्टिङ किस्सा सुनाउँछु, त्यो किस्सा सुन्नुहोस् कि यो यसो लाग्दो हो, बालेन शाहको बारेमा रवि लामे छानेजीका नजिकका मान्छेहरूलाई के लाग्छ लाग्छ या लाग्दो हो भने, यो बाघको सवारी कहिलेसम्म, बाघले त आफैलाई खान्छ, त्यस्तै बालेन शाहजीका नजिकका मान्छेहरूलाई लाग्दो यो स्यालसँगको मितेरी कहिलेसम्म, अब यो बाघको सवारी र स्यालसँगको मितेरी
5: स्याल त अहिले
4: अब राज्यसभामा हेर्दाखेरि त्यो चाहिँ सबै
5: श्रोताहरूलाई
4: छुट्याउन दिनु, बाघको सवारी र स्यालको मितेरी कहिलेसम्म चल्छ यदि
5: त्यसो भए रवि लामी छाने र बालेन्द्र शाह बीचको सम्बन्ध भनेको बाघ र स्यालको सवारी जस्तो हो,
4: बाघको सवारी र स्यालको मितेरी जस्तो भने उनीहरूका नजिक कालाई लाग्छ, तपाईँले नजिक कुरा गर्नु भने थाहा पाउनुहुन्छ, आशंकाको
5: बीचको सवारी र स्यालको मितेरी जस्तो,
4: मितेरी जस्तो दुईटाको यो चलिरहेको छ, यो कति लामो चल्छ भन्ने कुरा गृहमन्त्रीमा भर पर्छ। अब नयाँ नियुक्त गृहमन्त्री गर्नुभयो प्रधानमन्त्रीजीले भने, र सुदन गुरुङजीलाई नि गर्नुभयो भने यो सरकारको आयु झनै छोटो हुन्छ, किनभने रवि लामे छानेजीले चाहेको मान्छे गृहमन्त्री बनाउनु भयो भने यो अलिक लामो धकेलिएला अघि, होइन भने घाउ पाक्न सुरु भयो। अब तपाईँलाई
5: उत्तेजन गुरुङजीको छानबिन सकिसक्यो
4: सकिसक्यो, तर राष्ट्रिय
5: क्लिन चिट पाउने सम्भावना बढेर गइसक्यो,
4: तर राष्ट्रिय मानवाधिकार
5: अनुसार पनि
4: राष्ट्रिय मानवाधिकार आयोगले दुई धारा थियो जेएनजी आन्दोलनमा, एउटा शान्तिपूर्ण धारा थियो त्यसको सुदन गुरुङजीसँग बहस भयो जो भनेर भने, र सुदन गुरुङको प्रवेशपछि चाहिँ यो के अरे आन्दोलन हिंसात्मक भयो भनेर छानबिन गर्नु भनेपछि, त्यो छानबिन नसकिकन सुदन गुरुङजीलाई गृहमन्त्री बनाउनु भयो भने तेस्रो उत्तेजनाको क्रम सुरु हुन्छ, र लामी छानेजी झनै उत्तेजित हुनुहुन्छ, मैले तपाईँलाई योभन्दा भनिनँ, लामी छानेजीले रुचाएको मान्छे गृहमन्त्री हाल्नुभयो भने अलिक लामो धकेलिएला, सरकार चाहिँ अघि अब 7.5 को प्रभाव सुरु भइसक्या छ तर
5: त्यसपछि बालन सरकारको आयु चाहिँ लामो छैन दिनगन्ती सुरु भइसक्यो
4: हेर्नुहोस् पहिलो
5: तपाईँकै भनाइ अनुसार अधिकतम एक वर्ष
4: सबै त उद्देश्य द्वन्दले सम्पत्ति छानबिन आयोग बनाउनु भयो अघि सम्पत्ति छानबिन आयोगमा पहिला के भनियो ज्ञानेन्द्र शाहको पनि छानबिन गर्ने भनियो अहिले उन्मुक्ति दियो मैले त गणतन्त्र दिवसमा ब्यानरै लिएर बसेको थिएँ प्लेकार्डले कसैले पनि छाप्ने आँट गरेनन् त्यो फोटो के थियो थाहा छ त्यसमा के थियो भने संसदबाट बनेको सरकार संसदप्रति नै अनुदार शान्ति समाजको जुलुसमा निर्मल निवासप्रति उदार भनेर क्वेसन थियो नम्बर एक आज एउटा कर्मचारी सचिवलाई पक्राउ गरिएको छ कर्मचारी जगत उत्तेजित छ नि
5: नेपाल सरकारका सचिव कृष्ण हरि पुष्करले प्रधानमन्त्रीलाई एउटा मेसेज लेखेको भरमा पक्राउ
4: गर्नु न
5: 9 घण्टा
4: तपाईँलाई भारतकै एउटा
5: हिरासतमा पुग्नु
4: भारतकै उदाहरण दिन्छु 7 घण्टाको कुरामा राजीव गान्धी सांसद हुनुहुन्थ्यो 1983-84 चाहिँ एसियाड हुँदै थियो त्यो आगो लाग्यो एसियाड भिलेजमा आगो लाग्यो राजीव गान्धीजी पुग्नुभयो बजरङ्गी लाल भन्ने सायद पुलिसको हेड थिए अघि त्यहाँको चाहिँ इन्चार्ज म त के भने डाइरेक्टर जनरल के थिए दिल्लीको र डिकीलाल र बजरङ्गी लाल भनेर बाउछोराको नाम थियो बजरङ्गी लाल डिकीलाल उहाँ एक घन्टा कति ढिलो पुग्नुभयो राजीव गान्धीले फड्कार्नुभयो फड्काइसकेपछि तर पछि पुलिस मेस फेडरेसनले झन्डै झन्डै राजीव गान्धीप्रति खेद व्यक्त गरेका छ प्रधानमन्त्रीको चोरो सांसदप्रति उहाँको क्षेत्राधिकारमा पर्दैन कृष्णहरि पुष्करको विगत कति विवादास्पद छ म जान चाहन्न तर उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको सचिव हो त्यो त एउटा एसएमएस सन्देश पठाएको त्यो पनि जानकारीमा आएको मैले राजदूतमा हाल्न मिल्छ मिल्दैन भन्दा त आफ्नो सेक्रेटेरिएटबाट सीमा नाग्नुभयो त्यो चेन अफ कमान्ड नाग्नुभयो यस्तो सन्देश नपठाउनुहोस् एक सेकेन्डमा सिद्धिने कुरा थियो पुलिस लाएर पक्राउनु भयो हेर्नुहोस् कर्मचारीहरूले विद्रोह गरेको दिनमा एकै दिन यहाँ आउँदैन नि दोस्रो कुरो न्यायाधीशहरूलाई सम्पत्ति छानबिनको भन्नुभयो सम्पत्ति छानबिन उच्च स्तरीय आयोग छ त्यो कानुनद्वारै बनाएको भए यो बलियो हुन्थ्यो हेर्नुहोस् अब त्यसको वजन कम भयो आज चाहिँ ज्ञानेन्द्रलाई कारवाही नगर्ने भोलि न्यायाधीशलाई चाहिँ छानबिन कारवाहीहरू छानबिन नगर्ने पर्सि सिटिङ सांसदलाई नगर्ने भन्दा त्यसको वजन कमजोर बनाउँदै जानुभयो सेलेक्टिभ बनाउँदै जानुभयो मैले त्यो आएको विरोध गरेको होइन
5: विद्रोह चाहिँ प्रत्येक क्षेत्रबाट सुरु हुँदैछ होइन
4: यो त लठेत
5: शासन विरुद्धको
4: हो लठेत शासन भने एउटा श्रीपा नेपाल सरकारको सचिवलाई तपाईँको पुलिसले बलात् पक्रेर लगेर केयरकार गर्छ भने कर्मचारी तन्त्र सुरक्षित भयो बुझेकै छैन मैले तपाईँले भारतमा पुलिस मेस फेडरेसनले राजीव गान्धीको चाहिँ खेद व्यक्त गरेको छ भनेको त्यो त कुनै मोरेलै रहँदैन नि तपाईँको आएर केही मतलब के अरे ठेट्टा टाइपका मान्छेहरूले सामाजिक सञ्जालमा ल्याएर ठिक गर्नुभयो बा बालनजी गोद्नुपर्छ चुट्नुपर्छ भने यो राज्य विधिको राज्य हो कानुनी राज्य हो कि
5: राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले मत दिएका छन् बालेन्द्र शाहलाई त्यत्रो मत दिएर विजयी गराए प्रधानमन्त्री हुनुहुन्छ गो हेड एक्सन ओरिएन्टेड प्रधानमन्त्री मल्ती गर्ने कसैले पनि छोड्नु हुँदैन
4: मत देउवा र ओलीलाई पनि दिएका थिए आज एकजना सिङ्गापुरबाट हङकङमा भाग्नु परेको छ चाइनिजको अथोरिटीमा भएको हुनाले पक्रिँदैन कि चाइनिजको आड भयो भनेर देउवा ऊ चाहिँ ओली चाहिँ हेलिकप्टरबाट भाग्ने स्थिति आयो मत उनीहरूले पनि पाएका थिए तपाईँको लहर र स्वेच्छाचारिता र सनकलाई अनुमोदन गरेको होइन नि यो कुरा बुझ्नुहोस् नि सबैले राजसभाका जातिहरूले तपाईँहरूलाई म यति
5: त बालेन्द्र शाहले पनि त्यही नियति बेहोर्दै हुनुहुन्छ
4: चाहन्छु म बालेन्द्र शाह सफलताको कामना गर्ने मान्छे हो आज पनि म भन्छु म किन्न छु बालेन्द्र शाहले धेरै फोहोर बढार्नु छ अब तपाईँलाई यही गुनासो
5: फोहोर बढार्नु छ भन्नुहुन्छ अनि उहाँको दिनगन्ती गर्नुहुन्छ तपाईँ
4: दिनबत्ती गर्दै होइन उहाँले आफै शनिको प्रभाव चाहिँ देखिन थाल्यो अब यो ज्योतिषीय हिसाबमा नजाउँ हेर्नुहोस् भारतमा आएको कुरा एउटा सकौँ रेड क्लिफ आयोग भन्ने भन्यो भारत र पाकिस्तान विभाजनको बेलामा त्यो रेड क्लिफ आयोगले के गर्थ्यो भने नि रेड क्लिफ कमिसन भन्ने थियो पन्जाबदेखि लिएर गर्दा चाहिँ नक्सामा कागजमा बसेर सीमाङ्कन गरिदियो यता आँगन पाकिस्तानमा पर्यो घर भारतमा पर्यो घर घर पनि यसरी चाहिँ विभाजन भए सिमानामा क्रस बोर्डर अक्युपेन्सी या तपाईँको होल्डिङ जे सुकै भन्नुहोस् भारत र बङ्गलादेशको बिचमा पनि केही वर्ष अगाडि संविधानै संशोधन गरेर गाउँनै साटाफाट भयो बुझ्नु भएन कि यताको
5: 2014
4: सुन्नु न यताको मान्छे उता जान्छन् खेतीपाती गर्छन् नेपालीले मिसेको होइन भारतको भूमि प्रधानमन्त्रीजीले सिमाना चाहिँ भन्नु भएन नभएको कुरा भन्नु हुँदैन मिडियामा आए जस्तो नेपालले पनि धेरै मिसेको रहेछ भने त एक रातमा मधेस नेपालीहरूलाई तपाईँको यो के अरे जग्गा मिचाको रूपमा अनुवाद गरिदिनु भयो यहाँका दासहरू चाहिँ सम्राट डाङ्गै हिँड्दाखेरि क्या राम्रो पोसाक
5: तपाईँको बुझाइ र दृष्टिकोणमा चाहिँ नेपालले भारतको भूमि मिचेको छ कि छैन
4: हेर्नुहोस् म के कुरामा विश्वास गर्छु भने आज म दिक्क भएको कुरामा शासकहरूको राज्यको बिचमा झगडा हुन्छ तर नागरिक स्तरमा नेपाल र भारतको यति सुमधुर सम्बन्ध छ संसारमै त्यो अद्वितीय छ र नागरिक स्तरमा सम्बन्ध राम्रो राख्न पसिना बगाउने मान्छे मध्ये एकजना म पनि हुँ र त्यो नागरिक स्तरको मित्रताको आधारमा म भन्छु उनीहरूको स्वाभिमानलाई ब्रिटिस मध्यस्थताको कुरा गरेर उत्तेजित बनाइदिनु हो के फाइदा तपाईँको?
5: तेस्रो पक्षलाई पनि जोड्नु भयो क्या उहाँले त,
4: त्यही त
5: झन् शक्तिशाली हुने होला नि,
4: यता नेपाली
5: दिगो हुने होला नि त, दीर्घकालीन हुने होला नि त।
4: मैले
5: सन् 1816 अनुसार त्यति बेला ब्रिटिसले
4: हेर्नु
5: भारत र नेपाल बिचको एउटा भूमिका खेलेको थियो।
4: एउटा कुरा इतिहासको कुरा गर्नुहुन्छ भने म तपाईँलाई यति चाहिँ जानकारी,
5: उहाँले जोडिसक्नु भयो इङ्ल्यान्डलाई पनि नेपाल भारत सीमा विवादमा समावेश गर्ने अनि निकास निकाल्ने।
4: त्यही त लाभिछानेजीको भ्रमणलाई बिथोल्नका लागि त्यो कुरा गर्नुभयो र पथ छोड्दाखेरि लामो कुरा नगरौँ, म तपाईँलाई फेरि एक लाइन भन्छु यो कुरामा। आज धवल शमशेरजीहरूले मैले विज्ञापन गरेँ होइन, अर्को पार्टी बनाउनु भएको छ, नेपालको इतिहासमा सर्वाधिक अधैर्य र षड्यन्त्रकारी अरू शत्रु भन्ने उहाँकालाई सिद्धाउन सक्छ कि आफ्नै मान्छेलाई सिद्धाउने पूर्व राजा ज्ञानेन्द्र हो। म अहिले पनि झलझली सम्झिन्छु, खेमराज पण्डित भन्ने मान्छे राप्रपाको महामन्त्री कि सहमहामन्त्री हुनुहुन्थ्यो, सहमहामन्त्री हुनुहुन्थ्यो प्युठानको। पशुपति शमशेर अध्यक्ष हुँदाखेरि कमल थापा लाएर ज्ञानेन्द्र शाहले चाहिँ पहिला आफू राजा भएपछि राप्रपा टुटाइदिनु भयो। खेमराज पण्डितजीले राप्रपाको कार्यालयमा बारबलीमा उभिएर माथि गुहार गुहार भनेर कराएको मैले टेलिभिजनमा क्लिप्स हेरेको। पहिला पशुपति शमशेरलाई सिद्ध्याउने प्रयत्न गर्नुभयो, त्यसपछि गएर कमल थापाजीलाई सिद्ध्याउनु भयो, राजेन्द्र लिङ्गदेनलाई बोकेर चाहिँ कमल थापालाई त्यहाँबाट हिँड्नु भयो र चुनावबाट हराइदिनु भयो आफ्नो प्रभाव प्रयोग गरेर। अहिले आएर त्यो राजेन्द्रजी बिचरा भलाद्मी मान्छे वा जलस्रोत मन्त्री र उप प्रधानमन्त्री हुँदा पनि धेरै नराम्रो कुरा चाहिँ सुनिएर मैले सुनेको थिएँ भित्र त के थियो, एउटा नेपालीको छोरो खायो उप प्रधानमन्त्री देखिसहनु भएन, अहिले धवल शमशेरलाई लाएर चाहिँ फेरि त्यहाँ चाहिँ विभाजन गराइदिनु हो। कालान्तरमा त्यो तब्काले के मुख बिट्याएको छ भने
5: धवल शमशेर दुर्गा प्रसाद
4: कालान्तरमा
5: ढुङ्गामा
4: मेरो आशंका के छ भने कालान्तरमा चाहिँ बालेन शाह चाहिँ रामिछानेजीसँग सियालको मितेरी र बाघको सवारी धेरै दिन चल्दैन र मोर्चाबन्दी गर्न सकिन्छ भन्ने आशयले यो भएको छ कि भन्ने आशंका गाईमै सुरु भएको छ। मैले तपाईँलाई यति
5: रवि लामिछानेको भारत भ्रमणमा चाहिँ यस्तो केही पाकेको हुन सक्छ?
4: हेर्नुहोस् भारतीयहरू मैले भने
5: नि भेटवार्ता भयो,
4: भारतीयहरूले
5: सम्मान पनि पाउनु, रेड कार्पेट बिछ्यायो,
4: रेकर्डमा आदर्शको कुरा बाहेक केही पनि गर्दैन। जन प्रधानमन्त्री र राजनीतिक स्तरमा गर्नुभयो भने त दुईटाको मित्रता विकास सुमधुर सम्बन्ध भन्ने बाहेक केही पनि कुरा गर्न, कुरा इन्टरनल के हिसाबमा हुन्छ इन्टेलिजेन्सको लेभलमा हुन्छ। पुष्पकमलजी सिलिगुडी रससँग मिटिङ गर्न जानुभएको हो कि होइन? ओलीजीले संसद विघटन गर्नु अगाडि 2077 सालमा रको प्रमुख चाहिँ सामन्त गोयलसँग मध्यरातमा मिटिङ गर्नुभएको हो कि होइन? त्यो भित्रको कुरा अर्कै हुन्छ, डेन्जरस हुन्छ, त्यो चाहिँ मतलब के भने के गरिदिन्छन् गरिदिन्छन्, तर उनीहरू अगाडि
5: अहिलेको कुरा चाहिँ डेन्जरस छ कि छैन त?
4: अहिलेको
5: मेरो त भारतमा उच्च स्तरीय भेटवार्ता,
4: मेरो त बुझाइ के भने
5: भाजपा अध्यक्ष श्री नितिन नवीन अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग
4: सुन्नु न, भारतले अत्यधिक सम्मान रवि लामिछानेजीलाई जुन दियो त्यो आफैमा एउटा सन्देश हो, उनीहरूको कति उत्तेजित छन् भन्ने कुरालाई शालीन ढङ्गले उनीहरूले गरे। र बालन शाहजीले के बुझ्नुपर्छ भने तपाईँ पपुलर भएर लोकप्रिय भएर अभ्युदय भएको होइन,
5: त्यो भनेको प्रधानमन्त्रीलाई काउन्टर हो।
4: शीर्ष नेताहरू नेपालका अलोकप्रियताको आलोकमा, शीर्ष नेताहरूको अलोकप्रियताको आलोकमा बालन शाहको अभ्युदय भएको हो। तपाईँले छिमेकीलाई उत्तेजित बनाइदिनु भयो ब्रिटिस मध्यस्थताको कुरा गरेर। अब मैले भन्न मिल्छ मिल्दैन तपाईँलाई म सुझाउँछु, म इतिहासको विद्यार्थी हुँ, मैले भारतको इतिहासको बारेमा पनि लेखेको छु, किताबमै उल्लेख छ, नेपालको पनि उल्लेख गरेको छु। म एउटा कुरा तपाईँलाई सुनाउँछु, धेरै उत्तेजित हुनुभयो भने धेरै कुरा अप्ठ्यारो पर्न सक्छ। जस्तो उदाहरणलाई सुगौली सन्धि हो, नेपालीहरूको मोराल भन्छ मनोबल धेरै गिरियो त्यसपछि चाहिँ, अघि धेरै गिरियो तपाईँले इतिहास पढ्नुभयो भने, र सुगौली सन्धिको 10 महिनासम्म नेपाल तराई बिहिन्थ्यो। त 1816 सुगौली सन्धिपछि 10 महिनासम्म के हो भने कोशी पारी र राप्ती वारीको, दाङ भन्दा वारीको र कोशी भन्दा पारीको।
5: प्रधानमन्त्री बालेन्द्र शाहले अहिले भनेको कुरा नि त्यही त हो नि,
4: होइन होइन सुन्नुहोस् न,
5: सन् 1816 ग्रेटर नेपालको परिकल्पना गरिरहनु
4: कोशी पारी भनेको हाम्रो सुनसरी राजविराजबाट कोशी पारी र राप्ती वारीको भूभाग चाहिँ सबै इन्डियामा पर्यो। तर 10 महिनापछि औलो लाग्ने जङ्गल भएको अङ्ग्रेजलाई के लाग्यो, उनीहरूले एउटा चिठी नै लेखेको छ सम्झौताको तहत होइन कि, त्यो भूमि फिर्ता गर्यो र आज नेपालमा तराई नेपालमा छ। सुगौली सन्धि हेर्ने हो भने त सुगौली सन्धिमा त त्यो भूभाग पनि नेपालको कटेर गएको छ, त्यसको 59 वर्षपछि हुनुपर्छ जङ्गबहादुरको लखनऊ लुटपछि। बाँके बर्दिया कैलाली र कञ्चनपुर नयाँ मुलुक हेर्नुहोस्
5: नेपाललाई
4: बक्सिस्वरूप खुसी भएर चाहिँ फिर्ता गरे। त्यसले सुगौली सन्धिपछि त कञ्चनपुर भन्दा यताको सप्तरी कोशी भन्दा पहाडीको त सबै भूभाग इन्डियामा गएको थियो, त पछि फिर्ता आएको फेरि। त्यसैले हाम्रो भूगोलको कुरा के छ भने मेचीटो महाकाली हो, आज हाम्रो यथार्थ त्यही हो, महाकालीमा चाँदनी दोधारा महाकाली पारी, मेचीमा चाहिँ भद्रपुरको पारी मेची पारी दुईटा नगर वार्ड पनि छन् सायद पर्छ
5: लिम्पिया धुरा लिपुलेक र कालापानीमा चाहिँ दाबी पुग्छै पुग्दैन त्यसमा
4: अब हेर्नुहोस् तपाईँले यो कुरा धेरै मार खाएको मान्छे
5: नेपालले कार्यान्वयन गर्न सकेको छैन
4: धेरै मार खाएको मान्छे म पनि हुँ अघि चुचे नक्साको प्रसङ्गमा चाहिँ के हो भने मानव अधिकार शान्ति समाजले विरोध प्रदर्शन गर्यो एउटा गिरफ्तारी पनि भयो छोडिहाल्नु भयो संसारभरि नेपाल र चाइना नेपाल र इन्डियाको रिलेसनको बिचमा कुनै पनि न्युज लेखिँदाखेरि 5-700 फोटाहरू त्यही मैले मास्क लगाएको हाम्रो संस्थाको फोटोहरू छापियो र इन्डियन पक्षहरू साह्रै रिसाए र एउटा स्टेटमेन्ट आयो त्यो बेलाको सेनाको प्रमुख भारतको एमएन नरवणे मनोज मुकुन्द मतलब मनोज मनोहर या मनोज मुकुन्द
5: नरवणे
4: नरवणेको नामबाट के आयो भने मेरै फोटो राखिएको थियो यसको पछाडि कोही छ भनेर चाइनालाई शङ्का गरे जस्तो गरेर 2-3 महिनासम्म उपद्रो रिसाए त्यो प्रदर्शन मैले पनि गरेको हो तर नागरिक स्तरमा मैले अनह्याप्पिनेस सो गर्नु मेरो चाहिँ मतलब के भने नाराजगी व्यक्त गर्नुको कारण के थियो भने भारतको संशोधित नक्सा निकालेर चाहिँ कालापानी त्यता राखेर भारतले उत्तेजित बनाएको थियो एक दोस्रो राजनाथ सिंहले अनावश्यक रूपमा गएर चाहिँ मतलब सिमानामा चाहिँ उद्घाटन गरेर त्यो ठाउँमा चाहिँ उत्तेजित बनाउनु भएको थियो मैले त्यही दुईटा कुरालाई लिएर चाहिँ यो त कुटनीति भएन यो त बसेर बनाउनै मिल्यो भन्दै थियो र त्यो कुरा आज प्रमाणित किन भयो भने जब एमएन नरवणेले अहिले आफ्नो आत्मकथा लेख्नु भएको छ बहुचर्चित छ त्यसको क्लिप्स मैले पढाएको छु पुरा किताब पढ्न पाएको छैन यही दुईटा कुरा उल्लेख हामीले भनेकै कुरा उल्लेख गर्नुभएको छ कि उत्तेजित चाहिँ भारतले पारेको थियो है हेर्नुहोस् एकताल राजनाथ सिंहजीले गरेर उद्घाटन गरेर त्यो बाटोमा र नक्सा संशोधित निकालेर चाहिँ भन्ने जे मैले भनेको थियो मैले भनेको थिएँ तर म तपाईँलाई आज एकदम के भने नेपाल भारत मित्रता चाहिँ अमर रहनुपर्छ र नागरिक स्तरको मित्रता त झन् भत्किनै दिनु हुँदैन भन्ने कुरा राख्दै राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राख्दै म तपाईँहरूलाई के भन्छु भने तपाईँले नक्सा त संशोधन गरेर संविधानमा फेरि हाल्नु हो संशोधन गरिसकेपछि त त्यो त आफ्नो भूमि त ल्याउन सक्नु पर्यो नि त त्यसमा हामीले यति मात्रै बुझौँ त्यो भूभाग चाहिँ नक्सामा स्वामित्वमा नेपालको हो त्यो भूभाग कसरी गयो म तपाईँलाई क्लियर कुरा सुनाउँछु एक लाइनमा हेर्नुहोस् त्यसमा भ्रम नपाल्नु त्यो सट्टापट्टा भयो भारत र चिनको युद्धको बेलामा सामरिक महत्त्वको भएर भारतीय सेना त्यहाँ बस्यो त्यहाँ सोधिएको छ यदुनाथ खनालजीका किताबहरू पढ्नुहोस् अघि त्यहाँ सोधिएको छ राख्न दिने नदिने भनेर अहिले भारतीयहरूलाई अप्ठ्यारो परेको छ भनेर तत्कालीन राजाले अहिले छोडिदिउँ भन्नुभएको छ र पञ्चायत लागू गरेको बदलामा त्यो भूभाग भारतलाई भोगसवन गरेर दियो त्यो तत्कालीन राजाले
5: कृष्ण पहाडीजी त्यसो भए लिम्पिया धुरा लिपुलेक र कालापानी नेपालको भूभाग होइन
4: हो भने हो भने त्यो पञ्चायत जोगाउनको लागि तत्कालीन
5: भारै छ नि होइन
4: जनक शिक्षा सामग्री केन्द्र या साफेर होइन नक्सामा अघोषित रूपमा नेपालबाट नक्सामै 30 सालमा कटाइदियो नि त तपाईँले त्योभन्दा अगाडि
5: दावी गर्न मिल्छ कि मिल्दैन
4: दावी होइन त्यो नक्सामा त्यो वैधानिक रूपमा नेपालकै भूमि हो तर त्यसको सट्टापट्टा कसरी गर्ने सोल्युसन कसरी गर्ने त्यो डिप्लोमेटिक हिसाबबाट जानुपर्छ मैले भने नि त्यो त नेपालकै भूमि हो भनेर म त भारतीय दूतावास अगाडि प्रदर्शन गरेर गिरफ्तारीमा परे मान्छे हो तर म भालेन्द्र शाहजीलाई आज प्रश्न गर्छु मैले कुरा गरेको छु 2018 सालमा चिनको सिमानामा तिब्बतको भनिन्छ चिन त पछि चिनले लिएको तिब्बतलाई अघि सिमानामा धेरै खर्कहरू चौडी खर्कहरू समथर भूमिहरू राम्रा राम्रा चाहिँ त्यो बेला चाहिँ चाइनाले आफ्नो भूभागमा पारेको छ मिसेको छ अब चाइनाले एउटा मिसेको छ मलाई त्यो बेला सिमानामा जाने नापी गर्ने मान्छेहरूले केसम्म भनेका छन् भने छिमेकीहरू मिस्ने मामलामा दुइटै अनुदाहरण भनेका छ चिनले पछिल्लो उदाहरण जीवन बहादुर साई मुख्यमन्त्री हुँदाखेरि या सांसद हुँदाखेरिको कुरा डेलिगेसनको छ उहाँहरूको हुम्लाको लिमीमा जहाँबाट मानसरोवर प्रष्ट रूपमा देखिन्छ नेपालको टुरिस्टिक स्पट एउटा ऐतिहासिक ठाउँ भन्छु म लिमी भन्ने ठाउँ हो कि त्यहाँ चाइनिजहरूले चाहिँ जुन नेपाली मेला लाग्ने जुन भूभाग छ मिसेको छ बालेन्द्र शाहजी संसदमा गएर बोल्ने हिम्मत छ चाइनाले मिसेको चाहिँ मतलब के भने नेपालका सीमान्त क्षेत्र ताप्लेजुङदेखि लिएर चाहिँ दार्चुलासम्मको छैन नि त
5: भारतले मात्रै होइन चिनले पनि नेपालको भूमि मिचेको छ
4: दुईटै छिमेकी अनुधार छन् हेर्नुहोस् नेपालको जग्गा मिच्ने मामलामा र जग्गा कसरी मिचिन्छ भनेर भन्नुहुन्छ भने जङ्गे पिलर भनिन्थ्यो के त्यो जङ्गे पिलर भत्किएर गयो त्यसलाई सार दिए खोलाले बाटो बग छेर्यो त्यसमा चाहिँ अतिक्रमण गर्दै गए त्यसैले 98% 97% नेपाल र भारतको बिचमा चाहिँ सल्भ भइसकेको छ
5: चिनले मिचेको भूमिको विषयमा चाहिँ किन मौन छन् त नेपालका राजनीतिक दल
4: त
5: नेपाल सरकार
4: त्यही त त्यसै कारणले गर्दाखेरि यो चिनको कुरामा मौन गरेर भारतलाई मात्रै उत्तेजित गराउन थाल्नु भने दुर्घटना निम्त्याउनुहुन्छ आ बैल बुझे मार भन्ने कुरा हो त्यही बालेन्द्र शाहजीको जुन अभिव्यक्ति छ संसदमा दुइटै त्यसमा माफी मागेर संसदको रेकर्डबाट हटाउनु पर्ने हो, त्यो नहटाएर रफू गरेर राष्ट्रपतिले आफ्नो भविष्यमाथि लात हान्दैछ। मलाई किन किन लाग्छ मेरो मुखबाट कहिलेकाहीँ फुस्किन्छ र म तपाईँकै कार्यक्रममा खण्डन गर्दिनँ। हेर्नुहोस्, मैले यो ठुलो दङ्गा फसाद हुँदैछ पनि भनेको थिएँ भविष्यवाणी। म 23 गते तपाईँकै कार्यक्रममा मैले रेकर्डमा राखेको छु, 29 गते पुसमा म गएँ चितवनमा चुनाव हुनुपर्छ भनेर मेरो मुखबाट निस्क्यो। मैले तपाईँको कार्यक्रममा अस्ति नै भनिसकेको छु के भने, हेर्नुहोस् एकतर्फी छ चुनाव भनेको, यो राष्ट्रपतिले जित्छ हगि एकतर्फी छ, तर योभन्दा पनि रुने दिन आउन सक्छ है भनेको थिएँ। अहिले त्यो कुरा भयो, म संखुवा सभामा गएँ, सायद यो नोमिनेसनको दिन थियो 5 गते बिहान बिहानै कार्यक्रम थियो, नुहाएर मेरो मुखबाट खुस्कियो। के खुस्कियो भने, हेर्नुहोस् चुनाव भएन भने झनै खतरा छ, चुनाव भयो भने पनि खतरा छ, तर हामी चुनाव भएर खतराको मार्ग रोक्छौँ।
5: चुनाव राष्ट्रसभाबाट चाहिँ खतरा छ होइन,
4: बालेन शाहजीबाट खतरा छ, किनभने
5: रवि लामिछानेबाट खतरा छ कि छैन?
4: छैन छैन, रवि लामिछानेजीहरूको गणतन्त्र लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न गर्ने मैले ठाउँ देखेको छैन।
5: अब राष्ट्रपा दुर्घटनामा पर्छ,
4: पर्छ पर्छ,
5: रवि लामिछाने प्रधानमन्त्री बन्नुहुन्छ,
4: म त्यसरी जान्न, तपाईँहरू आफै के कुरा बुझ्नुहोस्
5: भन्नुहोस् न।
4: हरेक चिजको महत्त्वलाई उहाँहरूले मतलब के भने त्यसको चाहिँ महत्त्वलाई घटाइदिनु भयो। जस्तो संविधान संशोधन भनेको त उच्च स्तरीय, त्यो त एउटा चाहिँ प्रधान न्यायाधीशहरूको नेतृत्वमा बनाउने हो नि त, राष्ट्रपालाई समेत विश्वासमा नलिई राजा औ देश बचाऊ भनेर लेख्ने मान्छे आफ्नो सल्लाहकारलाई बालेन शाहजीले तपाईँको चाहिँ संयोजक बनाइदिनु
5: भयो, राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा।
4: त्यो उहाँले, उहाँ त एक भोट मात्रै हो बालेन शाहजी त, राष्ट्रपतिले 7 नदी संविधान संशोधन हुँदैन, राष्ट्रिय सभामा उहाँको 1 सिट पनि छैन, 4 वर्षसम्म संविधान संशोधन छोड्नुहोस्। आज तपाईँहरूको कार्यक्रमबाट म एउटा घोषणा गर्छु, संवैधानिक परिषदका कुनै पनि मान्छेलाई अब महाभियोग लगाउने हैसियत राष्ट्रपतिले गुमायो बालेन शाहजीले यी कुकर्महरूले गर्दा, पासै हुँदैन। किन पास हुँदैन भने 182 उहाँहरूको छ, सबै मिल्नु पर्यो, र राप्रपाले साथ देला कुनै कुनै कुरामा, जस्तो राष्ट्रपतिको बारेमा अप्रिय कुरा ल्याउनु भयो भने राप्रपाले साथ देला, त्यो पनि फुट्यो, तर राष्ट्रपा आफै फुट्छ, पास चाहिँ हुँदैन, राष्ट्रपा आफै फुट्छ। अब कसैको पनि विरुद्धमा महाभियोग कसैको बारेमा पनि ल्यायो भने, र दोस्रो कुरो गाउँ गाउँबाट लखेट्ने अभियान,
5: लामिछानेले त प्रष्टीकरण दिइसक्नुभयो त,
4: सुन्नुहोस्
5: राष्ट्रपा फुट्दैन,
4: राष्ट्रपा विरुद्ध
5: पूर्व घोषित कुराहरू अनुसारै अघि बढ्छौँ।
4: सुन्नु न, राष्ट्रपा विरुद्ध के षड्यन्त्र भइरहेको छ भने, म षड्यन्त्र भन्छु, गाउँ गाउँमा कसरी लखेट्ने भनेर षड्यन्त्र भइरहेको थियो, बालेन शाहजीले त्यो ठाउँ दिनुभयो, जस्तो सुकुम्बासीहरूलाई उत्तेजित बनाउनु भयो, पहिला व्यवस्थापन गरेर पो तपाईँको पुनर्वासको चाहिँ के अरे विस्थापनको कुरा आउँछ त। राष्ट्रपाको 91 नम्बरमा हेर्नुहोस् न, शासकीय सुधारको के लेखिएको छ ऋषि भाउ, 91 नम्बरमा के लेखिएको छ भने, पहिला प्रमाणीकरण भनिएको छ, कहाँ प्रमाणीकरण गर्नुभयो, हेर्नुहोस् दाङमा उहाँहरूलाई गाउँै पस्न नदिने सांसदहरूलाई भन्ने भइसकेपछि उहाँहरूले एउटा विज्ञप्ति जारी गर्नु, दुईटा कुरामा चिप्लिनु भएको छ आफ्नो शासकीय स्वरूपमा, एउटा त्यो प्रमाणीकरण नगरी विस्थापनमा जानुभयो हगि, दोस्रो कुरो चाहिँ यो जेएनजी आन्दोलनमा भएको भदौ 24 को तोडफोडमा 7 नम्बरमा चाहिँ छानबिन समिति बनाउने भन्नुभयो, आजसम्म बनाउनु भएन, अब मानवाधिकार आयोगले पनि शङ्का गर्यो, कार्की आयोगले पनि शङ्का गर्यो, अब त्यो बनाउनुहुन्न भने परिणाम के हुन्छ, त्यसले नेपालको सेनाले पनि एउटा कुरा बुझ्नुपर्छ नि, 46 सालमा पनि सेना परिचालन भएको हो, 62 सालमा पनि सेना परिचालन भएको हो, बुझ्नु भएर के, नेपाली जनताको सेनाप्रति, सेना भनेको राज्यको निकाय हो, छुट्टै निकाय होइन कि, सरकारको मातहतमा त्यो चल्छ, तर सेना धेरै उत्ताउलिन थाल्यो भने तपाईँले 46 साल र 62 साल नबिर्सिनुहोस् नै, किनभने वैशाख 11 गते उहाँले जुन विज्ञप्ति दिनुभयो जङ्गी अड्डाले, त्यो सेनाको मर्यादा विपरीत छ, प्रेसलाई धम्काइएको छ नि, एउटा हिमाल भन्ने सायद साप्ताहिक दैनिकमा के लेखिएको छ भने, भद्रकालीको अभद्र पत्र भनिएको छ, सेनाको बारेमा निगरानी गरिन्छ कारवाही गरिन्छ भनेर लोकतन्त्र दिवसको दिनमा त्यो सुहाउँदैन, त्यो रक्षा मन्त्रालय थुवाउनु पर्थ्यो। दोस्रो, सेनाको बारेमा जति पनि नराम्रो खेती गरिरहेका छन् त्यो पूर्व राजावादीहरूले गरिरहेका छन्, राजालाई साथ दिने सेनाले, सेना त्यसले कारवाही किन हुँदैन, त्यस्ता हाराधारी कुरा गर्ने मान्छेहरूलाई, त्यसमा चाहिँ सेना मौन रहने, त्यसले सेनालाई राजनीतिमा मिसाउने र यो उत्ताउलोपनमा धेरै सामेल गराउन थाल्नुभयो भने त्यो चाहिँ अर्को देश चाहिँ अर्को अप्ठ्यारोमा जान्छ।
5: नेपालको राजनीतिमा सेना हावी भएको छ पछिल्लो समय,
4: म तपाईँलाई त्यसरी भन्दिनँ, म तपाईँलाई के भन्छु भने, वैशाख 11 गते भद्रकालीको अभद्र पत्र भनेपछि प्रेसको एउटा ठुलो हिस्सा चाहिँ एकदम अनह्याप्पी मात्र होइन कि क्रुद्ध छ, तपाईँको चौथो अङ्गलाई त्यसरी चाहिँ धम्क्याउन चाहिँ पाइँदैन ऋषि भाउ। हेर्नुहोस्, हामी एउटा स्वाभिमान छ, हाम्रो एउटा मर्यादा छ लोकतन्त्रमा, प्रेस, नागरिक समाज, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका भन्ने, न्यायाधीशहरूले सम्पत्तिको रडारमा पारेको भनेर आज पूर्व न्यायाधीश समाजले हाम्रो संविधानले उन्मुक्ति दिएछ पर्दैन भनेर उत्तेजित बनाएको छ, मौका पर्ने बित्तिकै न्यायालयले विद्रोह गर्दैछ नि तपाईँको, यो हरेकलाई तपाईँले चलाउनु भयो, तर बालेन शाहजी के हो भने
5: न्यायालयमा निरन्तरतामा क्रम भङ्गता गरिसक्नु भयो।
4: सुन्नुहोस् न, त्यो मर्यादा
5: न्यायाधीश नियुक्ति प्रकरणमै हेर्नुहोस्,
4: सुन्नुहोस् न के हुन्छ भने, एउटा ढङ्गले गर्नुपर्छ, जस्तो न्यायालयको बारेमा कुरा के हुन्छ भने नि कार्यपालिकाको छाया चाहिँ त्यहाँ पर्नु हुँदैन। राजनीतिक दलको छायाबाट मुक्त गराउने अभ्यास गर्नुहोस् भनेको थियो तर आफ्नो छायामा पार्ने प्रयत्न गर्न थाल्नुभयो। त्यसैले न्यायाधीश समाज पनि उत्तेजित भएको म देख्दछु। मैले भनेको कर्मचारी तन्त्रमा एउटा सचिवलाई प्रधानमन्त्री कार्यालयको एकजना मान्छेले चाहिँ उठाएर ले भनेको भरमा उहाँको सही नै त्यही छ अरे। म प्रहरी र प्रशासनका मित्रहरूलाई आग्रह गर्दछु अर्काका आदेशमा जथाभावी तपाईँ गर्नु भने कालो सूचीमा पर्न बेर लाउनु र संसारभरि मुख देखाउन नहुने स्थितिमा फेरि पुग्नु होला। अब राजनीतिज्ञ त के हो, कहिले सिङ्गापुर भागिया छ, कहिले हेलिकप्टरबाट भागेको छ, उसको त के हुन्छ? तर कर्मचारी तन्त्र भनेको स्थायी सरकारको त्यसको मर्यादा हुन्छ, ती घुसिया छन् भने कारवाही गर्नुपर्छ अघि। र एउटा कुरा हेर्नुहोस्, अब बौरी छ, तपाईँले मलाई राख राख्दै पार्न खोज्नुभयो, मैले सङ्केत त गरेको थिएँ। मन्त्रीहरूको सम्पत्ति सार्वजनिक हुने बित्तिकै तपाईँले भन्दा मैले साङ्केतिक रूपमा जवाब दिएछ, 5 वर्ष भएपछि बौरिन्छ। उहाँहरूले किलोका किलो सुन आफ्नो सम्पत्तिमा देखाउनु भएको छ नि, कहाँबाट बिल किनेर ल्याउनु भयो? हेर्नुहोस्, सुनको त स्रोत हुन्छ, उहाँहरू आफै एउटा रडारमा परिसक्नु भएको छ। अब किलोका किलो सुन मन्त्रीहरूको उहाँहरूले कहाँबाट ल्याउनु भयो भन्ने त
5: भनेको 100 दिन भएको छैन, तपाईँले एक एक फायर खोल्न थाल्नुभयो।
4: ल फायर मैले खोले कि शनिको दशाको प्रभावले प्रधानमन्त्रीज्यूले खोल्नु भयो? मेरो म उहाँको बाटोमा आएको होइन नि, मेरो मार्गमा उहाँ आउनुभयो, लोकतन्त्रको मार्गमा। उहाँले गणतन्त्र जिन्दाबाद भनेर भन्नुभएको छ, जुन गणतन्त्रले उहाँलाई प्रधानमन्त्री बनाए, जुन मतदाताले उहाँलाई प्रधानमन्त्री बनाए, उहाँले राजा ऊ देश बचाऊ भन्ने मान्छेलाई कार्यदलको संयोजक बनाउनु भएको छ। स्वाभिमान भएको मान्छेले कसैले पनि त्यस सिफारिसमा जानु हुँदैन, किन सिफारिस गर्ने? त्यो राष्ट्रपतिले बनाएको हो,
5: त्यही भएर तपाईँ आक्रोशित हुनुभएको?
4: आक्रोशित होइन नि, तपाईँको आएर संविधान संशोधन उहाँहरूले गर्न नै सक्नुहुन्न।
5: राजाको ओकालत गर्ने व्यक्तिलाई स्पेस दिने बित्तिकै
4: फायर होइन, भालेन्स आजीको बारेमा मैले तपाईँको प्रोग्राममा 100 भविष्यवाणी गरेको छ, तपाईँहरूले स्वीकार गर्नुहुन्छ 95 मिलेको छ भनेर। भालेन शाहजीको अन्तस्करणमा निर्दलीयताको एउटा बीच छ र महेन्द्रलाई राष्ट्रवादको महेन्द्रीय राष्ट्रवादको उहाँ उग्र वकालत गर्नुहुन्छ, त्यो जनताले मत दिएको हिसाबले त त्यो त रिफ्लेक्ट हुनु हुँदैन थियो।
5: उहाँ अब निरङ्कुश बाटोतर्फ उद्धत हुँदै हुनुहुन्छ,
4: सबै शैली त निरङ्कुश छ नि त। मान्छेलाई उठाएर ले पक्री थुनिहाल भन्ने एउटा पुलिसको एसपीको आदेशमा एउटा इन्स्पेक्टरले सचिवलाई पक्रिन्छ, कहाँ रह्यो मर्यादा? मैले तपाईँलाई भारतको बजरङ्गी लाल र डिकी लालको कुरा पनि सुनाएँ, मैले तपाईँलाई रेड क्लिपको कुरा पनि सुनाएँ अघि, मैले तपाईँलाई यहाँनिर चाहिँ मतलब के भने आएर पिबी नरसिंह रावले भनेको कुरा पनि सुनाएँ होइन।
5: त्यसमा तपाईँको स्पष्ट बुझाइ हो बालेन्द्र शाह इलेक्टेड अटोक्रेट बन्दै हुनुहुन्छ।
4: हेर्नुहोस्, उहाँको काँधमा बन्दुक राखेर कसैले संसद विघटनका लागि प्रयास गर्दै थियो, अब त्यो सक्नुहुन्न, किन त्यो राष्ट्रपतिले रोकिदिनुहुन्छ, पहिला अदालतले रोकिदिइहाल्छ, राष्ट्रपतिले अर्को प्रधानमन्त्री बनाइहाल्छ, अब उहाँबाट संसद विघटनको उहाँले जति फुर्ती गरे पनि उहाँले सक्नुहुन्न, नम्बर एक कुरो।
5: त्यसमा राष्ट्रपतिको काँधमा राखेर कसैले बन्दुक पड्काउँदैछ?
4: भालेन्द्र
5: शाहजीको बन्दुक चाहिँ
4: भालेन्द्र शाहजीको काँधमा राखेर कसैले आफ्नो भारतलाई उत्तेजित बनाएर नेपाली स्वामी, एउटा कुरा भन्नुहोस् त, हामीले काला पानी भारतको भन्दाखेरि कत्रो विरोध गर्यौं, हामीले गिरफ्तारी दियौं, आज आएर संसदमा उभिएर सार्वभौम संसदमा उभिएर देशको प्रधानमन्त्रीले नेपालले धेरै ठाउँमा जग्गा मिचेको रहेछ भन्दा हामी म हुन्छौँ भने हामी भन्दा मरेको सियालहरू को हुन्छ तपाईँको? तर पनि कुरा के छ भने मै पनि अहिले संयमित किन कुरामा छु भने सुन्नुहोस्, संयमित छु भने नेपालै खल्तीमा राखेको छु, राजनीतिक समाज प्रेस सबै खल्तीमा राखेर हिँडेको छु भन्ने केही गलत तपकालाई पनि उहाँले कारवाही सुरु गर्नुभएको छ, ती कारवाहीका प्रक्रियाहरू नरोक्यौ, उहाँले बढार नै अभियान सुरु गर्नुभएको छ, त्यो तर्कसँग ढङ्गले अगाडि बढोस्, विधिसम्म ढङ्गले अगाडि गरोस्, अब आएर पटमङ्ग्री झडबेबा जस्तो चाहिँ त्यसलाई मारिदेऊ, त्यसलाई समातिदेऊ, त्यसलाई थुनिदेऊ भन्ने हो भने त त्यसले प्रेसले विद्रोह गरिसक्यो, गर्दैछ प्रेसले चाहिँ विद्रोह गर्छ अघि। अब मैले त भनेकै हो, संसदीय सर्वोच्चता जोगाऊ, हामीले प्रदर्शनै गरिसक्यौँ, न्यायालय दलको छायाबाट पहिले अहिले चाहिँ कार्यकारीको छायाबाट सरकारको छायाबाट मुक्त गराऊ, र सरकार लोकतन्त्र विरोधीको लौरो नभएर, मेरो त कुरो यही हो, वा लोकतन्त्र विरोधीको लौरो भन्दा
5: तर भारतले नेपाललाई त विश्वास गरिरहेछ, नेपाल सरकारलाई,
4: भारतले
5: शाहलाई, अहिले मात्रै परराष्ट्र मन्त्री शिशिर खनाल भारतमा हुनुहुन्छ,
4: यस्तो नि भारत अमेरिका चीन
5: सबैले लामी छ नि, फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाललाई रेड कार्पेट बिछाइयो,
4: भारत अमेरिका चीन सबैले नेपाल सरकारलाई विश्वास गर्छन्, गर्नुपर्छ, अविच्छिन्न उत्तराधिकारवाला सम्बन्ध, कन्टिन्युस रिप्रेजेन्टेसन भन्ने, आज शिशिरजीले जे साइन गर्नुहुन्छ त्यो भोलिको सरकारले हाम्रो हिजोकोले गर्यो मान्दिन भन्दा पाइँदैन, त्यो लागू हुन्छ। त्यसैले नेपाल भारत बीचको नागरिक स्तरको सम्बन्धमा जुन मिठास छ त्यसमा चाहिँ कङ्कड घोल्ने प्रयत्न भालेन शाहजीले गर्नुभयो, मधेसका समग्र नागरिकहरूलाई तिमीहरू जग्गा मिचा भनिदिनु हो, अब कसरी थपडी पड्काउने? हाम्रो राष्ट्रिय स्वाभिमान आहत भयो कि भएन ऋषि भाउ? नेपालीलाई धेरै जग्गा नेपालले मिसेको रहेछ भनेको के?
5: भूमि एक आपसमा भोगचलन गरेका कुरा चाहिँ सत्य हो,
4: त्यो संसारमै रहेछ भने
5: तपाईँ आसपाकै सांसद बब्लु गुप्ताले भन्नुभयो।
4: हेर्नुहोस् बब्लु गुप्ताजीहरूका कुरा छोड्नुहोस्, उहाँले त भारतको त्यो नक्कली फोटो हाल्नुभयो भनेर त्यो सिमानाको पिलरको कुरा आइसकेका छ। यो रफुगारहरूका कुरा छोड्नुहोस्, हेर स्तरीय रफुगार भनेको रवि लामिछानेजी हो, अहिले उहाँ चाहिँ बालेन्साको त्यो चाहिँ दोस्रो दर्जाको कमेडियनको चाहिँ रफुगारको रोल गर्दै हुनुहुन्छ, तर भित्र अपमानको घुट पिएर बाँच्नु भएको छ रवि लामिछानेजी। म त अनुहार हेर्ने बित्तिकै एक्सरे गर्छु, हेर्नुहोस् कतिपयको मनमा के छ कसो छ भन्ने। मेरो कुरा सुन्नुहोस्, रवि लामिछानेजीले जति अपमानको घुट पिएर अहिले कोही पनि बाँच्छ,
5: रवि लामिछानेले नै बालेन्द्र शाहलाई विस्थापित गर्दै हुनुहुन्छ है त?
4: यस्तो नि, पाँच वर्षपछि चुनाव लड्नु छ कि छैन, आज आएर नेपालीको स्वाभिमानमा बलात् प्रहार गरेर कि नेपालले नेपालीहरू शब्द हो, नेपालले धेरै ठाउँमा नेपालीले जग्गा मिजेको रहेछ भनेपछि त संसारमा म यति मात्रै भन्छु ऋषि भाउ, संसारमा कुनै पनि शासकले आफ्नो रोस्टमबाट उभिएर यस्तो कुरा गरेका छैन, गरेपछि प्रधानमन्त्री रहन सक्दै सक्दैन नैतिक रूपमा। अब किन रहिराख्नु भएको छ? अब त्यो त राष्ट्रपाको कुरो, यसको मार राष्ट्रपाले भोग्नुपर्छ, राष्ट्रपाले भोग्नुपर्छ।
5: भारतले अब प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रमाणका रूपमा पनि दर्ज गर्न सक्छ?
4: ल, कुनै पनि बेला चाह्यो भने अब भारतीयहरूले, म तपाईँलाई सुनौ, बिहार र युपीको इलेक्सनमा कहिले कहीँ कुरा उठ्थ्यो, अब तपाईँले भन्नुभयो, मैले सुनाएँ कि नेपाल जैसे छोटे देश ने भी आग दिखा दिया भनेर चाहिँ उत्तेजित बनाउँथे त्यहाँको मासलाई, बुझ्नु भने कि त्यहाँ एउटा तब्का छ नेपालीले हाम्रो भूमि मिचेको छ भन्ने तब्का छ, त्यसलाई फ्युएलिङ गर्ने पेट्रोल भर्ने काम चाहिँ बालेन शाहजीले गर्नुभयो। युपी र विशेष गरेर म सिक्किमको कुरा गर्दैन, नेपालको बोर्डर भएको उत्तराखण्डको पनि म अलिकति कुरा गर्दैछु। अब कालापानी र लिपु लेकको कुरालाई चाहिँ तपसिलमा गर्तमा तल धकेलिदिइहाल्नु भने बालेन शाहजीले, नेपालीले धेरै ठाउँमा जग्गा मिचेका छन् नेपालले मिचेको रहेछ भनेपछि त तिमीहरूले धेरै मिच्याएर छौ, यो त सिद्धियो भयो।
5: झन् दुवै देशहरू सकारात्मक भएर वार्ताको टेबलमा बसेर निष्कर्ष निकालेर समाधान खोज्ने बाटोतर्फ उनीहरू उन्मुख छन् होइन र?
4: ल, कस्तो कुरा, लिपु लेख र कालापानीको बारेमा नेपालको जुन स्ट्यान्ड थियो हामीले संविधान संशोधन गरेका थियौँ, सुन्नुहोस्
5: प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टमबाट स्पष्ट रूपमा भन्नुभएको छ त,
4: सबैलाई रद्दीको टोकरीमा फालिदिनु भयो,
5: टेबल टक गर्ने, अब निकास निकाल्ने।
4: कसले?
5: बालेन्द्र शाहले।
4: अनि निकास निकाल्ने कुरा हो भने उत्तेजित गराउने काम गर्नुहुन्छ, त्यसै कारणले गर्दाखेरि के भने अब छिमेकीले पिल्छन् कि तपाईँले त मिस्नु भएको छ भन्ने, र मलाई सबैभन्दा दिक्क लागेको चाहिँ कालापानी लिबुलेकको सन्दर्भमा त्यसलाई सेकेन्डरी बनाइदिनु भयो। अब मूल मुद्दा के भन्छन्? नेपालले मिसेको भन्नुभयो, र फेरि उहाँले कहाँ मिसेको तराईमा भन्नुभएको छैन, कालापानी पनि नेपालले मिसेको हो कि जग्गा मिसेको रहेछ भने हो कि, तर त्यो त खतम भइहाल्यो नि, त्यो त अरू देशमा भयो, दुई मिनटमा राजीनामा लिइसक्थ्यो पार्टीले, राजीनामा दिएर गइसक्थे। अब यहाँ त
5: त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले केही बोलेको छैन,
4: अब
5: बाटो भनाइमा समर्थन जनाइरहेछ।
4: हेर्नुहोस्, म तपाईँलाई फेरि एउटा कुरा भनौँ, 2082 साल फागुन 21 गते चुनाव भएपछि काउन्टिङ नभए, काउन्टिङ राति 1 बजे भयो, मलाई एउटा टेलिभिजनबाट लाइभ इन्टरभ्यूमा बोलाइयो, मैले भने कति भोट आउँछ होला भनौँ, मैले भने काङ्ग्रेसको 17 लाख भोट नआग्यो भने मोरल रूपमा जितेको ठान्नुहोस् भने, मैले त्यही 17 लाख आउँछ भने 17.5 लाखमा रह्यो, एमालेको 15 लाख भोट पुग्यो भने नैतिक विजय भयो भने ठान्नुहोस् भने, बाँकी कसको भोट आउँछ त मैले भनिनँ, तर कहाँ जान्छ त बुझिहाल्नु भयो, एमालेको पनि 14,52,000 कति त्यही 15 लाखको आयो होइन। त्यसपछि मैले के भने भने इलाहाबादको उदाहरण दिएर हेर्नुहोस्, बालेन शाहजी रवि लामिछाने तपाईँहरू सङ्गिनु भयो भने अर्को 40 वर्ष काङ्ग्रेस अहिले इलाहाबादमा चुनाव नजिते जस्तो काङ्ग्रेसले त्यही स्थिति हुन सक्छ भने राष्ट्रताको नियति त्यही हो। यो रफु गरेर हिँड्नु भएको छ नि, उहाँहरूलाई गाउँ गाउँमा डिफेन्सिभ बनाइदिन्छ त, अब ननिसु बोल्नु पर्ने के जरुरी थियो, जाने बित्तिकै के भन्छ, खेदिने भनेको राजनीतिक रूपमा म अप्रिय शब्द प्रयोग गरेर डिफेन्सिभ भन्छ, अनि तपाईँको
5: नूरमक अवस्था
4: नुर नै गिराइसकेपछि ङ्याङ्याङ र नुङुङ गरेपछि यसो गरेपछि कहाँबाट भोट आउँछ, तपाईँको खतम खतम भयो भने ध्वस्तै पार्नु भने, आफूले जुन सुशासनको सुरु गर्नुभयो त्यो फोहोर बढार्ने ती सबैलाई चाहिँ कमजोर बनाउनु भने व्यक्तिको
5: उहाँहरूबाट आश गर्ने ठाउँ छैन,
4: छ व्यक्तिको सनक र लहरको मूल्य देशले तिर्न सक्दैन छ नि, स्वीकार गर्ने हो भने अहङ्कारी शासनको जहाँ पनि पतन भएको छ, को को अहङ्कारी, चारजना नाम मैले भनिनँ, ज्ञानेन्द्र शाह अहङ्कारी, ओली अहङ्कारी, सुशीला कार्कीजी अहङ्कारी, पत्र बालन शाहजी अहङ्कारी, अहङ्कारी हुनुहुन्न भने संसदको रोस्टमबाट जन्म भयो यो कुराको, संसदको रोस्टमबाटै अब म राजनीतिक पृष्ठभूमिबाट आएको पनि होइन भनेर ग्याङ्ग्याङ गरेर मैले शब्द फिर्ता लिएँ, मबाट चिप्ल्यो होइन भनेर सुधार्नुहोस् न, सुधार्नुहुन्न भने तपाईँको पतन निश्चित छ। किनभने नेपालीले सबै कुरा सहन्छ,
5: राजेन्द्र शाहले माफी माग्नु पर्यो,
4: नेपालीले सबै कुरा सहन्छ,
5: उहाँले सुपाउनुहुन्छ,
4: राष्ट्रिय स्वाभिमानमाथि प्रहार चाहिँ नेपालीले सहँदैन, यो कुरा बुझ्नु होला ऋषि भाउ, बुझ्नु भने क्या, त्यो विद्रोह प्रकट भएको दिनमा यो समाजमा हिंसा र ध्वंसलाई बढावा दिन्छ कि भनेर कहाँ छ, जेको लागि मैले पसिना बगाएँ, हिंसा विरुद्ध अहिले फेरि हिंसा बौरिन खोज्छ कि भन्ने छ,
5: उहाँहरू त अब झन् शक्तिशाली भएर अघि बढ्ने,
4: विखण्डन
5: गुरुङलाई फेरि गृहमन्त्री बनाउने,
4: विखण्डनको विरुद्ध हामीले पसिना बगायौँ, गलायौँ, हिंसालाई गलायौँ, विखण्डनका एजेन्डा बोक्नेलाई गलायौँ, आज फेरि ती बौरिन्छन् कि भन्ने त्रासले गर्दा म तपाईँसँग यो कुरा रेकर्डमा राख्न भन्दैछु, बनाउनु होला मानव अधिकार आयोग त प्रष्ट बनाएको छ, उहाँ आएपछि हिंसा भड्किएको छानबिन गर्नुहोस् भनेको छ,
5: मानव अधिकार आयोगको प्रतिवेदन चाहिँ चित्तबुद्ध छ,
4: सिङ्ग्र पुछर सबै काटिहाल्यो नि, सिङ्ग्र पुछर सबै काटिहाल्यो नि, उहाँहरूले बाहिर लिक गर्दाखेरि भालेन्द्र शाहजीको र प्रधान सेनापतिको भूमिकाको बारेमा अखबारमा छपाउनु भयो, त्यो दुईटामा केही पनि छैन, त्यसले अब म त भन्छु सरकारकै बारेमा, यो मेरो भनाइ होइन नि, मानव अधिकार आयोगका
5: प्रधानमन्त्री र प्रधान सेनापति सामु चाहिँ मानव अधिकार आयोगको प्रतिवेदन निरीह साबित भयो,
4: म त्यो भन्दिनँ नि, उहाँहरूले चुहाउनु भयो प्रेसमा, तपाईँहरूकैमा पनि आएको थियो, ककलले छापे, तर त्यो त थिएन, त्यसैले मेरो भनाइ सुन्नु न, आयोग भाग्यो 24 घन्टामा भाग्यो, र सरकारले रियलाइज गरेर के गर्यो भने आफ्नो शासकीय स्वरूपमा चाहिँ हामी समिति गठन गर्छौँ मर्यो, त मानव अधिकार आयोग भाग्यो, केही कुरा राम्रा छन्, केही कुरा चाहिँ मैले अस्ति पनि भनेको थिएँ, केही कुरा चाहिँ रिट्रोस्पेक्टिभ ल बनाउने भन्ने कुरा चाहिँ, र त्यसको लागि आधार चाहिन्छ, त्यो बन्दै सक्दैन, अन्तर्राष्ट्रिय कानुनले निषेध गरेको छ, त्यो बन्दै हो भने मानवता विरुद्धको अपराधमा बन्छ,
5: त्यसमा गौरीबहादुर कार्की नेतृत्वको आयोग र लिली थापा नेतृत्वको मानव अधिकार
4: दुइटैले सिफारिस गरे, सकेनन् त सरकारले भन्यो कि हामी बनाउँछौँ, सरकारले दुइटैका सिफारिसलाई एउटा बास्केटमा राखेर एउटा उच्च स्तरीय शक्तिशाली आयोग बनाउन निष्पक्ष र टुङ्ग्याओस्, टुङ्ग्याएन भने नागरिक आयोग बन्न सक्छ, नागरिक आयोग पनि बनाएन भने अन्तर्राष्ट्रिय समुदायले आफूलाई चाहेको दिन तान्दिन सक्छ, त्यो आफूलाई चाहेको दिन तान्दा को तानिन्छ,
5: तर मानव अधिकार आयोगको प्रतिवेदन विरुद्ध त नेकपा एमाले अदालतमै जानी भइसक्यो,
4: होइन बार एसोसिएसनले निन्दा गर्यो, किनभने त्यो आयोगमा के गरियो भने नि, अब मैले अस्ति तपाईँहरूकै कार्यक्रममा बोलिसकेँ,
5: दुइटै आयोगको प्रतिवेदन चाहिँ रद्दीको टोकरीमा गयो,
4: होइन दुइटै आयोगका रिपोर्टलाई राखेर 24 गतेको कुरामा त मानव अधिकार आयोगले पनि त 24 गतेको घटनामा त सूक्ष्म अनुसन्धान गर्नु भन्यो नि त, सुशीला कार्कीकै भूमिकाको बारेमा पनि भन्यो नि त, अब सूक्ष्म अनुसन्धान कसले गरे त भन्दा सरकारले शासकीय स्वरूपमा राखेको मुद्दा नम्बर 7 आयोग बनाउने, त एक हप्तामा बनाउने भनेको आयोग, आज म त एउटा मानव अधिकार कर्मी हो, आज तपाईँको चाहिँ 2 महिना बितिसक्दाखेरि पनि किन गठन भएन भने बालन शाहजी कसैले आफैलाई जोगाउनु लाग्नु भयो, अब त शङ्काको सुई उहाँहरूमाथि नै सोच्यो कि सोच्छन् ल भन आफै, मैले त बनाउन भने होइन नि त, भने त हो
5: 24 गते घटनामा बालेन्द्र शाह पनि दोषी हुनुहुन्थ्यो,
4: भदौ 24 घटनामा तपाईँले
5: सोधिहाल्नु पनि दोषी हुनुहुन्थ्यो,
4: बालेन्द्र शाहजीको बारेमा चाहिँ म एकलाई भनौँ, किनभने उहाँहरूले 2 महिना बनाउनु भएन, बालेन्द्र शाहजीले त आह्वान गर्नुभएको छ नि स्कुले विद्यार्थीहरूलाई ड्रेसमा आउनुहोस्, ड्रेसमा आउनुहोस् र किताब कापी लिएर आउनुहोस् भनेको, गोली नचलोस् भनेर सिल्डको रूपमा उहाँले महानगरको पुलिसलाई पानी खुवाउन पठाएको हो र त्यहाँ, ती सबै कुरा सूक्ष्म छानबिनका विषय हुन्, त्यसले मानव अधिकार आयोगको रिपोर्टलाई पनि कार्की आयोगको रिपोर्टलाई पनि लिएर अब उच्च स्तरीय सरकारकै प्रतिबद्धता अनुरूपको आयोग बनेन भने उहाँहरूको ध्वंसात्मक रोल रहेछ भने आफै प्रमाणित भयो, आफूले खनेको खाडनमा आफै फस्नु भयो,
5: तपाईँ मानव अधिकारवादी नेता, मानव अधिकार आयोगको प्रतिवेदनमा बालेन्द्र शाहलाई र प्रधान सेनापतिलाई, प्रधानमन्त्री र प्रधान सेनापतिलाई दोषी देखाइएको थियो सुरुमा चाहिँ,
4: तपाईँहरूका र नेपालका प्रख्यात मिडियाहरूका न्युज आयो, त्यो आयोगका सदस्यहरूले चुहाए,
5: पछि संशोधन गरेर निकाल्यो,
4: संशोधन त भन्न मिलेन, तर उनीहरूलाई के कारवाही गर्नु पर्यो गलत सूचना प्रवाह गरेकोमा, बुझ्नु भने के उनीहरूले सिङ्ग्र पुछर काटे, बुझ्नु भने सिङ्ग्र पुछर काटे, अब सत्तामा जो जो बसेका थिए उनीहरूको कसैको पनि नाम ल्याएनन्, तर के भने सूक्ष्म छानबिन गर भने, अनुसन्धान गर भने, अब सूक्ष्म अनुसन्धान गर्ने दायित्व थड्ने कार्की आयोगले सकेन, मानव अधिकार आयोगले सकेन, सरकारलाई नै फरवार्ड गर्यो,
5: सत्ता शक्तिको अगाडि
4: मेरो सबैभन्दा अनह्याप्पीनेस के हो भने, नाराजगी भन्छ क्या नेपालीमा, के भन्छ हिन्दीमा, मानव अधिकार आयोगसँग के हो भने, आयोग स्वायत्त संवैधानिक स्वतन्त्र निकाय हो, आयोगले त आफूले अनुसन्धान गर्ने हो, आयोगको म्यान्डेटमा हेर्नुहोस् संविधानको धारा 245 कतिमा छ, अघि 121 पेजमा छ, मानव अधिकार आयोगमा चाहिँ छानबिन र अनुसन्धान गर्न सक्छ, केसम्म गर्न सक्छ भने कुनै पनि ठाउँमा चाहिँ छापा पनि मार्न सक्छ बिना सूचना बिना पुर्जी, आयोगले जफत गर्न सक्छ कतिपय कुरा भनेको छ। आयोगलाई त्यति अधिकार छ र आयोगले छानबिन र चाहिँ अनुसन्धान गर्छ भने अब सरकारलाई नै अनुसन्धान गर भनेपछि त के हो त भन्दा त्यो सरकारको छाया भइहाल्यो नि त, सरकारको निकाय जस्तो भइहाल्यो नि त। भने उसले सकेन आत्मसमर्पण गर्यो भन्ने अर्थमा बुझ्नुहोस्। उसले लेखेका पोजिटिभ कुराहरूलाई लिएर नेगेटिभ कुरा पनि छन्। दण्डहीनतालाई बढावा दिने र अन्तर्राष्ट्रिय कानूनले निषेध गरेको कुरालाई कानून बनाऊ भनेको छ, पश्चातगामी कानून, पश्चातदर्शी कानून। पश्चातदर्शी कानून त्यो बेलामा बन्न सक्छ जब मानवता विरुद्धको अपराध, युद्ध अपराध र नरसंहार मात्रै हुन्छ। त त्यो नरसंहार र मानवता विरुद्धको अपराध हो भनेर उहाँले लेख्नु भएको छ। त्यसरी बार एसोसिएसनले निन्दा गरेको छ मानव अधिकार आयोगकै।
5: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
4: हस् नमस्कार।
6: 93.2 Swadesh FM.

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के हो त्यो भाँडामा पानी पुनी दबाई दुबाई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98512-40934।
2: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
3: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
2: माडी नगरपालिका, बसन्तपुर, चितवन।
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
4: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट chitawannationalpark.gov.np।
6: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
10: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
11: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक, बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
9: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: उज्यालो रेडियो नेटवर्क. अहिले बिहानको 9 बज्यो.
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
5: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रमन्त्री खनाल र जयशंकर बीच दिल्लीमा द्विपक्षीय वार्ता, विभिन्न 3 वटा निर्णय, 3 दिने भ्रमण सकेर खनाल आज स्वदेश फर्किने। पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने। आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि साझा प्रयास आवश्यक। लेबनानमा इजरायली आक्रमण, सेनाका उच्च अधिकारी सहित 12 जनाको ज्यान गयो। र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न ओमानले नेपाललाई 95 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ। दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्ध व्यक्त गरेका छन्। साथै विभिन्न 3 वटा निर्णय पनि भएको छ। नेपाल र भारत बीच व्यक्ति बीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरिएको छ। यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया बीच भएको समझदारी पत्र अन्तर्गत कार्यान्वयनमा आएको हो। यसले भविष्यमा नेपाल र भारत बीच डिजिटल कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ। त्यस्तै भूकम्प लगत्तै भारत सरकारको विकास सहयोगमा नेपालमा निर्माण गरिएका 72 वटा स्वास्थ्य क्षेत्रको तथा 12 वटा सांस्कृतिक क्षेत्रका गरी कुल 84 पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ। अर्को काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स र भारतको डिजिटल इन्डिया भाषिणी डिभिजन बीच समझदारी पत्र आदान प्रदान गरिएको छ। यो सहकार्य भोइस फर्स्ट भन्ने भाषा अनुवाद गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको हो। यसले नेपाली भाषासहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। भेटमा विदेश मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग दुवै देशको कल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहोऱ्याउनु भयो। परराष्ट्रमन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानुभएको थियो। परराष्ट्रमन्त्री खनाल आज काठमाडौँ फर्किने कार्यक्रम छ। देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ। पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ। तातो हावाले अत्याधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका धेरैजसो हिमाली तथा पहाडी भागमा बदली छ भने तराईमा आंशिक बदली छ। आज दिउँसो कोशी प्रदेशको केही ठाउँ, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान छ। साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि मनाइँदैछ। सुरक्षित खाद्य वस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 तारिकलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो। घोषणापछि सन् 2019 विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन WHO र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन FAO संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष झन्डै 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क छ। WHO अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झन्डै 4,20,000 जनाको ज्यान जाने गर्छ। सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यको लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थको कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्राय नाङ्गो आँखाले देख्न नसकिने भएकोले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ। विशेष गरी 5 वर्ष मुनिका बालबालिका सहित महिला, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग प्रभावित हुँदै आएका छन्। खाद्य वस्तुको उत्पादन, संकलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षाका मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। सरकार, उत्पादक, व्यवसाय, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाढीका कारण अवरुद्ध भएको खोटाङको दिक्तेल चखेवा भन्ज्याङ सडक सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 8 बुवालुङ पाङ्गु खोलामा आएको बाढीले सडक अवरुद्ध थियो। मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल चखेवा भन्ज्याङ सडकमा अस्ति शुक्रबार वर्षापछि बाढी आएको थियो। पङ्कु खोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले झन्डै 25 मिटर सडक बिग्रेको थियो। अवरुद्ध सडक दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीय बासिन्दाको पहलमा खुलेको हो। सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। पङ्कु खोलामा 2073 सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउने गरी निर्माण कम्पनीले काम थालेको थियो, तर ठेकेदारको लापरवाहीको कारण पुल निर्माण नहुँदा खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ। जेठको पहिलो हप्तादेखि सुरु भएको सुक्खा खडेरीले धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन्। असार साउनमा रोपाई गर्न किसानले राखेको धानको ब्याड पानी नपरेपछि सुक्न थालेको हो। अनि तातो र खडेरीले त्रियुगा तथा चौदण्डी गरी नगरपालिका क्षेत्रमा ब्याड चिरा पर्न थालेको किसान बताउँछन्। त्रियुगा नगरपालिका एक जोगी दहका किसान मोहनदेव चौधरीले ब्याड राम्रो नभई रोपाईमा समस्या पार्ने बताउनुहुन्छ। त्रियुगा नगरपालिका 13 पोर्ताहाका किसान प्रेम प्रसाद दाहालका अनुसार जेठ एकमा ब्याड राखेको तर खडेरीसँगै बिउ उम्रन सकेको छैन। जिल्लामा असारको तेस्रो हप्तादेखि साउनको तेस्रो हप्तासम्म रोपाई हुने गरेको छ। धेरैजसो किसानले वैशाखको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्र ब्याड राख्ने गरेका छन्। अब विदेशको खबर। दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित कम्तीमा 12 जनाको ज्यान गएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशर्त युद्ध विरामको सहमति भएको केही दिनमै इजरायलबाट ठूलो आक्रमण भएको हो। लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत इजरायली आक्रमण खरदाली नवातिह क्षेत्रलाई लक्षित गरी भएको जनाएको छ। सुरक्षाकर्मी चढेको एउटा गाडीमा भएको आक्रमणमा सेनाका उच्च अधिकारीले पनि ज्यान गुमाएका अल जजिराले जनाएको छ। इजरायली सेनाले यो आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गरेको छ। यो क्षेत्रमा आवत जावतको लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने उसको भनाइ छ। लेबनानका राष्ट्रपति जोसेफले आक्रमणको निन्दा गर्नुभएको छ। अब खेल खबर। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमिफाइनलमा अहिले नेपाल र ओमानले खेलिरहेका छन्। सिङ्गापुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले नेपाललाई जितका लागि 95 रनको लक्ष्य दिएको छ। ओमान 19 ओभर 4 बलमा 94 रन बनाउँदा अल आउट भयो। नेपालका करण केसीले 3 तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान 2-2 विकेट लिए। नेपालले ताजा अवस्थामा 2 ओभर 1 बलको खेल सकिँदा 2 विकेट गुमाएर 28 रन जोडेको छ। नेपाल समूह एको विजेताका रूपमा र ओमान समूह बीको उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ। आज हुने अर्को सेमिफाइनल खेलमा मलेसिया र हङकङले खेल्दैछन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। परराष्ट्रमन्त्री खनाल र जयशंकर बीच दिल्लीमा द्विपक्षीय भेटवार्ता, विभिन्न 3 निर्णय। 3 दिने भ्रमण सकेर खनाल आज स्वदेश फर्किने। पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने। आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि साझा प्रयास आवश्यक। लेबनानमा इजरायली आक्रमण, सेनाका उच्च अधिकारी सहित 12 जनाको ज्यान गयो। र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपाल ओमानले दिएको 95 रनको लक्ष्य पछ्याउँदै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
1: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
5: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949481। वेबसाइट झुले.com.np।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0564943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति कोटा अन्तर्गत पहिलो मनोनयन सूचीबाट 3,735 जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ। शैक्षिक सत्र 83-84 लागि कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा परेका नामबाट भर्नाका लागि हिजो सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो। यसअघि प्रकाशित अन्तिम योग्यताक्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको संख्याका आधारमा नाम सिफारिस गरिएको उहाँले बताउनुभयो। अस्ति शुक्रबार बसेको परीक्षा समितिको निर्णय अनुसार मनोनयन सूची प्रकाशन गरिएको छ। छात्रवृत्ति परीक्षाको रोल नम्बर, जन्ममिति र पासवर्ड मोबाइल र इमेल प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्ने व्यवस्था मिलाइएको छ। मनोनयन पत्र लिएर एजेड 27 गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्ने परीक्षा समितिका संयोजक ढकालले जानकारी दिनुभयो। ललितपुरको गोदावरी नगरपालिका फुलचोकी घुम्न गएका एक युवतीसहित 4 जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ। हराएका उनीहरूलाई प्रहरीले खोजी गर्ने क्रममा फुलचोकी झरना क्षेत्रमा फेला पारी सकुशल उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। हिजो दिउँसो फुलचोकी क्षेत्रमा 2 विद्यार्थी हराएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी परिसर ललितपुरको टोली तत्काल खोजी तथा उद्धार कार्यमा खटिएको थियो। बाघ बजारमा रहेको एक एकेडेमीका शिक्षक तथा विद्यार्थीसहित 148 जनाको टोली फुलचोकी भ्रमणमा गएको थियो। तीमध्ये 2 जना विद्यार्थी समूहबाट हराएका थिए। त्यस्तै अर्को छुट्टै 4 सदस्यीय समूहका 2 जना पनि फुलचोकी झरना क्षेत्रमा अल्पत्र परेका थिए। ती सबैलाई उद्धार गरेर उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 3 धाराडोलाको दक्षिणकाली सडक खण्डमा 2 गाडी ठोक्किँदा भएको दुर्घटनामा 1 जनाको ज्यान गएको छ। ना 1Z7207 नम्बरको जिप र BAA9768 नम्बरको अर्को जिप ठोक्किँदा भएको दुर्घटनामा 1 जनाको ज्यान गएको र 18 जना घाइते भएका हुन्। दुर्घटनामा घाइते भएका काभ्रेको पनौती नगरपालिका घर भई काठमाडौँ बस्दै आएका 37 वर्षीय पूर्णबहादुर तामाङको उपचारको क्रममा BNB अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको BNB अस्पताल, बौद्ध अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजप्रसाद कुर्मीका अनुसार काठमाडौँको पेप्सिकोलाको एक पानी कम्पनीमा कार्यरत कामदारहरू पिकनिकका लागि सिस्नेरी पुग्दा अनियन्त्रित भई पल्टिने क्रममा अर्को जीपसँग ठोकिएको थियो। भक्तपुर मध्यपुर थिमीको संस्कृति र सम्पदाको संरक्षणका लागि चित्रकलामा मध्यपुरका सम्पदाहरू कार्यक्रम सुरु गरिएको छ। मध्यपुर थिमी नगरपालिका 8 बोर्डेको आयोजनामा तथा इमेजिङ आर्ट एन्ड ट्रेनिङ सेन्टरको सहयोजनमा हिजोदेखि कार्यक्रम सुरु गरिएको हो। मध्यपुर थिमीको संस्कृति र सम्पदालाई 25 जना कलाकारले चित्रमा उतार्दैछन्। वडा अध्यक्ष रमेश थापा श्रेष्ठले यस्ता चित्रले पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गरी हराएका सम्पदा पुनर्निर्माणका लागि सहयोग पुग्ने बताउनुभयो। चित्र निर्माण भएपछि शनिबार चित्रकला प्रदर्शनी गरिनेछ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने। काठमाडौँ महानगरको कक्षा 11 र 12 को छात्रवृत्ति कोटा अन्तर्गत पहिलो मनोनयन, 3,735 जना विद्यार्थी छात्रवृत्तिमा भर्नाका लागि सिफारिस र फुलचोकीमा हराएका 4 जनाको सकुशल उद्धार। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: सिप हुन्छ साथमा, रोजगारी हातमा।
3: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुला।

0: सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिक चितवनमा एसएई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
4: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 3112 र 98550 3123।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ झैँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
2: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
3: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555509334।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। 70 राष्ट्रिय स्वतन्त्र पार्टीले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ। कोशी प्रदेशका 4, मधेसका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिमका 5 जिल्लामा अधिवेशन हुन गइरहेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिरहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहु, नवलपरासी, गोर्खा, लमजुङ, अर्घाखाँची, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ। आयोगका प्रमुख केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालित भएका छन्। राष्ट्रपतिले शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। आयोगका अनुसार शनिबार झापा, मोरङ, तेर्तुम, ताप्लेजुङ, भोजपुर, शङ्खासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन सम्पन्न भएका छन्। झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी सभापतिमा निर्वाचित हुनुभएको छ। सार्वजनिक मतपैनामा अनुसार भण्डारीले 341 मतका साथ आफ्ना 2 प्रतिस्पर्धीलाई पराजित गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी लक्ष्मण बस्नेतले 247 र अर्जुन कुमार मैनालीले 25 मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित हुनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले प्रतिनिधि सभाको बैठक लामो समयसम्म स्थगित गरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। आइतबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रमुख सचेतक ओलीले सार्वभौम संसदलाई कुनै दल वा व्यक्तिको अनुकूलमा चलाउन खोजिएको आरोप लगाउनु भएको हो। प्रमुख सचेतक ओलीले सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने वा राजनीतिक सहमति खोज्ने उद्देश्य नै नभई अधिवेशन लामो समय स्थगित गरिनुको औचित्यमाथि प्रश्न समेत उठाउनु भएको छ। उहाँले विगत 5 दिनसम्म संवादका लागि कुनै आह्वान वा समाधानको पहल नभएको उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा प्रतिपक्षी दलका साथै सत्तारूढ दलकै कयौं सांसदहरूले दर्ता गरेको संशोधन प्रस्तावहरूलाई व्यवस्था गरिएका कारण सदन अवरूद्ध भएको उहाँले स्पष्ट पार्नु भएको छ। लगतै प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले थप गम्भीर प्रश्नहरू जन्माएको ओलीको दावी छ। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष 2083-84 बजेटका सन्दर्भमा नीति संवाद कार्यक्रम आयोजना गर्ने भएको छ। जेठ 15 अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सार्वजनिक गरेको बजेटबारे छलफल गर्न महासंघले कार्यक्रम आयोजना गर्न लागेको हो। सोमबार काठमाडौँको लजिमपाट स्थित रेडिसन होटलमा कार्यक्रम हुने महासंघले जनाएको छ। महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले बजेटलाई प्रारम्भिक रूपमा सकारात्मक र उत्साहजनक भन्दै सरकार निजी क्षेत्रका समस्या समाधान गर्न गम्भीर देखिएको टिप्पणी गरिसक्नु यो नीति संवाद सहित प्रारम्भिक टोलीलाई थप गहिरो र संस्थागत रूप दिने आयोजना गरिएको जनाइएको छ। हालैका दिनहरूमा खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सिर्जना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न बजेटका व्यवस्थाहरू कतिको व्यावहारिक छन् भन्नेबारे छलफल हुने महासंघले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब बाकी खबर परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको भारत नीति नयाँ आधार र साझा आर्थिक लक्ष्यबाट अघि बढ्ने बताउनु भएको छ भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले द इकोनोमिक टाइम्सलाई अन्तर्वार्ता दिँदै भारतप्रति नेपालको दृष्टिकोण पूर्ण रूपमा नयाँ आधार र पूर्वाग्रह विहीन सम्बन्ध निर्माणमा केन्द्रित रहेको बताउनु भएको हो राष्ट्रपति सरकारका लागि भारत आर्थिक विस्तार पूँजी लगानी र विशाल बजारको महत्वपूर्ण साझेदार रहेको मन्त्री खनालले बताउनु भएको छ मन्त्री खनालले भारतको तीव्र आर्थिक वृद्धिबाट प्राप्त हुन सक्ने अवसरहरू विगतमा नेपालले पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताउनु भएको छ उहाँले राष्ट्रपति नेतृत्वको सरकारले अब चार प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको उल्लेख गर्नु भएको छ विश्व खाद्य सुरक्षा दिवस आज नेपाल सहित विश्वभर मनाइँदैछ संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले संयुक्त रूपमा गर्दै आएका छन् यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो पछि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556394738, मोबाइल 98550880002।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 9845518705 र 9856564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 4 91 95 225।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
5: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
5: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
7: सिप हुन्छ साथमा, रोजगारी हातमा।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
8: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
9: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
10: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
11: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 39122 र 98550 39123।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको 38 जिल्लामा अधिवेशन सम्पन्न भएको छ। यसमध्ये कतिपय जिल्लामा सर्वसम्मत कार्य समिति चुनिएका छन्। अधिकांश जिल्लामा निर्वाचन मार्फत कार्य समिति छानिएका छन्। केन्द्रीय सदस्य आरके ढुङ्गानाका अनुसार बागमती प्रदेशका 9 जिल्लामा अधिवेशन भएको छ। 8 जिल्लामा कार्य समिति टुङ्गो लागिसकेको छ। सिन्धुपाल्चोकमा आइतबार निर्वाचन हुँदैछ। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा हुँदैछ। त्यसैका लागि रासोपाले तहगत समितिको अधिवेशन गरिरहेको हो। सिरहामा एसी र कक्षा 12 परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटना विरूद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि सोमबार दिउँसो 12 बजे प्रदर्शन गरिनेछ। प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ। संयुक्त विद्यार्थी संगठनको नाममा सार्वजनिक गरिएको प्रचार सामग्रीमा विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार भन्ने मुख्य नारा समावेश गरिएको छ। मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन विद्यार्थीमाथिको दमन अन्त्य गर्न तथा पीड़ित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाव दिने उद्देश्यले प्रदर्शन गर्न लागि हो। जिल्ला प्रशासन कार्यालय सिराहाले गत चैतमा सम्पन्न एसी र कक्षा 12 परीक्षाका क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका करिब 500 मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेको थियो। प्रशासनले परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा यस्ता उपकरणको दुरूपयोग हुन नदिन उक्त कदम चालिएको जनाएको छ। प्रशासनका अनुसार परीक्षाका क्रममा 7 आइफोन, 499 विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा 5 स्मार्ट वाच बरामद गरिएको थियो। ती सबै उपकरण हालै नष्ट गरिएको र बरामद सामग्रीको अनुमानित बजार मूल्य 1 करोड़ रूपियाँ भन्दा बढ़ी रहेको बताइएको छ। यद्यपि प्रशासनको उक्त कदमप्रति अभिभावक, कानून व्यवसायी तथा विद्यार्थी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै क्षतिपूर्ति र न्यायको माग गरेका छन्। वर्षौंदेखि यात्रुहरूका लागि कष्टकर बन्दै आएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सड़क खण्डको यात्रा अब सहज हुने भएको छ। सड़क विस्तारको 92% भौतिक प्रगति सम्पन्न भइसके यात्रुले दाउन्नेको शास्तिबाट मुक्ति पाउने र बुटवलदेखि नारायणगढसम्मको यात्रा करिब 2 घण्टामै तय गर्न सकिने आयोजनाले जनाएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा 2075 चैत 8 गते सम्झौता भएर शुरू भएको यो आयोजनाको शुरूआती म्याद 2079 साउन 22 गतेसम्म थियो। तर कोविड महामारी, रूख कटानमा ढिलाइ र निर्माण व्यवसायको सुस्तताका कारण तोकिएको म्यादमा काम सम्पन्न हुन नसकेपछि 2081 साउन 8 गतेसम्मका लागि पहिलो पटक म्याद थपिएको थियो। उक्त म्यादमा पनि काम नसकेपछि दोस्रो पटक 2082 साउन 8 सम्म म्याद थपियो। यो अवधिमा पनि काम पूर्ण नभएपछि तेस्रो पटक म्याद थपेर 2083 साउनसम्म थपिएको छ। यो म्यादभित्र भौतिक निर्माणका काम सकिए पनि रोड मार्किङ लगायत सड़क सुरक्षाका काम भने थप केही समय लाग्ने आयोजनाले जनाएको छ। यो सड़क खण्ड निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम यात्रा गर्ने हजारौं यात्रुहरूले लामो समयदेखि भोग्दै आएको धुलो, हिलो र ट्राफिक जामको समस्याबाट सदाका लागि मुक्ति पाउने अपेक्षा गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। सुदूरपश्चिममा नेपाली कांग्रेस भित्र दलको नेता परिवर्तनको विषयलाई लिएर उत्पन्न विवाद मन्त्री भागभण्डामा टुंगेको छ। मुख्यमन्त्री कमल बहादुर शाहलाई दलको नेताबाट हटाउन अघि बढेको सांसद दिवान सिंह विष्ट पक्षले मन्त्री हेरफेरको निर्णयमा सहमति जनाएपछि विवाद टुंगेको हो। कांग्रेस केन्द्रीय सहमहामन्त्री उदय शमशेर राणा र केन्द्रीय सदस्य रमेश केसी सहितको उपस्थितिमा शनिबार द्विपक्षीय बीच भएको छलफलपछि मन्त्री हेरफेर गर्ने समझदारी बनेको थियो। त्यसका लागि अहिले प्रतिनिधित्व गरिरहेका तीनमध्ये दुई मन्त्रालय विष्ट पक्ष र एउटा मन्त्रालय शाह पक्षले लिने गरी भागभण्डा भएको छ। यो भागभण्डापछि सरकारमा रहेका काँग्रेसका दुई राज्य मन्त्री सहित पाँचजना मन्त्री हेरफेर गर्ने तयारी छ। भागभण्डा अनुसार आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्रीले राख्ने, सामाजिक विकास र उद्योग पर्यटन वा वन तथा वातावरण मन्त्रालय अर्को पक्षले लिनेछ। अर्थ राज्य मन्त्री विष्ट र सामाजिक विकास राज्य मन्त्री शाह पक्षले लिने सहमति भएको छ। आर्थिक मामिला मन्त्रालय आफैसँग राखेका मुख्यमन्त्री शाहले मन्त्री भने फेर्ने तयारी गरेका छन्। मन्त्री हेरफेरको समझदारीपछि दुवै पक्ष नाम टुंग्याउन आन्तरिक छलफलमा जुटेका छन्। दुई पक्षबीच भएको सहमति अनुसार सरकार पुनर्गठन गरिने भएको छ। मन्त्रालयको भागभण्डा टुंगो लगाए पनि मन्त्री बन्ने सांसदको नाम टुंगो लागिसकेको छैन। आन्तरिक छलफलमा जुटेका दुई पक्षले कसलाई मन्त्री बनाउलान् भन्ने चासो बढेको छ। र छामको कमल बजार नगरपालिका साथ स्थित क्वालखेमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गए राति तुर्मा खातका उपालिका तीनका 26 वर्षीय पुष्प बुढाले चलाएको C16613 नम्बरको जीप सड़कबाट करिब 200 मिटर तल खस्दा कमल बजार नगरपालिका साथका 34 वर्षीय कर्ण भाटको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका भाटको जिल्ला अस्पताल मंगलसेनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। घटनाको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय कमल बजारबाट प्रहरी निरीक्षक सरोज कुमार कैलाको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। घाइते हुनेहरूमा मृतक भाटका 13 वर्षीय छोरा मीनबहादुर भाट र सोही ठाउँका 30 वर्षीय बद्री भाट रहेका छन्। दुवैजनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ। जीप चालक भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
2: सिटिजन लाइफ इन्सुरेन्स हिपको सिल्स जे भन्छ

0: उसलाई भने बाबु मेरो त सन्च भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3018-98, मोबाइल 98-512-40-934।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625-73-099, 98-074-46-182 र 98-491-95-225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ स्वदेश FM 93.2 MHz।

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी? माडीतिर हाम्रो नेपालमा?
0: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028 40, साथै 24 घन्टा हटलाइन नम्बर 0157900086।
3: सम्बन्ध सधैँभरिलाई साथ नै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घन्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
7: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
7: अस्पतालमा उपलब्ध सेवाहरू 7:30 देखि 6:36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घन्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
7: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सिएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-5853-5853।
9: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्यान्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न महाधिवेशन अगावै 67 जिल्लामा अधिवेशन सक्ने तयारी। कञ्चनपुरको शुक्ला फाटामा युवा सम्मेलन, जलवायु संकट विरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता। सुनको भाव आज तोलामा 8,200 रुपियाँले घट्यो, तोलाको 3,800 रुपियाँमा कारोबार। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक, समुद्री विपद न्यूनीकरणमा नयाँ आशा। र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा विश्वकप फुटबल सुरु हुन 5 दिन बाँकी, व्यवस्थापनको तयारी अन्तिम चरणमा। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ। कोशी प्रदेशका 4, मधेसका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिम प्रदेशको 5 जिल्लामा महाधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व, गोरखा, लमजुङ, अर्घाखाँची, रूपन्देही, प्युठान, सुर्खेत, जाँजरकोट, दैलेख, रुकुम पश्चिम, मोगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुँदैछ। हरेक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालित भएका छन्। रासोपाले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने रासोपाको तयारी छ। अन्य 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि हुनेछ। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7 देखि 9 गतेसम्म चितवनमा हुँदैछ। कञ्चनपुरको शुक्ला फाटा नगरपालिकामा सम्पन्न पालिका स्तरीय युवा सम्मेलनले जलवायु संकट विरुद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। चुरे विनाश, अस्वाभाविक गर्मी र बढ्दो प्लास्टिक प्रदूषणको कारण कञ्चनपुर सहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका सम्मेलनको निष्कर्ष रहेको छ। सम्मेलनमा सहभागी युवाले जलवायु संकट विरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन्। मेयर रणबहादुर महराले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई समुदाय र विशेष गरी युवा वर्गको साझा दायित्व भएको बताउनुभयो। वातावरण संरक्षणमा क्रियाशील केशवराज पन्तले जलवायु परिवर्तनको कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, जैविक विविधताको संरक्षण र स्थानीय स्तरमा अपनाउन सकिने अनुकूलनका उपायबारे प्रस्तुति दिनुभएको थियो। छलफलपछि जारी प्रतिबद्धता पत्रमा वातावरण तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने, एकपटक प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको प्रयोग न्यूनीकरण गरी वातावरण मैत्री विकल्प कल्पलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 8,200 र चाँदी 335 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार आज भाव घटेर सुन तोलाको 3,800 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,09,000 रुपियाँ रहेको थियो। आज चाँदी तोलाको 4,895 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार चाँदी तोलाको 5,230 रुपियाँमा कारोबार भएको थियो। 3 दिने भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्किनुहुने भएको छ। यससँगै हिजो खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ। साथै 3 वटा विभिन्न निर्णय पनि भएको छ। परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणा भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अछाममा जीप दुर्घटना हुँदा 1 जनाको ज्यान गयो, 2 जना घाइते लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न, सुनको भाव आज तोलामा 8,200 रुपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अछामको कमल बजार नगरपालिका 7 क्वाललेखमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। गैराति तुर्माखाँद गाउँपालिका 3 26 वर्षीय पुष्पबुढाले चलाएको 613 नम्बरको जीप दुर्घटना हुँदा कमल बजार नगरपालिका 7 34 वर्षीय कर्ण भाटको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार दुर्घटनामा 2 घाइते भएका छन्। ज्यान गुमाएका भाटका छोरा मिन बहादुर र त्यही ठाउँका 30 वर्षीय बरद्री भाट घाइते भएको र दुवैजनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात् एआई मोडल सार्वजनिक गरेका छन्। यसले आँधी, अत्याधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरङ्ग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सान्दोङ प्रान्त छिन्दाओमा 4 चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली सन् 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। संस्थानका अनुसार वाङ फाङका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढेर जटिल समुद्री घटनाको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ। विशेषज्ञ अनुसार यसले तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पुर्याउन सक्छ। अनुसन्धान टोलीका अनुसार भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने लक्ष्य रहेको छ। अब खेल खबर। नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा ओमानलाई 8 हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिङ्गापुरको नेसनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 गुमाएर भेटायो। नेपालको जितमा लोकेश बमले अभिजित 44 र कप्तान रोहित पौडेलले 21 रन बनाए। त्यस्तै कुशल भुर्तेल 20 रन बनाएर आउट भए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। नेपालका करण केसीले 3 तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 लिए। जितसँगै नेपाल उपाधि नजिक पुगेको छ। उपाधिका लागि नेपालले अहिले केही बेरमा हुने हङकङ र मलेसिया बीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ। र विश्वकप फुटबल प्रतियोगिता सुरु हुन अब 5 मात्रै बाँकी छ। अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा हुन लागेको यो विश्वकपमा 48 सहभागी हुँदैछन्। यो विश्वकप इतिहासकै ठूलो संस्करण पनि हो। छनौट भएका सहभागी देशबाट खेलका लागि आयोजक देशको प्रवेश आज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीव्र बनेको छ। अरू आवश्यक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ। उद्घाटन खेल जुन 12 अर्थात् AJ29 शुक्रबार बिहान 12:45 आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच हुनेछ। त्यसै दिन बिहान 12:08 दक्षिण कोरिया र चेक रिपब्लिकले पनि खेल्दैछन्। यी समूह ए का खेल हुन्। 4 टोली गरी 12 समूह रहेका छन्। यो विश्वकप 39 दिनसम्म चल्नेछ। कुल 104 खेलहरू 16 सहरमा हुँदैछन्। साबिक विजेता अर्जेन्टिना सहित फ्रान्स, ब्राजिल, इङ्ल्यान्ड, स्पेन, जर्मनी, पोर्चुगल जस्ता टोली उपाधिका दावेदार मानिएका छन्। फिफा विश्वकप सन् 1930 सुरु भएको हो। 23 संस्करणसम्म आइपुग्दा विश्वकपमा सहभागी हुने टोलीको संख्या 48 पुर्याइएको छ। फाइनल खेल अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रङ्गशालामा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न महाधिवेशन अगावै 67 जिल्लामा अधिवेशन सक्ने तयारी, कञ्चनपुरको शुक्ला फाँटामा युवा सम्मेलन, जलवायु सङ्कट विरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता, सुनको भाव आज तोलामा 8,200 रुपियाँले घट्यो, तोलाको 3,800 रुपियाँमा कारोबार, समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक, समुद्री विपद न्यूनीकरणमा नयाँ आशा र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा विश्वकप फुटबल सुरु हुन 5 दिन बाँकी, व्यवस्थापनको तयारी अन्तिम चरणमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-738, मोबाइल 98550-88002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरू

0: को लगायत महिला तथा पुरुष का साना तथा ठूला सबै खाले अपरेशन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजूलाई पत्थरी र पाटे गरेको अपरेशन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजूलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखि न घुमा मा फाउन देखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। संघीय संसद र प्रदेश सभाका कर्मचारीका लागि एउटै साझा सेवा गठन गर्न पहल गरिने भएको छ। सुदूरपश्चिमको टिकापुरमा सम्पन्न अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलनले 8 बजे सन्देश पत्र जारी गर्दै यस्तो निर्णय गरेको हो। हाल प्रदेश सभाहरूमा कर्मचारी अभाव हुँदा कानून निर्माण र सभा सञ्चालनमा गम्भीर असर परिरहेको औल्याउँदै सम्मेलनले संविधानको धारा 231(3) बमोजिम दुवै तहका कर्मचारीका लागि एउटै सेवा गठन गर्न आवश्यक कानून बनाउन नेपाल सरकारलाई अनुरोध गरेको छ। यसका साथै संघ प्रदेश र स्थानीय तहका पदाधिकारी एवं कर्मचारीहरूबीच विधायकी अभ्यास र व्यवस्थापकीय कार्यकुशलता आदान प्रदान गर्न नियमित अन्तर्क्रिया तथा छलफल कार्यक्रमहरू समेत आयोजना गरिने जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनु भएको हो। शुभकामना सन्देशमा मन्त्री मेहताले खाद्य जन्य रोगहरू विश्वकै लागि गम्भीर जनस्वास्थ्य चुनौती बनेको उल्लेख गर्नुभएको छ। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनलाई उद्धृत गर्दै उहाँले विश्वमा प्रत्येक वर्ष करिब 60 करोड मानिस दूषित खानाका कारण बिरामी पर्ने र 4,20,000ले अकालमा ज्यान गुमाउने गरेको वास्तविकता प्रस्तुत गर्नुभएको छ। यस वर्षको दिवस सबैतिर स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने मूल नाराका साथ आज मनाइँदैछ। 15 वर्षदेखि अलपत्र अवस्थामा रहेको सिराहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुलको भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले स्थलगत निरीक्षण गर्नुभएको छ। पूर्वी मधेसका विभिन्न विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोलीले कमला पुल पुगेर निरीक्षण गरेको हो। 15 वर्षको अवधिमा सो पुलको निरीक्षण गर्ने लम्साल 18 मन्त्री हुनुहुन्छ। निरीक्षणका क्रममा मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै पनि बहानामा नरोकिने र काम छिटो सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ। तर पुल निर्माण कहिले पूरा हुन्छ र यसको ठोस कार्य योजना के हो भन्ने बारे मन्त्रीबाट स्पष्ट जवाफ नआएको भन्दै स्थानीय युवाहरूले विरोध र नाराबाजी गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पार्टी वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौ
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर सिराहामा यसै र कक्षा 12 को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटना विरुद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय सिराहाको अगाडि भोलि दिउँसो 12 बजे प्रदर्शन गरिनेछ। र कास्कीमा अवैध गतिविधि गुण्डागर्दी र शान्ति सुरक्षामा खलल पुर्याउने कार्य विरुद्ध जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको स्वीप अपरेसन अन्तर्गत 40 जना कारवाहीमा परेका छन्। पोखराका विभिन्न स्थान र मासापोस्रे गाउँपालिकाबाट उनीहरूलाई नियन्त्रणमा लिई कारवाही गरिएको हो। गण्डकी प्रदेश प्रहरीको कुकुर शाखा सहित परिचालित टोलीले गरेको जाँचका क्रममा मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी चलाउने, स्वरूप परिवर्तन गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्नेहरू कारवाहीमा परेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार मदिरा र गाँजा सेवन गरेकालाई सम्झाइ बुझाई अभिभावकको जिम्मा लगाइएको छ भने आपराधिक पृष्ठभूमि भएका र प्रहरीमाथि दुर्व्यवहार गर्नेहरूलाई अदालतमा मुद्दा दर्ता गरी कानूनी कारवाही अघि बढाइनेछ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: डोला हौ गेबिट भयो
1: मुङुर बाल्ने घाटै लाल त्यहाँ फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
7: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
8: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
7: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
9: सम्पर्क 97625 73089 98074 46182 र 98495

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-5853।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री सुशीर खनालले नेपाल भारत सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजिएको स्पष्ट पार्नु भएको छ। नयाँ दिल्लीमा नेपाली तथा भारतीय संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको अघिल्लो अभिव्यक्तिलाई सच्याउनु भएको हो। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाहले संसदमा सीमा विवादबारे बेलायत सरकारसँग पनि संवाद भइरहेको बताएपछि विवाद सिर्जना भएको थियो। परराष्ट्र मन्त्री खनालले ऐतिहासिक तथ्य र प्रमाण जुटाउन बेलायतका पुस्तकालय र वा संग्रहालयमा हुन सक्ने दस्तावेजमा पहुँचका लागि मात्र बेलायत र उसका राजदूतसँग चासो राखिएको प्रश्न पार्नु भएको छ। नेपाल र भारत बीचका सीमा सम्बन्धी विषयहरू आपसी संवाद र द्विपक्षीय कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसमा कुनै तेस्रो पक्षको मध्यस्थता आवश्यक नरहेको मन्त्री खनालको प्रतिक्रिया छ। विश्वविद्यालयहरूमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले सर्ट लिस्ट अर्थात् संक्षिप्त सूची सार्वजनिक गर्दै उम्मेद्वारहरूको मूल्याङ्कन र अन्तर्वार्ता प्रक्रिया अघि बढाएको छ। सरकारले 8 विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाउँदै प्राप्त 218 आवेदन मध्येबाट योग्य उम्मेद्वारहरूको सर्ट लिस्ट सार्वजनिक गरेको हो। समितिले त्रिभुवन, पोखरा, पूर्वाञ्चल, लुम्बिनी, बौद्ध, कृषि तथा वन विज्ञान, मध्यपश्चिम, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयको सर्ट लिस्ट सार्वजनिक गरी प्रक्रिया अगाडि बढाएको छ। कार्यविधिको व्यवस्था अनुसार 35 व्यक्तिगत विवरणको मूल्याङ्कन गरी सूची तयार पारिएको हो। बाँकी 65 पूर्णाङ्कका लागि उम्मेद्वारहरूको सोचपत्र, कार्ययोजना, प्रस्तुतिकरण र अन्तर्वार्ता लिई मेरिटका आधारमा नियुक्तिको सिफारिस गरिने शिक्षा मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले जनाएको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्नेहरूको संख्या 4.5 लाख पुगेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समिति सदस्य एवं प्राविधिक प्रमुख नवराज त्रिपाठीका अनुसार हालसम्म 4.5 लाख सदस्यहरूले आफ्नो विवरण अध्यावधि गरिसकेका छन्। 14 महाधिवेशनमा कुल क्रियाशील सदस्यताको संख्या 8 लाख भन्दा बढी रहेकोमा यसपटक 6 देखि 8 लाखसम्मले अध्यावधि गर्ने पार्टीको आकलन छ। यसअघिका महाधिवेशनहरूमा पनि करिब 75% मात्रै सदस्यता नवीकरण गर्ने गरेको र त्यसमा नयाँ सदस्यहरू थपिने गरेको प्राविधिक प्रमुख त्रिपाठीले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर सुदूरपश्चिम प्रदेशको कैलाली स्थित पर्यटकीय स्थल टिकापुर पार्कको सभामुख डोल प्रसाद अर्याल सहितको टोलीले अवलोकन गरेको छ। टिकापुर नगरपालिकामा अवस्थित उक्त ऐतिहासिक पार्कको वस्तुस्थिति बारे जानकारी लिँदै टोलीले अवलोकन गरेको हो। भ्रमण टोलीमा सभामुख अर्यालका साथै राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्ष सहभागी हुनुहुन्थे। यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र आयोजक सुदूरपश्चिम प्रदेश सभाका सभामुख तथा उपसभामुखहरूको समेत टोलीमा सहभागिता रहेको थियो। रहुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले 19,52,000 भन्दा बढी नेपाली रूपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ। रसुवाको गुसाईकुण्ड गाउँपालिका 3 का 35 वर्षीय मिङमार छिरिङ गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ गरेका गुरुङमाथि हुण्डी सम्बन्धी कसुरमा रसुवा जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाल

0: लहेर स्कुल कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन यिनीहरूलाई सुधार्नका लागि कहीँ केही खुल्या छैन
1: छ माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्राली खुलिसकेको छ जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुका साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ
2: सम्पर्क 97484-36036 र 98244-42209
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ

0: पूर्णकालिक अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीसै घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0556 93 98 738 मोबाइल 98550 88002
0: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
4: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
0: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
4: एपेक्स कलेज भरतपुर दुई क्षेत्र पूर्चित वन थप जानकारी का लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
6: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
5: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि
0: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
4: सम्पर्क 98119 32811 र 98653 73 687

0: चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: रोगीलाई निरोगी बनाउँदै, अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै, खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
3: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 056-595-1174, मोबाइल 98550-50934। कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। फोन 01-433-1898, मोबाइल 98512-40934।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-1060।
6: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन चित्त उजाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा, सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष। नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो, नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव। अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेको 100 दिन पुग्यो, पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि सङ्कटमा। र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जुवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता, फुटबलको मजा लिँदा कानुनको सम्मान गर्न आग्रह। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशङ्करसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको दावी गर्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने रहेको बताउनुभयो। इपिजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ। भारत भ्रमण सम्पन्न गरी परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कँदै हुनुहुन्छ। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुँदे टिकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टिकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कारवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वय का लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र बजेट संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय पनि भएको छ। प्रदेश सभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेश सभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउने नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ। सांसदहरूले स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ। मञ्चको 12 सम्मेलन कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोभाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिम पनि बढेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका 7 प्रदेशका 50 विद्यालयका 3,000 धेरै विद्यार्थी माझ 1 वर्ष लगाएर सर्वेक्षण गरेको हो। कक्षा 7 देखि कक्षा 10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मधेस प्रदेशमा अभिलेख भएको छ। बाह्रको जितपुर सिमारा महानगरपालिकामा रहेको दुधौरा खोला नजिक यो चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका सातवटै प्रदेशमा अभिलेख भएको छ। नेपाल पंक्षीविद संघका अनुसार चराविद हठन चौधरी र सूरज बरालले यही जेठ 21 गते यो चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा होच भूभागमा भएको काँडे भ्याकुरको अभिलेख हो। घुम्रिएको कालो ठोड र चर्को सुसेली गीतका लागि चिनिने यो चरा काँडे र खसरा वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हर्टसनले सन् 1830 काठमाडौँ उपत्यकामा गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सेधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। भोजपुरको अरुण गाउँपालिका वडा नम्बर 7 सिक्रिटारमा पोखरी निर्माणपछि सिँचाइ सुविधा विस्तार भएको छ। वर्षौँदेखि पानीको अभावले बाँझो रहँदै आएको क्षेत्रमा 6 पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 निर्माणाधीन छन्। यी पोखरीबाट झन्डै 1,500 रोपनी जमिनमा सिँचाइ सुविधा विस्तार भएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो। पोखरीहरू आगलागी जस्ता विपदको बेलामा पनि उपयोग गर्न सकिने बहुउपयोगी बनाइएका छन्। वडा कार्यालयले किसानलाई खेतबारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ। स्थानीय किसानहरू अहिले बदाम, आलु, प्याज, टमाटर र तरकारी खेततर्फ आकर्षित हुन थालेका छन्। पहिले जमिन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने स्थानीय प्रदीप थापाले बताउनुभयो। वडा अध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ। विदेशको खबर, अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामा युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकेको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्धविराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाडी क्षेत्रमा तनाव झन बढेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कडा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्धविराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 तारिकमा इरानमाथि बमबारी सुरु गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्य पूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुहानीका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलमार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ। अप्रिल 6 द्विपक्षीय बीच अस्थायी युद्धविराम भए पनि बेला बेलामा झडपहरू भइरहेका छन्। हर्मुज जलमार्गमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायम छ। अब खेल खबर। नेपाल प्रहरीले विश्वकप फुटबल चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुन सक्ने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। यस्ता गतिविधि नेपालमा गैर कानुनी रहेको स्मरण गराउँदै प्रहरीले आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ्दै गएको छ। सामाजिक सञ्जाल मार्फत सजिलो आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेकाले विशेष सतर्कता अप्नाउन आग्रह गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी र बैङ्किङ तथा डिजिटल वालेट दुरुपयोग हुने जोखिम रहने जनाएको छ। अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचित गराउन पनि प्रहरीले आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यम मान्दै अवैध बेटिङ नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएको छ। चार बन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नभए ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर व्यवस्थापिका मञ्चको घोषणा। सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष। नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो। नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव। अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि सङ्कटमा। र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जुवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता। फुटबलको मजा लिँदा कानुनको सम्मान गर्न आग्रह।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहोस् अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। भक्तपुर नगरपालिकाले खेलकुद प्रशिक्षणमा सहभागी हुनका साथै एसिए 2082 उत्तीर्ण भएका 40 जना खेलाडीलाई सम्मान गरेको छ। नगरपालिकाका मेयर सुनिल प्रजापतले सहभागी खेलाडीहरूलाई अध्ययन र खेलकुदमा सँगसँगै अगाडि बढाउन प्रेरित गर्नुभयो। उहाँले खेल र शिक्षालाई सँगसँगै अगाडि बढाउन समय व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभयो। भक्तपुर नगरपालिका वडा नम्बर 1 का अध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलकुद ले युवा पुस्तालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा प्रशिक्षक विनोद चरण रायले विद्यार्थी जीवनमा शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिँदै पढ्नेले खेल्नुपर्छ, खेल्नेले पढ्नुपर्छ भन्ने अवधारणाले नै समग्र व्यक्तित्व विकास सम्भव हुने बताउनुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा एउटै मञ्चबाट 20 कृति एकैपटक विमोचन गरिएको छ। कार्यक्रममा लेखक तथा साहित्यकार खुशीराम डौलियाका 18 20 सहित अनन्त विजय डौलिया र विष्णु गुरुङ प्यासीका 1-1 कृति सार्वजनिक गरेको हो। कृतिको संयुक्त राष्ट्रसङ्घका पूर्व राजदूत प्राध्यापक डाक्टर जयराज आचार्य लगायतले विमोचन गर्नुभयो। पुस्तक विमोचन कार्यक्रम बोल्दै साहित्यकार डौलियाले विभिन्न विधाका कृति मार्फत नेपाली समाज र संस्कृतिको चित्रण गरिएको बताउनुभयो। काठमाडौँमा फोटो पत्रकारहरूले लक्षित गरी 2 प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। सम्पादक समाज नेपालको आयोजनामा हिजो र आज भएको तालिम शिवपुरी नगरपालिका वडा नम्बर 7 तुइरे चौरमा रहेको गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा भएको हो। जोखिमपूर्ण र चुनौतीपूर्ण अवस्थामा कार्यक्षेत्रमा खटिनुपर्ने फोटो पत्रकारहरूको सुरक्षा र आकस्मिक स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यो तालिम सञ्चालन गरेको आयोजकले जनाएको छ। तालिममा सहभागीहरूलाई कार्यस्थलमा आइपर्ने सम्भावित चोटपटक वा स्वास्थ्य समस्याको प्रारम्भिक व्यवस्थापन र प्राथमिक उपचारका विधि बारेमा जानकारी गराइएको छ। र काठमाडौँमा आयोजित एउटा कार्यक्रममा बोल्दै चिकित्सकहरूले प्राथमिक चरणमै उपचार गरेमा बाथ रोगबाट स्वास्थ्य लाभ गर्न सकिने बताएका छन्। नेसनल बाथ रोग सेन्टरको 13 वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा चिकित्सकहरूले बाथ रोग सुरुकीय चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने तर ढिलो गरी उपचार गर्दा मृगौला र फोक्सो लगायत महत्त्वपूर्ण अङ्गमा असर पुग्ने र उपचार खर्च समेत महँगो हुने जानकारी गराएका हुन्। सेन्टरका अध्यक्ष डाक्टर विनित वैद्यले बाथ रोगलाई मुसा बनेर छिनेर हात्ती बनेर निस्कने रोगको संज्ञा दिँदै लक्षण देखिन साथ उपचार सुरु गर्न आग्रह गर्नुभयो। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड। भक्तपुर नगरपालिकाले खेलकुद प्रशिक्षणमा समेत सहभागी भएका एसीई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरी शिक्षा र खेललाई सँगै अगाडि बढाउनु पर्नेमा जोड। र नेपाल प्रज्ञा प्रतिष्ठानमा एउटै मञ्चबाट 20 कृति विमोचन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको काठमाडौँ स्थित केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका पार्टी कार्यकर्ताहरूले धरना तथा प्रदर्शन गरेका छन्। नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर उत्पन्न विवादपछि पारदर्शिताको माग गर्दै 12 कलैया कार्यकर्ताहरूले आज केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। आन्दोलनरत कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनबाट उमार शङ्कर रौनियार 124 मत प्राप्त गरी सभापतिमा निर्वाचित भए शपथ ग्रहण समेत भइसकेको थियो, तर मध्य प्रदेश समितिले 50% भन्दा बढी बहुमत नपुगेको भन्दै कुनै आधिकारिक लेटर हेड वा हस्ताक्षर बिना नै सामाजिक सञ्जाल मार्फत पुनः निर्वाचन गराउने सूचना जारी गरेपछि विवाद शुरू भएको हो। एकपटक लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन सम्पन्न भए विजयी घोषणा भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय विधान विपरीत रहेको भन्दै प्रदर्शनकारीहरूले पार्टी नेतृत्वसँग निष्पक्ष निर्णय र स्पष्ट जवाफको माग गरेका छन्। खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताउनु भएको छ। आज मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा मन्त्री मेहताले प्रधानमन्त्री बालेन्द्र शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूले ध्यान केन्द्रित गरेको बताउनु भएको छ। आफ्नो मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्ने आवश्यकता रहेको स्वीकार गर्दै उहाँले आगामी दिनमा कार्यसूची अनुसारका कामहरू सम्पन्न गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री मेहताले यसै कार्य व्यस्तताका कारण सञ्चारकर्मीहरूसँग पर्याप्त संवाद हुन नसकेकामा क्षमा प्रार्थी रहेको बताउँदै अबदेखि मन्त्रालयको काम कार्यवाही पारदर्शी बनाउन सम्भव भएसम्म हरेक 15 दिनमा पत्रकारसँग नियमित भेटघाट गर्ने बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपालले भारतको सीमा मिचेको प्रमाण लिएर भोलिको संसद बैठकमा आउन चुनौती दिनुभएको छ। आज सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष साम्पाङले प्रधानमन्त्री शाहलाई संसद बैठकमा नेपालले भारतको सिमाना कहाँ कहाँ मिचेको छ त्यसको प्रमाण लिएर आउन चुनौती दिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै यति बेला विपक्षी दलहरू विरोधमा उत्रिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कोशी प्रदेश सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थालाई पुनर्विचार गर्न गृह कार्य थालेको छ। मुख्यमन्त्री हिक्मत कुमार खार्कीले दुई दिने बिदाका कारण खर्च तथा इन्धन बचतमा खासै उपलब्धि नदेखिएको भन्दै यसमा परिमार्जन गर्न सार्वजनिक रूपमा सुझाव माग्नु भएको हो। मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल मार्फत कोशी प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूमा हप्ताको 6 दिन नै कार्य दिन बनाएर साविक चाहिँ शनिबार 1 दिन मात्र बिदा कायम गर्दा कस्तो होला भने सर्वसाधारणसँग राय माग गर्नु भएको छ। र बागमती प्रदेश सरकारले श्रम रोजगार तथा यातायात मन्त्रालयले आफ्नो मातहतमा रहेका ट्रायल सेन्टरहरूमा विशेष अनुगमन शुरू गरेको छ। अनुमति पाएका कतिपय ट्रायल सेन्टरहरूले तोकिएको मापदण्ड पूरा नगरेको भन्दै केन्द्र सरकारमा गुनासो पुगेपछि केन्द्रको चासो र निर्देशनका आधारमा प्रदेश सरकारले यो कदम चालेको हो। काठमाडौँ हेटौडा चितवन र काभ्रेको बनेपा लगायतका क्षेत्रमा सञ्चालित ड्राइभिङ सेन्टरहरूको यथार्थ वस्तुस्थिति पत्ता लगाउन मन्त्रालयका प्राविधिक प्रमुखको नेतृत्वमा एक विशेष अनुगमन टोली गठन गरिएको छ। बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले सेन्टरहरूले मापदण्ड पालना गरे नगरेको विषयमा स्थलगत नाप जाँच गरी सत्य तथ्य प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ। हाउस देशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

चलाउने माया, संसारे जलाउने माया, संसारे हँसाउने माया, संसारे रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया, को छ र माया नलाको चोखो, को छ र मायाले नरोको, डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: ପକ୍ଷ ନ ବିପକ୍ଷ ସଦୈ ନିଷ୍ପକ୍ଷ
1: ସୁଦେଶ FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरू फेरबदल गर्ने विषयमा छलफल गर्न नेपाली कंग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक बसिरहेको छ। कंग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढ़ीमा दलको बैठक बसिरहेको हो। बैठकमा सुदूरपश्चिम सरकारमा नेपाली कंग्रेसका तर्फबाट सहभागी भएका वर्तमान मन्त्रीहरूलाई फिर्ता बोलाउने र उनीहरूको स्थानमा नयाँ मन्त्रीहरू नियुक्त गर्ने बारे गम्भीर छलफल चलिरहेको छ। समयअघि नेपाली कंग्रेस संसदीय दलका केही असन्तुष्ट सदस्यहरूले मुख्यमन्त्री शाहलाई पदबाट हटाउने उद्देश्यले अविश्वासको प्रस्ताव अघि बढाएका थिए। त्यति बेला मुख्यमन्त्री शाहले अविश्वास प्रस्तावका पक्षधरहरूलाई अल्पमतमा पारेर आफ्नो सत्ता जोगाउन सफल भए पनि दलभित्रको विवाद र समस्याको दिगो समाधान भने हुन सकेको थिएन। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको काठमाडौँ स्थित केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका पार्टी कार्यकर्ताहरूले धरना तथा प्रदर्शन गरेका छन्। नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर उत्पन्न विवादपछि पारदर्शिताको माग गर्दै 12 कलैयाका कार्यकर्ताहरूले आज केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। आन्दोलनरत कार्यकर्ताका अनुसार कलैया उपमहानगरको नगर अधिवेशनबाट उमाशंकर रौनियार 124 मत प्राप्त गरी सभापतिमा निर्वाचन भई शपथ ग्रहण समेत भइसकेको थियो, तर मधेस प्रदेश समितिले 50% भन्दा बढी बहुमत नपुगेको भन्दै कुनै आधिकारिक लेटर हेड वा हस्ताक्षर बिना नै सामाजिक सञ्जाल मार्फत पुनः निर्वाचन गराउने सूचना जारी गरेपछि विवाद शुरू भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताउनु भएको छ। आज मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा मन्त्री मेहताले प्रधानमन्त्री बालन शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनु भएको छ। आफ्नो मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्ने आवश्यकता रहेको स्वीकार गर्दै उहाँले आगामी दिनमा कार्यसूची अनुसारका कामहरू सम्पन्न गर्न लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर सिरहामा यसै र कक्षा 12 को परीक्षा केन्द्रबाट जफत गरिएका परीक्षार्थीका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटना विरुद्ध विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्। संयुक्त विद्यार्थी संगठनले यस कदमको विरोधमा भोलि सोमबार मध्याह 12 बजे जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। विद्यार्थीलाई क्षतिपूर्ति दिए सरकार भन्ने मुख्य नाराका साथ हुन लागेको उक्त प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान गरिएको छ। परीक्षाका नाममा जफत गरिएका मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन विद्यार्थीमाथिको दमन अन्त्य गर्न र पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाव दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको संगठनले जनाएको छ। र बाँकेमा हुलाकी सड़क विस्तार गर्न थालिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सेमाना कसुमपारी भवानीपुरसम्म सड़क विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालय प्रमुख लीला बहादुर भण्डारीले राजमार्गको दाङ बाँके र बर्दिया खण्डको 75 किलोमिटर सड़क मध्ये करिब 36 किलोमिटर वर्गको ट्र्याक खोल्नुपर्ने र त्यसमा करिब 20 वटा पुल निर्माण हुने बताउनु भएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर दशितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्ती नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: हेलो आयन के छ
2: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के साडी माडीतिर हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
2: भिडियो अन गरौँ यार
1: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
2: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
5: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0556-493-580 मोबाइल 98550-26440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले खुन्न घुमा मा फाउँदै खुन्न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाटा ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555 5934
3: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
4: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
5: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
7: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
6: सम्पर्क 98119 32811 र 98653 73 687
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट सोलो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
7: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98452-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई
11: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
12: के डियर
11: आजै गएर कहाँ बस्ने हो र
12: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
6: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
13: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
6: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518
14: तपाईँ उत्कृष्ट तपाईँको विचार तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
15: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
16: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवाली र भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड।
0: विद्युतीय गाडीका लागि सन् 2030 देशभर 10,000 चार्जिङ स्टेसन निर्माण गर्न सुझाव, राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने।
1: महिलाहरू पुरुषभन्दा 25% बढी समय बिरामी बस्ने अध्ययनको निष्कर्ष, सुधार गर्न सकिने 9 स्वास्थ्य अवस्था पहिचान। आज विश्व खाद्य स्वच्छता दिवस, स्वच्छ खानपान अपनाए खाद्यजन्य रोगबाट बस्न सकिने।
2: दूषित खाना खानाले चाहिँ हाम्रो कलेजो र किडनीलाई समेत यसले समस्यामा ल्याउँछ र यो हुनबाट बचाउनलाई चाहिँ हामीले खाद्य स्वच्छता अपनाउनु आवश्यक छ।
0: अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेको 100 पुग्यो, पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि सङ्कटमा।
1: र एसियाली खेलकुद छनौट क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, विश्वकप फुटबलको समयमा हुने जुवाजन्य गतिविधि नगर्न प्रहरीको आग्रह।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशङ्करसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। मन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले उहाँको भनाइलाई सुधार गर्नुभएको, यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाट समाधान गरिने रहेको उहाँको दावी छ। इपिजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ।
1: यसैबीच नेपाल र भारत बीच एक अर्काको देशमा पैसा पठाउन र प्राप्त गर्न सकिने डाइरेक्ट ट्रान्सफर सेवा सुरु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशङ्करले संयुक्त रूपमा यस्तो सेवाको सुरुवात गर्नुभएको हो। भारतको युनिफाइड पेमेन्ट इन्टरफेन्स र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्सको बीचको अन्तर आबद्धता मार्फत दुवै देशबीच पैसा पठाउन सकिने भएको हो। 2080 सालमा नेपाल र भारत बीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौता अन्तर्गत नै यो सेवाको सुरुवात भएको हो। अब भारतका बैङ्कबाट नेपाल र नेपालबाट भारतमा रकम पठाउन सकिन्छ, तर अहिलेलाई यस्तो सुविधा नेपालमा काम गरिरहेका वा अस्थायी बसोबास गरिरहेका भारतीयहरूले पाउने भएका हुन्। यहाँबाट भारतीयहरूले प्रतिपटक 15,000 भारूसम्म र प्रति महिना 2,00,000 भारूसम्म पठाउन पाउनेछ। यस्तै भारतबाट भने रोजगारीमा रहेका नेपाली वा त्यहीका बासिन्दाले प्रतिपटक 2,00,000 भारूसम्म पठाउन सक्नेछन्। बैङ्कको खाताबाट बैङ्कको खातामा रकम पठाउन सकिने यो सुविधा आधा दर्जन बैङ्कहरू मार्फत प्रयोग गर्न सकिनेछ। यसअघिदेखि नै नेपाल भारत भ्रमणमा आउने भारतीयहरूले यहाँ क्युआर मार्फत भुक्तानी गर्न पाउने सुविधा पाइरहेका छन्। तर नेपालबाट भारत जानेहरूले क्युआर मार्फत त्यहाँ भुक्तानी गर्न पाइरहेका छैनन्।
0: अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन नवबुधे टिकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टिकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कारबाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वयका लागि छुट्टै शाखा वा इकाइ स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय भएको छ। प्रदेश सभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेश सभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ। सांसदहरूको स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ।
1: पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्धनका लागि सन् 2030 देशभर कम्तीमा 10,000 चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने सुझाव दिएको छ। नेपालमा इभी प्रवर्धनका लागि अवसर चुनौती र सम्भावना शीर्षकको यस अध्ययन प्रतिवेदन अनुसार अहिले देशभर 1,000 चार्जिङ स्टेसन सञ्चालनमा छन्। तिनीहरू धेरैजसो काठमाडौँ, पोखरा र भरतपुर जस्ता मुख्य सहरमा मात्र केन्द्रित छन्। राजमार्ग, ग्रामीण र दुर्गम क्षेत्रमा चार्जिङ सुविधाको अभावले लामो दूरीको यात्रामा विद्युतीय गाडीको प्रयोग गर्न कठिनाई भइरहेको छ। प्रतिवेदनले चार्जिङ पूर्वाधारको कमी, ब्याट्रीको उच्च लागत, दक्ष जनशक्तिको अभाव र पार्ट्स पूर्जाको आयातमा निर्भरतालाई प्रमुख चुनौतीका रूपमा औल्याएको छ। सरकारले जलविद्युतको आन्तरिक खपत बढाउने उद्देश्यले विद्युतीय गाडीलाई प्राथमिकतामा राखिरहेको छ। ऊर्जा मन्त्रालयले तयार पारेको रणनीति अनुसार पेट्रोल पम्पमा समेत चार्जिङ स्टेसन राख्ने र प्रमुख सहरमा विद्युतीय बस सञ्चालन गर्ने लक्ष्य छ। सन् 2030 सम्ममा 90% निजी गाडी विद्युतीय बनाउने र सन् 2045 नेट शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न विद्युतीय गाडीको विस्तार अपरिहार्य रहेको विज्ञहरू बताउँछन्।
0: नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले सरकारले शैक्षिक परामर्श क्षेत्रलाई अपराधिकरण गर्न खोजेको गम्भीर गुनासो गर्नुभएको छ। व्यवसाय सञ्चालनका क्रममा हुने सामान्य प्रशासनिक वा प्रक्रियागत त्रुटिलाई अपराधिक गतिविधि सरह व्यवहार गरी धरपकड गर्नु उचित नभएको उहाँको भनाइ छ। उहाँले सामान्य त्रुटिमा जरिवाना गर्न सक्ने तर जेल चलान गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। शिक्षा मन्त्रालयको दर्ता र अनुगमन प्रक्रियामा कमजोरी औल्याउँदै उहाँले ती कमजोरी सुधार नगरी सम्पूर्ण उद्योगलाई नै नियन्त्रण गर्न भइरहेको को प्रयास गलत भएको बताउनुभयो।
1: नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलोपटक मध्य प्रदेशमा अभिलेख भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको दुधौरा खोला नजिक यो चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका 7 प्रदेशमा अभिलेख भएको छ। नेपाल पक्षीविद सङ्घका अनुसार चराविद हठन चौधरी र सूरज बरालले यही जेठ 21 गते यो चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिले समकै सबैभन्दा होचो भूभागमा भएको काँडे भ्याकुरको अभिलेख हो। घुम्रिएको कालो ठुड र चर्को सुसेली गीतका लागि चिनिने यो चरा काँडे र खस्रा वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हर्सनले सन् 1830 काठमाडौँ उपत्यकामा गर्नुभएको थियो।
0: पश्चिम तराईमा आज पनि गर्मी कायमै छ। पछिल्लो 24 घण्टामा भएको केही वर्षाले पूर्वी तराईमा तुलनात्मक रूपमा केही शीतल भए पनि पश्चिम तराईमा गर्मी कायमै रहेको हो। पछिल्लो 1 घण्टामा गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँ बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखा अनुसार देशको तराई क्षेत्रमा केही दिन तातो हावा चल्नेछ। तातो हावाले अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ। पहाडी र हिमाली क्षेत्रमा भने मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खाद्य स्वच्छता बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
7: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: बेचर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड, डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा, सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष, विद्युतीय गाडीका लागि सन् 2030 देशभर 10,000 चार्जिङ स्टेसन निर्माण गर्न सुझाव, राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। विश्वभर महिलाहरूले पुरुषको तुलनामा झण्डै 25% बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ। म्याकिन्से हेल्थ इन्स्टिच्युट र विश्व आर्थिक मञ्चले 20 भन्दा धेरै स्वास्थ्य संस्थाको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न सकिने निष्कर्ष पनि निकालेको छ। अध्ययनका अनुसार महिला र पुरुष बीचको यो स्वास्थ्य अन्तरको 34% हिस्सा स्वास्थ्य सेवाका कमजोरीहरूबाट उत्पन्न भएको हो। ढिलो निदान, अपर्याप्त जाँच, अपुरो उपचार र कम उपचारको पहुँच यसका मुख्य कारण रहेका छन्। अध्ययनले हृदय रोग, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, गर्भावस्थाको उच्च रक्तचाप, प्रसव पछिको रक्तस्राव, रजोनिवृत्त, पिएमएस, माइग्रेन र इन्ड्रोमेट्रियोसिस गरी 9 प्रमुख स्वास्थ्य अवस्थाहरू पहिचान गरेको छ, जसमा तत्काल सुधार गर्न सकिने ठूलो सम्भावना रहेको छ। यो स्वास्थ्य समय आधारका कारण अन्तरका कारण हरेक वर्ष विश्वभर 75 करोड भन्दा बढी जीवनकाल खराब स्वास्थ्य र वा असमयको मृत्युमा गुम्ने गरेको छ। अध्ययनले महिलाको स्वास्थ्य सुधार गर्नु केवल मानवीय आवश्यकता मात्र नभई सामाजिक र आर्थिक समृद्धिका लागि पनि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
0: यसैबीच नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरमा किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोबाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिमहरू पनि बढेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का ढोका जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको लेख छ। परिषदले देशका सातै प्रदेशका 50 विद्यालयमा 3,000 भन्दा धेरै विद्यार्थी माझ एक वर्ष लगाएर सर्वेक्षण गरेको थियो। कक्षा 7-10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तिजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट, ढोका र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तिजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटुजन्य जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरमा सुर्तिको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्।
1: आज विश्व खाद्य स्वच्छता दिवस 2026 विभिन्न कार्यक्रम गरी मनाइएको छ। सजिलो र स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने नारासहित मनाइँदै गरिएको यस दिवसले सुरक्षित खाद्य उपयोगको महत्त्वलाई उजागर गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार दूषित खाना र पानीका कारण हरेक वर्ष विश्वभर लाखौँ मानिस बिरामी पर्ने गरेका छन् भने 4,00,000 भन्दा बढीले ज्यान गुमाउने गरेका छन्। खाद्यजन्य रोग न्यूनीकरण तथा स्वच्छ खानाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यसै सन्दर्भमा खाद्य स्वच्छता किन आवश्यक छ भनेर हामीले पोषणविद प्रकृति विष्टसँग कुराकानी गरेका छौँ।
2: दैनिक उपभोगको खाना पानी मात्रै भौतिक, रासायनिक र जैविक जोखिमबाट मुक्त हुने भनेको हामीले खाने खानेकुराले चाहिँ हामीलाई रोग निम्त्याएर अकालमा हामीले ज्यान गुमाउन नपरोस् र यसले सार्ने विभिन्न रोगहरू हुन्छ, जस्तै झाडा पखाला भयो, फुड पोइजनिङ भयो, दूषित खाना खानाले चाहिँ हाम्रो कलेजो र किडनी समेत यसले समस्यामा ल्याउँछ र यो हुनबाट बचाउनलाई चाहिँ हामीले खाद्य स्वच्छता अप्नाउनु आवश्यक छ।
1: बजारमा पाइने खाद्य पदार्थको स्वच्छताको अवस्था चाहिँ कस्तो छ?
2: राम्रोसँग प्याकेजिङ भयो र हाम्रो खाद्य गुण नियन्त्रण विभागको नम्बर लाइसेन्स लिएर उत्पादन भएको खानेकुरा छ भने चाहिँ ठिक मात्रामा खाँदा चाहिँ यसले जनस्वास्थ्यमा त्यस्तो ठुलो असर गर्दैन। तर हामीले अब खुल्ला रूपमा पनि खानेकुराहरू बिक्री वितरण भइरहेको देख्छौँ, जसमा चाहिँ कहिले उत्पादन भएको, कहिलेसम्म खाइसक्नु पर्ने भनेर मितिहरू उल्लेख गरेको छैन भने चाहिँ यस्तो खानेकुराहरू दैनिक सेवन गर्दा चाहिँ यसले हाम्रो जनस्वास्थ्यमा चाहिँ ठुलो हानिकारक असर चाहिँ गरिरहेको छ।
1: अनि घरमै खाना बनाउँदा र भण्डारण गर्दाखेरि अप्नाउनु पर्ने खाद्य स्वच्छताका नियमहरू
2: यसमा चाहिँ हाम्रो 5 नियम पर्छ, जुन चाहिँ हाम्रो विश्व स्वास्थ्य संगठनले डिफाइन गरेको नियमहरू छ। हामीले खाना पकाउनु अगाडि र खाना खानु अगाडि चाहिँ अनिवार्य रूपमा साबुन पानीले हात धुनु पर्यो, खानेकुराहरू चाहिँ राम्रोसँग पाकेको हुनु पर्यो भने, अर्को चाहिँ फ्रिजमा राख्छौँ भने 4 भन्दा कममा राख्नु पर्यो र तातो भनेको हामीले पाकेको चाहिँ यो 63 भन्दा माथि, 63°C भन्दा माथिको टेम्परेचरमा पाकेको खानेकुराहरू चाहिँ खानु पर्यो। हामीले फ्रिजमा खाना स्टोर गर्दा चाहिँ काँचो र पाकेको खानेकुरा एउटै ठाउँमा खुल्ला रूपमा स्टोर गर्नु भएन, काँचोलाई छुट्टै गर्नु पर्यो, पाकेकोलाई छुट्टै गर्नु पर्यो। र पाकिसकेको खानेकुरा पनि फ्रिजमा हामीले 24 भन्दा लामो समयलाई स्टोर गरेर खान मिल्दैन। हामीले प्रयोग गर्ने पानी पनि सफा हुनु पर्यो र फलफुल र सागसब्जीहरू खाँदा चाहिँ सफा पानीले राम्रोसँग धोएर मात्रै खानु पर्यो। खुल्ला रूपमा सडक किनारमा बिक्री वितरण गर्ने खानेकुराहरू किनेर खाँदा चाहिँ अलिकति सावधानी पनि अप्नाउनु पर्छ।
1: बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि खाद्य स्वच्छता चाहिँ किन अझ बढी महत्त्वपूर्ण मानिन्छ?
2: बढी जोखिम भएको वर्गहरूमा पर्छ ज्येष्ठ नागरिक, बालबालिका अथवा सुत्केरी गर्भवती महिलाहरू। अब यस्तो अवस्थामा चाहिँ शरीरको रोगसँग लड्ने क्षमता त्यो चाहिँ अलिकति उनीहरूको कम हुने र यस्तो दूषित खानेकुराहरू खाँदा चाहिँ उनीहरूलाई छिटो सङ्क्रमण हुने, अरू नर्मल मान्छेले पनि त्यही खाँदा र बच्चाले अथवा गर्भवती अथवा बुढो मान्छेहरूले त्यो खाँदा चाहिँ उनीहरूलाई चाहिँ त्यसले छिटो नै सिम्टम्सहरू ल्याउने अथवा छिटो नै आक्रमण रोगहरू निम्त्याउन सक्ने हुनाले चाहिँ त्यस्तो वर्गको मान्छेहरूलाई चाहिँ यो खाद्य स्वच्छता अझै आवश्यक हुन्छ।
1: विशेष गरी यो खाद्यजन्य रोगहरू रोक्नको लागि चाहिँ सरकारको तर्फबाट सरकारले अथवा व्यवसायी भनौँ अनि उपभोक्ताको भूमिका चाहिँ कतिको महत्त्वपूर्ण हुन्छ, के गर्नुपर्छ?
2: फुड सेफ्टी इज एभ्री वान्स बिजनेस भनेर, यसको मतलब चाहिँ खाद्य स्वच्छता चाहिँ हामी सबैको सरोकारको विषय हो। यसमा चाहिँ हामीले उत्पादकदेखि लिएर विक्रेता र साधारण हामी उपभोक्ता हामी सबैले चाहिँ हामीले खाइरहेको खानेकुरा चाहिँ स्वच्छ छ कि छैन भनेर सचेत हुन आवश्यक छ। र यसमा उत्पादकको भूमिका के हुनसक्छ भन्दा, आफूले चाहिँ अब आफ्नो फाइदाको लागि चाहिँ धेरै हानिकारक रसायनहरू नमिसाइदिने खानेकुरामा, त्यस्तै विक्रेताहरूले पनि फर्स्ट इन फर्स्ट आउट भन्ने एउटा रुल हुन्छ कि, उहाँहरूले सामान मगाइसकेपछि चाहिँ सुरुमा आफूले मगाएको सामान चाहिँ सुरुमा निकाल्नु पर्ने हुन्छ, जसले गर्दा चाहिँ हाम्रो डेट एक्सपायर भइसकेको खानेकुरा चाहिँ बजारमा उपभोक्ताले किन्न नपरोस् त्यो गर्न सकिन्छ। र उपभोक्ताले पनि आफू सचेत हुनु आवश्यक छ, आफूले खाइरहेको खानेकुराहरू चाहिँ स्वस्थ छ कि छैन, त्यसमा लेबलिङमा के इन्फर्मेसनहरू छ र आफूले डेट एक्सपायर भएको खानेकुरा किनेर लगिरहेको छ कि छैन भनेर त्यो विषयमा आफू सचेत हुनु पनि आवश्यक छ।
0: उहाँ हुनुहुन्थ्यो पोषणविद प्रकृति विष्ट। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक
7: सन्तान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
11: साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईको डिगो राष्ट्रको खेल तपाईको हातमा आज नै डाउनलोड गर्नुहोस्
12: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
12: हाम्रा सेवाहरू
7: ओपिडी सेवा
12: विशेषज्ञ ओपिडी सेवा
7: निशुल्क औषधि वितरण
12: सशुल्क फार्मेसी सेवा
7: फिजियोथेरापी सेवा
12: अकुपंचर सेवा
7: योग परामर्श सेवा
12: क्रियाकल्प सेवा
7: पूर्व कर्म पञ्चकर्म सेवा
12: छार सूत्र सेवा
7: जलौका सेवा
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
12: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ फोन नम्बर 01-4110-696-98514-2400-63
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
1: अब बाँकी खबर त्यो नेपाल नामको पुस्तक सार्वजनिक भएको छ लेखक तथा पत्रकार ददी सापकोटाले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई सङ्कलन गरेर पुस्तक सार्वजनिक गर्नुभएको हो आज काठमाडौँमा पुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फ्रान्सेली नागरिकलाई जति अनुभव नेपालीहरूलाई पनि नभएका अनुभूति भएको बताउनुभयो पुस्तकमा नेपाल र फ्रान्स बीचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फ्रान्सेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ अन्तर्वार्तामा आधारित विभिन्न समयमा नेपाल घुमेका काम गरेका र नेपाल सँग विशेष आत्मीयता गाँसेका 29 जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा समेटिएको छ
0: बैतडीका विभिन्न पालिकाले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन् विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्ने गरी राखिएका ठाउँका नाम परिवर्तन गर्न थालेका हुन् यस क्रममा पाटन नगरपालिका 5 रहेको डिमेउडा टोलको नाम परिवर्तन गरी सृजना टोल राखिएको छ दलित समुदायको बसोबास रहेको गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरेकोले नाम परिवर्तन गरेको वडा अध्यक्ष फोनी सिंह बोहराले जानकारी दिनुभयो अभियान अन्तर्गत अहिलेसम्म 22 गाउँको नाम परिवर्तन गरेको पाटन नगरपालिकाका उपमेयर कमल सिंह बोहराले जानकारी दिनुभयो जातीयताका आधारमा अपहेलना हुने खालका नामलाई परिवर्तन गरेपछि स्थानीय बासिन्दाले आत्मसम्मान महसुस गरेका उहाँले बताउनुभयो स्थानीय बासिन्दाले पनि वर्षौँपछि जाति अपमान हुने गरी राखिएका नाम परिवर्तन हुँदा केही सहज महसुस भएको बताएका छन्
1: भोजपुरको अरूड गाउँपालिका वडा नम्बर 7 सिक्रेटारमा पोखरी निर्माणपछि सिंचाई सुविधा विस्तार भएको छ वर्षदेखि पानीको अभावले बाँझो रहँदै आएको क्षेत्रमा 6 पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 निर्माणाधीन छन् यी पोखरीबाट झन्डै 1,500 रोपनी जमिनमा सिंचाई सुविधा विस्तार भएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो पोखरीहरू आगलागी जस्ता विपदको बेला पनि उपयोग हुने गरी बहुउपयोगी बनाइएका छन् वडा कार्यालयले किसानलाई खेतबारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ स्थानीय किसानहरू अहिले बदाम आलु प्याज टमाटर र तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। पहिले जमिन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने भएको स्थानीय प्रदीप थापाले बताउनुभयो। वडा अध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ।
0: कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा सम्पन्न पालिका स्तरीय युवा सम्मेलनले जलवायु सङ्कट विरुद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। चुली विनाश, अस्वाभाविक गर्मी र बढ्दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुर सहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेको सम्मेलनको निष्कर्ष छ। मेयर रणबहादुर महराले वातावरण संरक्षण सरकारी निकाय मात्र नभई समुदाय र युवाको साझा दायित्व रहेको बताउनुभयो। सम्मेलनपछि जारी प्रतिबद्धता पत्रमा दिगो स्रोत उपयोग र एक पटकै प्लास्टिक न्यूनीकरण गर्दै वातावरण मैत्री विकल्प अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाडी क्षेत्रमा तनाव झन बढेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कडा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि बमबारी सुरु गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्य पूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलमार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ। अप्रिल 6 दुई पक्ष बीच अस्थायी युद्ध विराम भए पनि बेला बेला झडपहरू भइरहेका छन्। हर्मुज क्षेत्रमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक विरोध घेराबन्दी अझै कायमै छ।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपालले एसियाली खेलको छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 गुमाएर भेट्टायो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 गुमाएर 114 रन बनाएको थियो। यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिङ्गापुरको नेसनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 गुमाएर भेट्टायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। यस्तै अब मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्दैछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
1: र प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानुनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बस्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ्दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैङ्किङ तथा डिजिटल वालेट दुरुपयोग हुने सम्भावना समेत रहने जनाएको छ। यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ। नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैर कानुनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै अवैध बेटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड।
0: विद्युतीय गाडीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेसन निर्माण गर्न सुझाव। राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने।
1: महिलाहरू पुरुषभन्दा 25% बढी समय बिरामी बस्ने अध्ययनको निष्कर्ष। सुधार गर्न सकिने 9 स्वास्थ्य अवस्था पहिचान। आज विश्व खाद्य स्वच्छता दिवस। स्वच्छ खानपान अपनाए खाद्यजन्य रोगबाट बस्न सकिने।
0: अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेको 100 पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि सङ्कटमा।
1: र एसियाली खेलकुद छनौट क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने। विश्वकप फुटबलको समयमा हुने जुवाजन्य गतिविधि नगर्न प्रहरीको आग्रह।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न छुट्छ न रोकिन्छ।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी
2: नगरपालिकाको किसान सूचीकरण।

0: न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडीका युवाहरूमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन, माडी नगरपालिकाद्वारा किसानहरूको सूचीकरण सुरु, माडीमा अन्तर्विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न, माडी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको लेबल एतर्फ किरण राई र योगेन्द्र विश्वकर्माको जोडी प्रथम, संघ प्रदेशका सांसदले औपचारिक रूपमै मागे स्वकीय सचिव, सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयको संयोजक सक्रिय रहने, र आइतबारको विधा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारको भनाई, फुलचोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थी सहित चारजनाको सकुशल उद्धार। माडीको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापाको विस्तारमा। माडीका युवाहरूमा मानसिक स्वास्थ्य प्रबन्धन गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद र स्वास्थ्यकर्मी युवा सञ्जालको सहकार्यमा जेठ 23 र 24 गते माडी क्याम्पसमा सो कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा मानसिक स्वास्थ्यको आधारभूत परिचय, युवा अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या, मनोवैज्ञानिक प्राथमिक उपचार, भावनात्मक बुद्धिमत्ता, आत्महेरचाह, आत्महत्या तथा आत्महत्या रोकथाम, तनाव व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिएको आयोजकले जनाएको छ। माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्य र स्वास्थ्यकर्मी युवा सञ्जालकी अध्यक्ष अस्मिता पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै 30 जना युवाहरू सहभागी भएका थिए। सहभागीहरूले प्रशिक्षण ज्ञानवर्धक, उपयोगी तथा व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। पालिकाले किसानहरूको एकीकृत तथ्याङ्क संकलन तथा कृषि क्षेत्रमा उपलब्ध हुने सेवा सुविधालाई व्यवस्थित गर्ने उद्देश्यले किसान सूचीकरण शुरू गरेको छ। चालू आर्थिक वर्षमा वडा नम्बर 1-5 किसानहरूको सूचीकरणका लागि गडक तथा सहजकर्ताहरूलाई जेठ 15 गतेदेखि फिल्डमा परिचालन गरिएको नगर कृषि शाखा प्रमुख सरेश सिंखडाले बताउनुभयो। गडकहरू हाल घर घरमा पुगेर किसानहरूको विवरण संकलन गरिरहेको उहाँले जनाउनुभयो। नगरपालिकाले सम्बन्धित वडाका सबै किसानहरूलाई आफ्नो घरमा आउने गडक तथा सहजकर्तालाई सही र यथार्थ विवरण उपलब्ध गराई सूचीकरण प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको छ। सूचीकृत किसानहरूले सहुलियतपूर्ण कृषि ऋण, कृषि औजार खरिदमा अनुदान तथा सहुलियत, बिउ बिजनमा छुट, कृषि पूर्वता निर्माणमा सहयोग लगायतका विभिन्न सेवा सुविधा प्राप्त गर्न सक्ने माडी नगरपालिकाका कृषि शाखा प्रमुख सरेश सिंखडाले बताउनुभयो। निजी तथा आवासीय विद्यालयहरूको साझा संस्था आईएसयूबी पश्चिम चितवनको आयोजना तथा माडी सात स्थित बाल विकास इङ्लिस स्कूलको सहआयोजनामा माडीमा अन्तर्विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूलाई उमेर अनुसार जुनियर र सिनियर विधामा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको चित्रकला प्रतियोगितामा सनलाइट बोर्डिङ स्कूलकी सृष्टि श्रेष्ठ प्रथम, विश्वज्योति बोर्डिङ स्कूलकी तीर्सना लामिछाने द्वितीय, नमुना बोर्डिङ स्कूलकी रितिका महतो तृतीय र सर्वोदय बोर्डिङ स्कूलकी स्मृति गुरुङले सान्त्वना स्थान हासिल गर्नुभएको छ। यस्तै जुनियरतर्फ शान्ति बोर्डिङ स्कूलकी कृषा महतो प्रथम, सर्वोदय बोर्डिङ स्कूलका सचिन थापा द्वितीय, विश्वज्योति बोर्डिङ स्कूलका कि शान्ति केशर तृतीय र बाल विकास बोर्डिङ स्कूलका असीम राईले सान्त्वना स्थान हासिल गर्नुभएको छ। विद्यालय स्तरमै विद्यार्थीहरूको अन्तर

हित प्रतिभा पहिचान गरी प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगिताले विद्यार्थीहरू विश्वास्थ्य प्रतिस्पर्धा तथा कला क्षेत्रप्रति आकर्षण बढाउन सहयोग पुग्ने आयोजकले जनाएको छ। नार पर्वको आयोजनामा सञ्चालित माडी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको लेभल ए तर्फ किरण राई र योगेन्द्र विश्वकर्माको जोडी प्रथम भएको छ। आइतबार बिहान सम्पन्न फाइनल खेलमा इलाका प्रहरी कार्यालय माडीका किरण राई र योगेन्द्र विश्वकर्माको जोडीले बिरू चौधरी र विवेक चौधरीको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो। उक्त विधामा सन्देश बराल र विश्वनाथ महतोको जोडी तृतीय स्थान हासिल गर्न सफल भएको छ। यसैगरी लेभल बी तर्फ अक्षय महतो तथा अभ्यास महतोको जोडी प्रथम भएको छ। ईश्वर रिजाल र गौरव मुक्तानको जोडी द्वितीय तथा जितेन्द्र महतो र सञ्जय महतोको जोडी तृतीय स्थानमा रह्यो। प्रतियोगितामा आयुष महतो इमर्जिङ प्लेयर तथा रामलाल महतो भेटरान प्लेयर घोषित हुनुभएको छ। प्रतियोगितामा माडीनगरभित्रका विभिन्न क्षेत्रबाट 22 टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। विजेता तथा उपविजेता खेलाडीहरूलाई माडीनगरपालिकाकी नगर प्रमुख तारा कुमारी काशी महतो र ब्याडमिन्टन संघका अध्यक्ष अशोक कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। नेपाली सेनाको श्रीनयाँ सबुजगढको आयोजना खैरनी नगरपालिकाको समन्वय तथा चितवन जिल्लाका विभिन्न अस्पतालहरूको सहकार्यमा खैरनी नगरपालिका चार चैनपुर स्थित नेपाल राष्ट्रिय भूपसैनिक संघ क्षेत्र नम्बर एक इकाई नम्बर तीनमा एक दिने वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ग्रामीण भेगका सर्वसाधारणहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए। नेपालको शैक्षिक अनुसन्धान र अध्यापनमा लामो अनुभव बनाउनुभएका शिक्षाविद प्राध्यापक डाक्टर विश्वनाथ कोइरालाले शिक्षकले पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ। सप्तगण्डकी बहुमुखी क्याम्पसमा शुक्रबारबाट सुरु भएको प्राङ्गिक अनुसन्धान सम्बन्धी तीन दिने राष्ट्रिय सम्मेलनको दोस्रो दिन मन्तव्य राख्दै पूर्वीय दर्शनलाई शिक्षा क्षेत्रले बिर्सन नहुने सुझाव दिनुभएको हो। देशखबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिका कारण प्रतिनिधि सभा बैठकमा तनावग्रस्त अवस्था सिर्जना भएपछि सभामुख डोलप्रसाद अर्यालले जेठ 19 गते बैठक 5 दिनका लागि स्थगित गर्नुभयो। विपक्षी दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठकलाई कार्यसूचीमा प्रवेश गर्न नदी निरन्तर बेल घेराउ गरेपछि सभामुख अर्यालले जेठ 24 गते सोमबार दिउँसो 1 बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्नुभएको हो। तीन शनिबार आइतबार सार्वजनिक बिदा दिँदै आएकोमा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ। आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकोमा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। संसद र प्रदेशसभाका सांसदहरूले आफ्नो कार्यको दक्षता बढाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारीको माग गरेका छन्। सुदूरपश्चिमको टिकापुरमा जेठ 22 24 गतेसम्म आयोजित अन्तर व्यवस्थापकीय मञ्चको 11 सम्मेलनबाट औपचारिक रूपमा यस्तो माग अगाडि सारिएको हो। सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वयं विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको हो। पार्टी रासपाको केन्द्रीय कार्यालय वनस्थलीमा बाराको कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धरना दिएका हुन्। को सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले दुवै पक्ष खुल्ला हृदयका साथ संवादमा जुटेमा कुनै पनि समस्या समाधान गर्न नसकिने खालको रहेको स्पष्ट पार्नु भएको हो। नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20 शताब्दीको भू राजनीतिको जटिल र अति संवेदनशील चस्माबाट नहेर्ने बताउनुभयो।
एवं राष्ट्र स्वतन्त्र पार्टी रासपाका नेता सुदन गुरुङले राजनीतिमा प्रतिपक्षी दलहरूले विरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले राम्रो कामले प्रतिपक्षले पनि सहयोग गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। ललितपुरको गोदावरी स्थित फुलचोकी घुम्न जाने क्रममा जंगलमा अलपत्र परेका दुई विद्यार्थी सहित चारजनालाई प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको बागबजार स्थित एसएस एकाडेमीबाट शिक्षक र विद्यार्थीहरूको टोली शनिबार फुलचोकी क्षेत्रमा शैक्षिक भ्रमण तथा दृश्य अवलोकनका लागि गएका थिए। नगरपालिका चारस्थित मातासोक नजिक गोरेटो बाटो छेउमा 15 फिट लामो अजिङ्कर सर्प फेला परेकोमा उद्धार गरिएको छ। गैराती करिब 11 बजे स्थानीय वासीले अजिङ्कर देखेपछि तत्काल प्रहरी चौकी बाहुन डाङ्गीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुन डाङ्गीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाले बताउनुभयो। ३५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 33 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 66% मापन गरिएको छ। प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीका युवाहरूमा मानसिक स्वास्थ्य प्रबन्धन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन। माडी नगरपालिकाद्वारा किसानहरूको सूचीकरण शुरू। माडी मान्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न। माडी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको लेबल ए तर्फ किरण राई र योगेन्द्र विश्वकर्माको जोडी प्रथम। समग्र प्रदेशका सांसदहरूले औपचारिक रूपमै मागे स्वकीय सचिव। सरकारमाथि निगरानी गर्दै काङ्ग्रेस, अब मन्त्रालय गत संयोजक सक्रिय रहने। र आइतबारको विधा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारको भनाई। फुलचोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थी सहित चारजनाको सकुशल उद्धार। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
2: It's 7 o'clock. अहिले 7 बजेको छ।

0: यो रेडियो नेपाल हो। साँझ सात बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन नौ बुधे सन्देश पत्र जारी गर्दै कैलालीको टिकापुरमा सम्पन्न। हुलाकी सड़क अन्तर्गत दाङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सड़क विस्तार शुरू। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि। र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको दोहोर्याउँदै त्यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशको टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन नौ बुधे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेश सभामा डिजिटल संसदीय प्रणाली स्थापना गर्ने, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालय अन्तर्गतको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढाउने लगायतका सन्देश जारी गरेको छ। सम्मेलनको समापनमा सभामुख ढोल प्रसाद अरियालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षा अनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो। सभामुख अरियालले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदान प्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा संघीय संसद तथा प्रदेश सभाबाट भएका कार्य प्रगति, प्रदेश सभा सञ्चालनका अभ्यास, पूर्व सम्मेलनका निर्णयहरूको कार्यान्वयन अवस्था, आगामी कार्यदिशा तथा सम्भावित निर्णयका विषयमा छलफल भएको थियो। बाँकेमा हुलाकी सड़क विस्तार गर्न थालिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सड़क विस्तार गर्न लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालय प्रमुख लीला बहादुर भण्डारीले राजमार्गको दाङ बाँके र बर्दिया खण्डको 75 किलोमिटर सड़क मध्ये करिब 36 किलोमिटरको ट्र्याक खोल्नुपर्ने र त्यसमा करिब 20 पुल निर्माण हुने बताउनुभयो। जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सड़क र 17 पुल सहित 29 अर्ब रुपियाँ स्रोत सुनिश्चित भएको उहाँले जानकारी दिनुभयो। अधिकांश सड़कका लागि टेन्डर हुने प्रक्रियामा रहेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो। परियोजना मार्फत अबको 3 वर्षमा दाङ बाँके र बर्दियामा काम सम्पन्न हुनेछ। यस सड़कले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको काम गर्नेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पत्रकार भेट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो। उहाँले नियमित समन्वय, सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभाव प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन WHO का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ। खाद्यजन्य रोगले विशेष गरी महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खाने पानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनु पर्नेमा जोड दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आज 28 जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ। रासोपाले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने रासोपाको तयारी छ भने अन्य बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि हुनेछ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्ला कोटीले विकास, समृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताउनु भएको छ। रासोपा गोर्खाको प्रथम जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो। उहाँले गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक पटक छलफल गरेको बताउनुभयो। हुम्ला हुँदै पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको संख्या बढ्दै गएको छ। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। हुम्लाको हिलसानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको हो। चीनले हिलसानाकालाई हुम्लावासी सहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको संख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दिपेन्द्र भण्डारीले बताउनुभयो। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका कतिपय स्थानमा अझै पनि पानीको समस्या यथावत रहेको छ। पानीको जोहो गर्न घण्टौं टाढा जानुपर्ने बाध्यता छ। बाजुरा संवाददाता राजेन्द्र पिकको रिपोर्ट।
4: बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर 1 सल्लेनाका खडक कार्कीलाई पानीकै जो गर्न हरेक दिन बिहान सबेरै उठ्न पर्छ। ढिला गरी पोदेरा पुगे पानी भर्न पालै नपाइने हो कि भन्ने आशंका सहित आधा घण्टाको पैदल हिँडेर चिसमिसेमै खोला पुग्नु पर्ने बाध्यात्मक पीडा खपिन सक्नु छ। सल्लेनामा बसोबास गर्ने करिब 30 परिवारले दैनिक बेहोरी रहनु परेको खाने पानी समस्या एउटा उदाहरण मात्र हो। हाल बाजुराका अधिकांश गाउँहरूमा खाने पानी समस्या विकराल बनिरहेको छ। स्वामी कार्तिक खापर गाउँपालिका 1 मुक्तिकोटका स्थानीय धनपति विकर खप्तड छेडेद गाउँपालिका पाँचकी अर्की स्थानीय देवसरा शाही
5: दुई घन्टा जति लागेर हामी पानी ल्याउन जान्छु वहाँमा 300 घर दुरीले लाइनै लागेर पानी भर्नु पर्छ पानीको एकदम समस्या छ बारी अनुसार हामीले पानी खाइरहेका छौँ अहिलेसम्म
6: पानीको धेरै समस्या छ अनि एक घन्टा लाग्दछ हात मुख धुनलाई पनि समस्या धेरै यो पहिलाका मुहानहरू धेरै बुझिएका पुरा भत्किएर पानीको धेरै दुःख छ हामीलाई
4: नेपालको संविधानले नै प्रत्येक नागरिकलाई खाने पानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था गरेको भए पनि बाजुराका नागरिकहरूले भने त्यसको अनुभूति गर्न पाएका छैनन् जिल्लाका दर्जन बढी गाउँमा देखिएको चरम खाने पानी संकट समाधानका लागि के पहल भइरहेको छ त बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनकराज गिरी कतिपय
7: ठाउँमा खोलाको पानी खानुपर्ने हिलो पानी खानुपर्ने त्यस्ता परिस्थितिहरू पनि छन् यी कुराहरू मैले अब यहाँ खाने पानी विभाग योजना आयो अर्थ मन्त्रालय प्रदेशको उहाँका पनि मैले पठाएँ कतिपय योजनाहरू सबैतिर अब त्यसलाई फरवर्ड गरिएको छ अब कति बजेटमा सम्बोधन हुन्छ अब निकट भविष्यमा थाहा होला
4: खाने पानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय बाजुराको तथ्याङ्क अनुसार जिल्लाका 72% नागरिक शुद्ध खाने पानीको पहुँचमा छन् भने 28% नागरिक अझै स्वच्छ खाने पानीको पहुँचबाट वञ्चित रहेका छन् राजेन्द्र बिक रेडियो नेपाल बाजुरा
0: चीनसँग सीमा जोडिएको संखुवा सभाको किमाथाङकामा गत शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट 4G सेवा अवरुद्ध भएको छ भोटखोला एकका वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङका क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिए लगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताउनुभयो नेपाल चीन सीमा क्षेत्रमा अवस्थित किमाथाङका व्यापारिक रणनीतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र मानिन्छ संचार सेवा अवरुद्ध हुँदा स्थानीयसँगै सीमा क्षेत्रमा आवत जावत गर्ने सर्वसाधारण व्यवसायी तथा सेवाग्राही प्रभावित भएका छन् अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाले अस्वीकार गरेको छ उत्तर कोरियाले अमेरिकालाई खुल्ला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक निशस्त्रीकरणको अमेरिकी मागलाई पुरानो र अव्यवहारिक सपना बताउँदै आफ्नो आणविक हतियार कार्यक्रमलाई झन बलियो बनाउने बताउनुभयो यो अभिव्यक्तिले फेरि एकपटक कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ उत्तर कोरियाका वरिष्ठ नेता यो जोङले आफूले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा मान्यता दिएको र यसलाई परिवर्तन गर्ने अमेरिकी प्रयासको कुनै कानूनी महत्व नभएको बताउनुभयो अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति शी जिनपिङ उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि सहमत भएको भन्ने अमेरिकी दावीलाई पनि उहाँले खण्डन गर्नुभयो चिनिया राष्ट्रपति शी जिनपिङले भोलि उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रमका बेला यो भनाई बाहिर आएको हो यो भ्रमण मार्फत चीन उत्तर कोरियामा आफ्नो प्रभाव बलियो बनाउन चाहेको अनुमान गरिएको छ चीनले आणविक निशस्त्रीकरणको मुद्दा प्रत्यक्ष रूपमा नउठाउने तर आर्थिक सहयोग बढाउन जोड दिने विज्ञहरूको विश्वास छ पाकिस्तानका आन्तरिक मामिला मन्त्री मुहसिन नकवी इरानका विदेश मन्त्री अब्बास अराघाँचीसँग भेट्न तेहरान पुग्नु भएको छ इरानले वासिङटनसँगको शान्तिवार्ताका क्रममा लेबनान र खाडी युद्धबीच सम्बन्ध रहेको बताउँदै युद्ध अन्त्यका लागि गरिने सम्झौताले यसलाई सम्बोधन गर्नुपर्ने माग गर्दै आएको छ अप्रिलमा घोषणा गरिएको युद्ध विरामले लेबनानमा लडाई रोक्न असफल भएको छ यस हप्ता घोषणा गरिएको नयाँ सशस्त्र युद्ध विराम सम्झौतालाई हेजबुल्लाहले नै ठाडै अस्वीकार गरेको थियो इरानको विदेश मन्त्रालयले वासिङटनको शत्रुतापूर्ण र उत्तेजक व्यवहारको निन्दा गर्दै इरानमा भएको पछिल्लो अमेरिकी आक्रमणको निन्दा गरेको छ मध्यपूर्व द्वन्द्वले विश्व बजारलाई तहस नहस बनाएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकी मध्यावधि चुनाव अघि यसलाई समाधान गर्न दबाव बढाएको छ इरान समर्थित लडाकु समूह हेजबुल्लाहले मार्च 2 इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्व युद्धमा तानिएको लेबनानले इरानलाई आफ्नो मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ अब आर्थिक समाचार
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
9: विद्युतीय सवारी साधन इभीको थप प्रवर्धनका लागि मुलुकभरि कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने एक अध्ययनले देखाएको छ। पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले मुलुकभरि 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता औलाएको हो। सन् 2030 सो संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख छ। हाल देशभरि 1,000 चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताहरूले सञ्चालन गर्दै आएका छन्। नेपाल विद्युत प्राधिकरणले भने 142 किलोवाट क्षमताका 62 द्रुत गतिका चार्जिङ स्टेशनहरू सञ्चालन गरिरहेको छ। साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्णराज पन्त संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार चार्जिङ पूर्वाधार, ब्याट्रीको लागत, सडक पूर्वाधार, ब्याट्रीको पुनः उपयोग तथा डिस्पोजललाई चुनौतीका रूपमा देखाइएको छ। प्रतिवेदनले विद्युतीय यातायात मैत्री भौतिक पूर्वाधारमा लगानी, निजी लगानी प्रोत्साहन, चार्जिङ स्टेशनहरू र ब्याट्री स्वापिङ नीति, ब्याट्रीको जीवन र व्यवस्थापनको चुनौती, प्रविधिको अनुसन्धान र विकास, मापदण्ड र तर्जुमा नहुनुलाई चुनौतीको रूपमा अघि सारेको छ। तनहुँ जिल्लाको दुलेगौँडादेखि सेङ्जा जिल्लाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवर्धनको लागि महत्वपूर्ण आधार बन्ने सरोकार भएकाहरूले बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित मिलेनियम ट्रेक व्यवस्थापन समितिले आयोजना गरेको मिलेनियम ट्रेक प्रवर्धन कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा प्रतिनिधिहरूले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर 2 सांसद श्री राम नेउपानेले मिलेनियम ट्रेकलाई नेपालमा मात्र नभई विश्व पर्यटन बजारको आकर्षणको केन्द्र बनाउन सकिने बताउनुभयो। ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेले पूर्वाधार विकास, डिजिटल प्रचार प्रसार र आन्तरिक पर्यटन विस्तार गर्न सकिए मिलेनियम ट्रेकको भविष्य उज्जवल रहेको बताउनुभयो। तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिएको मिलेनियम ट्रेक सन् 2000 औपचारिक रूपमा सञ्चालनमा आएको थियो। प्रारम्भमा 72 किलोमिटर दूरी रहेको पदमार्गलाई विस्तार गरी हाल 92 किलोमिटर पुर्याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो। छ रात म्यारियट इन्टरनेसनल इङ्कले सिजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा 2 नयाँ होटलहरू द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। यससँगै मेरियटका विश्व प्रसिद्ध लग्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौँमा प्रवेश गर्नेछन्। द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ उच्च स्तरीय पर्यटनका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यी होटलहरू सन् 2031 सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। उदयपुर सिमेन्ट उद्योगले उत्पादन भइसकेको सिमेन्ट प्याकिङ बोराको अभावमा बजारमा पठाउन नसकेपछि उद्योगभित्र करिब 6 करोड मूल्यको सिमेन्ट अलपत्र अवस्थामा थन्किएको छ। उत्पादन भएर तयार भएको सिमेन्ट गोदाममै थन्किँदै जाँदा उद्योगले करोडौँको आमदानी गुमाइरहेको छ। गत माघ महिनासम्म उद्योग आंशिक रूपमा सञ्चालन हुँदै बन्द हुँदै आएको भए पनि त्यस यता भने उद्योग पूर्ण रूपमा बन्द रहेको छ। उद्योगको सिमेन्ट उत्पादन विभागका अनुसार हाल उद्योग परिसरमा करिब 82,000 बोरा बराबरको सिमेन्ट विभिन्न अवस्थामा मौजात रहेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
10: सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 विकेटले हराउँदै हङकङ फाइनल पुगेको हो। शुरूमा ब्याटिङ गर्दै मलेसियाले दिएको 115 रनको लक्ष्य हङकङले 4 विकेटको क्षतिमा 18 ओभर 2 बलमा 120 रन पूरा गर्दै भेटाएको हो। यसअघि सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमी फाइनल खेलमा नेपालले ओमानलाई 8 विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङ बीचको फाइनल भिडन्त सोमबार सिङ्गापुरमा हुनेछ। पहिलो सेमी फाइनलमा जितका लागि ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9.2 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि लोकेश बमले सर्वाधिक अभिजित 44 रन बनाए। उनले 26 बलमा 7 चौका र 1 छक्का प्रहार गरे। ओपनर कुशल भर्तेलले 20 र रोहित पौडेलले अभिजित 21 रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा सबै विकेटको क्षतिमा 94 रन बनाएको थियो। बलिङमा नेपालका करण केसीले 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामी छानेले 2-2 तथा कुशल मल्ल, शहाब आलम र कप्तान दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। साफ महिला च्याम्पियनसिपको उपाधि घरेलु टोली भारतले जितेको छ। गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा शनिबार राति भएको फाइनल खेलमा साबिक विजेता बङ्गलादेशलाई 3-1 गोलले हराउँदै भारत च्याम्पियन बनेको हो। भारतले 7 वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। भारतको जित सन्फिदा नोङरुम प्यारिक छाछा र लिन्डा कोमले एक एक गोल गरिन्। बङ्गलादेशका लागि ऋतु पूर्णा चकमाको एक गोल सान्त्वना बन्यो। भारतले सेमी फाइनलमा भुटानलाई 1-0 गोलले पछ्याएर फाइनलमा स्थान बनाएको थियो। यता अघिल्ला दुई संस्करणको विजेता बङ्गलादेश नेपाललाई 2-1 गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको थियो।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। तनकुटाको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 36.1 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा फाटफुट। दिपालको अधिकतम 38.4 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे सन्देश पत्र जारी गर्दै कैलालीको टिकापुरमा सम्पन्न। हुलाकी सड़क अन्तर्गत ताङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सड़क विस्तार शुरू। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी 6 कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
3: सिप हुन्छ साथमा, रोजगारी हातमा।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्षीय डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
5: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
3: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
6: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0564-93-495,
7: मोबाइल 98550-64040 र 98550-65260।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
8: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
8: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
9: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
10: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
9: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
8: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
11: हेलो
12: हेलो बुढी, के छ खबर?
11: ठिकै छ, चलेकै छ।
12: ल भिडियो अन गर् त, तलाई हेरम।
11: भिडियो अनै छ त, देख्नु भएन र?
12: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
11: माडीको नेट यस्तै त हो नि।
12: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
13: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
14: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
2: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
3: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिरा जाऊ त्यतैतिर
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।
2: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सभामुख अर्यालद्वारा राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान। संसदको गतिरोध अन्त्यका लागि प्रयास गर्ने, सदनको कार्यसूची बारेमा छलफल गरिने।
3: भोलि प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
2: नेपाल र भारत बीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयत्न शुरू। संघ र प्रदेशका सांसदहरूद्वारा औपचारिक रूपमै स्वकीय सचिवको माग। प्रधानमन्त्रीको निर्देशन अनुसार नै काममा केन्द्रित भएको स्वास्थ्य मन्त्रीको दावी।
4: सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट्स थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौँ।
2: आइतबारको विधा तत्काल खारेज नहुने हल्ला मात्रै, अब प्रदेशमै निजामती कर्मचारी अस्पतालको सेवा। रासोपाले सुरु गरेको जिल्ला अधिवेशनमा केही स्थानमा सर्वसम्मत, केही स्थानमा विवाद। र युक्रेनका केही ग्रामीण क्षेत्रमा रुसी ड्रोनको आक्रमण तीव्र। एसियाली खेलको छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, ओमान 8 विकेटले पराजित।
0: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: आजको युवालाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा सहभागी बनाउन आवश्यक छ। यो पुस्ता साहस, सृजनशीलता र उच्च सम्भावनाले भरिएको भएकाले राष्ट्र निर्माणको प्रमुख आधार बन्न सक्छन्। तर त्यसका लागि उनीहरूलाई आलो काँचो र बिग्रिएको भन्ने दृष्टिकोण बदल्नु पर्दछ। सबै सरकारवालाले मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिबाट युवालाई अगाडि बढाउनु पर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: नेपाल सरकार

0: सार्वजनिक विदा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपराह्न 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताउनु भएको छ। आज मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताले रासोपाली फिर्ता बोलाउने चर्चाका विषयमा जवाफ दिँदै त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताउनु भएको हो। मन्त्री मेहताले सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको समेत बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सो कार्यसूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले त्यसका लागि मन्त्रालयको सेवा प्रवाहमा केही सुस्तता देखिएको स्वीकार गर्नुभयो।
1: तर आफ्नै कार्य व्यस्तता, किनकि हाम्रो मेन टार्गेट भनेकै 100 बुँदा थियो, 100 बुँदालाई कसरी कम्प्लिट गर्ने हाम्रो, किनकि माथिबाट सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट्स थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौँ। हजुरहरूको जति पनि गुनासाहरू छ, हजुरहरूको फिडब्याकहरू छ, हजुरहरूको एडभाइसहरू छ, सबै हाम्रो सचिवज्यूले सबैले नोट गर्नुभएको छ मजाले, होइन, त्यसले हामीले पोजिटिभली लिएको छौँ। सुधारको कुराहरू धेरै आएको छ, हाम्रो कमी कमजोरीहरू, हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेको छौँ, र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौँ।
0: मन्त्रालयले स्वास्थ्य बीमालाई सुधारका लागि कानूनले बनाएर अघि बढ्ने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा तथा सेवा प्रवाहमा प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। पटक पटकको विपक्षी दलको संसद अवरोध बीच संसद चल्न नसकेपछि उहाँले बैठकको आह्वान गर्नुभएको हो। तत्काल कार्य व्यवस्था परामर्श समिति नभएकाले सदन सुचारू गर्न दलहरूसँगको छलफल बोलाइएको हो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वत विघटन भएको थियो। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
2: 83 जारी भइसके पछाडि पुरानो कार्य व्यवस्था परामर्श समिति रहनमा त्यसको लागि नयाँ गठन गर्नुपर्छ जुन भइसकेको छैन। त्यस कारण चाहिँ सामान्य सामुचीले भोलि प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
0: सभामुखले भोलि बिहान 9:30 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालयमा प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा नियमावली 2079 चलिरहेको थियो। जेठ 17 गते विपक्षी दलहरूले वेल घेराउबीच सत्तारूढ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। संघीय संसद र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। आफ्नो कार्यगत दक्षता बढाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै सांसदहरूले स्वकीय सचिवको माग गरेका हुन्। सुदूरपश्चिमको टिकापुरमा जेठ 22 गतेदेखि आजसम्म आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलनबाट औपचारिक रूपमा जारी गरिएको 9 बुँदे टिकापुर सन्देश पत्रमा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ। 9 बुँदे निर्णयको 5 नम्बर बुँदामा यस सम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो। नेपाल र भारतबीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणका क्रममा मन्त्री खनालले दुवै पक्ष खुला हृदयका साथ संवादमा जुटेमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20औं शताब्दीको भू राजनीतिको जटिल र अति संवेदनशील अवस्थाबाट नहेर्ने प्रश्न पार्नुभयो। नेपाल अहिले साझा समृद्धिका लागि आपसी हितमा आधारित साझेदारी निर्माणमा केन्द्रित रहेको उहाँको भनाइ छ। तीन दिन औपचारिक भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनालले हिजो आफ्ना भारत

0: ती समकक्षी एस जयशंकरसँग छलफल गर्नुभएको थियो। आसन्न पहिलो महाधिवेशनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सुरु गरेको जिल्ला अधिवेशनमा केही स्थानमा विवाद देखिएको छ। हिजो राज सम्पन्न गर्ने गरी देशैभरि जिल्ला अधिवेशन सुरु भए पनि मधेसका महोत्तरी जिल्ला मा अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितका लागि स्थगित भएको छ। जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो। त्यस्तै धनुषा जिल्लामा पनि विवाद देखिएको छ। विवाद समाधान हुन नसकेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। देशभर भइरहेको जिल्ला अधिवेशनलाई व्यवस्थित बनाउन आज काठमाडौँ स्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताले केही समय प्रदर्शन पनि गरेका थिए। दुई जिल्ला अधिवेशन सक्ने गरी तयारी गरेको रासोपा अधिवेशन बारे रासोपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले सीआईएनसँग भन्नुभयो,
1: होइन यस्तो छ विवाद भनेको र त्यो अब आए जस्तो त्यस्तो गम्भीर होइन, अब सामान्य यत्रो सङ्गठन नभइहाल्छ, कहीँ अब आफू हारेको रोष छ साथीहरूलाई सबैलाई नै जित्न जानु मनाउँछ नि त होइन, त्यही हिसाबले त्यो विवाद चाहिँ सामान्य अब समाधान गर्न सक्ने खालको छ, हामी समन्वय गरिराखेका छौँ। अब अहिलेसम्म चाहिँ त्यो जिल्लाहरू चाहिँ केही जिल्ला भन्दा पनि अब यो ठ्याक्कै तपाईँले तोकेर भन्नुभन्दा पनि समग्रमा तोकिएको जिल्लाहरू सुरुमा हाम्रो सम्पन्न भइसकेका छ, त्यो विवादै भए पनि अधिवेशन भयो निर्वाचनै नभएको होइन, निर्वाचन भइसकेको छ विवाद भयो, विवाद भन्दा पनि गुनासो आएको विवाद पनि नभनौँ त जनकपुरमा यो 26 गते राखेका छौँ पछिलाई होइन, त्यो पनि पहिला गुण नसकेको हो, त्यो राखिरहेको छौँ। अनि अब अरू चाहिँ यस्तो छ अब कतिपय जिल्लाहरूमा प्राविधिक कारणले हुन नसकेको जिल्लाहरूलाई अब तदर्थ समितिबाटै हामीले प्रतिनिधिहरूमा अधिवेशनमा पठाउने भन्ने आएछौँ, त्यो कार्यसँग सोच त्यो छ।
0: अब निजामती कर्मचारी अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको सेवा प्रदेशसम्म स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो। पहिलो चरणमा मधेस प्रदेशका कर्मचारीले पर्साको नारायणी अस्पतालबाट र बागमती प्रदेशका कर्मचारीले चितवनको भरतपुर अस्पतालबाट निजामती कर्मचारी अस्पताल सेवा छुट तथा सहुलियत सहित स्वास्थ्य सेवा लिन सक्नेछन्। आज मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार भोलिदेखि नै सेवा सुरु हुनेछ। सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाश प्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचय पत्र साथमा राख्नुपर्नेछ। साझा खबरमा अब विदेशको खबर। युक्रेन र बेलायती राष्ट्र प्रमुख बीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रूसको एक ड्रोनले उत्तर युक्रेन स्थित सोर्नेभिल आणविक ऊर्जा केन्द्र नजिक प्रयोग भइरहेको आणविक इन्धन भण्डारण केन्द्रमा प्रहार गरेको बताइएको छ। आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। युक्रेनले यसलाई जानी जानी र घृणित आक्रमण भएको जनाएको छ। यसैबीच दक्षिण पूर्वी युक्रेनको एक गाउँमा भएको रूसी आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रमा रूसी आक्रमण तीव्र बन्दै गएको छ। हिजो मात्रै आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको थियो। र खेल खबरमा, नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। त्यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको हो। मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
2: सुशीला श्रेष्ठ। बाँकेका अधिकांश विद्यालयमा टिनको छाना, गर्मीले पढाई प्रभावित।
3: नेपालगञ्जको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घन्टीमा 2 पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
2: विद्यार्थीको स्वास्थ्यमा व्यवस्था रिपोर्टसँगै गर्मीमा हैजा संक्रमणको बढ्दो जोखिम सम्वाद श्रृङ्खला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान चरण क्षेत्र पानी कामुल जोगाऊ।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढेको छ। त्यसैले बस्ती र जङ्गल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौँ। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द्व न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौँ। नेट्स नेपाल, WWF र CIN।
1: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
2: छवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
3: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
4: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
3: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
6: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
5: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँकी लगायतका तराईका जिल्लामा गर्मी बढिरहेको छ, तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले टिनको छाना मुनि उकुस मुकुस गरेर पढ्न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढाइमा प्रभाव पारिरहेको छ।
8: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टिनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरुद्ध हुने समस्याले टिनको छाना मुनिको पढाइ सकसपूर्ण बनेको छ।
9: कतिको गर्मी लाग्छ यहाँ पढ्दा?
8: अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छाना मुनि राखेर पढाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगञ्ज २० राजाको आदर्श स्कुलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
10: सबैभन्दा नेपालगञ्जको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घन्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगा समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
8: डुडुवा गाउँपालिका 4 स्थित श्री माध्यमिक विद्यालय शाहपुरुवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगञ्ज 10 स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का बर्णवालको अनुभव पनि उस्तै छ। विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
11: आज बिहान एउटा बच्चाले अनि मेरो एकदम जिउ चिलायो भन्यो, सातको बच्चा हो, जिउ चिलायो भनेर रोयो, अनि फेरि पेट दुख्यो भनेर पनि बच्चा यस्तरी हामीले लगभग प्रयोग गर्छौँ। टाढाको छ भने पेसकारसँग म पुर्याउन पठाउँछु, नजिकको छ, उसको ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सापुरा, गडेनपुरा, यो नजिक नजिक मनोपुरा, यस्तो बच्चाहरूलाई हामीले लगभगमा पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ। यहाँ गर्मीले गर्दा भमिट हुने, अब सामान्य औषधि प्राथमिक उपचार त हामीसँग छ, नभएको होइन, तर पनि बच्चाले बिहान केही नखाएर आइदिएको हुन्छ, त्यसरी खाली पेटमा खुवाउन पनि हामीलाई समस्या भयो।
12: अब यति गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ। अहिले नि बच्चाहरू दिउँसोदेखि नै म्याडम टाउको दुख्न लागेछ, घर जान्छौँ। अब हामीले यदि रोके भने फेरि समस्या हुन्छ, अहिले यही केही भयो भने कसले जिम्मेवारी लिन्छ?
8: सामुदायिक विद्यालयको गुणस्तरमाथि सधैँ प्रश्न उठ्ने गरेको छ, तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी:
13: यदि वातावरण नै त्यस्तै छ, कोलाहल पूर्ण छ, अनि त्यसपछि गर्मीले सताइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुइटै कठिन छ।
8: टिनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पाताले ठूलो आवाज निकाल्ने भएकाले पढाइमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ, तर नेपालगञ्जको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
13: केही न केही त हदमा त्यसले छेका छ होइन, नेपालगञ्ज जिप्सनको काम छैन कि, पहाडतिर हो त्यो चाहिँ होइन, अब हावा सहा चल्ने ठाउँमा यहाँ त अब त्यतिकै यति 42-43 डिग्री गर्मीमा बच्चा बच्ची बस्नु परेको छ, अब तत्काललाई जे गुजरात चलिरहेको छ होइन, वास्तविक चाहिँ छैन।
8: डुडुवा चारको श्री माध्यमिक विद्यालय शाहपुरुवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ, भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन।
14: त्यो टिममा पानी परेको पटपट हुन्छ, आवाज सुन्न दिन्छ दिँदैन, यताको आवाज उता जान्छ, उताको आवाज यता हुन्छ।
15: यो क्लासको पछाडि सिटमा बस्नु हुँदो रहेछ, हावा कतिको आउँछ?
16: आउनु हावा
15: आउनु, कतिको गर्मी हुन्छ?
16: धेरै गर्मी, टाउको दुख्छ, पेट दुख्छ, त्यही पङ्खा लगाइदिनु,
15: ए अर्को पङ्खा लगाइदिएको भयो।
8: नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर रा तापक्रम घटाउने प्रयास गरिएको र 3 वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ।
17: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका धेरै जसो भवनहरू त्यही किसिमका छन्। ती भवनहरूमा पनि हामीले अहिले फल सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ। जस केही वर्षदेखि हामीले त्यो टिनका छाना भएका भवनहरू बनाएका छैनौँ,
8: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन। जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र एसीमा बसिरहेका बेला निम्न आय भएका परिवारका बाल बालिका भने अझै टिनको छाना मुनि गर्मीसँग सङ्घर्ष गर्दै पर्न बाध्य छन्।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी मौसममा हैजा संक्रमणको जोखिम
18: त्यो यति मिनट मिनटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्ता भइदिन्छ र मानिस बेहोस हुने सक्ने सम्भावना हुन्छ।
0: बालबालिकाको प्रश्नमा डाक्टरको जवाब सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
21: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
22: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटेनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब प्रस्तुत छ संवाद श्रृङ्खला हाम्रो पालो।
23: नमस्कार, म सन्तोष। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 305 खण्डमा छौँ। गर्मीको समयमा हैजा संक्रमणको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्। विशेष हैजाका कारण 5 वर्ष मुनिका बालबालिका अझ बढी जोखिममा पर्दछन् भने सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सेवामा पहुँच कम भएका क्षेत्रमा पनि यसको जोखिम रहेको डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा हैजा संक्रमण र यसबाट बच्ने उपाय बारे बालबालिका र अभिभावकको प्रश्नमा विज्ञको जवाब प्रस्तुत गर्नेछौं। सवालको जवाब दिदै हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
1: नमस्कार, मेरो नाम निरज हो। अहिले गर्मीमा लाग्ने रोग मध्ये एक हैजा पनि हो। चाडा पखाला र हैजामा के फरक हुन्छ?
18: हैजाको लक्षण र तपाईँ यो अरू झाडा पखालाको लक्षणमा खासै त्यस्तो होइन, तर फरक कहाँ आइपुग्छ भन्दाखेरि अरू झाडा पखालाले त्यति कडा छिटो बिरामीको मृत्यु समेत हुने गरी चाहिँ गर्दैन, यद्यपि गर्छ तर यति छिटो छोटो समयमा नि त्यस्तो गर्छ भने कमै प्रतिशतमा देखिन्छ। तर हैजामा चाहिँ यदि केही गरी लक्षण देखेर कडा रूपमा यो प्रस्तुत भइसकेपछि त्यो व्यक्तिको चाहिँ केही घटना पनि मृत्यु हुनसक्ने सम्भावना हुन्छ। यदि केही गरी उपचार पाएन भने यो अरू झाडा पखाला ब्याक्टेरियाबाट हुने या प्रोटोजोवाबाट अरू किटाणुबाट हुने भन्दा यो अलिक बेग्लै मानेमा चाहिँ हामीले चिन्नलाई खासै त्यति गाह्रो पर्दैन। र अर्को कुरा चाहिँ दिशाको जुन प्रकृति छ, यो पुरै चौलानी जस्तो यो जुन भात हामीले चामल सफा गर्दा जुन माड देखिन्छ त्योसँग ठ्याक्कै मिल्न जान्छ र त्यो यति मिनटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्ता भइदिन्छ र मानिस बेहोस हुने सक्ने सम्भावना हुन्छ।
2: नमस्कार,
18: हामीले यो पानीको माध्यमबाट बढिसकेको छ, यद्यपि खानेबाट पनि सर्छ तर पानीबाट छिटो धेरै मानिसहरूले एकचोटि चाहिँ त्यसलाई उपभोग गर्नु भएको हुनाले र अति आवश्यक भएको हुनाले पानीबाट सरिरहेछ। र यसको अर्को कारण चाहिँ बर्सातको समय पनि हो, जहाँ चाहिँ बर्सातको समयमा मूल स्रोत जहाँ पानी छ त्यहाँ चाहिँ मिसिन गएर सम्भावना बढी हुन्छ। तर मैले सुने अनुसार अब यिनीहरूको पानीमा पनि देखियो अरे भन्ने सुनेको छु मैले। अब रह्यो जति पनि किनेर खाने पानीहरू अब कहाँबाट ल्याउँदैछ, कसरी वितरण गर्दैछ, कसले वितरण गर्छ, यो खालको चाहिँ अनुगमन कतैबाट म देख्दिनँ। र जबसम्म त्यो त्यति राम्रोसँग थाहा हुँदैन तबसम्म चाहिँ यही ठाउँबाट यसरी नै आयो भन्न त सकिँदैन। तर फैलिरहेको कसरी छ भन्दा यो अस्वस्थ पानी र खानेकुराबाटै फैलिरहेको छ।
3: नमस्कार, मेरो नाम सृष्टि हो। हैजाको संक्रमणबाट कसरी बस्ने?
18: सजिलो छ, केही पनि गाह्रो छैन। यसलाई के गरी चाहिँ एकचोटि बोइल गरिदिनु भयो भने सबै काम सकिन्छ। पानीलाई बोइल गरेर खानु पर्यो, उमालेर खानु पर्यो। किन भन्दाखेरि फिल्टरको पनि एउटा छ रोल चाहिँ, तर फिल्टर कस्तो कसरी चलाएको छ त्यो हामीलाई थाहा छैन। अर्को एउटा राम्रो उपाय भनेको पक्का यो क्लोरिन या पिओस जे हुन्छ त्यो हालेर शुद्धिकरण गर्ने चिज हालेर खान सकिन्छ, तर त्यो देख्नु पऱ्यो या विश्वस्त हुनु पऱ्यो कतिवटा हालेछ कि छैन या आफैले हाल्नु पऱ्यो उपभोग गर्नुभन्दा अगाडि। तर सबैभन्दा सजिलो ठ्याक्कै सजिलोसँग गर्न सक्यो भनेको त्यसलाई एकचोटि भुक्लुक्क उमालिदिनु पायो भने यो हैजाबाट मात्र होइन झाडा पखाला गर्ने अरू किटाणु लगायत जन्डिस हेपाटाइटिस त्यसपछि टाइफाइडका यो सबै किटाणुहरू मर्छ। यो त यति यति राम्रो यो तरिका हो कि अरू पनि यो समयमा सहन सक्ने फैलिन सक्ने रोगहरूबाट हामी म सजिलोसँग बच्न सक्छौँ। कुरो के छ भन्दा तपाईँले सोधे जस्तै यो जारको पानीमा चाहिँ सबैभन्दा बढी विश्वास देखियो मानिसहरूको र यो सफा र शुद्ध हुन्छ भन्ने एक प्रकारको भयो, तर उहाँहरूमा एउटा ज्ञान के रहिरहेछ देखेन जस्तो लाग्यो, अलिक भुलचुक भयो जस्तो लाग्छ भन्दाखेरि अलिक स्थापित कम्पनीको राम्रो ब्रान्डको पानी मैले खाइरहेछु कि या जथाभावी कसैले चाहिँ पानी कतैबाट हाल्दैछ त्यसलाई नै प्याक गरेर पठाएछ हो त्यो छुट्याउन नसकेको हुनाले यस्तो भएको कि जस्तो लाग्छ। हैजा संक्रमण भएपछि 80% जति मानिसमा यो संक्रमणी थाहा हुँदैन, सामान्य या लक्षणविहीन हुन्छ। सामान्यले त घरमा बसेर औषधि खाएर पनि ठिक होला, तर लक्षण नदेखेका व्यक्तिहरू के गरे यस्ता प्रभावित क्षेत्र जहाँ चाहिँ बाढी प्रभावित क्षेत्र होला या भूकम्प प्रभावित क्षेत्र जुनै पनि जहाँ धेरै मानिसहरू बसेको हुनसक्छ त्यस्तो ठाउँमा गएर यस्ता व्यक्तिहरूले थाहा नपाई नपाई भनौँ न संक्रमणहरू फैलाउन सक्ने सम्भावना डर मैले त्यहाँनिर देखेको र यसको लागि त अब मैले त यही गर्नुपर्छ भन्ने छैन, तर मेरो आह्वान भनेको चाहिँ अब तपाईँहरू कस कोही यसरी बसिरहनु भएको छ स्रोतहरू एउटै प्रयोग गरिरहनु भएको छ भने कम्तीमा पनि एकचोटि बोइल गरिदिनुहोस्, समाधान त्यही नै छ। र अहिले तत्कालको लागि चाहिँ सबैभन्दा उत्तम उपाय भनेको अलिक विश्वासिलो आफ्नै आँखा अगाडि देख्ने भनेको त एकचोटि बोइल गरेर राम्रो हुन्छ।
23: कुनै पनि संक्रामक रोग वा विपदका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
0: सरकारले आइतबारको विधा खारेज गर्न गरेको भन्ने हल्ला भ्रामक भएको बताएको छ। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख दोल प्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। संघीय र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। अब निजामती कर्मचारी र अवकाश प्राप्त कर्मचारीले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको सेवा पाउने भएका छन्। युक्रेन र बेलायती राष्ट्र प्रमुखबीच छलफल भइरहँदा रुसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN। उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारत भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दावी।
0: सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख कटियालद्वारा प्रमुख सचेतकहरूको बैठक आह्वान, माग सम्बोधन नभए संसद अवरुद्ध गर्ने प्रतिपक्षको संकेत।
1: निजामती कर्मचारीले अब प्रदेश स्तरकै अस्पतालबाट उपचार सेवा पाउने, स्वास्थ्य बीमा कार्यक्रम सरकारी कर्मचारीका लागि बाध्यकारी बनाइने।
0: इरानका दुई ड्रोन खसालेको अमेरिकी सेनाको दावी, आक्रमणता विरुद्ध रक्षात्मक कार्यवाहीका लागि सधैँ तयार रहेको भनाई।
1: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने।
2: प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्वल का यूपीवीसी प्रोडक्टहरु लेड फ्री, यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
3: सुरक्षा घरको साथ जीवन घरको।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारत भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फर्किनु भएको छ। तीन दिने भारत भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किनु भएको हो। खनालले आफ्नो भारत भ्रमणले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दावी गर्नुभएको छ। स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भएको जिकिर गर्नुभयो। नेपाल भारतको सीमा सम्बन्धी समस्या कूटनीतिक माध्यमबाट र संयन्त्र मार्फत सुल्झाउनु पर्नेमा आफूले जोड दिएको उहाँले सुनाउनुभयो। सीमा लगायतका द्विपक्षीय समग्र विषयमा कुरा भएको उल्लेख गर्दै उहाँले दुवै पक्षको फिल्ड सर्वेले काम गरिरहेको जानकारी दिनुभयो।
5: ऐतिहासिक प्रमाणहरूको आधारमा सीमाका विषयहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सक्छौँ, गर्नुपर्छ भन्ने कुरा हामीले स्पष्ट ढङ्गले राखेका छौँ र नेपालको सरकार आफूलाई सक्षम मान्छ वार्तामा बसेर आफ्ना कुराहरू स्पष्ट ढङ्गले राख्न र आफ्ना तर्कहरूको आधारमा हामी हाम्रा बिचमा रहेका हरेक खाले समस्याहरू समाधान गर्न उत्सुक छौँ, तयार छौँ भन्ने कुरा मैले भारत
0: भ्रमणको समयमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढङ्गले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको उहाँको भनाइ छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जानुभएको थियो। भारत भ्रमणका क्रममा उहाँले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलको टोलीसँग भेटघाट गर्नुभएको थियो। त्यस्तै उहाँले कूटनीतिक भेटघाट पनि गर्नुभएको थियो।
1: सभामुख डोलप्रसाद अर्यालले भोलि बिहानका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्य व्यवस्था परामर्श समिति स्वत विघटन भएको र नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाउनु भएको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। प्रवक्ता गिरीले उक्त बैठकमा प्रतिनिधि सभाको भोलिको बैठक सञ्चालनका विषयमा पनि दलहरूबीच छलफल हुने जानकारी दिनुभयो। विपक्षी दलहरूले भने जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालिन शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्दै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने र माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएका छन्। नेपाली काङ्ग्रेसका प्रमुख सचेतक वासना थापाले पनि सोही अडान दोहोऱ्याउँदै आफ्नो माग सम्बोधन नभएसम्म भोलिको प्रक्रिया पनि अगाडि बढ्न नसक्ने बताउनुभयो।
6: प्रधानमन्त्रीज्यूले बोल्नु भएको जुन भारतको जग्गा पनि हाम्रो नेपालले मिचेको छ भन्ने जुन कुरा उहाँले बोल्नुभयो, यो कुन आधारमा बोल्नुभयो भनेर आएर सदनमा स्पष्ट दिनुपर्छ। उहाँले हामीले उहाँको राजीनामा मागे पनि छैन, उहाँले माफी माग्नुपर्छ भन्ने पनि छैन, होइन उहाँले आएर स्पष्टीकरण माग्नुभयो भने भोलिबाट सदन सुचारू हुन्छ, दिनु भएन भने फर्दर त भोलि हजुरलाई थाहा भइहाल्छ।
1: यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि सभामुख अर्यालको कार्यशैली र प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति प्रति रोष व्यक्त गर्दै प्रतिपक्षको माग सम्बोधन नभएसम्म भोलिको संसद बैठकमा पनि विरोध कायमै रहने बताउनु भयो।
7: प्रधानमन्त्री देवै दे सचेतन गैर जिम्मेवार अराजक बन्ने जनमतको उपेक्षा गर्ने र मजाक गरिनु भएको छ शासनप्रति जनताप्रति देशप्रति विषयहरू छन् भने अर्कातिर चाहिँ अब प्रतिनिधि सभा नियमावली पनि चाहिँ अस्ति सभामुखले जबरजस्ती चाहिँ पेले गरेर पास गर्नुभएको छ जुन अहिलेसम्मको संसदीय अवस्था कहिले भएको थिएन त्यस्ता गम्भीर विषयहरू छन् तीहरूमा पनि कुनै छलफल छैन त्यसो भएको हुनाले हामी विपक्षीहरूसँग पनि छलफलमै छौँ नेकपा एमाले र सम्पूर्ण विपक्षीहरू हाम्रो मुद्दामा हामी अडिक छौँ निरन्तर रूपमा छलफलमा पनि जान्छौँ सभामा पनि जान्छौँ तर हामी विरोध सशक्त बनाउँछौँ।
1: संसद बैठक बोलाइएको छ दिन बितिसक्दा पनि औपचारिक छलफल अघि नबढाई बैठककै दिन भोलि बिहान मात्रै परामर्शका लागि समय तय गरिनुलाई लिएर प्रश्न उठ्न थालेको छ। विपक्षी दलहरूले लगातार सदन अवरुद्ध गरिरहेका बेला बीचका दिनहरू संवादविहीन जस्तै बनेका थिए। अन्तिम समयमा मात्रै बैठक बोलाइनुले संसदको सञ्चालनप्रति राजनीतिक दलहरू गम्भीर नभएको टिप्पणी समेत हुन थालेको छ। यदि भोलि बिहानको छलफल निष्कर्षविहीन भए प्रतिनिधि सभाको बैठक फेरि प्रभावित हुने सम्भावना पनि कायमै छ।
0: अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको सेवा प्रदेश स्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो। काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी अवकाश प्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्याउन को सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार निजामती कर्मचारी अवकाश प्राप्त निजामती कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता सुरु भएको छ। पहिलो चरणमा मधेस प्रदेशका लागि नारायणी अस्पताल वीरगंज पर्सा र बागमती प्रदेशका लागि भरतपुर अस्पताल चितवनबाट निजामती कर्मचारीले निजामती अस्पताल काठमाडौँबाट पाउने छुट तथा सहुलियत सहित स्वास्थ्य सेवा पाउने भएका छन्। आज मन्त्रालयले दुई अस्पतालसँग सम्झौता गरेसँगै भोलिबाटै सेवा सुरु हुनेछ। सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा हुनुपर्नेछ।
1: सरकारले आगामी साउनदेखि सरकारी कर्मचारीलाई पनि स्वास्थ्य बिमा कार्यक्रम बाध्यकारी बनाउने भएको छ। आज पत्रकारहरूसँग भएको छलफलमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले आउँदो साउनदेखि स्वास्थ्य बिमा कार्यक्रममा राष्ट्र सेवा कर्मचारीहरूलाई आबद्ध गराउन कसरी बाध्यकारी बनाउने भन्नेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले स्वास्थ्य बिमा सुधार सरकारको प्राथमिकतामा परेकै कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर बजेट छुट्याइएको समेत दावी गर्नुभयो।
8: साउन एक गतेदेखि कसरी क्याबिनेटमा लगेर हुन्छ कि कसरी सबैलाई गर्ने होला त्यो कुरा चाहिँ म राख्छु कहीँ न कहीँबाट भनेर भनिरहेको थिएँ। त्यो तपाईँहरूले चाहिँ कसैले यहाँ भन्नुभएको छ। त्यस कारणले त्यो बिमा सुधारको लागि एउटा ठुलो फटो हो। सरकारको प्रायोरिटी छ भन्ने कुरा दुर्बर गराएर सरकारले देखाएको छ। यानि कि चालु आर्थिक वर्षलाई छोड्ने हो भने विगत वर्षहरूमा 7.5 अरब हुन्थ्यो, आगामी वर्षमा 15 अरब विनियोजन भएको छ। त्यो भन्नुको मतलब हाई प्रायोरिटीमा छ।
1: यति बेला स्वास्थ्य बिमा कार्यक्रम गम्भीर आर्थिक सङ्कटमा परेको छ। अस्पतालहरूलाई 18 अर्ब रुपियाँभन्दा माथि रकम भुक्तानी गर्न बाँकी रहेको छ। आर्थिक सङ्कट टार्नकै लागि निजी सेवा प्रदायक अस्पतालहरूमा आकस्मिक बाहेक सबै प्रकारका सेवा बन्द गरिएको छ। यसअघि स्वास्थ्य बिमा मार्फत उपलब्ध हुँदै आएको ओपिडी सुविधालाई खुम्च्याएर 25,000 झारिएको छ भने टिचिङ लगायतका देशका ठूला सरकारी अस्पतालले नै भुक्तानी नपाएपछि बिमा कार्यक्रम मार्फत प्रदान हुँदै आएको सेवा बन्द गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताउनु भएको छ। उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो।
9: मेन टार्गेट भनेकै 100 बुँदा थियो। 100 बुँदालाई कसरी कम्प्लिट गर्ने, हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेका छौँ र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौँ।
0: नेपाल परिवेशमा प्रधानमन्त्री बालिन्द्र शाहको व्यङ्ग्यात्मक पोस्टर लिएर चर्को आलोचना लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौ। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको भएको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गरौँ। नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
11: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको एक व्यङ्ग्यात्मक पोस्टलाई लिएर चर्को आलोचना हुन थालेको छ। प्रधानमन्त्री शाहले गैराती फेसबुकमा मलाई पनि राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न भनेर लेख्नुभएको थियो। यसैलाई पदीय मर्यादा, प्रशासनिक जिम्मेवारी र सामाजिक सञ्जाल प्रयोगसँग जोडेर अहिले आलोचना भइरहेको छ। सत्तापक्ष यस विषयमा मौन देखिएको छ भने प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
12: प्रधानमन्त्री शाहको उक्त पोस्टलाई धेरैले हालै चर्चामा आएको उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्णको राजदूत बन्न चाहेको सन्देश प्रकरणसँग जोडेर हेरेका छन्। जानकारहरूले भने राज्य सञ्चालन स्थापित पद्धति, संस्थागत प्रक्रिया र गोपनीयताको आधारमा चल्नुपर्ने भए पनि पछिल्लो समय सामाजिक सञ्जालमा हुने हल्का टिप्पणी र व्यङ्ग्यले प्रशासनिक अनुशासन तथा संस्थागत संस्कृतिलाई कमजोर बनाउने खतरा बढेको बताएका छन्। दलहरूले पनि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरेले प्रधानमन्त्रीलाई बोल्नु अघि गम्भीर बन्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको सामाजिक जीवन, अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक क्षेत्रमा समेत असर पार्ने भएकाले जिम्मेवार अभिव्यक्ति आवश्यक हुने उहाँको भनाइ छ।
13: प्रधानमन्त्रीले कुनै पनि विषयमा बोल्दाखेरि 10 पटक सोचेर बोल्नुपर्छ। प्रधानमन्त्रीजीले बोलेको कुराको राष्ट्रको जीवनमा गामी प्रभाव हुन्छ, सामाजिक जीवनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा यसले चाहिँ बहुआयामिक प्रभाव पार्छ। प्रधानमन्त्रीको बोली नीति बन्छ र जनताको नियति बन्छ। प्रधानमन्त्रीको बोली भनेको राष्ट्रको नीति हो, राष्ट्रको नीति जनताको नियति बन्छ। त्यसो भएको हुनाले बोली कुरामा परिपक्वता, सुझबुझ देखाउनु पर्छ। प्रधानमन्त्रीलाई ख्याल ठट्टा गर्ने कुनै पनि
12: अर्को विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको शैली गैर जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ। संसद अवरुद्ध रहेको, सीमा सम्बन्धी विषय र आर्थिक चुनौती जस्ता गम्भीर मुद्दा कायम रहेका बेला प्रधानमन्त्री सामाजिक सञ्जालमा मजाक र व्यङ्ग्यमै केन्द्रित देखिनु दुःखद भएको उहाँको भनाइ छ।
14: र आफ्नो जिम्मेवारी के हो, आफ्नो काम कर्तव्य के हो र आफ्नो पदवी मर्यादा नबुझेको चाहिँ भन्ने बुझिन्छ प्रधानमन्त्रीले। कामको एकातिर कुम्लोबोकी ठिमीतिर भने जस्तो एकातिर संसद 5-7 दिनदेखि अवरुद्ध छ, त्यस विषयमा कुनै चासो छैन। अर्कातिर त्यहाँ विरुद्धमा देशद्रोही, राष्ट्रघाती अभिव्यक्ति दिएका छन् संसदबाट, त्यसबारेमा कुनै चिन्ता छैन। अर्कोतिर अब बजेटका पनि करका दरहरू हेरफेर गरिएका, यत्रो इभी गाडीहरू ल्याएर जाने, यहाँ 2000 भन्दा बढी घोटाला कमिसन उसको कुरा छ, त्यसबारेमा कुनै चासो चिन्ता छैन। मलाई चाहिँ बडो रमाइलो मजाक भइरहेका छ।
12: राजनीतिक विश्लेषक भुमाराम खनालले प्रधानमन्त्री पदको गरिमा कमजोर हुने खालका अभिव्यक्ति सार्वजनिक हुनु चिन्ताजनक भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री जस्तो जिम्मेवार पदबाट आउने अभिव्यक्तिले राज्य संयन्त्र प्रतिको विश्वास र संस्थागत संस्कृतिमा असर पार्ने उहाँको भनाई छ।
15: अनि यो प्रधानमन्त्री भन्ने पद त भाडाको टिकेने जस्तै भयो नि यस्तो, यो त एकदमै गैर जिम्मेवार अभिव्यक्ति हो नि। त्यस्तो खालका चाहिँ अभिव्यक्तिहरू प्रधानमन्त्रीबाट आउनु भनेको यो प्रधानमन्त्रीको पदको पदको त गरिमा कहाँ चाहिँ खस्क्यो भन्ने चाहिँ अर्थ लाग्छ यसले, होइन? उनको विगतमा चाहिँ देखिँदै आएको होइन त्यस्ता अभिव्यक्तिहरू, त्यसैको निरन्तरता नै छ क्या त्यो चाहिँ।
12: यस विषयमा सत्तारूढ दल रासोपाका नेताहरूसँग प्रतिक्रिया लिन खोज्दा अधिकांशले बोल्न चाहेनन्, केहीले आफूलाई जानकारी नभएको भन्दै प्रतिक्रिया दिनबाट पन्छिए।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा आन्तरिक विवादका कारण महोत्तरी र धनुषा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। महोत्तरीमा पार्टी सभापति शुभम यादवले निर्वाचनमा भाग लिन नपाउने भएपछि यादव समर्थकहरूले अधिवेशन अवरुद्ध गरेका थिए। विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक मनिष कुमार शाहले जानकारी दिनुभएको छ। यस्तै धनुषामा पनि रासोपाभित्र विवाद अझै समाधान हुन सकेको छैन। जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवमाथि मनोबानी ढंगले पार्टी सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले हिजो रातिदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेको जिल्ला कार्य समिति सदस्य मिथु घिसिङले जानकारी दिनुभयो।
1: रासोपा महाधिवेशन विवादकै अर्को प्रसंग, बाह्र जिल्लाको कलै उपमहानगरपालिकामा देखिएको विवाद पुनः सतहमा आएको छ। जेठ 17 गते सम्पन्न नगर अधिवेशनबाट बहुमतले निर्वाचित उमाशंकर रौनियार नेतृत्वको नगर समितिलाई पार्टीले मान्यता नदिने निर्णय गरेपछि विवाद थप चर्किएको हो। निर्वाचित पुरानै समितिलाई कायम गर्नुपर्ने माग सहित नेता तथा कार्यकर्ताहरू रासोपाको केन्द्रीय पार्टी कार्यालय बरस्थली स्थित घण्टीघरमा धरनामा बसेका हुन्। उनीहरूले पार्टीले गरेको पुनः निर्वाचनको निर्णय खारेज गर्नुपर्ने, आगामी दिनमा निष्पक्ष निर्वाचनको सुनिश्चितता गरिनुपर्ने लगायतका माग अघि सारेका छन्। धरनामा सहभागी कार्यकर्ताहरूले बहुमतबाट निर्वाचित समितिको निर्णय उल्ट्याइनु लोकतान्त्रिक अभ्यास विपरीत भएको आरोप समेत लगाएका छन्। उनीहरूले पार्टी नेतृत्वले विवाद समाधानका लागि पारदर्शी र न्यायोचित पहल गर्नुपर्ने बताएका हुन्। अहिले रासोपाको जिल्ला अधिवेशन चलिरहेका बेला पालिका अधिवेशन नै विवादित भन्दा निष्पक्ष नेतृत्व चयनको विषयमाथि नै आशंका उब्जिएको छ।
0: काठमाडौँको तारकेश्वर नगरपालिका 6 लोलाङ पयुटार बस्ने ईश्वरी भुजेलको हत्या गरेको आरोपमा थप 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। भुजेलको हत्या आरोपमा उनका श्रीमान नेपाली ब्रो भनेर चिनिने 42 वर्षीय कुमार थापा सहित अन्य 3 जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। ईश्वरीको धारिलो हत्या प्रहार गरी यही जेठ 22 गते हत्या गरिएको थियो। हत्या आरोपमा मुख्य अभियुक्त उनका श्रीमान थापा मगर हिजै पालोजुबाट पक्राउ परेका थिए। घटनामा संलग्न रहेको अभियोगमा नुवाकोट 3 घर भई हाल तारकेश्वर बस्ने 26 वर्षका विक्रम थापा मगर, बालजु बस्ने 40 वर्षीय पूजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने 25 वर्षीय प्रतीक्षा आचार्यलाई पनि प्रहरीले पक्राउ गरेको हो। मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्। सो घटनापछि माइती पक्षले दिएको जाहेरीका आधारमा अन्य 3 जनालाई पनि नियन्त्रणमा लिएर अदालतबाट 5 दिन थप म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो।
1: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद सुदन गुरुङले फेरि गृहमन्त्री बन्ने संकेत गर्नुभएको छ। आज रासोपा गोर्खाको पहिलो जिल्ला अधिवेशनमा उहाँले आफूमाथि लागेका आरोप गलत साबित हुने र आफूले सफाई पाउने बताउनु भएको हो। सांसद गुरुङले आफू फेरि गृहमन्त्री बनेमा 2 महिनासम्म तस्विर खिच्नका लागि नआउन समेत अनुरोध गर्नुभयो।

0: नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दल स्पष्ट रूपमा दुई कित्तामा विभाजन भएसँगै चर्किएको शक्ति संघर्ष अन्तत मन्त्रीमण्डलमा भागबण्ड गर्ने सहमतिबाट टुङ्गिएको छ। प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्री र राज्य मन्त्री भने फेर्ने सहमति भएसँगै मन्त्री मुख्यमन्त्री समेत रहेका कमलबहादुर शाहले संसदीय दलको नेताबाट हटाउने मूल मागबाट असन्तुष्ट पक्ष पछि हटेको छ। यससँगै कांग्रेसबाट हाल सरकारमा रहेका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम फिर्ता हुने लगभग निश्चित छ। दलभित्रको असन्तुष्ट समूहलाई सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री दिने तथा मुख्यमन्त्री शाह पक्षले एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गरिएको छ। भागबण्ड अनुसार मन्त्री छनौटका लागि छलफल थालिएको छ। असन्तुष्ट पक्षको नेतृत्व प्रदेशसभा सदस्य दिवान सिंह विष्टले गर्दै आएका छन्। यो पक्षले पदम बहादुर शाही, मानबहादुर टावल, जुना दानी, तुलसी देवकोटा, गीता चौधरी, बेलबहादुर राणा मगर र ललिता सुनारले मन्त्री तथा राज्य मन्त्रीमा दावी गरिरहेका छन्। त्यसमा शाही, राहुल र दानीको मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ। मुख्यमन्त्री शाह पक्षले पनि मन्त्रीको नाम टुङ्गो लगाउन बाँकी रहेको बताइएको छ। मुख्यमन्त्री शाहले नाम टुङ्गो लगाउन छलफल जारी रहेको बताउनुभयो।
1: देशभर 18,000 बढी बालबालिकामा कडा खालको कुपोषण भेटिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर 18,309 जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको हो। छ महिनादेखि 5 वर्ष मुनिका बालबालिकामा शीघ्र कडा खालको कुपोषण देखिएको छ। तथ्याङ्क अनुसार सबैभन्दा धेरै कुपोषणको समस्या मधेस प्रदेशमा देखिएको हो। मधेसका 2,83,308 जना बालबालिकामा गरिएको परीक्षण अनुसार 8,380 जनामा कडा खालको कुपोषण देखा परेको छ। सबैभन्दा कम गण्डकी प्रदेशका 662 जना बालबालिकामा कडा खालको कुपोषण भएको पुष्टि भएको परिवार कल्याण महाशाखाले जनाएको हो।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुई दिने विदा नीतिबारे फेसबुक मार्फत सुझाव माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र आपूर्ति असहज भएपछि बालिन शाह नेतृत्वको सरकार गठन भए लगत्तै गएको गत चैत 22 गतेदेखि शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा आएको थियो। यो व्यवस्था लागू भएपछि कतिपय स्थानीय तहले यसलाई अस्वीकार गर्दै साबिकै व्यवस्था अनुसार कार्यालयहरू सञ्चालन गरे पनि अधिकांश सरकारी कार्यालय र स्थानीय तहले यसको पालना गरेका थिए। तर आज मुख्यमन्त्री कार्कीले नै दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन गर्ने वा हटाउने भन्नेबारे सरकारवालाहरूसँग सुझाव माग गरेपछि दुई दिने विदा कटौती हुने सम्भावना बलियो बनेको हो।
1: पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन अनुसार देशभर विद्युतीय सवारी साधन इभीको थप प्रवर्धनका लागि मुलुकभर कम्तीमा 10,000 चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ। मन्त्रालयले गरेको नेपालमा इभी प्रवर्धनका लागि अवसर, चुनौती र सम्भावना सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर 10,000 चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो। सन् 2030 उक्त संख्यामा चार्जिङ स्टेसन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। हाल देशभर कुल 1,000 चार्जिङ स्टेसन सञ्चालनमा छन्। अधिकांश स्टेसन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताले सञ्चालन गर्दै आएका छन्। अधिकांश स्टेसन काठमाडौँ, पोखरा र भरतपुर लगायतका मुख्य सहर क्षेत्रमा केन्द्रित छन्।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपालको प्राय पहाडी क्षेत्रमा बढी पाइने काँडे भ्याकुर चरा पहिलो पटक मध्य प्रदेशमा पनि फेला परेको छ। समुद्री सतहदेखि 443 मिटर उचाइमा रहेको चुरे वन क्षेत्र पर्ने बारा जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका 22 को दुधौरा खोला नजिकै फेला परेको हो। चराविद हठन चौधरी र सूरज बरालले चरा अवलोकनका क्रममा यही जेठ 21 गते दुधौरा खोलाको पूर्वी शाखा खोला किनारामा चराको अभिलेख गर्नुभएको नेपाल पंक्षीविद संघले जनाएको छ। उचाइका दृष्टिकोणले यो हालसम्मकै सबैभन्दा कम उचाइमा काँडे भ्याकुरको पहिलो अभिलेख गरिएको छ। नेपाल पंक्षीविद संघ र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त सहकारीमा हाल मध्य प्रदेशका 8 जिल्लामा चरा सर्वेक्षणको काम भइरहेको छ। अब 12 जिल्लामा पनि चरा फेला परेसँगै यसको भौगोलिक फैलावट नेपालका 7 प्रदेशमा पुष्टि भएको छ।
3: लागु औषध ब्राउन सुगर सहित प्रहरीले आज 2 पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारी मोराङबाट खटिएको टोलीले मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा चालक उर्लाबारी 6 का 29 वर्षीय केशव श्रेष्ठको साथबाट 14 ग्राम 720 मिलिग्राम र पछाडि सवार उर्लाबारी 5 का 24 वर्षीय निश्चल गुरुङबाट को साथबाट 9 ग्राम 400 मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको हो। लागु औषध सहित पक्राउ परेका 2 जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
4: बाँकेमा उल्लाखी सडक विस्तार गर्न थालिएको छ। राप्ती सुनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँकी र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको उल्लाखी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ। कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ बाँकी र बर्दिया खण्डको 75 किलोमिटर सडक मध्ये करिब 36 किलोमिटर मार्गको ट्र्याक खोल्नुपर्ने र त्यसमा करिब 20 पुल निर्माण हुने बताउनुभयो। जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सडक र 17 पुल सहित 29 अर्ब रकम स्रोत सुनिश्चित भएको समेत जानकारी दिनुभयो। कार्यालय प्रमुख भण्डारीका अनुसार अधिकांश सडकका लागि टेन्डर हुने प्रक्रियामा छ।
3: चर्को मूल्य वृद्धि र निर्माण सामग्रीको चरम अभावका कारण रोकिएको नागढुङ्गा मुगलिन सडक खण्ड विस्तारको काम पुनः सुरु भएको छ। राजधानी काठमाडौँको मुख्य लाइफलाइन मानिने नागढुङ्गा मुगलिन सडक विस्तारको जिम्मा पाएको शर्मा एन्ड कम्पनीका डाइरेक्टर सौरभ शर्माले निर्माणका लागि अत्यावश्यक बिटुमिन ल्याइसकेको र काम सुरु गरिएको जानकारी दिनुभयो। पश्चिम एसियामा जारी द्वन्द्वका कारण चर्को मूल्य वृद्धि भएको र भारतबाट ल्याइने बिटुमिन अभाव भएको भन्दै निर्माण कार्य प्रभावित भएको थियो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले होर्मुज जलमार्गमा इरानका 2 ड्रोन खसालिएको दावी गरेको छ। होर्मुजमा अन्तर्राष्ट्रिय समुद्री आवागमनका निम्ति खतरा उत्पन्न गरिरहेको भन्दै इरानी ड्रोनलाई अमेरिकी सेनाले नष्ट गरेको सिएनएनले जनाएको छ। आज केही समय अघि मध्य पूर्वमा तैनात अमेरिकी सेनाले होर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय समुद्री आवागमनका निम्ति खतरा पैदा गरिरहेका इरानका 2 वन वे अट्याक ड्रोन खसालेको अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। सेनाले इरानी आक्रमण ताका विरुद्ध रक्षात्मक कारवाही जारी राख्न आफू सधैँ तयारी अवस्थामा रहेको पनि जनाएको छ। अमेरिका र इरान बीच युद्ध विराम गरिए पनि दुवै देशका सेनाले एकअर्कालाई यो उल्लङ्घन गरिरहेको आरोप लगाइरहेका छन्। यसअघि हिजो इरानले बहराइन र कुवेतमा आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएको थियो। इरानले भने आफ्ना राडारमा अमेरिकाले आक्रमण गरेपछि जवाफ दिएको बताएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने भएको छ। सिङ्गापुरमा भएको प्रतियोगिताको दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 विकेटले पराजित गरेको हङकङले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो। आज भएको प्रतियोगिताको पहिलो सेमी फाइनलमा ओमानलाई पराजित गरेर नेपालले फाइनलमा स्थान पक्का गरेको थियो। समूह चरणमा चीन र मलेसियालाई हराएको नेपालले अर्को समूहबाट आएको हङकङसँग खेल्न लागेको हो। यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेका नेपाल र हङकङ बीचको फाइनल खेल भोलि मध्याह 12:15 सुरु हुनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भारत भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दाबी।
3: सदनको कार्यसूची बारे छलफल गर्न सभामुख अडियालद्वारा प्रमुख सचेतकहरूको बैठक आह्वान, माग सम्बोधन नभए संसद अवरुद्ध गर्ने प्रतिपक्षीको संकेत।
4: निजामती कर्मचारीले अब प्रदेश स्तरकै अस्पतालबाट उपचार सेवा पाउने, स्वास्थ्य बिमा कार्यक्रम सरकारी कर्मचारीका लागि बाध्यकारी बनाइने।
3: इरानका दुई ड्रोन खसालेको अमेरिकी सेनाको दाबी, आक्रमकता विरुद्ध रक्षात्मक कार्यवाहीका लागि सधैँ तयार रहेको भनाई।
4: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले हङकङको सामना गर्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: विश्वको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद र आयुर्वेद उपचार पद्धतिमा आफ्नो छुट्टै नाम र पहिचान बनाएको वैदिक आयुर्वेद सेवा प्रणाली। नमस्कार, कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा कस्तुरी बिनाको खोजीमा भौतारिए जस्तै गरी विभिन्न उपचार पद्धतिबाट थकित भई भौतारिनेहरूका लागि वैदिक आयुर्वेद सेवा प्रणालीको आयुर्वेदको बाटो कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा आयुर्वेद योग स्वास्थ्य जीवनशैलीबाट बिरामीहरूको उपचारमा प्राप्त भएको सफलताको कथा यहाँहरूमाझ प्रस्तुत गर्ने गर्छौ। आज पनि हामीसँग यस्तै एउटा सफलताको कथा छ, धरान बाह्र इटहरेकी सुलोचनाको। दशौं वर्षदेखि सुलोचना घोडा दुख्ने समस्याबाट पीडित हुनुहुन्थ्यो। देशका नाम चलेका अस्पतालहरू जाँदा अपरेसनको कुनै विकल्प नरहेको र 30 वर्षपछि के हुन्छ भन्ने कुरा नै थाहा नहुने जानकारी पाएपछि के गर्ने के नगर्ने अन्यलमा पर्नुभयो।
2: मेरो समस्या भनेको चाहिँ मेरो घोडा एकदम दुख्ने, सोला हान्ने क्या घोडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चढ्न पनि गाह्रो हुने। 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु। अनि मैले ल अब त्यो कसैको त अब सक्सेस सबैको सक्सेसै हुन्छ भन्ने पनि छैन।
1: घर परिवार इष्टमित्र सबैको सल्लाह विपरीत सुलोचना आफ्नो उपचार अब आयुर्वेद पद्धतिबाट गर्ने निर्णय गर्नुभयो। जुन निर्णय आफ्ना परिवारले राम्रो होला त, जडीबुटीले के गर्न सक्ला र भन्ने प्रश्न गर्नुहुन्थ्यो।
2: जडीबुटीले कहाँ हुन्छ भनेर अब घरमा पनि अरूले अब पत्याउँदैन थिए नि त, अनि मैले अब आफै जान्छु एकपटक चाहिँ अब लिन्छु भने अब नभन्दै राम्रै भइरहेछ होइन।
1: जब वैदिक आयुर्वेद सेवा प्रणालीबाट डाक्टरको सल्लाह अनुसार उहाँ आफ्नो जीवनशैलीमा परिवर्तन गरे सँगसँगै आयुर्वेदिक औषधिको सेवन गर्नुभयो। सेवन गरेको केवल 21 दिनमा नै उहाँले आफ्नो घुँडाको दुखाइमा कमी र शरीरमा एक प्रकारको फुर्तिलोपन अनुभव गर्नुभयो।
2: डाक्टरको सल्लाह अनुसार औषधि दिनुभयो, अनि आज 22 दिन भयो, 21 दिन भएछ औषधि खाएको। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ के, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
1: आफू लगायत वैदिक आयुर्वेद सेवा प्रणालीबाट आयुर्वेदिक औषधि सेवन गरेका सबै बिरामीहरूको रोगको उपचारमा आएको सकारात्मक परिवर्तन, परिवर्तनमा खुशी सुलोचना, घुँडा दुखाइको औषधि सेवन गर्दा एउटै औषधिले लामो समयसम्म आफूमा रहेको कब्जियत निको हुँदा दङ्ग हुनुहुन्छ।
2: अहिले औषधि खाँदा मलाई कन्स्टिपेसन पनि एकदमै ठिक भयो, यो घुँडा दुख्ने समस्या पनि, त्यसपछि भरेङमा चढ्न नहुने दुख्ने, सोला हान्ने घोच्ने, अहिले त अहिले चढ्छु।
1: अन्य उपचार पद्धतिबाट निको हुन नसकेका रोगको उपचारका लागि आयुर्वेद सेवा प्रणालीलाई प्राथमिकता दिई आयुर्वेद उपचार पद्धतिलाई विकल्प नभई मुख्य उपचार पद्धति बनाउन र लामो समयसम्म रोग पालेर बस्नुभन्दा एकपटक आयुर्वेद उपचार पद्धतिको भर पर्नका लागि सुलोचना सबैमा आग्रह गर्नुहुन्छ।
2: अरूलाई पनि यसरी आउनु होला, आफ्नो जीवनदेखि हार खाएर नबस्नु होला। अब सबैतिर हस्पिटलहरूबाट पनि अब एकजना यहाँ बहिनी यहीँ आइराख्नु भएको छ, उहाँलाई कस्तो एकदम जीवै हलचल गर्न नसक्ने, उहाँले अब यहाँ धेरै राम्रो, अहिले त अलिअलि हिँड्न पनि थालिसक्नु भएछ, जीवै नचल्ने उहाँको त पुरै अहिले धेरै राम्रो भएछ उहाँको। अनि अब रोग पालेर बस्नुभन्दा एकपटक अब डक्टरहरूले अब सक्दिन नसकेको लाई पनि यहाँ आउँदा धेरै राम्रो हुँदो रहेछ भन्ने कुरो मैले त्यो बुझेँ, देखेँ होइन, आफूले पनि अनुभव गरेँ।
1: धरानकी सुलोचनाको यो सफलताको कथा त एक प्रतिनिधि पात्र मात्र हो। वैदिक आयुर्वेद सेवा प्रणालीले स्वास्थ्य जीवनशैली योग र आयुर्वेदको माध्यमबाट विभिन्न दीर्घ रोगीहरू जसले आफ्नो जीवनमा खुसीको अब कल्पना नै गर्न सक्दिन भन्ने गर्नुहुन्थ्यो, उहाँहरूको जीवनमा ल्याएको सफलता र ओठमा ल्याएको मुस्कानका उदाहरणहरू धेरै छन्। हवस् त, कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। वैदिक आयुर्वेद सेवा प्रणाली कर्णाली लाइन चोक नारगढ़ फोन 0556951174 मोबाइल 98550509034 टांगला चौक कृतिपुर काठमांडू 98512409034

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको 3 दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री खनालको भनाई। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बजे सन्देश पत्र जारी गर्दै कैलालीको टिकापुरमा सम्पन्न। हुलाकी सडक अन्तर्गत दाङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सडक विस्तार सुरु। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि। र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो। वार्तामा विकास, सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउने लगायत विषयमा छलफल भएको थियो। नयाँ दिल्लीमा रहँदा परराष्ट्र मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्कनु अघि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेख, लिम्बियाधुरा र कालापानी नेपाली भूमि भएका दोहोऱ्याउँदै त्यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशको टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुँदे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेश सभामा डिजिटल संसदीय प्रणाली स्थापना गर्ने, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालय अन्तर्गतको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढाउने लगायतका सन्देश जारी गरेको छ। सम्मेलनको समापनमा सभामुख डोल प्रसाद अयालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षा अनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो। सभामुख अयालले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरू बीच समन्वय, अनुभव आदान प्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा संघीय संसद तथा प्रदेश सभाबाट भएका कार्य प्रगति, प्रदेश सभा सञ्चालनका अभ्यास, पूर्व सम्मेलनका निर्णयहरूको कार्यान्वयन अवस्था, आगामी कार्य दिशा तथा सम्भावित निर्णयका विषयमा छलफल भएको थियो। बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ। कार्यालय प्रमुख लीला बहादुर भण्डारीले राजमार्गको दाङ बाँके र बर्दिया खण्डको 75 किलोमिटर सडक मध्ये करिब 36 किलोमिटरको ट्र्याक खोल्नुपर्ने र त्यसमा करिब 20 पुल निर्माण हुने बताउनुभयो। जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सडक र 17 पुल सहित 29 अर्ब स्रोत सुनिश्चित भएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पत्रकार भेट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो। उहाँले नियमित समन्वय, सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सम्बन्धी सेवा सुविधा भोलि सोमबारदेखि चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल वीरगंजबाट पनि उपलब्ध हुने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गरी निजामती कर्मचारी अस्पताल काठमाडौँले निजामती कर्मचारीलाई उपलब्ध गराउने छुट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर र नारायणी अस्पतालमा पनि उपलब्ध हुने जानकारी दिएको हो। सेवा प्राप्त गर्न निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा लिई जानुपर्ने सूचनामा उल्लेख गरिएको हो। निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले निजामती कर्मचारी अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवालाई प्रदेश स्तरमा समेत विस्तार गर्ने सरकारको नीति अनुसार सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO ले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। हुम्ला हुँदै पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको संख्या बढ्दै गएको छ। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको हो। हुम्लाको हिल्सा नाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको हो। चीनले हिल्सा नाकालाई हुम्लावासी सहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको संख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दिपेन्द्र भण्डारीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाले अस्वीकार गरेको छ। उत्तर कोरियाले अमेरिकालाई खुला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक निशस्त्रीकरणको अमेरिकी मागलाई पुरानो र अव्यवहारिक सपना बताउँदै आफ्नो आणविक हतियार कार्यक्रमलाई झन बलियो बनाउने बताउनु भयो। यो अभिव्यक्तिले फेरि एकपटक कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ। उत्तर कोरियाका वरिष्ठ नेता यो जोङले आफूले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा मान्यता दिएको र यसलाई परिवर्तन गर्ने अमेरिकी प्रयासको कुनै कानूनी महत्व नभएको बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि सहमत भएको भन्ने अमेरिकी दावीलाई पनि उहाँले खण्डन गर्नुभयो। चिनिया राष्ट्रपति सी जिनपिङले भोलि उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रमका बेला यो भनाई बाहिर आएको हो। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: विद्युतीय सवारी साधन इभी को थप प्रवर्धनका लागि मुलुकभरि कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने एक अध्ययनले देखाएको छ। पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले मुलुकभरि 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता औलाएको हो। सन् 2030 सम्म सो संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेखनीय रूपमा हुने प्रतिवेदनमा उल्लेख छ। हाल देशभरि 1,000 चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताहरूले सञ्चालन गर्दै आएका छन्। नेपाल विद्युत प्राधिकरणले भने 142 किलोवाट क्षमताका 62 द्रुत गतिका चार्जिङ स्टेशनहरू सञ्चालन गरिरहेको छ। साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्णराज पन्थ संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार चार्जिङ पूर्वाधार, ब्याट्रीको लागत, सडक पूर्वाधार, ब्याट्रीको पुनः उपयोग तथा डिस्पोजललाई चुनौतीका रूपमा देखाइएको छ। प्रतिवेदनले विद्युतीय यातायात मैत्री भौतिक पूर्वाधारमा लगानी, निजी लगानी प्रोत्साहन, चार्जिङ स्टेशनहरू र ब्याट्री स्वापिङ नीति, ब्याट्रीको जीवन र व्यवस्थापनको चुनौती, प्रविधिको अनुसन्धान र विकास, मापदण्ड र तर्जुमा नहुनुलाई चुनौतीका रूपमा अघि सारेको छ। तनहुँ जिल्लाको धुलेगौँडादेखि सिङ्गा जिल्लाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवर्धनको लागि महत्वपूर्ण आधार बन्ने सरोकार भएकाहरूले बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित मिलेनियम ट्रेक व्यवस्थापन समितिले आयोजना गरेको मिलेनियम ट्रेक प्रवर्धन कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा प्रतिनिधिहरूले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर 2 सांसद श्री राम नेउपानेले मिलेनियम ट्रेकलाई नेपालमा मात्र नभई विश्व पर्यटन बजारको आकर्षणको केन्द्र बनाउन सकिने बताउनु भयो। ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेले पूर्वाधार विकास, डिजिटल प्रचार प्रसार र आन्तरिक पर्यटन विस्तार गर्न सकिए मिलेनियम ट्रेकको भविष्य उज्जवल रहेको बताउनु भयो। तनहुँको धुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिएको मिलेनियम ट्रेक सन् 2000 औपचारिक रूपमा सञ्चालनमा आएको थियो। प्रारम्भमा 72 किलोमिटर दूरी रहेको पदमार्गलाई विस्तार गरी हाल 92 किलोमिटर पुर्याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो। म्यारियट इन्टरनेसनल इङ्कले सिजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा 2 नयाँ होटलहरू द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। यससँगै म्यारियटका विश्व प्रसिद्ध लग्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौँमा प्रवेश गर्नेछन्।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 हराउँदै हङकङ फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गर्दै मलेसियाले दिएको 115 रनको लक्ष्य हङकङले 4 क्षतिमा 18 ओभर 2 बलमा 120 रन पूरा गर्दै भेटाएको हो। यसअघि सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमी फाइनल खेलमा नेपालले ओमानलाई 8 हराउँदै फाइनल यात्रा तय गरेको छ। र हङकङ बीचको फाइनल भिडन्त सोमबार सिङ्गापुरमा हुनेछ। पहिलो सेमी फाइनलमा जितका लागि ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9.2 ओभरमा 2 क्षतिमा पूरा गर्यो। नेपालका लागि लोकेश बमले सर्वाधिक अभिजित 44 रन बनाए। उनले 26 बलमा 7 चौका र 1 छक्का प्रहार गरे। ओपनर कुशल भर्तेलले 20 र रोहित पौडेलले अभिजित 21 रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा 7 क्षतिमा 94 रन बनाएको थियो। बलिङमा नेपालका करण केसीले 3 लिए, सोमपाल कामी र सन्दीप लामी छानेले 2 तथा कुशल मल्ल, साहब आलम र कप्तान दिपेन्द्र सिंह ऐरीले 1 विकेट लिए। साफ महिला च्याम्पियनसिपको उपाधि घरेलु टोली भारतले जितेको छ। गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा शनिबार राति भएको फाइनल खेलमा साबिक विजेता बङ्गलादेशलाई 3-1 गोलले हराउँदै भारत च्याम्पियन बनेको हो। भारतले 7 साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। भारतको जितमा सनफिदा नोङरुम, प्यारिक छाछा र लिन्डा कोमले 1-1 गोल गरिन्। बङ्गलादेशका लागि ऋतु पर्ना चकमाको 1 सान्त्वना बन्यो। भारतले सेमी फाइनलमा भुटानलाई 1-0 गोलले पछ्याएर फाइनलमा स्थान बनाएको थियो। यता अघिल्ला 2 संस्करणको विजेता बङ्गलादेश नेपाललाई 2-1 गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको थियो। अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको तीन दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री खनालको भनाई। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुझे सन्देश पत्र जारी गर्दै कैलालीको टिकापुरमा सम्पन्न। हुलाकी सड़क अन्तर्गत दाङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सड़क विस्तार शुरू। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
3: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855249934।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0556501060।
7: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
9: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
10: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार मारिको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापाको। माडीका युवाहरूमा मानसिक स्वास्थ्य प्रबन्धन गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद र स्वास्थ्यकर्मी युवा सञ्जालको सहकार्यमा जेठ 23 र 24 गते माडी क्याम्पसमा सो कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा मानसिक स्वास्थ्यको आधारभूत परिचय, युवा अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या, मनोवैज्ञानिक प्राथमिक उपचार, भावनात्मक बुद्धिमत्ता, आत्महेरचाह, आत्महत्या तथा आत्महत्या रोकथाम, तनाव व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिएको आयोजकले जनाएको छ। माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काशी महतोको प्रमुख आतिथ्य र स्वास्थ्यकर्मी युवा सञ्जालकी अध्यक्ष अस्मिता पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै 30 जना युवाहरू सहभागी भएका थिए। सहभागीहरूले प्रशिक्षण ज्ञानवर्धक, उपयोगी तथा व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। पालिकाले किसानहरूको एकीकृत तथ्याङ्क संकलन तथा कृषि क्षेत्रमा उपलब्ध हुने सेवा सुविधालाई व्यवस्थित गर्ने उद्देश्यले किसान सूचीकरण शुरू गरेको छ। चालु आर्थिक वर्षमा वडा नम्बर 1-5 किसानहरूको सूचीकरणका लागि गडक तथा सहजकर्ताहरूलाई जेठ 15 गतेदेखि फिल्डमा परिचालन गरिएको नगर कृषि शाखा प्रमुख सरेश सिंहखडाले बताउनुभयो। गडकहरू हाल घर घरमा पुगेर किसानहरूको विवरण संकलन गरिरहेको उहाँले जनाउनुभयो। नगरपालिकाले सम्बन्धित वडाका सबै किसानहरूलाई आफ्नो घरमा आउने गडक तथा सहजकर्तालाई सही र यथार्थ विवरण उपलब्ध गराई सूचीकरण प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको छ। सूचीकृत किसानहरूले सहुलियतपूर्ण कृषि ऋण, कृषि औजार खरिदमा अनुदान तथा सहुलियत बिउ बिजनमा छुट, कृषि पूर्वाधार निर्माणमा सहयोग लगायतका विभिन्न सेवा सुविधा प्राप्त गर्न सक्ने माडी नगरपालिकाका कृषि शाखा प्रमुख सरेश सिंह खडाले बताउनुभयो। निजी तथा आवासीय विद्यालयहरूको साझा संस्था आईएसयूबी पश्चिम चितवनको आयोजना तथा माडी सात स्थित बाल विकास इङ्ग्लिस स्कूलको सह आयोजनामा माडी मान्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूलाई उमेर अनुसार जुनियर र सिनियर विधामा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको चित्रकला प्रतियोगितामा सनलाइट बोर्डिङ स्कूलकी सृष्टि श्रेष्ठ प्रथम, विश्वज्योति बोर्डिङ स्कूलकी तीर्सना लामिछाने द्वितीय, नमुना बोर्डिङ स्कूलकी रीतिका महतो तृतीय र सर्वोदय स्कूल की स्मृति गुरुङले सान्त्वना स्थान हासिल गर्नुभएको छ। यस्तै जुनियर तर्फ शान्ति बोर्डिङ स्कूल की कृषा महतो प्रथम, सर्वोदय बोर्डिङ स्कूल का सचिन थापा द्वितीय, विश्वज्योति बोर्डिङ स्कूल का की शान्ति केसिर तृतीय र बाल विकास बोर्डिङ स्कूल का असीम राईले सान्त्वना स्थान हासिल गर्नुभएको छ। विद्यालय स्तरमै विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान गरी प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगिताले विद्यार्थीहरू बीच स्वास्थ्य प्रतिस्पर्धा तथा कला क्षेत्रप्रति आकर्षण बढाउन सहयोग पुग्ने आयोजकले जनाएको छ। निनार बरुवाको आयोजनामा सञ्चालित माडी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको लेभल ए तर्फ किरण राई र योगेन्द्र विश्वकर्माको जोडी प्रथम भएको छ। आइतबार बिहान सम्पन्न फाइनल खेलमा इलाका प्रहरी कार्यालय माडीका किरण राई र योगेन्द्र विश्वकर्माको जोडीले बिरु चौधरी र विवेक चौधरीको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो। उक्त विधामा सन्देश बराल र विश्वनाथ महतोको जोडी तृतीय स्थान हासिल गर्न सफल भएको छ। यसै गरी लेभल बी तर्फ अक्षय महतो तथा अभ्यास महतोको जोडी प्रथम भएको छ। ईश्वर रिजाल र गौरव मुक्तानको जोडी तृतीय द्वितीय तथा जितेन्द्र महतो र सञ्जय महतोको जोडी तृतीय स्थानमा रह्यो। प्रतियोगितामा आयुष महतो इमर्जिङ प्लेयर तथा रामलाल महतो भेटरन प्लेयर घोषित हुनुभएको छ। प्रतियोगितामा माडी नगरभित्रका विभिन्न क्षेत्रबाट 22 टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। विजेता तथा उपविजेता खेलाडीहरूलाई माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काशी महतो र ब्याडमिन्टन सङ्घका अध्यक्ष अशोक कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। श्रीनया सबुजगढको आयोजना खैरनी नगरपालिकाको समन्वय तथा चितवन जिल्लाका विभिन्न अस्पतालहरूको सहकार्यमा खैरनी नगरपालिका चार चैनपुर स्थित नेपाल राष्ट्रिय भूपू सैनिक संघ क्षेत्र नम्बर एक इकाइ नम्बर तीन मा एक दिने वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ग्रामीण भेगका सर्वसाधारणहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए। शैक्षिक अनुसन्धान र अध्यापनमा लामो अनुभव बनाउनुभएका शिक्षाविद प्राध्यापक डाक्टर विश्वनाथ कोइरालाले शिक्षकले पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ। सप्तगण्डकी बहुमुखी क्याम्पसमा शुक्रबारबाट शुरू भएको प्राङ्गिक अनुसन्धान सम्बन्धी 3 दिने राष्ट्रिय सम्मेलनको दोस्रो दिन मन्तव्य राख्दै पूर्वीय दर्शनलाई शिक्षा क्षेत्रले
बिर्सन नहुने सुझाव दिनु भएको हो। देशखबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिका कारण प्रतिनिधि सभा बैठकमा तनावग्रस्त अवस्था सिर्जना भएपछि सभामुख डोलप्रसाद अर्यालले जेठ 19 गते बैठक 5 दिनका लागि स्थगित गर्नुभयो। विपक्षी दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठकलाई कार्यसूचीमा प्रवेश गर्न नदी निरन्तर बेल घेराउ गरेपछि सभामुख अर्यालले जेठ 24 गते सोमबार दिउँसो 1 बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्नुभएको हो। तीन शनिबार आइतबार सार्वजनिक विदा दिँदै आएकोमा आइतबारको विदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ। आजका केही मिडियामा सरकारले हप्तामा 2 दिन शनिबार र आइतबार सार्वजनिक विदा दिँदै आएकोमा आइतबारको विदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। उत्तर प्रदेश सभाका सांसदहरूले आफ्नो कार्यको दक्षता बढाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारीको माग गरेका छन्। सुदूरपश्चिमको टिकापुरमा जेठ 22 24 गतेसम्म आयोजित अन्तर व्यवस्थापकीय मञ्चको 11 सम्मेलनबाट औपचारिक रूपमा यस्तो माग अगाडि सारिएको हो। सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वत विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको हो। पार्टी रासपाको केन्द्रीय कार्यालय वनस्थलीमा 12 कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धरना दिएका हुन्। को सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले दुवै पक्ष खुल्ला हृदयका साथ संवादमा जुटेमा कुनै पनि समस्या समाधान गर्न नसकिने खालको रहेको स्पष्ट पार्नु भएको हो। नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20 शताब्दीको भूराजनीतिको जटिल र अति संवेदनशील चस्माबाट नहेर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता सुदन गुरुङले राजनीतिमा प्रतिपक्षी दलहरूले विरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले राम्रो कामले प्रतिपक्षीले पनि सहयोग गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। ललितपुरको गोदावरी स्थित फुलचोकी घुम्न जाने क्रममा जंगलमा अलपत्र परेका 2 विद्यार्थी सहित 4 प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको बागबजार स्थित एसएस एकाडेमीबाट शिक्षक र विद्यार्थीहरूको टोली शनिबार फुलचोकी क्षेत्रमा शैक्षिक भ्रमण तथा दृश्य अवलोकनका लागि गएका थिए। नगरपालिका 4 स्थित माताशोक नजिक गोरेटो बाटो छेउमा 15 फिट लामो अजिङ्गर सर्प फेला परेकोमा उद्धार गरिएको छ। गैराती करिब 11 बजे स्थानीय वासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुन डाङ्गीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुन डाङ्गीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाले बताउनुभयो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: Boxer. No, Blue Boxer. Sunday in this Boxer.
1: Sudish FM 93.2 MHz.

0: sporcja. Studyjny sporcja.
1: Studis FM. Triano Bitu Plu 2 MHz.

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: 너 뻑쳐. 너 뻑쳐. 뻑쳐. 서대인이 뻑쳐.
1: So this FM, 3 and a bit of blue, 2 MHz.

स्वादै निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

खाजा खानी पैसा ल्याउ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

Suades FM, Tirana Bithoplo, 2 MHz.

सधैँ निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: यसलाई आफ्नो सम्झेर मग्न भइरहेका छौ। यही खुसी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो, जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश,
0: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
2: गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरवे नमः। प्रातःकालमा गुरु चरणमा दण्डवत प्रणाम गर्दै आजको प्रसङ्ग शुभारम्भ गर्दछु। सम्पूर्ण श्रोतृवृन्दहरू, स्वागत छ यहाँहरूलाई स्वदेश एफएममा। परमात्मा श्री कृष्ण आफ्ना प्यारा शिष्य अथवा प्यारा सखी अर्जुनलाई भन्नुहुन्छ, यो ज्ञानको कुरा कहाँ गएर थाहा पाउँछौ तिमी भन्नुहुन्छ, सिकाउनुहुन्छ। हेर्नुहोस्, सद्विधि प्रणिपातिन परिप्रश्नेन सेवया उपदेशन्ति ते ज्ञानम ज्ञानिना तत्त्वदर्शिना भन्नुहुन्छ परमात्मा। तत्त्वदर्शी जसले तत्त्व देखेको छ, जानेको छ, त्यस्तोलाई तत्त्वज्ञानी भन्छ। त्यो बाहिरी कुरा, संसारी कुरा ज्ञान गरेकोलाई ज्ञानी भनेको होइन, तत्त्वज्ञानी, तत्त्व जानेको वस्तु, तत्त्व भनेको परमात्माको स्वरूप जानेको, त्यस्तो मान्छेलाई तत्त्वज्ञानी भनिन्छ। त्यसको शरणमा जाऊ तिमी, समस्त क्रियाकलाप गरेर समासित सद्गुरुमा आत्मलब्ध है। राम गीतामा पनि यही कुरो बताइएको छ, आफ्ना घर गृहस्थीका कर्महरूलाई समापन गर्नुहोस् अनि तत्त्वज्ञानका लागि, अनि गएर गुरुहरू समक्ष बसेर ज्ञान सिक। तिमीले सिक त्यो ज्ञान, सेवा प्रश्न प्रणामले ज्ञानोपदेश गर्नेछन् ती ज्ञानी तत्त्वदर्शीले, तिनलाई तत्त्वदर्शी भनिन्छ। मेरा मित्रहरू, त्यस्ता तत्त्वदर्शीले दिएका ज्ञानहरू सिकेर हामीले यो जीवन सफल पार्नु छ। यहाँ भन्नुहुन्छ, गुरुका नजिक गएर सत्यलाई बुझ्ने चेष्टा गर, विनम्रतापूर्वक गुरुका समक्ष आफ्ना जिज्ञासाहरू राख, गुरुको सेवा गर, अनि सत्यको दर्शन पाएका ज्ञानी गुरुले तिमीलाई यथार्थ ज्ञान प्रदान गर्नेछन्। ज्ञानीहरूले मात्रै, अरूले यथार्थ ज्ञान दिन सक्दैन। संसारी ज्ञान दिएर कति पटक संसारी भइरहने, बिहानदेखि बेलुकासम्म साथीहरू खाली संसारी कुराहरू चबाइरहन्छन्, तिनै कुरा सुनिरहन्छन्। हे भगवान्, यी हामीलाई अब आगामी जीवनको लागि काम लाग्दैन। यही जीवनमा केही गर्न सकियो भने हाम्रो पर जीवनलाई फाइदा हुने कर्म गर्न सकियो भने मानव चोला बल्ल सफल हुन्छ। आत्मसाक्षात्कारको मार्ग निसन्देह कठिन छ। कति वर्षसम्म तपस्या गर्थे भन्छ नि, बुझ्नैलाई कठिन बुझ्यो अनि कठिन झन झन बुझ्यो झन कठिन। त्यसैले यहाँ भगवान हामीलाई सुयोग्य गुरुका निखर जाने सल्लाह दिनुहुन्छ। गुरुहरू स्वयं भगवानका अथवा भगवानबाट सुरु भएको शिष्य परम्परामा आएका हुन्छन्। यो शिष्य परम्पराको नियम पालन नगरिकन कुनै पनि व्यक्ति प्रामाणिक गुरु बन्न सक्दैन। भगवान आदि गुरु हुनुहुन्छ अथ शिष्य परम्पराबाट आएको व्यक्तिले आफ्ना शिष्यलाई भगवानको सन्देश जस्ताको तस्तै प्रदान गर्न सक्षम हुन्छ। आफैले निर्णय गरेको विधि अपनाएर कसैले पनि आफ्ना साक्षात्कार गर्न सक्दैन। त्यसकारण हामी ज्ञानी गुरुको शरणमा गएर जीवन सफल पार्नुपर्छ। आज भोलिका केही मूर्ख पाखण्डीहरू त्यस्तै गर्दैछन्। त्यसकारणले धर्मस्तु साक्षात् भगवत् प्रणीतम् यसरी बताइएको छ। धर्म साक्षात् भगवान्द्वारा अर्थात् धर्म मार्ग सिधै भगवान्द्वारा प्रतिपादित भएको हो। त्यसैले मानिस चिन्तनमा शुष्क तर्कले मात्र मानिसलाई सही मार्गमा हिँडाउन सहायता गर्दैन, न त ज्ञानका विषयमा ज्ञानका पुस्तकहरू स्वतन्त्र रूपले अध्ययन गरेर मात्र मानिसले आध्यात्मिक जीवनमा प्राप्ति गर्न सक्छ। ज्ञान प्राप्त गर्नका लागि मानिस प्रामाणिक गुरुसँग जानै पर्छ। यस्ता गुरुका चरणमा पूर्ण समर्पित हुनुपर्छ र अहङ्कार शून्य भएर विनम्र सेवक जस्तो बनेर गुरुको सेवा गर्नुपर्दछ। त्यस्ता स्वरूप सिद्ध गुरुहरूको सन्तुष्टि नै आध्यात्मिक जीवनमा प्रगतिको रहस्य हो। जिज्ञासा र विनम्रताको राम्रो मेल भयो भने आध्यात्मिक ज्ञान प्राप्त गर्न सकिन्छ, नत्र रुख हो यो रुख जीवन पात्र भएको वृक्ष जस्तो, जसमा सार वस्तु छैन, जुन जीवनमा सार वस्तु छैन। के छ हजुरको भनेर सोध्यो भने विभिन्न प्रकारका रोग छ भन्छ मान्छेले, मलाई शोक परेको छ भन्छ, क्या भन्दा सिवाय अरू कुरा छैन भनेपछि हामी तल झऱ्यौँ। पशुले शोक गर्दैन मेरा मित्रहरू, दिए खान्छ नदिए दानामा पर्यो बसिरहन्छ उसको ताप यहाँ त्यहाँ छैन शान्त। हे भगवान्, हामी त्यस्तो पनि हुन सकेनौँ भने हाम्रो के गति होला विचार गरौँ त। ऊ बहुतै नियममा बसेको छ, त्यो नियम छोडेको छैन, गोरु मर्छ तै पनि आफ्नो नियम छोड्दैन, घोडा आफ्नो नियममा आबद्ध भएर भैमा बहदैन, जीवनभर उभिरहन्छ घोडा आफ्नो नियम छोडेन। मान्छेहरूले हामीहरूले नियम छोड्यौँ, तिनीहरूभन्दा पनि निम्न स्तरमा हामी पुगेको हो कि जस्तो भान हुन्छ हामीलाई। वास्तविक ज्ञानको इच्छा रहेको देखे भने उनले त्यस्ता सुयोग्य शिष्यलाई स्वतः आध्यात्मिक ज्ञानको आशीर्वाद दिन्छन् त्यस्ता गुरुहरूले। यो श्लोकमा अन्ध अनुयायी हुने कुराको र निरर्थक जिज्ञासाको निन्दा गरिएको छ। निरर्थक जिज्ञासा, शिष्यले गुरुबाट विनम्रतापूर्वक सुन्ने मात्र होइन, उसले त विनम्रता सेवा र जिज्ञासा मार्फत गुरुबाट स्पष्ट ज्ञान प्राप्त गर्न सक्नुपर्छ। एउटा सुयोग्य गुरु आफ्ना शिष्यप्रति स्वभावैले अत्यन्त दयालु हुन्छ, त्यसैले शिष्य विनम्रतापूर्वक सदा सर्वदा गुरु सेवामा तत्पर रहेका अवस्थामा गुरु शिष्य बीच जिज्ञासा र ज्ञानको विनिमय आदान प्रदान परिपूर्ण हुन पुग्दछन्। यसरी हामी आफ्नो जीवनलाई सार्थक बनाउनु छ अरे भने गुरुको शरणमा जानुपर्छ। भनेको छ, गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरवे नमः। गुरु त ब्रह्मा विष्णु महेश्वर भन्दा पनि माथिको साक्षात ब्रह्म वस्तु रहेछ। यस्तो जानेर गुरुको चरणमा परेर अनि अध्यात्म ज्ञान गरेर जीवन मुक्त गराउनु पर्छ। यहाँ समान प्रवचन गरेर आजको प्रातःकालीन कार्यक्रमबाट बिदा लिन्छु। जयतु संस्कृतम् रे नमः।

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: आज विक्रम सम्वत 2083 जेठ 25 गते सोमबार जेठ कृष्ण अष्टमी 8 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: संसदमा अघि बढाइएनन् अध्यादेश, विधेयक नै लाने तयारी, पूर्व गृहमन्त्री गुरुङको मन्त्री बन्ने हतारो, छानबिनमाथि प्रश्न, प्रधानमन्त्रीको अभिव्यक्तिबारे नयाँ दिल्लीमा परराष्ट्र मन्त्रीको स्पष्टीकरण, दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना, रासोपा महाधिवेशनमा काँग्रेस कलहमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको रुख मात्र काट्दैनन् राउटे, बिरुवा पनि रोप्छन् राउटे शीर्षकको शुभ समाचार।
0: नेपालको एकमात्र लोपोन्मुख राउटे समुदायको पेसा काठका भाँडा बर्तन बनाएर जीविकोपार्जन गर्नु हो। कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुम्दै हिँड्ने यो समुदाय काठका सामग्री बनाउन सिमल, गुराँस, टुनी लगायतका रुख काट्ने गर्दछन्। यी रुखबाट राउटेले कोशी, मधुस, पिर्का, डाडु, पन्यु लगायतका सामग्री बनाउँछन् र बिक्री गरेर आएको पैसाले गुजारा चलाउँछन्। पछिल्लो समय वन संरक्षणका लागि समुदायले सामुदायिक वन गठन गर्न थालेपछि राउटे समुदायलाई काठका सामग्री बनाउन काठको समस्या हुन थाल्यो। केही स्थानमा काठ काट्ने विषयमा बाह्य समुदाय र राउटे समुदाय बीच द्वन्द्व समेत देखिन थाल्यो। पछिल्लो समय भने रुख मात्रै काट्ने आरोप लाग्ने गरेको राउटे समुदाय बिरुवा रोप्न र हुर्काउन थालेको छ। राउटे मुखिया प्रकाश शाही आफूहरूलाई काठका सामग्री बनाउने रुख अभाव हुन थालेपछि ससाना बिरुवा रोप्न थालेको बताउँछन्। जंगलमा हामीलाई चाहिने काठ पाइन छाड्यो। मुखिया प्रकाशले भने अहिले रोपेनौ भने पछिल्लो पुस्ताले दुःख पाउने भएकाले जहाँ जान्छौ त्यहाँ बिरुवा रोप्न थालेका छौ। राउटे समुदाय एक साता अघि मात्रै गुर्बाकोट नगरपालिकाबाट सिम्ता गाउँपालिका 9 को चोल्पामा बसाई सरेर गएको छ। विश्व वातावरण दिवसको अवसर पारेर आइतबार आफू बसेको जंगलमै राउटेले 29 गुराँस लगायतका बिरुवा रोपे। मुखिया प्रकाशले आफूहरू रुख मात्रै काट्ने नभएर बिरुवा रोप्ने र हुर्काउने काममा पनि अग्रसर भएको बताए। हामी रुख बुटा मात्र मास्दैनौ, पछिल्लो सन्तानका लागि बिरुवा पनि रोप्छौ। दीपक शाहीले भने कर्णाली प्रदेश सरकारले 9 वर्ष अघि नै कर्णालीका डिभिजन वन कार्यालयमा पत्राचार गरेर सामुदायिक वनको विधान र कार्ययोजना नवीकरण गर्दा तथा नयाँ सामुदायिक वन हस्तान्तरण गर्दा राउटे समुदायलाई अनिवार्य रूपमा उपभोक्ताका रूपमा समावेश गर्न पत्राचार गरेको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संसदमा अघि बढाइएनन् अध्यादेश, विधेयक नै लाने तयारी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको, 4 साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढाइएको छैन। अध्यादेश स्वीकृत न भएपछि प्रतिस्थापन विधेयक अगाडि बढाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसदमा लैजाने छलफल गरिरहेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 22 वैशाखसम्म जारी गरेका 8 अध्यादेश 28 वैशाखमा संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढाइएको छैन। अध्यादेश पेश भएपछि अरू प्रक्रिया अघि बढेको छैन। प्रतिनिधि सभाको 25 जेठको कार्यसूचीमा पनि यो छैन। त्यसपछि पनि अध्यादेश अघि बढ्ने वा नबढ्ने विषय सरकारमै निर्भर रहनेछ संसद सचिवालयका प्रवक्ता एकराम गिरीको भनाई छ। प्रतिनिधि सभाले आगामी 15 असारसम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2 अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वतः निष्क्रिय हुने व्यवस्था रहेको छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि 26 असारपछि अध्यादेश स्वतः निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा रहेका छन्। प्रतिनिधि सभामा झण्डै 2/3 सीट सत्तारूढ रासोपाको रहेकाले अध्यादेश अघि बढाउँदा सरकारलाई समस्या छैन, तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति शून्य रहेको छ। विपक्षी दलहरूले अध्यादेश अस्वीकृतिको प्रस्ताव दर्ता गरिसकेका छन्। यही कारण सरकारले अध्यादेश अघि बढाउन चाहेको छैन। विधेयक भने राष्ट्रिय सभाले दिएको संशोधन सुझावलाई ग्रहण नगरी प्रतिनिधि सभाले अघि बढाउन सक्छ।
0: पूर्व गृहमन्त्री गुरुङको मन्त्री बन्ने हतारो छानबिनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङ यति बेला छानबिनको घेरामा छन्। एकातिर उनको सम्पत्ति र शेयर लगानीको स्रोतमाथि सरकारले गठन गरेको उच्चस्तरीय समितिले छानबिन समितिको प्रतिवेदन अझै बाहिर आएको छैन भने अर्कोतिर राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी आन्दोलनमा खेलेको भूमिकालाई लिएर अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तो अनुसन्धानको प्रक्रिया चलिरहेकै बेला उनले सार्वजनिक रूपमै आफू पुनः गृहमन्त्री बन्ने दावी गरेका छन्। आइतबार गोर्खामा आयोजित पार्टीको जिल्ला अधिवेशनमा उनले आफू मन्त्री बनेपछि शुरूका 2 बधाई दिन र तस्विर खिच्न मन्त्रालय नआउन कार्यकर्तालाई अनुरोध गरे। अनुसन्धानको किनारा नलाग्दै आएको उनको यो निर्धक्क अभिव्यक्तिले कतै छानबिन समितिले उनलाई चोख्याउन मात्र खोजेको त होइन भन्ने गम्भीर संशय पैदा गरेको छ। सम्पत्ति र शेयर लगानीको स्रोतमा प्रश्न उठेपछि गुरुङले 2 अघि गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यस लगत्तै सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा 3-सदस्यीय छानबिन समिति गठन गरेको थियो।
2: प्रधानमन्त्रीको अभिव्यक्तिबारे नयाँ दिल्लीमा परराष्ट्र मन्त्रीको स्पष्टीकरण, सीमा विवादमा बेलायतको मध्यस्थता खोजेका होइनौ शीर्षकमा हिमालय टाइम्समा खबर छ। परराष्ट्र मन्त्री शिशिर खन्नालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाल भारत सीमाका विषयमा संसदमा दिएको अभिव्यक्तिबारे नयाँ दिल्लीमा स्पष्टीकरण दिनुभएको छ। भारतको पहिलो औपचारिक भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँगको द्विपक्षीय छलफलपछि नयाँ दिल्लीमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको हो। आइतबार दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल भारत सीमा विवादमा बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने प्रधानमन्त्री बालेन्द्रको अभिव्यक्ति सच्याउनु भएको हो। प्रधानमन्त्री शाहले जेठ 17 गते आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै भारतसँगको लिपुलेख, लिम्पिया, धुरा सीमा विवादबारे बेलायत सरकारसँग पनि कुरा भइरहेको र यसमा बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपाल सरकारको मान्यता रहेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कसैको मध्यस्थता स्वीकार्य नहुने प्रतिक्रिया दिनुभएको थियो। छिमेकी मुलुकहरूसँगको सीमा विवादमा भारतले तेस्रो पक्षको मध्यस्थतालाई सधैँ इन्कार गर्दै आएको छ, तर प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट दिएको तेस्रो पक्षको संलग्नताको जवाफले कूटनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ। प्रधानमन्त्री शाहले स्पष्ट रूपमा बेलायतले ब्रिटिस इण्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रामा रहेकाले यसबारे बेलायत सरकारले पनि सरकार राख्नुपर्छ भन्ने नेपाल सरकारको मान्यता हो भन्नुले नेपाली मामलामा बेलायतलाई तान्न खोजेको हो कि भन्ने प्रश्न पनि उठेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले उचित समयमा विदेश भ्रमण गर्ने बताउनु भएको छ। आर्थिक वर्षको अन्त्यतिर सरकार गठन भएको र छोटो समयमा नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्ने जिम्मेवारी सरकारको रहेको उल्लेख गर्दै खनालले बजेट ल्याउनु पर्ने समय भएकाले अब छिट्टै निर्णय हुने बताउनु भएको छ। त्यस्तै परराष्ट्र मन्त्री खनालले नेपाल र भारत बीचको सीमा समस्याको समाधान द्विपक्षीय रूपमा नै खोज्नुपर्ने बताउनु भएको छ। लिपुलेख लिम्पिया धुराको भूमि नेपालको भएकाले भारत र चीनले आफू खुसी सहमति गर्न नपाउने उल्लेख गर्दै खनालले भन्नुभयो, नेपालले विगत केही वर्षदेखि हाम्रो भूमिमाथिको दावीका सम्बन्धमा कूटनीतिक नोटहरू पठाउँदै आएको छ। भारत र चीनबीच सम्झौता भएको हुनाले हामीले आधिकारिक रूपमा दुवै देशलाई कूटनीतिक नोट मार्फत हाम्रो धारणा व्यक्त गरेका छौं। त्यसैले त्यस परिप्रेक्ष्यमा हामीले दुवै देशलाई स्पष्ट रूपमा भनेका छौं कि त्यो भूमि हाम्रो हो। नेपाल र भारतबीच तीन विषयमा सहमति समझदारी भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय समकक्ष एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्ताका क्रममा विभिन्न सहमति समझदारी भएका छन्।
0: दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 38 वर्ष अघि निर्माण शुरू भएर पनि अझैसम्म बन्न नसकेको गौरवको आयोजना हो बबई सिंचाई। आर्थिक वर्ष 2045-46 शुरू भएको यो आयोजनाको प्रगति सन्तोषजनक छैन। पटक पटक म्याद थप गरेर संशोधित कार्यतालिका अनुसार 82-83 सम्पन्न गर्ने लक्ष्य थियो, तर यस अवधिमा पनि काम नसकिने देखिएपछि 85-86 समय पुर्याइएको छ। त्यो समयमा पनि सकिएला यसै भन्न सकिन्न। बबई सिंचाई आयोजनाको सुरु लागत अनुमान 2,87,31,00,000 रुपियाँ हो। अहिले लागत संशोधन गरेर 18,96,30,00,000 रुपियाँ पुर्याइएको छ। आयोजना सकिएपछि बर्दियाको पूर्वमा 21,000 र पश्चिममा 15,000 गरी 36,000 हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पुग्नेछ। अहिलेसम्म निर्माण प्रगति 81% रहेको बबई सिंचाई आयोजनाका सूचना तथा सम्पर्क अधिकारी शेखरनाथ नेउपाने बताउँछन्। आयोजना शुरू भए यता यसमा 17.5 अर्ब रुपियाँ खर्च भइसकेको छ र यसको गुरुयोजना पनि पछिल्लो पटक 2082 संशोधन भएको नेउपानेले जनाए। 2084-85 काम सक्नुपर्ने भनेर मन्त्रालयबाट रणनीति बनाइएको छ। चालू आर्थिक वर्षमा गरिएको ठेक्कालाई 2 वर्ष र थप 2.5 अर्ब रुपियाँ बराबरको ठेक्का आगामी आर्थिक वर्षमा गर्नुपर्नेछ। उनले भने 2085-86 ठेक्का गरिसकिनेछ, त्यसको 1 वर्षमा सबै काम सक्ने योजना छ।
2: राष्ट्रपा जिल्ला अधिवेशन धमाधम, 26 जिल्लामा चुनिए सभापति, केहीमा चरको विवाद शीर्षकमा प्रभाव दैनिकमा खबर छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला अधिवेशन धमाधम चल्दैछ। चितवनमा असार 7 गतिबाट पहिलो महाधिवेशन गर्न लागेको रासोपाले जिल्लाको नेतृत्व छान्न शुरू गरेको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा कोशी र बागमतीमा 18 जिल्ला सभापति चयन भइसकेका छन्। यसै गरी गण्डकीका 3, लुम्बिनीका 4 र कर्णालीको 1 जिल्लामा अधिवेशन सम्पन्न भएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशन अघि 67 जिल्लाको मात्र अधिवेशन हुनेछ। आयोगका प्रमुख भुवन केसीका अनुसार बागमतीमा 9 र कोशीका 9 जिल्लामा अधिवेशन सकिएको हो। आइतबार 28 जिल्लाको अधिवेशन तोकिए पनि विभिन्न जिल्लामा विवादका कारण प्रक्रिया शुरू हुन सकेन। बागमतीका 9 जिल्लामा नेतृत्व चयन भएका छन्। काठमाडौँ जिल्ला सभापतिमा राजा साक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रे पलाञ्चोकमा प्रवीण ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश राई माझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अरियाल र मकवानपुर सभापतिमा सञ्जीव पाठक निर्वाचित भएका छन्।
0: रासोपा महाधिवेशनमा कंग्रेस कलहमा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनमा होमिएका बेला मुलुकको पुरानो मध्येको एक नेपाली कंग्रेस आन्तरिक कलहमा छ। गत भदौ 23 र 24 जेएनजी आन्दोलनपछि एक पक्षले अर्को पक्षलाई थकाउने र गलाउने रणनीतिका साथ बढ्दै गएको कंग्रेसभित्रको विवाद अहिले पार्टी विभाजन उन्मुख तहसम्म पुगेको छ। पुष अन्तिम साता भएको विशेष महाधिवेशनको पक्ष र विपक्षमा कंग्रेस विभाजित छ। विभाजित मानसिकता सहित फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको कंग्रेस खुम्चिएर 38 सीटमा सीमित बन्न पुगेको छ। निर्वाचनबाट खुम्चिएको पार्टीलाई जनतासँग जोड्नुको साटो नेताहरू विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भइरहँदा कंग्रेस थप कमजोर बन्दैछ। विशेष महाधिवेशनबाट कंग्रेस नेतृत्वमा पुगेको गगन कुमार थापा पक्षमाथि विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेटेर पार्टी एकता कायम गर्न तयार नभएको आरोप छ। विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोग निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेसँगै पार्टीलाई एकताबद्ध गरी अगाडि बढाउने जिम्मेवारी सभापति थापाको भएको तर त्यसका लागि उनी तयार नभएको असन्तुष्ट पक्षको बुझाइ छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। वडा हुँदै जिल्ला अधिवेशन गर्ने क्रममा रहेको रासोपाले अधिकांश जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन गरेको छ। अपवाद जिल्लामा विवाद र आन्तरिक प्रतिस्पर्धा पनि हुने गरेको छ। शनिबार र आइतबार गरी 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने र बाँकी 10 जिल्लामा भने महाधिवेशन पछि मात्र अधिवेशन गर्ने रासोपाको तयारी छ।
2: दितो पत्र कारोबारका लागि अनिवार्य रहेको हितरै खाता डिम्याट खोल्न पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडले असार 1 गतेदेखि लागू हुने गरी डिम्याट खाता खोल्दा पुराना डिम्याट खाता नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्था गरेको हो। यो व्यवस्था कार्यान्वयनका लागि सीडीएससीले सम्पूर्ण निक्षेप सदस्यहरूलाई पत्राचार समेत गरिसकेको छ। सीडीएससीले गत फागुन 19 गते ब्याक अफिस प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरूलाई पत्राचार गर्दै हितग्राही खाताको विवरणमा राष्ट्रिय परिचय पत्र नम्बर समावेश हुने गरी प्रणाली विकास गर्न पत्राचार गरेको थियो।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगले उच्च कर्मचारी तथा सार्वजनिक पदमा बसेका पदाधिकारीको सम्पत्ति विवरण व्यक्तिगत र सम्बन्धित कार्यालय दुवै तर्फबाट मागेको छ। व्यक्तिले पठाएको सम्पत्ति विवरणलाई रुजु गर्न सम्बन्धित कार्यालयबाट पनि सम्बन्धित व्यक्तिको विवरण मागिएको आयोगका पदाधिकारीहरूले जनाएका छन्।
2: सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने अभियानमा जुटेको नेपाली कंग्रेसको असन्तुष्ट समूह अन्ततः पछि हटेको छ। झण्डै दुई सातादेखि चर्किएको आन्तरिक शक्ति संघर्ष मुख्यमन्त्री परिवर्तनमा नभई मन्त्री र राज्यमन्त्रीको भागभण्डामै सीमित हुने संकेत देखिएको छ। शनिबार साँझ भएको छलफलपछि कंग्रेसभित्र नयाँ शक्ति समीकरणमा सहमति जुटेको स्रोतले जनाएको छ।
1: थाइल्याण्डको बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भई अवैध रूपमा बसिरहेका 66 नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ। दूतावासले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयमा नेपाल नफर्किए कम्बोडियाको नयाँ कानून अनुसार भारी जीवन कारावाससम्मको सजाय हुन सक्ने चेतावनी दिएको छ।
2: भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएको पी2पी क्रस बोर्डर रियल टाइम ट्रान्ज्याक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था भएको हो।